0: ग्लिनकी प्रमुख सिनियर डिभिजन इन्जिनियर सजना अधिकारीले राजमार्गमा अलपत्र परेका सवारी साधनलाई कृष्णभीर पार गराइएको बताउनुभयो। पहिलो चरणमा आइतबार 25 भन्दा बढ़ी सवारी साधनलाई राजमार्ग पार गराइएको उहाँले बताउनुभयो।
1: अधिकांश पूर्वाधार आयोजना निर्माणमा ढिलासुस्ती हुने गरेको आरोप लाग्दै आएको अवस्थामा अमेरिकी अनुदान सहायता कार्यक्रम मिलेनियम च्यालेन्ज कोअपरेशन अन्तर्गत 18 किलोमिटर प्रसारण लाइन भने करिब 9 महिनामा निर्माण सकिएको छ। मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति एमसीए नेपालले करिब 2 अर्ब रूपियाँ लगानीमा नेपाल भारत सीमापार प्रसारण लाइन निर्धारित समयमा सम्पन्न गरेको हो। विद्युत सञ्जाल सुदृढीकरण र सीमापार विद्युत सञ्जाल विस्तार गर्न यो प्रसारण लाइन निर्माण गरिएको हो। 400 केबी न्यू बुटवल सब स्टेशनलाई भारत सीमासँग जोड्न यो प्रसारण लाइन 1,28,00,000 अमेरिकी डलर अर्थात करिब 2 अर्ब रूपियाँ लगानीमा निर्माण भएको आयोजनाले जनाएको छ। विद्युत सञ्जाल सुदृढीकरण र सीमापार विद्युत सञ्जाल विस्तारमा यो प्रसारण लाइन निर्माणले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ। एमसीए नेपालका अनुसार 400 केबी न्यू बुटवल सब स्टेशनलाई भारत सीमासँग जोड्ने यो प्रसारण लाइन 1,28,00,000 लगानीमा 9 महिनाको अवधिमा निर्माण भएको हो।
0: एआईको गति नियन्त्रण पूर्व चेतावनी कि सिन्डिकेटको रणनीति शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। विश्वकै अग्रणी एआई कम्पनी मध्ये एक एन्थ्रोपिकका प्रमुखले गत शनिबार आफ्नै उद्योगलाई भने एआई विकासमा हाम्रो गति घटाऊ, केही घण्टाभित्रै उनका कट्टर प्रतिस्पर्धीहरू यसमा एकमत देखिए। एन्थ्रोपिकका डारियो अमोडेईले 3800 शब्द लामो लेख प्रकाशित गर्दै एआई मोडलको क्षमता बढ़ाउने रफ्तार अलि सुस्त बनाउनुपर्ने प्रस्ताव गरेका हुन्। यसमा ओपन एआईका साम अल्टम्यान, एक्सएआईका इलन मस्क र गुगल डिप माइण्डका डेमिस हसाबिसले तुरन्तै समर्थन गरे। एकअर्कालाई पछार्न अर्बौं डलर खनाइरहेका चार प्रतिस्पर्धी कम्पनी एउटै कुरामा सहमत भएको यो विरलै देखिने घटना हो। व्यावसायिक होडबाजी र नयाँ मोडल सार्वजनिक गर्ने प्रतिस्पर्धामा तल्लीन यी प्रमुखहरू एआई नियमन र निष्पक्ष अनुगमनको मागसहित किन एकाएक मुखरित भए? के एआई साँच्चिकै मानिसको नियन्त्रणभन्दा बाहिर गइसक्यो, वा एआईमा गरिएको लगानीले उल्लेख्य प्रतिफल नदिएपछि आफ्ना वित्तीय विवरण लुकाउन र नियमनको माग गरेर ठूला कम्पनीले साना प्रतिस्पर्धी एवं ओपन सोर्स मोडलको विकासमा प्रतिबन्ध लगाउन खोजेका त होइनन्? सुरक्षाको आवरणमा एन्टी ट्रस्ट ल प्रतिस्पर्धा सम्बन्धी कानूनमा छुट मागेर आपसमा प्रतिस्पर्धा नगर्ने र चिनिया तथा बाह्य प्रतिस्पर्धालाई रोक्ने दाउ यसभित्र लुकेको हुन सक्ने कतिपयको आशंका समेत छ।
1: कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा आलटाल भइरहेको छ। प्रदेश सरकार स्थापनाको 9 वर्ष भइसक्दा पनि कार्यालय सहितका स्थायी संरचना निर्माण भएका छैनन्। स्थायी संरचना निर्माणका लागि चर्चा भने धेरै भइसकेको छ। पछिल्लो कार्यकाल सकिने लाग्दा केही चासो देखाइएको छ। कोशी सरकारले स्थायी संरचना निर्माण गर्ने विषय सत्तारूढ दलहरूको न्यूनतम साझा कार्यक्रममा समावेश गरेको छ। कोशीमा हालै नेपाली कम्युनिष्ट पार्टी नेकपा र नेकपा एमालेको गठबन्धन सरकार बनेको छ। सत्तासीन दलको न्यूनतम साझा कार्यक्रममा प्रदेश सरकारका स्थायी संरचना निर्माणलाई प्राथमिकतामा राखिएको छ। मुख्यमन्त्री र मन्त्रीहरू भने विराटनगरमा जग्गा नै नपाइएको तर्क गरिरहेका छन्। सरकारी मात्र नभएर निजी जग्गा अधिग्रहण गरेर पनि सरकारका संरचनाका लागि आवश्यक जग्गा प्राप्त गर्न सकिन्छ। तर जग्गा अधिग्रहण गर्ने अधिकार प्रदेश सरकारसँग नभएको तर्क गर्दै स्थायी संरचना निर्माणबाट सरकार पन्छिँदै आएको छ। कोशी प्रदेश सभाको पहिलो कार्यकालमा प्रदेश सरकारका स्थायी संरचना निर्माण अघि बढेन। त्यति बेला स्थायी राजधानी विराटनगरलाई तोकिएको थियो। दोस्रो कार्यकालमा प्रदेशको नामाकरण गरियो। दोस्रो कार्यकालको 4 वर्ष पुग्ने लाग्दासम्म प्रदेश सरकारले स्थायी संरचना निर्माणका लागि न त पर्याप्त बजेटको व्यवस्था गरेको छ, न त ठोस पहल नै थालेको छ। पहिलो कार्यकालमा जस्तै जग्गा नपाइएको बहाना बनाएर टार्ने काम हुने समेत सम्भावना देखिएको छ। कार्यालय सहितका स्थायी संरचना निर्माण गर्न चाहिने जग्गा अधिग्रहण गर्ने अधिकार प्रदेश सरकारसँग नभएको तर्कसहित सरकारवालाहरू पन्छिँदै आएका छन्। कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा आलथाल शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।

0: ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब भित्री पृष्ठका खबर। सरकारले विद्यालय शिक्षालाई व्यावहारिक र सिपमूलक बनाउने उद्देश्यले बुक फ्री फ्राइडे र स्किल इन एजुकेशन अवधारणा आगामी शैक्षिक सत्रदेखि देशैभरि लागू गर्ने तयारी गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि सरकारवालासँग सुझाव संकलन गर्ने क्रममा विभिन्न विद्यालयमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिएका हुन्।
3: मुस्ताङको घरपझोङ गाउँपालिकाले जलवायु परिवर्तनबाट बढ्दै गएको जोखिम र विपदको सामना गर्न स्थानीय तहको साझा रणनीति तय गर्ने उद्देश्यले पहिलोपटक जलवायु परिवर्तन सम्मेलन आयोजना गर्ने भएको छ। भदौ 30 र 31 गते हुने सम्मेलनमा 753 स्थानीय तहका तर्फबाट जलवायु न्यायका लागि साझा धारणा बनाउने र स्थानीयदेखि संघीय सरकारसम्मको जिम्मेवारी तथा अन्तर्राष्ट्रिय मञ्चमा उठाउनु पर्ने माग तय गर्ने तयारी गरिएको छ।
2: भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको अकल्पनीय बाढ़ीले घर बस्ती बगाएपछि नुवाकोटका बाढ़ीग्रस्त बजारमा महिलाहरूको मुख्य पर्व तीजको रौनक हराएको छ। बाढ़ीले खण्डहर पारेका बस्तीहरू सुनसान छन्। गत वर्षको तीजमा निकै भीड़भाड़ र रौनक छाउने नुवाकोटको देवीघाट स्थित शिवधाम ढुङ्गेको महादेव मन्दिर, तारकेश्वर र बेत्रावतीको शिव मन्दिरहरूमा यस वर्ष कुनै हर्ष तथा उत्साह छैन।
3: नेपालमा निजी क्षेत्रको शिक्षा विस्तार र विकासमा महत्वपूर्ण योगदान पुर्याउनु भएकी लिटिल एन्जल्सको संस्थापिका शिक्षाविद विद्या लिम्बुको निधन भएको छ। 78 वर्षीय लिम्बुको शुक्रबार राति काठमाडौँ स्थित ग्रान्डी अस्पतालमा निधन भएको हो। पारिवारिक स्रोतका अनुसार उहाँ केही समय यता मृगौला सम्बन्धी समस्याबाट पीड़ित हुनुहुन्थ्यो। लिम्बुले लामो समय काठमाडौँको ज्ञानोदय स्कूलमा काम गर्नुभएको थियो। त्यसपछि 2037 सालमा ललितपुरको हात्तीबन स्थित लिटिल एन्जल्स स्कूलमा प्रिन्सिपल तथा संस्थापकका रूपमा जिम्मेवारी सम्हाल्नु भएको थियो।
2: जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न र हिमताल संरक्षणको माग गर्दै मनास्लु क्षेत्रका युवाहरू आमरण अनसन बस्ने घोषणा गरेका छन्। चुमनोब्री गाउँपालिका एक सामा गाउँका युवाहरू जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न विभिन्न 8 मुद्दे ध्यानाकर्षण पत्र सहित आउँदो असोज 2 गते सेप्टेम्बर 18 मनास्लु आधार शिविरमा आमरण अनसन बस्ने स्थानीय दावा नोर्बु लामाले जानकारी दिए।
3: पर्यटन व्यवसायले प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्रसंघ महासभा भ्रमणलाई नेपालको पर्यटन पुनरुत्थानका लागि पनि उपयोग गर्न सरकारसँग आग्रह गरेका छन्। महासभामा नेपालको जलवायुजन्य विपद, जलवायु परिवर्तनका कारण नेपालले भोग्दै आएका क्षति र पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको मागसँगै भ्रमणलाई राजनीतिक तथा कूटनीतिक भ्रमणमा सीमित नराखी पर्यटन प्रवर्धनको अवसरका रूपमा पनि प्रयोग गर्नुपर्ने व्यवसायको धारणा छ।
2: गुल्मीको मदन गाउँपालिका 4 पावन पानीकी 48 वर्षीय डाल कुमारी खत्री शनिबार मृत फेला पर्नुभयो। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माका अनुसार मदानी गाउँपालिका 1 अग्लुङ ठूलाचौर स्थित सन्तबहादुर विष्टको कोदोबारी सुरक्षाका लागि राखेको पोलमा छुँदा करेन्ट लागेर उहाँको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बदलले कोदोबारीमा पसेर क्षति पुर्याउने भएकाले कोदोबारी वरिपरि विष्टले करेन्ट लगाएको थाहा भएको छ।
3: हरेक वर्ष भदौ 29 गते विविध कार्यक्रमका साथ उत्सवका रूपमा मनाउँदै आएको राष्ट्रिय बाल दिवस यसपटक भदौ 10 गते आएको भोटेकोशी महाविपत्तिले खल्लो बनाएको छ। बालापनको रक्षा, भविष्यको सुरक्षा भन्ने नारासहित मनाउने तयारी गरिएको राष्ट्रिय बाल दिवस 2083 भोटेकोशी बाढ़ीबाट जनधनको क्षतिका साथै धेरै बालबालिका प्रभावित एवं बेपत्ता समेत भएकाले दिवसको कार्यक्रम स्थगन भएको छ।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98-513-17-966, गजुरी शाखा सम्पर्क 98-513-18-367, धुन्चे शाखा सम्पर्क 98-513-17-866, कल सेन्टर 015-721-165, टोल फ्री नम्बर 16-60-01-11-11-0, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास बैंक लिमिटेड।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: नेपाली खबरमा अब विदेशका खबर। चिनिया राष्ट्रपति शी जिनफिङले कृत्रिम बुद्धिमत्ता, एआई, व्यापार तथा लगानी सहजीकरण, डिजिटल उद्योग, स्मार्ट उत्पादन तथा प्रतिभा विकासका क्षेत्रमा विस्तारित ब्रिक्स सहकार्यका लागि 5 महत्वपूर्ण प्रस्ताव गरेका छन्। नयाँ दिल्लीमा आयोजित ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन सम्बोधन गर्दै राष्ट्रपति शीले विस्तारित ब्रिक्सले विश्वमा अझ प्रभावकारी भूमिका निर्वाह गर्दै थप विकास हासिल गर्नुपर्ने तथा व्यावहारिक सहकार्यका लागि बलियो आधार निर्माण गर्नुपर्नेमा जोड़ दिएका छन्।
8: अब खेल खबर। नेपालमा गएको विनाशकारी बाढ़ी तथा पहिरोबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै इटालीको चर्चित फुटबल क्लब एएस रोमाले विश्व फुटबलको प्रतिष्ठित मंचबाट नेपालको पक्षमा आवाज उठाएको छ। युरोपेली च्याम्पियन्स लीग अन्तर्गत 10 सेप्टेम्बरमा टर्कीको इस्तानबुलमा फेरन बाचे विरूद्ध भएको खेलमा एएस रोमका खेलाड़ीहरूले नेपालका लागि एकसाथ भन्ने सन्देश अंकित विशेष जर्सी लगाएर मैदान उत्रिएका थिए।
7: अब विचार विश्लेषणको पालो। हरितालिकासँगै नारीको धार्मिक र पौराणिक महत्व शीर्षकमा चुडामणी कोइरालाको विचार हिमालय टाइम्समा छापिएको छ। हिमालय पुत्री पार्वतीले सानै हुँदादेखि मनको आफ्नो चिन्तन हर तरहले हिँड्दा, खाँदा, खेल्दा, बस्दा, सुत्दा वा जे सुकै गर्दा पनि उनै शिवजीलाई पति पाऊ भनेर शिवजीकै चिन्तन, मनन, पूजन आदि गर्दथिन्। तर यो कुरा हिमालयलाई थाहा थिएन र पार्वतीको विवाह विष्णुसँग गर्ने निधो गरेछन्। उक्त कुरा थाहा पाएर पार्वतीले साथीहरूसँग भनेकी थिइन्, वैदिक कालमा नारी आमाहरूलाई पूर्ण रूपमा पूजाले सम्मान गरेको पाइन्छ। अहल्या, द्रौपदी, तारा, कुन्ती, मन्दोदरी तथा पञ्चकन्या अर्थ अहल्या, द्रौपदी, तारा, कुन्ती, मन्दोदरी यी 5 कन्यालाई जसले नित्य सम्झन्छ भने त्यसको महा पतक नाश हुन्छ। यी नारीहरूले आफूले जे चितायो त्यही गर्न सक्दथे। त्यसैले नारीहरूको बारेमा जति लेखे पनि अपुरो हुने गर्दछ।
8: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: स्टुडियो टाइम चेक
1: अहिले बिहानको 6 बज्यो।
2: Broadcasting live worldwide. Asal Saathi Radio.

Broadcasting live worldwide. Asansachi Radio. व्रत बसेर भगवान शिवको पूजा आराधना गरेर मनाउँदैछन् आदरणीय श्रोता. तीजमा यतिखेर नेपाली महिलाहरू नाचगान गर्ने प्रचलन पनि छ. हिजो डर खाने दिन, आज नेपाली महिलाहरूले तीजलाई रौनकका साथ. तीजको अर्को महत्वपूर्ण पक्ष डर खाने खुवाउने परम्परा पनि छ. र भाद्र शुक्ल प्रतिपदाका दिन चेलीबेटी तथा दिदीबहिनीहरूले माइतीमा बोलाउने र द्वितीयका दिन आफ्नो सामर्थ्य अनुसार विभिन्न परिकारहरू खुवाउने प्रचलन पनि रहेको छ. तीजको महत्वको बारेमा, तीजको गरिमाको बारेमा आज हामी कुरा गर्न चाहन्छौँ. आदरणीय श्रोता, तीज पर्व एकदमै राम्रो पर्व हो र तीज पर्वको बारेमा यतिखेर कुरा गर्ने हो भने तीजले भातृत्वको अर्थात् मातृत्वको सङ्केत पनि गरेको छ. तीज पर्व यतिखेर धेरै नेपालीहरूले उल्लासमय ढङ्गले मनाउने गर्दछन् र तीज पर्वको अवसरमा सरकारले महिलाहरूलाई विदा समेत दिएको छ. तीजको महत्व के छ त, र तीजले आखिर के गर्छ त, तीजले महिलाहरूलाई कसरी जोड्छ त, मातृत्वको भावना कसरी विकसित गर्छ त, यसको विषयमा पनि आज हामी बहस र चर्चा गर्दै गर्दछौँ. आदरणीय श्रोता, तीजले नेपालीहरूको समाजमा तीजको एकदमै महत्व छ र यो साउने सङ्क्रान्तिदेखि नै तीजको रौनक सुरु हुने पनि पाइन्छ. यो पाला भोटेकोसी बाढीले गर्दाखेरि, रसुवा बाढीले गर्दाखेरि तीजलाई निकै ठुलो समस्या पनि सिर्जना गर्यो. तर तीजको समस्या हुँदै गर्दाखेरि पनि, अर्थात् भोटेकोसीमा आएको बाढीका कारणले गर्दा मानिसलाई बिटन्डा मचाउँदै गर्दा पनि तीजको महिमाको विषयमा पनि आज हामी कुरा गर्न चाहन्छौँ. तर तीजले चाहिँ सबै नेपालीहरूलाई एक ठाउँमा उभ्याएको छ. आज पनि पशुपतिमा धेरै श्रद्धालु भक्तजनहरूको भिड लाग्ने गरेको छ. पशुपतिका चारवटै ढोका बिहान 3 बजेबाट खुला भएका छन्. हरितालिका तीजमा पशुपतिनाथ मन्दिरमा 4 ढोका खुला भएका छन्. तीजमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाइएको छ. आदरणीय श्रोता र पशुपति क्षेत्र विकास कोषले पनि जानकारी गराएअनुसार मन्दिरमा आउनेहरूका लागि मन्दिर बाहिर 5 लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि 8 लाइन हुने गरी व्यवस्था मिलाएको पनि अवस्था छ. यतिखेर आदरणीय श्रोता, आजको नेपाली बसमा हामी तीजको विषयमा पनि कुरा गर्न चाहन्छौँ. यसको महिमा के हो, यो कसरी चाहिँ तीज पर्व मनाइन्छ, तीजको महत्व के हो, यस विषयमा पनि कुराकानी गर्न चाहन्छौँ. आज एआईको गति नियन्त्रण, पूर्व चेतावनी कि सिन्डिकेटको रणनीति, आजको नेपाली बसमा यस विषयमा पनि कुरा गर्न चाहन्छु. किनभने एआईले चाहिँ धेरै कुराहरूलाई सिन्डिकेट लगाएको छ. एआईले आफैलाई स्वचालित रूपमा निरन्तर सुधार्ने क्षमता विकास गरेर अनपेक्षित साइबर हमलाका घटना निम्ति आएपछि यसमा मानिसको नियन्त्रण गुम्ने त्रास पनि बढाएसँगै 4 ठुला एआई कम्पनीका प्रमुखहरू अब एआईको गति घटाउनुपर्ने भन्दैछन्. र तर यो साँच्चीकै डर हो कि नियमन मागेर बजार कब्जा गर्ने दाउ हो, यसका विषयमा पनि आज हामी चर्चा परिचर्चा गर्दैछौँ. आदरणीय श्रोता, नेपाली बसमा व्यापारिक नाका रसुवागढी नै बनाउने गृहकार्य सुरु भएको छ. सरकारले रसुवागढीमा नेपालका तर्फबाट पनि ट्र्याक खोल्ने प्रयत्न यतिखेर गरिरहेको छ. रसुवागढी नाकादेखि स्याप्रुबेसीसम्म सडक निर्माणमा सहयोग गर्न चीनलाई नेपाल सरकारको प्रस्ताव पनि रहेको छ. सहयोग गर्ने चीनको प्रतिबद्धता पनि छ, किनभने चीन र नेपाल जोड्ने नाका अर्थात् रसुवागढी नाका निकै नजिकको नाका हुने पनि अपेक्षा गरिएको छ. आज यस विषयमा पनि कुराकानी गर्न चाहन्छौँ. आजको नेपाली बसमा हामी नेपालको राजनीति आखिर के छ त, नेपालको राजनीतिक पक्षमा चाहिँ नेपाली कङ्ग्रेसको पछिल्लो अवस्था, नेकपा एमालेको अवस्था र देशको अवस्था के छ, आज यस विषयमा पनि कुराकानी गर्नेछौँ. छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ.

0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: भोटेकोसी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ त्रिशुली शाखा सम्पर्क 98513-17966 गजुरी शाखा सम्पर्क 98513-18367 धुन्चे शाखा सम्पर्क 98513-17866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16601111 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौँ कृषि विकास बैंक लिमिटेड
3: यो नेपाली रेडियो नेटवर्क
4: खरो विषयमा दरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ
5: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
6: डिस होम इन्टरनेट यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका सहमहामन्त्री डाक्टर डिला संग्रौला हुनुहुन्छ डिलाजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ सबैभन्दा पहिला श्रद्धा संस्कार उल्लासको पर्व हरितालिका तीजको अवसरमा यहाँलाई म शुभकामना दिन चाहन्छु डिलाजी
7: मेरो तर्फबाट पनि नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण दिदी बहिनी आमाहरूलाई सुख शान्ति समृद्धि दीर्घायुको हार्दिक शुभकामना आज यो नेपाली रेडियो नेटवर्क मार्फत चाहिँ व्यक्त गर्न चाहन्छु तीज चाहिँ नेपालीहरूको सांस्कृतिक पहिचान आपसिक सद्भाव भातृत्व पारिवारिक एकताको एउटा प्रतीक हो भने अर्कोतर्फ हाम्रा मौलिक परम्परा गीत सङ्गीत संस्कृतिलाई जीवन्त राख्ने माध्यम पनि हो त्यसैले अहिले ती चाहिँ समाजमा रहेका विद्यमान असमानता कुरुति विभेदलाई हटाउने सशक्त महिला अधिकारका आवाज उठाउने रूपमा पनि लिएको छ तर आज देशको परिस्थिति बेग्लै छ भोटेकोसीमा आएको बाढीले धेरैको चाहिँ ज्यान लिएको छ परिवार विस्थापित भएका छन् राष्ट्र शोकको घडीमा छौँ हामीले एउटा परम्परा र संस्कृतिलाई कायम राख्दै पूजा आजा गर्दैछौँ भने अर्कोतर्फ त्यो खालको सांस्कृतिक नाचगान खानपिनलाई प्राथमिकता दिएका छैनौँ यो पालि
6: डाक्टर ढिला संग्रौला अनि तीजको अवसरमा दर खानुभयो के खानुभयो दर चाहिँ हिजो
7: हामी दरै खाएनौँ यो पालि
6: दरै खानु भएन तीजको अवसरमा खासमा दर के खाने चलन छ यो सहर बजारको दर र पहाडको गाउँमा बस्ने दर चाहिँ अलिकति फरक छ होइन खासमा दरमा के खाइन्छ तीजको अवसरमा
7: होइन यो त पहिला खाने त परम्परा हो चेलीहरू लामो समयसम्म माइत जान पाइँदैन थियो पहिला परम्परा थियो माइत जाने मिठो मसिनो खाने नाच्ने रमाइलो गर्ने भोलिपल्ट पूजा आजा गर्ने परिवारको दीर्घायुको कामना गर्ने त्यो खालको पर्व हो तिज हो तर आज मैले देखेँ कहीँ पनि म आफू पनि कहीँ दर खाएन होइन आज एउटा मन्दिरमा गएर पूजा आजा गर्ने त छँदैछ तर हामी हर्ष र उल्लास सहित जसरी यो पालि चाहिँ हामीले चाहिँ यो सबै समर्पण गरेका छौँ कि देश रोएको छ महाविपत्ति छ महासङ्कट छ त्यसतर्फ मात्रै हाम्रो ध्यान छ अरू खान बस्न रमाइलो गर्न छैन
6: यो महिला सशक्तिकरणको पनि पर्व हो महिला स्वतन्त्रताको पनि पर्व हो तर यस पर्वलाई चाहिँ पछिल्लो समय सहर बजारमा मनाउने र गाउँघरमा मनाउनेमा अलिकति भिन्नता आएको हो डिलाजी तिजलाई
7: यो तपाईँले भने जस्तो महिला सशक्तिकरण, महिला मुक्ति, परिवर्तन, समाजमा भएका असमानता, विभेद, शोषण होइन त्यो खालको लैङ्गिक विभेद यो विरुद्धमा आवाज उठाउने पर्वको रूपमा पनि ठाउँ ठाउँमा धेरै लामो समयदेखि तिज आउनु भन्दा तपाईँले भने जस्तो 15-20 दिन नै तिज मनाउने परम्परा थियो. बिस्तारै बिस्तारै तिजमा चाहिँ आपसी शुभकामना दिने, सद्भाव गर्ने सङ्घ संस्था, पारिवारिक र पार्टी राजनीति कर्मीले आफ्नो सङ्गठन निकायमा पार्टीले पनि महिलाहरूलाई दर्खाउने त्यो सम्झिने परम्परा रूपमा पनि विकसित भएको छ. र पहाडमा तपाईँले भने जस्तो बेग्लै खालको रमाइलो नाचगान गर्ने पनि छ, तराईतर्फ बेग्लै खालको पनि छ. नेपाल भन्दा बित्तिकै विविधता बिचको एकता हो. हरेक वर्ग तह र तबकाले आजभोलि हिन्दू नारीले मात्रै होइन सबैले चाहिँ यो तिजलाई मनाउन थालेको पनि मैले पाउँछु.
6: अब नेपाली कङ्ग्रेसमा चाहिँ तिज मनाउनका निम्ति, दरखानका निम्ति यसपालि निमन्त्रण आयो कि आएन ढिलाजी? सबैसँग चाहिँ तिज मनाउन पाइयो कि पाइएन? कस्तो अवस्था रह्यो?
7: नेपाली तिज हामीले मनाएन. हिजो मात्रै तपाईँ भन्नुहुन्छ भने तिजको दरखाने दिन थियो, नेपाली काङ्ग्रेसको कार्य सम्पादनको बैठक थियो. हामी टाढा टाढाबाट काठमाडौँ आइपुगेका छौँ घर छोडेर. हामी बिहानदेखि बेलुकासम्म नेपाली काङ्ग्रेसले जुन आन्तरिक रूपमा गर्नुपर्ने 15 महाधिवेशन छ त्यसलाई हर्ष र उल्लाससहित व्यापक सहभागितासहित कसरी सम्पन्न गर्ने भन्ने खालको चाहिँ नेपाली काङ्ग्रेसले हिजो मात्र बैठक गरेको छ. अहिले आज पनि हाम्रो ध्यान चाहिँ मिटिङ, बैठक, संवाद, छुटेका साथीहरूलाई पनि कसरी नेपाली काङ्ग्रेसमा ल्याउने, केन्द्रीय समितिमा ल्याउने, एकताबद्ध भएर जाने भनेर वार्ता र संवादमा नै हामी केन्द्रित छौँ. आफ्नो काम र जिम्मेवारीमा नै केन्द्रित छौँ.
6: होइन, छुटेका मान्छेहरूलाई चाहिँ तिजको दर खुवाएर चाहिँ मिलाउन सक्ने प्रयत्न हुँदैन भने पार्टीमा सबैलाई ल्याएर
7: नेपाली काङ्ग्रेस चाहिँ यो भड्किलो होइन तपाईँले भने जस्तो खान्ते पिन्ते वाला पार्टी पनि होइन
6: कि.
7: त्यस्तो होइन, यो यसमा हामी केन्द्रित छैनौँ. अहिले चाहिँ हामी जसरी हामी तिजलाई राष्ट्रिय चाड भन्छौँ त्यसै राष्ट्रिय उत्सवको रूपमा नेपाली काङ्ग्रेस 15 महाधिवेशनमा केन्द्रित छ कि. हाम्रो यही 3 गतेदेखि नै वडा अधिवेशन छ, 10 गतेसम्म प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सकिन्छ, असोजको 16-19 राष्ट्रिय महाधिवेशन छ. त्यस कारणले गर्नुपर्ने धेरै धेरै धेरै कार्यहरू छन्। यसमा यति व्यस्त छौँ कि देशको अवस्था पनि त्यस्तै छ, अप्ठ्यारो पनि छ, त्यसमा ध्यान दिएका छैनौँ. र आन्तरिक रूपले नेपाली काङ्ग्रेसको सङ्गठनलाई सशक्त र ऊर्जावान बनाउँदै 15 महाधिवेशनमा हामी मुखरित र केन्द्रित भएका छौँ.
6: 15 महाधिवेशनको लागि चाहिँ सहमति किन हुन सकिरहेको छैन, सहकार्य किन हुन सकिरहेको छैन, होइन? 15 महाधिवेशन अलग अलगै तरिकाले चाहिँ गर्ने तयारी कसरी भइरहेको छ, यसमा चाहिँ कहाँनिर के कुराले हलो अड्कियो डाक्टर साहब यतिखेर?
7: हलो अड्को भन्दा पनि तपाईँले देखिरहनु भएको छ, एउटा चाहिँ हाम्रो निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का जसले चाहिँ एउटा सहकार्य र संवादको यात्रालाई सुरु गर्नुभएको छ. धेरै अधिकांश केन्द्रीय सदस्यहरू अब यो 15 महाधिवेशनको प्रक्रियामा सहभागी हुनको लागि नेपाली काङ्ग्रेसले हिजो मात्र 14 महाधिवेशनमा सहभागी हुनुभएका केन्द्रीय सदस्यलाई फेरि यो केन्द्रीय समितिमा आउनलाई स्वागत गरेको छ, विधानत बाटो खुल्ला गरेको छ. यसले पनि नेपाली काङ्ग्रेसलाई एकताबद्ध भएर 15 महाधिवेशनमा लैजाने एउटा चाहिँ बाटो चाहिँ खुलेको छ. र बाँकी तपाईँले भने जस्तो उहाँहरूलाई पनि सबैलाई आउन जुन 7 बुँदे 5 बुँदे माग थियो सबै चाहिँ नेपाली काङ्ग्रेसले त्यसलाई स्वीकार गरेको छ. यो पुसमा जति पनि नवीकरण गरेको क्रियाशीलहरूलाई पनि स्वत नेपाली काङ्ग्रेसको 15 महाधिवेशनमा सहभागी हुने निर्णयले गर्दा अध्यावधि जतिले गर्नुभयो धन्यवादको पात्र हुनुहुन्छ, जति अध्यावधि गर्नु भएन त्यसले पनि यो नेपाली काङ्ग्रेसको अधिवेशनमा सहभागी हुने निर्णय पनि भइसकेका छ. दोस्रो, जति पनि 14 महाधिवेशनमा केन्द्रीय सदस्य हुनुहुन्थ्यो उहाँहरूलाई पनि यहाँ आउनको लागि सभापतिजीले मनोनयन गरेर त्यो प्रक्रियालाई अगाडि बढाउने भनेर हिजो निर्णय भइसकेका छ. त्यसैले बिस्तारै बिस्तारै एउटा बाटो खुल्या छ नेपाली काङ्ग्रेसको महाधिवेशन 15 महाधिवेशनमा सम्पूर्ण आदरणीय नेतागणहरू, साथीहरू, आउनुहुन्छ, एकताबद्ध बन्नुहुन्छ। हामी एउटा चाहिँ उत्सवको रूपमा नेपाली काङ्ग्रेसको वैचारिक आजको अवस्था र देशलाई कसरी लैजाने भनेर विभिन्न प्रस्ताव सहित भव्य रूपमा पन्ध्रौं महाधिवेशन
6: होइन डाक्टर साहब यस्तो भयो क्या, पूर्णबहादुर खड्गाजी त अब पन्ध्रौं महाधिवेशनको पक्षमा आइसक्नु भएको छ होइन, धेरैलाई मिलाउनु पर्ने पनि अवस्था छ, उतापट्टि देउबा पक्षले पनि पन्ध्रौं महाधिवेशनको कार्यतालिका तोकिसकेको स्थिति छ, त्यसो भए अब बुढेसकालमा देउबालाई एक्लै छोड्ने रणनीति हो तपाईँहरूको देउबा पक्षलाई उहाँहरूलाई समस्या पार्ने रणनीति हो, सुदूरपश्चिम टिम बनाउने रणनीति हो, सुदूरपश्चिम टिम मात्रै
7: रणनीति नै होइन, त्यो रणनीति नै होइन, आदरणीय नेता शेरबहादुर देउपाको सम्मानजनक विदाय हुनुपर्छ भन्ने हाम्रो मूल मान्यता हो। तपाईँले देख्नुभयो
6: पार्टीबाट मात्र विदाय गर्ने कि हरेक ठाउँबाट विदाय गर्ने,
7: असन्तुष्ट पक्षले कार्यतालिकामा धेरै हाम्रा आदरणीय नेतागणहरूको नाम राखेका थियो, फटाफट फिर्ता लिइरहनु भएको छ नि, म संलग्न छैन, सहभागी छैन, जहाँ रुख छ, जहाँ चार तारे झन्डा छ, जहाँ विचार छ, त्यही हाम्रो संलग्नता सम्बन्धमा छ। त्यसैले अरू साथीहरूलाई पनि म आज आग्रह गर्न चाहन्छु, हामी सबैले मिलेर, अझ नेताहरूको धेरै योगदान छ पार्टीभित्र, सबै मिलेर नेपाली काङ्ग्रेसलाई एकताबद्ध बनाउनुपर्छ, एकाकार बनाउनुपर्छ, सबै सङ्गठित हुनुपर्छ। पन्ध्रौं महाधिवेशन सबैले खोजेको हो कि नियमित महाधिवेशन, त्यही नै हाम्रो अगाडि आइसकेको छ।
6: होइन अब कसरी चाहिँ मिलाउन सकिन्छ, अब शेरबहादुर देउबाजीलाई चाहिँ बहिर्गमन गर्ने, उहाँलाई चाहिँ सजिलै तरिकाले व्यवस्थापन गर्ने अर्थात् विस्थापन गर्ने यहाँहरूको रणनीति छ, तर उतापट्टि पनि त महाधिवेशनको कार्यतालिका त सार्वजनिक भइसकेको छ नि त डाक्टर साहब, होइन दुईटा महाधिवेशन हुन्छ नेपाली कङ्ग्रेसमा, त्यसो भए
7: हुँदैन, नेपाली काङ्ग्रेस एउटै छ, नेपाली काङ्ग्रेस गगन थापाको नेतृत्वमा छ, नेपाली काङ्ग्रेस पन्ध्रौं महाधिवेशनको तयारीमा छ, नेपाली काङ्ग्रेस सबैलाई अटाउने गरी हिँडिरहेछ भनेपछि न विधान त न संविधान त
6: कसरी अटाउँछ भन्ने आज्ञा नेपाली काङ्ग्रेसमा संस्थापन पक्ष अटाएर मात्र भएन नि त, पार्टीलाई त मिलाएर लैजान सक्नु पर्यो नि त रक्षा, पार्टीलाई मिलाउन सकेन नि त,
7: लैजानको लागि एकताको सूत्र जति पनि उठेका थिए तपाईँले देख्नुभयो, यो भन्दा अगाडि मैले अघि नै भनिसके पाँच बुधे सात बुधे र हामीले जुन अघिल्लो समयमा पुसमा अधिवेशन गर्ने भनेर तयारी अवस्थामा थियौँ, त्यो बेला गरेको जति पनि नवीकरण छ त्यसलाई मान्यता दिनुपर्छ भनी उहाँको मान्यता थियो। दोस्रो कुरा थियो यो जति पनि चौधौँ महाधिवेशनबाट आएको केन्द्रीय समिति थियो त्यसलाई मान्यता दिनुपर्छ भनेर उहाँको माग थियो। तेस्रो भनेको चाहिँ सबैलाई हटाउने गरेर एकताबद्ध भएर लैजानुपर्छ, पार्टी चाहिँ विभाजनको अवस्थामा जानु हुँदैन भन्ने माग थियो, सबै त माग पुरा भएको छ नि त अब।
6: तर
7: त्यसैले सभापतिजीले हिजो मात्रै कार्य सम्पादनको बैठकमा भन्नुभएको छ एउटा प्रयास सफल भएको छ, अर्को कुरा तपाईँले भने जस्तो सम्पूर्ण साथीहरूलाई आदरणीय नेताहरूलाई पनि सम्मानजनक तरिकाले चाहिँ कसरी ल्याउन सकिन्छ भनेर त्यही वार्ता र संवादमा आदरणीय सभापति गगन कुमार थापा लाग्नु।
6: होइन गगन कुमार थापाले चाहिँ अब शेरबहादुर देउबासँग भेटै मान्नु भएको छैन, गगनजीले दिँदाखेरि देउबाजीले नदिने टाइम, देउबाजीलाई दिँदाखेरि चाहिँ गगनजीले नदिने टाइम, यो पनि त माछापछि भएको छ नि त होइन, यो म्युजिकल चेयर जस्तो भएको छ नि त, उहाँहरूको टाइम पनि भेटघाटै हुन सकेको छैन, सम्वादै हुन सकेको छैन।
7: आदरणीय सभापति गगन कुमार थापाले जसरी निवर्तमान सभापति आदरणीय नेता शेरबहादुर देउपालाई भेट्नलाई बार बार समय माग्नुभयो होइन, एउटा पार्टीभित्र सहमति सहकार्य र संवाद बिपीको राष्ट्रिय एकता र मेलमिलापको पक्षधर हो नेपाली काङ्ग्रेस, आज उहाँको विचार आज पनि त्यत्तिकै सान्दर्भिक छ, त्यस कारणले त्यसैलाई नै आत्मसात गरेर आदरणीय सभापतिज्यूले भेटघाट गर्न खोज्दै गर्दा त्यो वातावरण बनाउनु पर्थ्यो किन बनेन आफैमा तपाईँले भरे जस्तो एउटा प्रश्न उब्जिएको छ, तर पनि निरन्तर रूपमा कसरी चाहिँ उहाँलाई भेटघाट गर्ने सबैजना अटाउन सक्ने कसरी बनाउने भन्ने कुरामा विभिन्न प्रयत्नहरू अन्य आन्तरिक संवादहरू सभापतिज्यूले गरिरहनु भएको छ, मलाई त आशा छ धेरै साथीहरू ज जसलाई चाहिँ यो राखिरहनु भएको छ समितिमा सबैजनाले हामी होइन जहाँ रुख छ ती छौँ भन्नुभएको छ भने यसको के औचित्य नै छैन नि।
6: तर अब एउटा कुरा डाक्टर साहब कस्तो छ भने नि कङ्ग्रेसलाई चाहिँ मिलाउन सक्ने कुरा चार थरी झन्डामा अटाउने कुरा रुखमा अटाउने कुरा सबै एकीकृत भएर जाने कुरामा चाहिँ सभापति गगन थापा चाहिँ फ्लेक्सिबल किन हुन सक्नु भएको छैन, आज तिजको अवसरमा उहाँलाई के भन्नुहुन्छ तपाईँ डाक्टर?
7: फ्लेक्सिबल हुनुहुन्छ यो भन्दा मैले भनिहालेँ, म त अचम्म के लाग्यो भने यो अध्यावधि गर्नलाई पनि यो जरा अभियान चलाएर 3 महिना नै अभियान चलाएको नयाँ वितरणमा पनि आज सबै कुरालाई बिर्सिएर पुस मशान्तसम्म जतिले नवीकरण गर्नुभयो सो त यो अधिवेशनको प्रक्रियामा सहभागी हुन पाउनु पर्छ भनेर जसरी माग थियो त्यसलाई पनि सम्बोधन गर्नुभएको छ. अर्कोतर्फ कतिपय साथीहरूले विशेषमा भाग लिनु भएन, नियमित भनेर राख्नुभयो, उहाँहरूलाई पनि आउने हटाउने वातावरण सहित यो 15 महाधिवेशनमा त्यो केन्द्रीय समितिलाई राख्ने भनेर पनि निर्णय भएको छ. सबै माग त पुरा भइसक्यो नि त.
6: अब माग पुरा हुँदै गर्दाखेरि उताबाट चाहिँ केही व्यक्तिहरूलाई ल्याउने र यतापट्टि चाहिँ मिलान गर्ने, केन्द्रीय सदस्यको पद झ्याप्पै दिइहाल्ने, त्यसै भयो भने पदाधिकारीमा पनि समेट्ने प्रयत्न गर्ने, अब यसरी गर्दाखेरि चाहिँ समस्याको समाधान होला र पार्टीको आन्तरिक विवाद मिल्ला र एक एकजनालाई ल्याउँदै गर्दाखेरि
7: दुईटै कुरा छ. तपाईँले भने जस्तो एकातर्फ जसले हामी चाहिँ अहिले तुरन्त संवाद भयो, हामी सबै यो प्रक्रियामा सहभागी हुन्छौँ जान्छौँ भन्नेलाई हिजो एउटा बाटो खोलेर सभापतिजीले एउटा निर्णय गराउनु भएको छ कार्य सम्पादनमा, त्यो बाटो खुल्या छ. अर्कोतर्फ सभापतिजीले हिजो एउटा प्रतिबद्धता जाहेर गर्नुभएको छ, यो असोजको 16 गते जुन राष्ट्रिय महाधिवेशन छ 3 गतेदेखि सुरु भएको छ, अरू बाँकी आदरणीय नेतागणहरूलाई पनि यो प्रक्रियामा सहभागी हुनका लागि म हदैसम्म लचिलो भएर है धेरै कुराहरू पनि बिर्सिएर मानस पटलमा मात्रै राखेर नेपाली काङ्ग्रेसलाई कसरी चाहिँ एकताबद्ध भएर सबै खालको नेताहरू चाहिँ अटाउने माध्यम चाहिँ बनाउन चाहिँ म मुखरी छु, प्रतिबद्ध छु भन्नुभएको छ, मलाई त आशा छ त्यो दिन आउँछ.
6: भनेपछि सबैजना एकै ठाउँमा उभिन सक्ने अवस्था आउन सक्छ,
7: एकदम वातावरण बन्छ, बिस्तारै बिस्तारै सबैजना लचिलो.
6: अनि देउबाजीलाई के गर्ने त्यसो भए, त्यहाँ बोलाएर चाहिँ उहाँलाई चाहिँ कसरी उहाँको चाहिँ सम्मान गर्ने पार्टीमा?
7: हैन, सम्मान हो उहाँलाई, उहाँलाई विधान त शेरबहादुर देउपा उठ्न पाउनुहुन्न सभापति, 2 पटक पछि कोही पनि उठ्न नपाउने नेपाली काङ्ग्रेसको विधानै छ. यसलाई सहज स्वीकार गरेर नेपाली काङ्ग्रेस विधानलाई मान्दै आएको हो. र तपाईँले भने जस्तो आदरणीय निवर्तमान सभापति आदरणीय नेता शेरबहादुर देउपाको सम्मानजनक उहाँलाई पार्टीमा भित्र आउने सम्मानजनक विदाई गर्ने र यो 15 महाधिवेशनको मा उहाँ आउने बोल्ने सम्बोधन गर्ने यो सबै प्रक्रियामा चाहिँ सभापति गगन थापा लाग्नु भएको छ कि. अब उहाँसँग जुन जोडिनु भएको थियो धेरै साथीहरू त अहिले आउँदै हुनुहुन्छ, धेरै साथीहरू अहिले गएर आफै संवाद गरिरहनु भएको छ, कतिले चाहिँ यो यो मिल्नुपर्छ नभइकन हुन्न भन्नुभएको छ. आदरणीय सभापति गगन थापाले यति कुरा राख्दै गर्दा धेरै त्याग योगदान लोकतन्त्रमा लाभ लडाइँ लड्ने आदरणीय हामी सबैको अभिभावक शेरबहादुर देउबा, यो नबुझ्ने मान्छे त होइन नि त, होइन सबै बुझ्नुहुन्छ नि त, अहिलेसम्म पहिला वातावरण बन्यो त
6: वातावरण बन्छ. म त हिन्दू हो होइन, म हिन्दू हो, नेपालमा चाहिँ हिन्दू राष्ट्र कायम गर्नुपर्छ भन्ने ढङ्गले चाहिँ उहाँहरूको टिम चाहिँ अगाडि बढिसकेको छ. कङ्ग्रेसको एजेन्डा हो अब नेपाल हिन्दू राष्ट्र हुने कुरा,
7: एजेन्डा भन्दा पनि हामी चाहिँ आज यो तिजको चाड पनि छ होइन, हामी सबै आस्था र धरोहर हामी यसलाई मान्छौँ होइन, सबै हिन्दू छन्, मुस्लिम छन्, बौद्ध छन्, विभिन्न खालका चाहिँ आस्था र विचार राख्ने कुसाजा रूपमा पार्टी नेपाली काङ्ग्रेस, हामीले धार्मिक स्वतन्त्रता पनि भन्छौँ. नेपाली काङ्ग्रेसमा एउटा बहस पनि चल्यो त्यस बेलाको महासमितिक बैठकमा, एउटा एजेन्डा पनि प्रस्तुत भएको थियो होइन, कतिले हस्ताक्षर गरेर पनि बुझाउनु भएको थियो. तर नेपालको संविधान जुन छ त्यसलाई हामीले संशोधन नगरिकन त्यो बाटोमा हाम्रो धर्मनिरपेक्षता लेख्या हुनाले जान सकिँदैन, त्यस कारणले नेपाली काङ्ग्रेसले यो विधान छ त्यसलाई संशोधन गर्नुपर्छ, अन्य अप्ठ्याराहरू पनि छन्, उल्लङ्घन पनि छन्, त्यसको लागि सरकार सकारात्मक हुनु पर्यो. सरकारले त्यो खालको संवाद चलाएको छैन, नेपाली काङ्ग्रेसले पनि बहस र संवाद चलाइरहेको छ. त्यसै कारणले हिन्दूले म हिन्दू हुँ हिन्दू हुँ भन्नुपर्छ जस्तो मलाई लाग्दैन, बौद्धले म बौद्ध हुँ भन्ने, मुस्लिममा म मुस्लिम हुँ भन्दै गयो भने त यो धार्मिक सहिष्णुता जुन छ बस्दै आएको समाज छ त्यो बिथोलिँदै आउँछ कि. त्यस कारणले गर्दा सबैको आफ्नो पहिचान छ नि त.
6: हो अनि जाँदा जाँदै अब नेपाली कङ्ग्रेस एक ढिक्का भएको तपाईँ पनि हेर्न चाहनुहुन्छ नि त होइन, सबैजना एकै ठाउँमा अटाएको होइन। यो हरितालिका तिजमा चाहिँ मागेको मनोकामना पुरा हुन्छ होइन, श्रीमानको चाहिँ आयु लामो हुन्छ, व्रत बस्दाखेरि शिवजीको चाहिँ व्रत बस्नु, निराहार व्रत बस्ने पनि प्रचलन छ। अब यसपालाको निराहार व्रत चाहिँ कङ्ग्रेस एक दिक्का हुनुपर्छ भन्ने ढङ्गले चाहिँ जाँदा के हुन्छ डाक्टर साहब?
7: तपाईँले भने जस्तो हामी निराहार व्रत पनि बस्छौँ, कतिले पानी फलफुल खाएर पनि राति बस्नुहुन्छ होइन। पहिलो त यो एउटा हिन्दू परम्परा होइन, पार्वतीले शिवपति पाऊ भनेर होइन त्यो सङ्घर्ष गरेर सुरुवात भएको दिन। एकातर्फ यसको धार्मिक महत्त्व सांस्कृतिक महत्त्व छ भने अर्कोतर्फ स्वास्थ्य र सामाजिक महत्त्व पनि छ। हामी जुन व्रत बस्छौँ खाँदैनौँ होइन, एउटा चाहिँ यस्तो प्रतिबद्धतासहित पूजा अर्चना गर्छौँ, त्यसले पारिवारिक शान्ति मात्रै होइन देशको शान्ति। र यो पालिको तिज चाहिँ के हुनुपर्छ भने आज राष्ट्रमा ठुलो विपत्ति आयो, महासङ्कट आयो, जलवायु परिवर्तनका सङ्केतहरूले आज महासङ्कट हामीले बेहोर्नु परेको छ। एकातर्फ हिमशृङ्खलाहरू फुटिने सम्भावना छन्, खोलानाला सुक्दै छन्, काला पत्थरमा चाहिँ हाम्रा चाहिँ हिमालहरू परिणत हुँदैछन्। आज जलवायुको प्रत्यक्ष चाहिँ असर नेपालले बेहोरेको छ, जुन हामीले गरेका छैनौँ त्यसको भार हामीले बोक्नु परेको छ। त्यस कारणले गर्दा चाहिँ आज चाहिँ सबैको चाहिँ दीर्घायु सुस्वास्थ्यको कामना मात्र होइन, अब यस्ता सङ्कटहरूलाई कसरी सामूहिक रूपमा समाधान गर्ने होइन, कसरी अन्तर्राष्ट्रिय जगतलाई चाहिँ ध्यान आकर्षण गराउने, यो क्षतिपूर्तिको मात्रै कुरा होइन नि त, अब फेरि सङ्कट त आइरहन्छ होइन। त्यो खालको तागत शक्ति आजको दिनले तिजको दिनले व्रतले चाहिँ त्यसतर्फ मुखरित होस्। पीडामा रहनुभएका जति पनि परिवार गुमाउनु भएका छ उहाँको लागि पनि शान्तिको हामी कामना गर्न सकौँ र घाइतेहरूको स्वास्थ्य लाभको पनि कामना गर्न सकौँ, सबै हातेमालो गरेर एकताबद्ध भएर हिँड्न सकौँ। आजको दिनले त्यही प्रेरणा मिलोस् भन्ने शुभकामना पनि व्यक्त गर्दछु।
6: हस्, रक्षमयाको महत्त्वपूर्ण समय र सम्वादका लागि म धेरै धेरै धन्यवाद दिन पनि चाहन्छु र हरितालिका तिजको अवसरमा यहाँलाई फेरि पनि शुभकामना छ।
7: नमस्कार, धन्यवाद, सबैलाई शुभकामना।
6: हस् आउनुहुन्थ्यो नेपाली कङ्ग्रेसका सभामन्त्री डाक्टर ढिला सङ्गला, आजले सोध्दा नेपाली बसमा छोटो विश्राम लिन्छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
8: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
9: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी, घर घरमा एलजी। एलजी, लाइफ्स गुड।

0: पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौँ।
2: बिगो बारखरी कथा 2083
3: नेपाली साहित्य साधकका सम्मानमा बारखरी मीडिया आह्वान गर्दछ अहिलेसम्मकै ठुलो कथा लेखन प्रतियोगिता।
4: प्रथम पुरस्कार 2,00,000,
3: द्वितीय पुरस्कार 1,00,000,
4: तृतीय पुरस्कार 60,000,
3: टाइटल स्पोन्सर बिगो,
4: अ कल्चरल इनिशिएटिभ अफ सूर्य नेपाल गाथा,
3: सपोर्टेड बाई NIMB बैंक,
4: नासा सिक्युरिटीज,
3: सिटी एक्सप्रेस मनी ट्रांसफर,
4: युनाइटेड अजोर्ड इन्सुरेन्स,
3: यति एयरलाइन्स,
4: वेदालय,
3: पब्लिसिङ पार्टनर फाइन प्रिन्ट,
4: इम्प्लिमेन्टिङ पार्टनर करुणा फाउन्डेसन नेपाल।
3: कथा पठाउनका लागि barkharibooks@gmail.com।
4: कथा पठाउने अन्तिम मिति 2083 असोज 3 गते।
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
7: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
8: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, NC Agrotech को उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।

0: मित्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: यो हो नेपाली रेडियो नेटवर्क।
2: हर विषयमा तरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ।
3: ग्लोबल आइबी बैंक, सबैका लागि बैंक,
4: डिस होम इन्टरनेट। यतिकै हाम्रो बीचमा नेकपा एमालेका प्रभावशाली नेता पूर्व परराष्ट्र मन्त्री प्रदीप गेवाली हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ। प्रदीप गेवालीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: धन्यवाद खेमजी।
4: अब आज हरितालिका तीज, महिलाहरूले भातृत्व मातृत्व सँगै उल्लासमय तरिकाले मनाउने तीज, तैपनि नेपाल यतिखेर विपदमा छ, समस्यामा छ। भोटेको सीमा बाढी जाँदाखेरि धेरै नेपालीहरूले चाहिँ ज्यान गुमाउनु परेको छ, सरकारसँग एकिन तथ्याङ्क छैन। अब आजको दिनमा तपाईँ नेपाली महिलाहरूलाई र समग्र नेपालीहरूलाई चाहिँ के शुभकामना सन्देश दिन चाहनुहुन्छ सुरुमा?
5: यहाँले भन्नुभयो जस्तै यस वर्षको तीज लगायतका धेरै चाडबाडहरू शोकको छायामा परेका छन्। बाढीबाट, भोटेपछि बाढीबाट बेपत्ता भएका 5,000 बढी नागरिकको कुनै अत्तोपत्तो छैन। अब 1200-1300 बढीको ज्यान गइसकेको स्थिति छ। तीमध्ये पनि कैयौँको सब पहिचान हुन नसकेको अवस्था छ। नानीहरूको स्कुल छुटेको छ, मान्छेहरूको आर्थिक जीवन अस्तव्यस्त छ। अब यस्तो पीडामा वास्तवमा कुनै चाडबाडहरूले धेरै हर्ष दिन सक्ने कुरा त भएन। तर पनि म सबै नेपाली दिदीबहिनी आमाहरूलाई, छोरीहरूलाई, उहाँहरूको ती चाहिँ उहाँहरूको एउटा महत्त्वपूर्ण चाड हो। माइतीहरूसँग पुनर्मिलन गर्ने, मनका पीडाहरू पोख्ने, वर्षौँ छुटेका साथी सङ्गीहरूसँग चाहिँ फेरि भेटघाट गर्ने, पीडा बिसाउने र नयाँ भविष्यको निम्ति एउटा आशावादी हुने, त्यही हिसाबले एउटा पारिवारिक रूपमा उहाँहरूले चाड मनाउन सक्नुहोस् र तीजले चाहिँ उहाँहरूलाई जो पीडामा हुनुहुन्छ त्यो पीडाबाट बाहिर आउनको निम्ति मद्दत गरोस् र जो टाढा हुनुहुन्छ उहाँहरूले त्यो पीडालाई चाहिँ नजिकबाट अनुभूत गरेर एउटा चाहिँ सम अनुभूतिको, हामी सबै पीडामा एकै ठाउँ छौँ भन्ने कुराको चाहिँ भाव जगाउन सकोस्, एक खालको राष्ट्रिय एकता, सामाजिक सद्भाव निर्माण गर्न सकोस् र महिलाहरूलाई चाहिँ यसले सशक्तिकरणको दिशामा अगाडि बढाउन सकोस्। शुभकामना व्यक्त गर्न चाहन्छु।
4: यसपल्ला नेकपा एमाले पनि तीजलाई, अर्थात् हरितालिका तीजलाई उल्लासमय ढङ्गले चाहिँ चेलीबेटीहरूलाई बोलाएर दर्खाउने औपचारिक कार्यक्रम गरेन, होइन?
5: अब पार्टीले पनि गरेन, कहिलेकाहीँ हामीले पार्टीका नेताहरूले त्यस्तो आयोजना गर्नुहुन्थ्यो, त्यस्तो हामीले गरेनौँ यसअघि। किनभने राष्ट्रिय शोकमै भएको हुनाले हामीले चाहिँ बरु यो अवस्थालाई चाहिँ अहिले हाम्रा थुप्रै स्वयंसेवकहरूले रसुवा, नुवाकोट र दार्जिलिङका बाढी पीडितहरूलाई सहयोग गर्नका निम्ति स्वयंसेवी भूमिका खेलिरहनु भएको छ। चाडलाई पनि त्यो ढङ्गले खालको स्वयंसेवामा हामीले रूपान्तरण गरेका छौँ।
4: प्रदीप गेवालीजी, अब छिमेकी मुलुक भारतमा ब्रिक्स सम्मेलन भयो, नेपालको चाहिँ खासै उपस्थिति पनि रहेन, यसभन्दा अगाडि चाहिँ नेपालको उपस्थिति त्यहाँ रहने गर्थ्यो। यसलाई ब्रिक्सको शक्ति प्रदर्शन र सार्क मृत्युशय्यमा जाँदै गर्दाखेरि हामीले कूटनीतिक रूपमा परराष्ट्रको हिसाबले छिमेकी देशले चाहिँ निमन्त्रणा नै नगर्ने परिस्थितिलाई चाहिँ आज कसरी हेर्न सकिन्छ? यसलाई चाहिँ सामान्य तौरले मात्र हेर्ने कि यसलाई अलिकति कूटनीतिक हिसाबले हेर्ने?
5: होइन, अलिकति गम्भीर रूपले नै हेर्नुपर्छ भन्ने मलाई लाग्छ। पहिलो कुरा, चाहे ब्रिक्स भनौँ, चाहे साङ्घाई कोअपरेसन अर्गनाइजेसन भनौँ, अहिले पछिल्लो केही दशक यतापट्टि विकसित हुँदै गरेका नयाँ संरचनाहरू हुन् जसले झन्डै 200 पुरानो अमेरिका युरोप केन्द्रित जुन विश्व प्रणाली छ त्यसलाई नयाँ ढङ्गले चुनौती दिँदै गरेको अवस्था छ। एक खालको वैकल्पिक विश्व अर्थव्यवस्था र वैकल्पिक एउटा विश्व राजनीतिक शक्ति सन्तुलनको रूपमा चाहिँ यी संस्थाहरू उदाउँदै गरेका छन्। संयोग के छ भन्दाखेरि दुवै सङ्गठनहरूमा, साङ्घाई कोअपरेसन अर्गनाइजेसनमा पनि र ब्रिक्समा पनि, हाम्रा दुवै छिमेकीहरू जसले विश्व जनसङ्ख्याको चाहिँ झन्डै 40-45% हिस्सा ओगर्छन्, ती दुईटा शक्तिशाली देशहरू, विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीन र पाँचौँ ठुलो अर्थतन्त्र भारत, जोडिएका यी दुईटा संस्थाहरू हुन्। त्यसो भएको हुनाले नेपालले यी दुवै संस्थाको समग्र ट्रेन्डलाई विश्लेषण गर्ने र त्यसबाट हामी कसरी लाभान्वित हुन सकिन्छ भन्ने बारेमा चाहिँ मसिनो गरी विश्लेषण गर्नुपर्ने जरुरी देखिन्छ। अब ब्रिक्सको नेपाल सदस्य होइन, त्यस अर्थमा सामान्य हिसाबले गैर सदस्यलाई आमन्त्रित गरेन भनेर गुनासो गर्ने कुरा चाहिँ कतिपय सन्दर्भमा उपयुक्त नहुनु पनि सक्ला। केही साथीहरूले त्यस्तो तर्क गरेको पनि मैले देखेको छु। तर विगतको अभ्यास कस्तो छ भन्दाखेरि चाहिँ योभन्दा अगाडि पनि भारतमा ब्रिक्स सम्मेलन हुँदा उहाँहरूले चाहिँ एउटा आउटरिच जस्तो छिमेकी मित्र राष्ट्रका प्रधानमन्त्रीहरूलाई बोलाएर उहाँहरूले चाहिँ अनौपचारिक बैठकहरू राख्नु भएको थियो। गुवाहामा त्यस्तो खालको बैठक आयोजना भएको थियो र यसै वर्ष पनि बङ्गलादेशका प्रधानमन्त्री चाहिँ आमन्त्रित हुनुहुन्थ्यो, भाग लिनु नलिनु उहाँहरूको कुरा भयो होइन। यसको अर्थ चाहिँ गैर सदस्यहरूलाई पनि एकदम नजिकको मित्रहरूलाई चाहिँ आयोजकहरूले सहभागी गराउने यो परम्परा रहँदै आएको छ। अब भारतले नेबरहुड फर्स्ट भन्छ, नेपाल सबैभन्दा नजिकको मित्र जसमा खुला सिमाना समेत पनि छ, त्यहाँ चाहिँ जस्तो कसैलाई नबोलाएको भए पनि सायद हामी त्यति धेरै हाम्रो तर्फबाट कहीँ कमी रह्यो कि भनेर समीक्षा गर्नु।
4: कतिपयले के भन्छन् भने नेपालमा एक निकै विपत्ति आएको छ, भारतले गर्न सक्ने सहयोग गरिरहेको छ, चीनले पनि गर्न सक्ने सहयोग गरिरहेको छ, त्यही बोलाएको भए पनि के हुन्थ्यो र नेपाललाई भन्ने खालका पनि त विश्लेषण सुन्दैछु।
5: त्यस्तो होइन, त्यो होइन, किन त्यो त कुनै विपत्तिको सम्मेलन होइन नि त, त्यो त बेग्लै सम्मेलन हो। त्यसो भएर त्यो विपत्तिमा गरेको सहयोग र यो दुईटा कुरालाई जोड्नु मिल्दैन। मैले चाहिँ खास गरी कहाँनिर जोड्न खोजेको छु भन्दाखेरि बङ्गलादेश आमन्त्रित हुनु र नेपाल आमन्त्रित नहुनुको बिचमा चाहिँ हामीले यो यसको सङ्केतलाई हामीले बुझ्नुपर्छ। कुटनीतिमा कति चिजहरू भनेर गरिन्छन्, कति चिजहरू नभनेर गरिन्छन्, कति लाइन्समा लेखिएका हुन्छन्, कति बिट्विन द लाइन्स पढ्न सक्नुपर्छ नभनिएका कुराहरूलाई। यसको अर्थ कहीँ न कहीँ अब नेपालको बारेमा हाम्रा छिमेकीहरूको बिचमा चाहिँ कहीँ न कहीँ दुविधा, नेपाल कतातिर अगाडि बढ्न खोजेको हो, नेपालको राष्ट्र नीति के हो भन्ने बारेमा चाहिँ एउटा दुविधा भएको, नेपालप्रति विश्वास अलिकति कमजोर भएको, नेपाललाई पूर्ण रूपले भरोसा गर्न नसकेको सङ्केतको रूपमा पनि हामीले बुझ्नुपर्छ भन्ने मलाई लाग्छ। अर्कोतिर अब केही समय अगाडि चाहिँ किर्गिस्तानको बिस्केकमा सङ्घाई कोअपरेसन अर्गनाइजेसनको पनि यस्तै शिखर सम्मेलन भएको थियो। त्यो अर्गनाइजेसनको त नेपाल डायलग पार्टनर हो होइन, कुनै न कुनै हिसाबले त्यसको सहभागी सदस्य राष्ट्र हो, जहाँ अब अघिल्लो वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बेजिङमा भाग लिएर मतलब चिनमा भाग लिएर चाहिँ फर्किनु भएको थियो भन्दाखेरि चाहिँ यी दुइटै ठुला शक्तिरा मतलब यो क्षेत्रीय सङ्गठनहरू जुन ढङ्गले एकदम प्रभावशाली बन्दै आएका छन् तिनीहरूमा नेपाल चाहिँ आइसोलेसनमा बस्नु हुँदैन। अब आइसोलेसन हाम्रा कारणले पर्यो कि अब उहाँहरूको कारणले पर्यो त्यो समीक्षा हुँदै जाला, तर नेपालले चाहिँ छिमेकमा भएका तर ठुल्ठुला चाहिँ गतिविधिहरूमा नेपाल कहीँ न कहीँ नजोडिनु भनेको चाहिँ नेपालको कूटनीति।
4: यहाँलाई त अब अलिकति अनुभव पनि छ होइन, परराष्ट्र क्षेत्रका विषयमा यहाँले काम पनि गर्नुभएको छ, परराष्ट्र मन्त्रीका हैसियतले चाहिँ नेपाल लगायतका अन्य देशहरूसँगको सम्बन्ध समन्वयका कुराहरूमा पनि यहाँले काम गर्नुभएको छ। आज हामी कूटनीतिक हिसाबले, परराष्ट्र नीतिका हिसाबले र परराष्ट्रको सम्बन्धका हिसाबले कहाँनिर छौँ?
5: अब खास गरी गत वर्ष भदौ 23-24 पछि जे घटनाहरू घटे, 23-24 जे घटना घटे त्यसपछि नेपालको राष्ट्रिय राजनीति जुन दिशातिर अगाडि बढ्यो, अनि त्यस पछाडि गएको फागुन 21 गते चुनाव भयो र चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टी एउटा भारी बहुमतका साथ आयो, बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बन्यो, त्यस पछाडि चाहिँको एक वर्ष हेर्दाखेरि कूटनीतिक मामलामा म तिनवटा समस्या देख्छु। एउटा दुविधा, जान कहाँ खोजेको हो, कस्तो खालको परराष्ट्र नीति अवलम्बन गर्न खोजिएको हो, हाम्रो छिमेकी नीति के हो भन्ने बारेमा नै एउटा दुविधा देख्छु। दोस्रो अलिकति चाहिँ विचलन देख्छु, विचलन इन द सेन्स कि नजानिँदो गरी छिमेकका आधारभूत हितहरूलाई व्यवस्था गरिएको, छिमेकका संवेदनशीलताहरूलाई व्यवस्था गरिएको, छिमेकलाई कम महत्त्व दिएको पनि देखिन्छ। मैले दुईवटा उदाहरण भन्छु यस मामलामा। प्रधानमन्त्रीलाई भारतले परम्परा नै रहँदै आएको छ, नयाँ प्रधानमन्त्रीलाई भारत भ्रमण गराउन चाहेको प्रष्ट देखिन्थ्यो, त्यसैका निम्ति भारतले औपचारिक निमन्त्रणा पनि गरिसकेको थियो, दुईचोटि निमन्त्रणा गरिसकेको, तर प्रधानमन्त्रीले भारत भ्रमणलाई कुनै प्राथमिकतामा राख्नु भएको छैन। अब भारत भ्रमण नगरी हुँदैन भन्ने होइन, यो विगतमा कतिपय परम्परा चाहिँ मानौ यहाँ प्रधानमन्त्री हुने बित्तिकै भारतमा गएर भारत नजाँदासम्म त त्यो वैधानिक प्रधानमन्त्री नै भएन कि भने जस्तो खालको त्यो हीनताबोध पाल्नु जरुरी छैन. तर एउटा सत्य के हो भने जुन देशसँग हाम्रो 60% भन्दा बढी व्यापार छ, जो नेपालको पर्यटनको सबभन्दा ठुलो स्रोत हो, लगानीको पनि एउटा ठुलो स्रोत हो, खुला सिमाना छ, थुप्रै बसेर सल्टाउनु पर्ने समस्याहरू पनि छन् र सहकार्य गर्नुपर्ने अनगिन्ती क्षेत्रहरू छन्, एकदम प्रचुर सम्भावनाहरू पनि छन्, त्यो देशसँग उच्च तहमा तपाईँ इन्गेज नभइकन हाम्रो बाह्य सम्बन्ध कसरी अगाडि बढ्छ. तर अहिलेसम्म नयाँ सरकार बनेको छ, बित्न लाग्दा समेत भारतसँग उच्च तहमा संवाद भइरहेको छैन. चीन त झनै एक खालको सशङ्कित देखिन्छ. पछिल्लो समय जुन ढङ्गका अब फ्री टिबेटसँग जोडिने गतिविधिहरू जुन ढङ्गले आए गत वर्षको त्यो विध्वंसमा टिओबी लगायतका संदिग्ध समूहहरूको जस्तो खालको गतिविधिहरू देखियो. सरकार आफै संलग्न भएर चीनका संवेदनशीलताहरूलाई उपेक्षा गर्दै जे जस्ता केही गतिविधिहरू यहाँ भए त्यसले चीनको मनमा संशय छ नै, भारतको मनमा पनि संशय पैदा भएको देखिन्छ. जन प्रधानमन्त्रीले रोस्टममाटै उभिएर भारतको जमिन समेत हामीले मिचेका छौँ भन्दाखेरि त स्वाभाविक छ त्यसले एउटा चिसोपन त आउने नै भइहाल्यो. यी सबै कुराहरूले गर्दाखेरि दोस्रो चाहिँ विचलन छ र तेस्रो चाहिँ भनेको एउटा आत्मविश्वासको पनि म कमी देख्छु. होइन, यी समस्याहरूलाई राखेर कुराकानी गर्ने, वार्ताबाट समस्याको समाधान गर्ने मामलामा त्यसले गर्दाखेरि नयाँ सरकार कुटनीति मामलामा चाहिँ कता कता चुक्दै गइरहेको देखिन्छ. अब यस्तो मामलामा सरकार चुक्दा सरकार मात्रै चुक्दैन, सिङ्गो देश नै चुकिरहेको हुन्छ. किनभने कुटनीति भनेको, बाह्य सम्बन्ध भनेको, पराष्ट्र नीति भनेको सरकार एक्लैको कुरा होइन, त्यो त सिङ्गो राष्ट्रसँग जोडिएको विषय हो. होइन, त्यसले गर्दाखेरि चाहिँ यो उच्च तहको संवादहरू नहुने स्थितिलाई चाहिँ हामीले अन्त्य गर्नुपर्छ. बल्ल बल्ल धेरै जोडपछि प्रधानमन्त्री सङ्घीय राष्ट्रसङ्घको 81 महासभामा जाने हुनुभएको छ, त्यो राम्रो कुरा हो. तर उहाँले उच्च स्तरीय त्यो संवादमा आए लेभल डिबेट भन्छ त्यहाँ सम्बोधन मात्रै गर्नुहुन्छ कि अरू साइड लाइन भेटघाटहरू को कोसँग हुन्छ, के विषयहरूमा कुराकानी हुन्छ, अब त्यो अहिलेसम्म परराष्ट्र मन्त्रालयले जानकारी गराएको छैन. यी कयौँ विषयहरू चाहिँ प्रधानमन्त्रीकै तहबाट कूटनीतिक संवादलाई अगाडि नबढाउने हो, राजनीतिक उच्च तहको सम्पर्कहरू नजोड्ने भने
4: अहिलेको अवस्थामा चाहिँ नेपाल सरकारका प्रधानमन्त्रीको त अब अहिले ब्रिक्स सम्मेलनमा पनि नेपाललाई भारतले निम्तो नगर्ने कुरा, अब अमेरिकाका विदेश मन्त्रीले सिधै परराष्ट्रको कूटनीतिका हिसाबले चाहिँ सरकारलाई कन्सर्न राख्नुपर्नेमा चाहिँ सिधै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई फोन गर्ने कुरा र हरेक कुराले चाहिँ हाम्रो सरकार, हाम्रो मेन्टालिटी, हाम्रो मोडालिटी, जुन तरिकाले कूटनीति हुनुपर्ने हो त्यसमा त अलिकति समस्या आएको त देखिया छ नि त केवलजी.
5: अलिकति मात्रै होइन, मैले यसलाई गम्भीरै समस्या देख्छु. किनभने यदि यत्रो ठुलो विपत्तिमा चाहिँ विदेशी सरकार प्रमुखहरू अथवा चाहिँ हाई लेभल डिप्लोमेट्सहरूले चाहिँ प्रधानमन्त्री या परराष्ट्र मन्त्रीलाई संवाद गर्दैनन्, उनीहरू पार्टीको अरू डिग्निटेरीहरू खोज्छन्, अरू चाहिँ व्यक्तित्वहरू खोज्छन् भनेदेखि चाहिँ त्यसलाई त हामीले बुझ्नु पर्यो कि सरकारप्रति केही न केही चाहिँ विश्वासको सङ्कट छ. यो चाहिँ राम्रो कुरा होइन, यो कुनै पनि अर्थमा राम्रो कुरा होइन. सरकारप्रति देशभित्र हाम्रो असहमति, थुप्रै कुराहरूमा असहमति छ, तर आखिर कूटनीति सञ्चालन गर्ने भनेको त सरकारले नै हो. पार्टीले सञ्चालन गरेर पनि हुँदैन, हामीले अपोजिसनले सञ्चालन गरेर पनि हुँदैन. राष्ट्रिय हितको संरक्षणको मुख्य फ्रन्ट लाइनमा त सरकार नै हुन्छ. अब यदि सरकार यही ढङ्गले अल्मलिने हो, अलिकति विचलित हुने हो, यसले गलत डिरेक्सन लिने हो भनेदेखि चाहिँ आगामी दिन नेपालका निम्ति झन् समस्याग्रस्त हुने देख्छु. जस्तो अहिले केही विपत्तिको कुरा गरौँ, अब झन्डै $6 अरब जति हामीलाई पुनर्निर्माणका निम्ति चाहिन्छ. अब भूकम्पको बेलामा चाहिँ नेपाल एकदमै लाइमलाइटमा थियो, त्यति बेला एकदमै चर्चामा थियो र विश्वमा अहिले जस्तो धेरै क्षेत्रीय द्वन्द्वहरू पनि तुलनात्मक कम थिए, विश्व अलिक शान्त अवस्थामा थियो. त्यस्तो बेलामा पनि निकै एउटा अन्तर्राष्ट्रिय हामीले सहयोग सम्मेलन नै यहाँ आयोजना गऱ्यौँ, होइन, त्यसो गर्दाखेरि पनि मुस्किलले $3.5 अरब जस्तो, $4 अरब भन्दा कम मात्रै त्यति बेला जुट्न सक्यो. होइन, अब अहिले अब कति प्राथमिकतामा पर्छ थाहा छैन. यदि हामीले चाहिँ पुनर्निर्माणका निम्ति बाह्य सहयोग जुटाउन सकेनौँ भने हाम्रो अर्थतन्त्र झन्झन सङ्कटमा पर्दै जानेछ. यो बाह्य सहयोग जुटाउने भनेको खालि पैसाको कुरा मात्रै होइन, त्यससँग विश्वास जोडिएर आउँछ। त्यो विश्वास जोड्नको निम्ति हामी आफैले आफ्नो तर्फबाट चाहिँ पहल गर्नुपर्छ, हाम्रा नीतिहरू पारदर्शी हुनुपर्छ, जुन कुरामा चाहिँ मैले समस्या देख्छु।
4: अब एउटा कुरा मलाई के बताइदिनुहोस् भने, अब यो हामीले अन्तर्वार्ता गर्दै गर्दाखेरि यो बिहानी पखमा लाखौँ श्रोताले चाहिँ हामीलाई सुनिराखेका छन्, देशभरका 350 रेडियोबाट प्रत्यक्ष रूपमा प्रसारण पनि भइराखेको छ। तपाईँ र मेरो अन्डरस्ट्यान्डिङमा चाहिँ सकेसम्म पार्टीका कुराहरूमा धेरै बहस नगरौँला भन्ने त भाट्यो, तैपनि अब यो बहसको अलिकति अधुरोपन र धेरै मलाई यहाँ अडियन्सहरूले पनि सोधिराख्नु भएको छ, पार्टी के हुन्छ, अब कसरी नेकपा एमाले अगाडि बढ्छ भन्ने एउटा प्रश्न छ, यसलाई के भन्नुहुन्छ जाँदा जाँदै?
5: एकदम छोटकरीमा भन्दा अहिले अब कार्यदलको बैठक बसिरहेको छ, आवश्यक रूपमा अस्तिदेखि साथीहरू बसिरहनु भएको छ।
4: तपाईँले प्रतिवेदन फेरि लेख्दै हुनुहुन्छ, सच्याउँदै हुनुहुन्छ होइन?
5: होइन, मैले त लेख्दै छैन, म यो प्रक्रियामा छैन, मेरो बेकारमा किनभने भ्रम कसैलाई पनि नरहोस्, मैले बाहिरबाट गर्नुपर्ने सहयोगहरू गरिरहेको छु अहिले पार्टीको समस्या समाधानका लागि र कसरी अगाडि बढ्नुपर्छ भन्ने बारेमा चाहिँ मेरो आफ्नो निश्चित दृष्टिकोणहरूसँग म साथीहरूसँग निरन्तर संवादमा छु। म यति कुरा भन्न चाहन्छु, डिटेलमा जानु परेन, यो दुईवटा प्रतिवेदनका आवश्यक अंशहरूलाई जोडेर एउटा प्रतिवेदन बन्छ र असोज 5-6-7 बस्ने केन्द्रीय कमिटीको बैठकमा हामीले चाहिँ अब चाहिँ हामी कसरी अगाडि जान्छौँ भनौँ न, नेकपा एमाले राष्ट्रिय राजनीतिमा चाहिँ कसरी अगाडि जान्छ, विगतमा कहाँ कहाँ कमी रहे, ती कमीहरूलाई दोहोरिन नदिनका निम्ति हामीले एउटा नयाँ संकल्प गर्छौँ र त्यो संकल्पका साथ अगाडि बढ्छौँ।
4: र अब त पार्टी अध्यक्षलाई चाहिँ कहाँ थाप्नुपर्ने ठाउँमा तपाईँ हुनुहुन्छ यतिखेर चाहिँ, होइन, अध्यक्षलाई जोगाउनुपर्छ, बचाउनुपर्छ पार्टीलाई भन्ने लाइनमा त तपाईँ क्लियर हुनुहुन्छ।
5: तपाईँको प्रश्न म कुरा गर्दैछु समग्र आन्दोलनको, तपाईँ चाहिँ एकदम त्यो हाइलाइट गर्नका निम्ति सानो क्लिपलाई भाइरल गर्नका
4: निम्ति, म क्लिप भाइरल गराउने पक्षमा छैन,
5: चिप खालको भयो। मैले भन्दैछु, पहिलो कुरा त यहाँले बुझ्नु पर्यो, कसैलाई बचाउने र कसैलाई चाहिँ गलत्याउने प्रश्न नै होइन। आज सिङ्गो राष्ट्र नै सङ्कटमा छ, भर्खरै हामीले कुटनीतिको बारेमा यत्रो कुराकानीहरू गऱ्यौँ, भदौ 23-24 र त्यसपछि फागुन 21 घटनाक्रममा चाहिँ खालि नेकपा एमाले मात्रै, जस्तो तपाईँले भने जस्तो यदि केपी ओली मात्रै सम्पूर्ण रूपले दोषी हुने हो भनेदेखि त केपी ओली नभएका पार्टीहरू त गजबले फस्टाउनु पर्ने होइन र नेपाली काङ्ग्रेस त दन्दनाएर अगाडि बढ्नु पर्थ्यो, किन उहाँहरूले त नयाँ नेतृत्व विकास गरेर जानुभएको थियो, कङ्ग्रेसले पनि राम्रो रिजल्ट ल्याउन सकेन, माओवादीले त पुरानो माओवादी भन्ने ट्याग नै छोडेर अनि 10-12 समूह मिलाएर नेपाली कम्युनिस्ट पार्टी बनाएर गएको थियो, गजब हुनुपर्थ्यो। सरकारमा भएको कारणले एमाले दण्डित भएको कि भन्ने भने प्रतिपक्षमा भएका मधेसी दलहरू, प्रतिपक्षमा भएको तत्कालीन माओवादी, कहिल्यै सरकारमा नगएको नेमकिपा, सरकारको राजनीतिबाट बाहिर रहेको चाहिँ राष्ट्रिय जनमोर्चा, उहाँहरूले राम्रो गर्नुपर्ने होइन र त्यसबाट पहिलो कुरा सङ्कट भदौ 23-24 विकसित भएको सङ्कट र चुनावसम्म आइपुग्दाको यो विषय नै बेग्लै हो, यसलाई तपाईँले व्यक्तिकरण गरेर बुझ्नुभयो भने तपाईँ कहीँ निष्कर्षमै पुग्नुहुन्न। एउटा भनाइ पनि छ, विद्वान मान्छेहरू चाहिँ प्रवृत्तिको विश्लेषण गर्छन्, विचारको विश्लेषण गर्छन्, अब औसत मान्छेहरू घटनाको बारेमा चर्चा गर्छन् र बिलो देन एभरेज चाहिँ मान्छेहरू व्यक्तिको कुरा गर्छन् भन्छन्। हामी व्यक्तिको कुरा नगरौँ, हामी चाहिँ एउटा विचारको कुरा गरौँ, यो ट्रेन्डको कुरा गरौँ, त्यस हिसाबले हेर्नुपर्छ भन्ने म ठान्छु। पार्टी एकताबद्ध भएर अगाडि बढ्छ।
4: यहाँको महत्त्वपूर्ण समय र सुझाव सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। प्रदीप गिवालीजी नमस्कार। उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका प्रभावशाली नेता, पूर्व परराष्ट्र मन्त्री प्रदीप गिवाली। आज रिसोद नेपाली बसमा छोटो विश्राम लिन चाहन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
6: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: एकमात्र डीटीएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: लामखुट्टेको टोकाइबाट हुने डेङ्गीबाट बच्नका लागि
3: पुरा बाहुला भएका लुगा लगाउने
2: झुलभित्र मात्र सुत्ने
3: घरको झ्याल ढोकामा लामखुट्टे नचिर्ने जाली हाल्ने
2: लामखुट्टेको टोकाइबाट बच्नका लागि लामखुट्टे भगाउने धुप बाल्ने वा मलहमको प्रयोग गर्ने
3: घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने
2: खाल्डा खुल्टी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने
3: गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने
2: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने
3: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने
2: डेङ्गी रोग बारे सचेत बनाऊ
4: नेपाल रेड क्रस सोसाइटी काठमाडौँ जिल्ला शाखा

0: पात्रो एप तपाईका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: यो हो नेपाली रेडियो नेटवर्क।
2: हर विषयमा तारो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ।
3: ग्लोबल आइमी बैंक, सबैका लागि बैंक,
4: डिस होम इन्टरनेट। यतिखेर हाम्रो बेसमा वरिष्ठ संस्कृतिविद, नेपालको कला संस्कृति धर्म विज्ञानसँग सँगै जोडेर अध्ययन अनुसन्धान गर्दै आउनुभएका प्राध्यापक डाक्टर रामचन्द्र गौतम यतिखेर हुनुहुन्छ। गुरुदेव, म यहाँलाई प्रणाम गर्न चाहन्छु, नमस्कार गर्न चाहन्छु, नेपाली बसबाट स्वागत छ यहाँलाई।
5: हजुर हजुर, यहाँलाई धेरै धेरै धन्यवाद।
4: कस्तो छ यहाँको स्वास्थ्य अवस्था अहिले? सन्चो हुनुहुन्छ? ठिक छ,
5: ठिक छ, ठिक छ।
4: अब यो हरितालिका तीज होइन, यो आज व्रत बस्छन् महिलाहरू, निराहार व्रत बस्छन्। अब बजारतिर मनाइने हरितालिका र गाउँतिर मनाइने हरितालिकामा त अलिकति फरक छ भन्छन् दरखाने प्रचलनको बारेमा, तर यसको खास महत्व चाहिँ के हो यो तीजको चाहिँ?
5: अब यो तीजको महत्व अवर्णनीय छ बाबु। अब यो तीज भनेको यो भाद्र शुक्ल तृतीया हो आज, र यसलाई तीज पनि भनेर भनिन्छ। यो तीन दिन मनाइने भएको हुनाले तीज भने अब तीज चाहिँ नेपाली शब्द हो। यो यो तृतीया, चौथी र पञ्चमी, यो तीन दिन मनाउनु पर्ने भएर तीज भने हो। तर अब यस यसपालि चाहिँ दुई दिन मात्रै मनाउनु पर्ने छ क्या, यो तिथिको गडबडले गर्दाखेरिमा तपाईँको आज तृतीया र चौथी एकै दिन परेको छ क्या। अब तृतीयाको दिनमा आज चाहिँ तपाईँको शिवजीको उपासना गर्ने है, शिवजीबाट चाहिँ आशीर्वाद प्राप्त गर्ने, आफ्नो र आफ्नो परिवारको कल्याणको लागि र सार्थक जीवनको लागि चाहिँ यो व्रत बस्ने चलन आएको हो। र अब यो आज चाहिँ यो शिवजीको उपासना गर्नुको साथै गणेशको पनि, शिवजीको छोरा गणेश, गणेशको पनि उपासना गर्नुपर्ने छ क्या। यो यो शास्त्र अनुसार चाहिँ नै त्यस्तो स्थिति भएको छ। भोलि हुनुपर्ने चौथी है यो गणेशको उपासना गर्ने दिन, तर आजै परेको छ। यो शिवजीको उपासना गर्ने र गणेशको उपासना गर्ने एउटै दिन परेको छ आज। त्यसो भएको हुनाले शिवजीको पनि दर्शन गर्ने, शिवजीको पनि पूजा आजा गर्ने, र तपाईँको यो गणेशको पनि अब गणेशलाई अर्घ दिने, सूर्यलाई अर्घ दिने, पूजा आजा गर्ने काम दुइटै चाहिँ आज गर्नुपर्ने छ शास्त्र अनुसार। त्यसो भएको हुनाले अब यो तीज चाहिँ नि विशेष गरेर आफ्नो दीर्घ जीवनको लागि, पतिको दीर्घ जीवनको लागि र परिवार सबैको दीर्घ जीवनको लागि, कल्याणको लागि, ऐहिक सुख शान्तिको लागि र पारलौकिक सद्गतिको लागि पनि यो व्रत बस्ने हो महिलाले। त्यसो भएको हुनाले अब यो व्रत चाहिँ नि तपाईँको त्यो तिन किसिमको हुन्छ क्या, यो तपाईँको निराहार, जलाहार र फलाहार। स्वास्थ्य अनुसार चाहिँ नै हामी यो व्रत बस भन्ने चाहिँ शास्त्रको आदेश हो।
4: गुरु अब कस्तो छ भने नि, पशुपतिनाथ पाशुपत क्षेत्र बिहानैदेखि 3 बजीबाट खुल्ला छ होइन। पाशुपत त अब काठमाडौँमा मात्रै छ होइन, यो एउटा धाम हो। देशका धेरै शिवालयहरूमा चाहिँ आज भक्तजनको भिड पनि लाग्ने गर्दछ। पाशुपत क्षेत्रमा आउन नपाएका महिला दिदीबहिनीहरू आफ्ना नजिकका शिवालयमा
6: स्टुडियो टाइम चेक।
7: अहिले बिहानको 7 बज्यो।
8: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।
9: आमाको क्यान्सर रोगको उपचारको लागि कति हस्पिटल लगे, कति डाक्टरहरूले उपचार गर्नुभयो, तर रोग भने जिउको त्यो, निको हुने त आशै मर्यो।
10: हेर्नुहोस् बहिनी, मान्छेको जीवन हो, सास रहुन्जेलसम्म आस लाग्छ। तपाईँ एकपटक आमालाई उपचार लन्जेभिटी हेल्थमा गराउनुहोस्।
9: तर आमाको क्यान्सर रोग निको हुने सम्भावना डाक्टरले छैन भनेका छन्।
10: जटिल क्यान्सर रोगबाट ग्रसित भएका बिरामीहरूको सफल उपचारका लागि एकपटक लन्जेभिटीमा आउनुहोस्। क्यान्सर रोगबाट मुक्त भई नयाँ जीवन प्राप्त गर्नुहोस्। सम्पर्क लन्जेभिटी हेल्थ होम प्राली, ललितपुर चापाकाउँ जाने दो बाटो भाटभटेनीको लाइनमा, नबिल ब्याङ्कसँगै। फोन 01-4568-817, मोबाइल 98-510-85-166।

0: दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
1: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
2: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
3: वास्तुशास्त्र सम्बन्धी परामर्श,
2: घर घडेरीको माटो परीक्षण,
3: विदेश यात्राको समस्याको समाधान,
2: वैवाहिक समस्याको निराकरण,
3: व्यापार व्यवसायमा भएका बाधा,
2: निसन्तान सम्बन्धीका समस्याहरू,
3: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
2: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
3: पितृ उद्धार,
2: ग्रह अनुसार रत्न र कवच धारण,
3: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
2: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845572223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
4: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भने दिने गरेका छौँ। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्पयोगका समस्या, माङ्गलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 98 451 75 223 र 98 056 75 223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गर्ने गरेका छौँ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेसनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट, इच्छकामना एफएम 102.4 MHz इच्छकामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगन्ज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँहरूले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि 98 451 75 223 र 98 056 75 223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट। राजमिति 2083 साल भदौ महिनाको आज 29 गते, तदनुसार इसे सन् 2026 सेप्टेम्बर 14 तारिक, सक सम्वत्सर 1948, नेपाल र सम्वत् 1146, रौद्र नामक सम्वत्सर, दक्षिणायन वर्ष ऋतु। आज सोमबार रहेको छ, भाद्र शुक्ल पक्ष तिथि रहेको छ, आज तृतीया तिथि रहेको छ, विशेष गरी 7:21 तदुपरान्त चतुर्थी रहनेछ। नक्षत्रमा रहेको छ चित्रा नक्षत्र, योगमा रहेको छ ब्रह्म योग, करणमा रहेको छ ग्रह करण रहेको छ, चन्द्रमा तुला राशिमा, श्री सूर्यनारायण चाहिँ सिंह राशिमा, आनन्दादि योगमा आज मुद्गर योग रहेको छ। आज बिहान सूर्योदय विशेष गरी 5:49 भयो भने साँझ सूर्यास्त 6:08 हुनेछ र आजको दिनमान घडी 12:19 रहनेछ। आज दिन विशेष रहेको छ, आज हरितालिका तिज, आज विशेष गरी हरितालिका तिजको व्रत पनि रहेको छ मनवादी, आज गणेश चतुर्थी व्रत पनि रहेको छ, चन्द्र दर्शन तथा बाल दिवस, राष्ट्रिय धर्मसभा दिवस भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। आज विशेष गरी आज हरितालिका तिजको व्रत पनि हो, आज गणेश चतुर्थीको व्रत पनि रहेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई विशेष गरी गराउनेछु। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौँ। आजको लागि विशेष गरी कालबेलाको समय रहेको छ, यानि कि अशुभ समय रहेको छ, बिहानको 7:21 14 सेकेन्डदेखि बिहानको 8:53 सेकेन्डसम्म आज कालबेला रहनेछ। आजको लाभ बेला रहेको छ दिउँसोको 3:04 तिस सेकेन्डदेखि विशेष गरी साँझको 4 बजेर 37 मिनट 9 सेकेन्डसम्म आज लाभ बेला, यस्तै गरेर शुभ बेला रहेको छ बिहानको 8 बजेर 53 मिनट 54 सेकेन्डदेखि बिहानको 10 बजेर 26 मिनट 32 सेकेन्डसम्म विशेष गरी लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख भन्ने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँहरूलाई विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी भने गराउँदैछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष जानकारी। आज विशेष गरी आज रहेको छ सूर्य सिंह राशिमा, चन्द्रमा तुला राशिमा, मङ्गल मिथुन राशिमा, बुध कन्या राशिमा, बृहस्पति भने कर्कट राशिमा, यस्तै गरेर शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि तुला राशि आउँछ। चित्रा नक्षत्रको तेस्रो चरण, नाम आउँछ रबिन अथवा रबिना, नाम आउँछ आद्यनाडी मध्य नाडी राक्षसी गुण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र आज विशेष गरी एउटा जानकारी तपाईँलाई गराइहालौँ। आज विशेष गरी हामीले आज महिला दिदीबहिनीहरूले विशेष गरी आज पानी पनि नखाइकन व्रत बस्ने रहेको छ, श्रीमानको लामो आयु होस् भनेर चाहिँ व्रत बस्ने गरिन्छ र बेलुका चाहिँ पानी पिउने गरिन्छ, साँझ बत्ती बालेर पूजाआजा गरेर पानी पिउने गरिन्छ। यसको समय सधैँ राम्रो समय भने रहेको छ, विशेष गरी यसको समय रहेको छ विशेष गरी बेलुकाको ठिक छ बजे तपाईँले जल पिउनु भयो भने अमृत समान जल हुन्छ, त्यो बेलामा अमृत योग रहेको छ ठिक 6 बजे। र तपाईँको स्वास्थ्यमा समस्याहरू छन्, औषधि सेवन गरिराख्नु भएको छ भने, व्रत त बस्न मन लागेको छ भने फलफुलहरू, दुध फलफुल जलहरू लिएर तपाईँहरू व्रत बस्नुहोला। र धेरै नै बिरामी हुनुहुन्छ भने तपाईँले शुद्ध भोजन पनि गर्न सकिन्छ, विशेष गरी दुध फलफुल लिएर पनि भोजन गर्न पनि सकिन्छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिन्छ। बेलुकाको ठिक 6 बजे तपाईँले जल सेवन गर्नुहोस्, जलपान गर्नुहोस्, यो समयमा अमृत बेला रहेको छ ठिक 6 बजे है, तपाईँहरूले यो चाहिँ नबिर्सिनुहोला, ठिक 6 बजे बेलुकाको। अनि तपाईँले अरू पनि दिदीबहिनीहरूलाई जानकारी, साथीहरूलाई जानकारी पनि गराउनुहोला भनेर मैले तपाईँलाई विशेष रूपमा जानकारी भने गराएँ। र पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ, मेषादि 12 राशिफल। मेष राशि हुनेहरूका लागि आजको दिन मन मिल्ने साथी भेट्नुका साथै प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ, कामको चापबाट फुर्सद पाइन्छ, व्यापार व्यवसायले मनका आमदामी दिलाउनेछ, विभिन्न सहयोग र उपहार हात लागि हुनेछ, शुभचिन्तकले काममा सहयोग जुटाउनेछन्, रमाइलो यात्रा गर्ने अवसर पनि जुट्न सक्छ, नयाँ व्यापार व्यवसायमा काम थाल्ने समय रहेको छ, घरमा प्रियजनसँगको आगमन हुन सक्ने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन मेहनतीका लागि समय उत्साहजनक रहनेछ, प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्, पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिन्छ, चुनौती चिर्दै काम बढाउन सकिन्छ, मेहनतले प्रतिद्वन्द्वी परास्त हुँदै जानेछन्, आर्थिक लाभ हुने विशेष काम शुभारम्भ गर्ने समय रहेको छ, विगतका कम कर्मको उचित प्रतिफल समेत प्राप्त हुने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन प्रयत्न गरेकामा सजिलै सम्पादन हुँदै जाँदैछन्, अध्ययनमा राम्रो उपलब्धि हासिल गर्न सकिन्छ, भौतिक प्रतिस्पर्धामा विजयी भइनेछ, प्रतिष्ठित काम सम्पादन गर्ने मौका मिल्नेछ, सेवामूलक कामबाट धनलाभ हुनेछ, स्वास्थ्य सफल रहनेछ, पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ दिलाउँदैछन्, सन्तान वा अनुयायीहरूको साथले हिम्मत दिलाउँदैछन्, फाइदाको स्रोत पहिचान गर्न पनि सकिने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन अवसर प्राप्त भए पनि तत्काल फाइदा हेर्दा परिस्थिति बिग्रिन सक्छ, मेहनतले समस्या सुल्झाउँदैछन्, पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। कृषि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन्। पुरानो सम्झौता भङ्ग हुन सक्छ। शुभचिन्तकहरूलाई साथ लिएर काममा जुट्नुहोला। महत्वाकांक्षी योजना प्रारम्भ हुने समय राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि हुनेहरूका लागि आजको दिन परिस्थिति अनुकूल हुनेछ। लगनशीलता लक्ष्यमा पुर्याउनेछ। छोटो समय फाइदा उठाउन सकिन्छ। सहयोगीहरूले काममा साथ दिनेछन्। मेहनत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफको काम गर्दै धन आर्जन गर्न सकिन्छ। प्रत्यक्ष नतिजाले उत्साह जगाउनेछ। विशेष गरी थोरै लगानीबाट पनि नाफा कमाउन सकिन्छ। व्यापारमा फाइदा हुने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि हुनेहरूका लागि आजको दिन सेयर तथा लगानीबाट लाभ मिल्नेछ। भौतिक कार्यबाट पनि दिगो फाइदा उठाउन सकिन्छ। सुखद समाचारले उत्साह जगाउँदैछ। मेहनतले सम्मान स्थान दिलाउन सक्छ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। दिगो काम प्रारम्भ गर्ने समय रहेको छ। प्रेम र मित्रको बन्धन समेत कसिलो भएर जानेछ। व्यापार व्यवसायमा मनगर धनलाभ हुन सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि हुनेहरूका लागि आजको दिन रमाइलो भेटघाट तथा खानपानको आनन्द प्राप्त हुनेछ। तारिफको कामले प्रशंसा एवं ख्याति बढ्नेछ। सफलताको अनुभवले थप उत्साहित भइनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले हौसला जगाउनेछन्। पहिलेका कमजोरी सुधार गर्दै पछिको लागि योजना बनाउने समय रहेको छ। नयाँ पहिरनले व्यक्तित्व निखार्ने अवसर पनि प्राप्त हुने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि हुनेहरूका लागि आजको दिन अवसरको खोजीमा केही दौडधुप गर्नु पर्ला। घर खर्च बढ्नुको साथै अर्थ अभावले सताउने हुँदा अलि होसियारका साथ काममा जुट्नुहोला। आफ्नाबाटै टाढिनु पर्ने परिस्थिति आउन सक्छ। बेहोसीले नोक्सान पुर्याउन सक्छ। नामदाम इनामका लागि आज गरेको खर्च व्यर्थ हुने हुँदा सजग रहनु पर्ला। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया भने अघि बढ्न सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि हुनेहरूका लागि आजको दिन प्रत्यक्ष नतिजाले उत्साह जगाउँदैछन्। मेहनत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका मिल्नेछ। आमदामीका नयाँ स्रोत फेला पर्दै जाँदैछन्। पहिले गरे कामबाट प्रशस्त लाभ हुनेछ। आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हात लागि हुने समय रहेको छ। कृषि पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल अचल धनको उपयोगबाट मनका फाइदा पनि उठाउन सकिने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ।
2: मकर राशि
0: हुनेहरूका लागि आजको दिन कर्मका प्रेरक र सहयोगी बन्नाले कर्म साधना सिद्ध हुँदै जाँदैछन्। मेहनतले सजिलो लक्ष्यमा पुर्याउनेछ। प्रत्याशित नतिजाले उत्साह जगाउँदैछन्। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्न सक्छ। व्यापारमा लाग्नेहरूलाई विशेष फाइदा होला। नामदाम इनाम प्रतिष्ठा कमाउने बेला पनि राशि मकरलाई आजको दिन विशेष देखिएको छ।
2: कुम्भ राशि
0: हुनेहरूका लागि आजको दिन प्रत्याशित नतिजाले उत्साह जगाउँदैछ। चुनौतीहरू पन्छाउँदै चिता काममा सफल भइनेछ। रोकिया काम सम्पादन हुँदै जानेछन् भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। सानो प्रयत्नले धेरैको भलाइ गर्न सकिन्छ। महत्त्वपूर्ण कामको जग बसाउने समय रहेको छ। समाजमा तारिफको काम गर्दै उपलब्धि हात लागि हुन सकिन्छ। लगनशीलताले सम्मान स्थान समेत दिलाउने खालको योग भनी राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि हुनेहरूका लागि आजको दिन पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला। गोपनीयता बाहिर्नाले समस्या पर्न सक्छ। स्वास्थ्यमा निकै ध्यान पुर्याउनु होला। सानातिना काममा अल्झनु पर्दा ठुलो काम रोकिन सक्छ। आशा देखाउनहरूको भर पर्दा धोका पाइला। खर्च बढ्नाले अर्थाभाव महसुस हुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्। अलि सजग रहेर अगाडि बढ्दा राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइक तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845572223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: सम्पछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि तपाईँहरूलाई गराइसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मिसादि बाह्र राशिफलका विषयमा जानकारी पनि हामीले तपाईँलाई गराइसकेका छौँ। र भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउनेछौँ। र सम्पूर्ण देश अनि विदेशमा रहनुभएका सम्पूर्ण चेलीहरूलाई, आमाहरूलाई हरितालिका तिजको हार्दिक मङ्गलमय शुभकामना। सम्पूर्ण दिदीबहिनीहरूलाई, सम्पूर्णलाई हरितालिका तिजको हार्दिक मङ्गलमय शुभकामना मैले तपाईँलाई टक्र्याउन चाहन्छु। तपाईँले स्वीकार गर्नुहोला, तपाईँको उन्नति, प्रगति, स्वास्थ्यदेखि लिएर हरेक कुरामा राम्रो सफलता मिलोस्। श्रीमान श्रीमतीको दाम्पत्य एक असाध्यै सुमधुर सम्बन्ध रहोस् भन्ने कामना श्री भगवान् पशुपतिनाथसँग प्रार्थना गर्दै कार्यक्रमलाई हामीले अगाडि बढाउनु पर्ने हुन्छ। यस्तै गरेर तपाईँहरू माङ्गलिक हुनुहुन्छ भने आज पनि तपाईँले श्री गणेशजीको व्रत बस्न सक्नुहुन्छ, गणेश चतुर्थी व्रत। र आज हरितालिका तिजको व्रत पनि रहेको छ, गणेश चतुर्थी व्रत पनि रहेको छ। विशेष गरी तपाईँहरूले पञ्चमी पूजा लाउँदै हुनुहुन्छ भने पहिला पहिला एक दिन ग्याप हुन्थ्यो भने अहिले ग्याप छैन। आज चाहिँ तपाईँको चाहिँ हरितालिका तिज, त्यस्तै गरी चतुर्थी व्रत र भोलि पञ्चमी पूजा पनि हो। त्यही भएर पूजा भोलि अलिक छिट्टै लगाउनु होला। तपाईँहरू बिहान छिट्टै उठेर दतिनीहरू गर्नुपर्ने हुन्छ। यसको विधिहरू तपाईँलाई थाहा छँदैछ, मैले भनिराख्नु पनि परेन। कसैलाई थाहा छैन भने तपाईँले मलाई फोन पनि गर्न सक्नुहुन्छ कार्यक्रम सकिएपछि। र भोलि बिहान छिट्टै पूजा गरेर अनि चोखो भोजन गर्नुहोस्, शुद्ध भोजन गर्नुहोस् है। भोजन गर्नुभन्दा पहिला ब्राह्मणलाई सिधा गर्नुहोस्, सिधा दान गर्नुहोस्। अथवा भान्जा भान्जी ज्वाइँ चेला हुनुहुन्छ भने पहिला उहाँलाई भोजन गराउनुहोस्, त्यसपछि मात्रै तपाईँले भोजन गर्नुहोला। जस्तै गरी एउटा कुरो भन्न मन लागिहाल्नु, जस्तै गरी भान्जा भान्जीहरूलाई, ज्वाइँ चेलीहरूलाई, दिदी बहिनीहरूलाई तपाईँले घरमा बोलाउनुहुन्छ नि भोजन गर्नको लागि, विशेष गरी पूजामा, श्राद्धमा, कुनै तिथि, कुनै मितिको दिन बोलाउनुहुन्छ नि भोजन गर्नको लागि भने, विशेष गरी खाना खाना बोलाउनुहुन्छ नि हो। यसमा के विधि हुन्छ यसको भन्दा, त्यस्तो बेला समयमा चाहिँ तपाईँले खानासाना खुवाइसक्नुहोस्। खानासाना उहाँहरूले, दिदीबहिनीहरूले, चेलीबेटीहरूले, भान्जा भान्जी, ज्वाइँ चेलाले खाइसकेपछि, तपाईँले खाना खाइसकेपछि चाहिँ यसो टिका लगाएर 10, 5, 100, 50, 1000, 2000 कति दिन सक्नुहुन्छ तपाईँको आफ्नो गक्षीअनुसारको तपाईँले टिको लगाएर दक्षिणा गर्नुभयो भने त्यो भोजन पूर्ण हुन्छ। भोजन गराएको फल तपाईँले मात्रै पाउनुहुन्छ क्या, बुझ्नुभयो नि। त्यो भएर दक्षिणा चाहिँ भोजनपछि दक्षिणा गर्नु। जस्तै घरमा श्राद्ध गर्न बोलाउनुहुन्छ पण्डितजीलाई भने, त्यो पण्डितजीले घरमा भोजन नगरिकन जानुभयो भने तपाईँको श्राद्ध अधुरो हुन्छ, बुझ्नुभयो नि। त्यो भएर भोजन गराइसकेपछि, अब भोजन गराइसकेपछि तपाईँले दक्षिणा गर्नै पर्छ। कति न कति होस्, 1 रुपियाँ होस्, 5 रुपियाँ होस्, 10 रुपियाँ होस्, 20 रुपियाँ होस्, 50 हो, 100 होस्, 1000 होस्, 500 होस्, कति हुन्छ तपाईँले आफ्नो गक्ष अनुसारको दान तपाईँले गर्नुहोला भोजन गरिसकेपछि। यो कहिल्यै पनि नबिर्सनु, तपाईँले पूजामा होस्, व्रतबन्धमा होस्, विवाहमा होस्, पासनीमा होस्, जेमा पनि भोजन गराइसकेपछि तपाईँले गर्नुहोला। सकिन्छ भने माछा मासु खानु हुँदैन यस्तो दिन, जस्तै पासनीको दिन माछा मासु खानु हुँदैन। छोराछोरीको पासनी गर्दै हुनुहुन्छ भने माछा मासु खाने होइन त्यो दिन, छोराछोरीले पनि त्यो दिन माछा मासु खुवाउने होइन पासनीको दिन चाहिँ, होइन। शास्त्रको आधारमा तपाईँ चल्नुहुन्छ भने चाहिँ, जस्तै बर्थडे आयो नि, जन्मदिन होइन, हो त जन्मदिनको दिन पनि तपाईँले माछा मासु खाने होइन, त गलत हो त्यो चाहिँ है। जन्मदिनको दिन तपाईँले दियो निभाउने होइन, दियो बाल्ने हो, बुझ्नुभयो। हो यसमा तपाईँले विशेष ख्याल गर्नुहोस् है। जस्तै गरी विवाहमा, व्रतबन्धमा तपाईँले चाहिँ भोजन अनिवार्य रूपमा गर्नुपर्ने हुन्छ ब्राह्मणले अथवा भान्जा भान्जीले। भोजन गरिसकेपछि तपाईँले दक्षिणा गर्नुहोला, अथवा भोजन अघि पनि दक्षिणा गर्न सक्नुहुन्छ, आफ्नो मर्जीले गर्नुहोस्, तर भोजनपछि अनिवार्य छ। यो शास्त्रले भनेको भोजनान्ते दक्षिणा भन्छ होइन, त्यो भएर यो चाहिँ तपाईँले अनिवार्य गर्नुहोला। जस्तै घरमा पूजा लाउनुभयो नि, सत्यनारायणको पूजा, रुद्री पूजा, होम हाल्नु हाल्नुभयो, ग्रहको गृहवास्तु गर्नुभयो, ग्रह शान्ति गर्नुभयो भने तपाईँले जगिसकेपछि तपाईँले के गर्नुहुन्छ भन्दा, सकिने बेलामा एउटा भुरसी भने यसो दुनामा पैसा, खुजुरा पैसा हालेर पूजा गर्नुहुन्छ हो कि होइन। हो, त्यो खुजुरा पैसा तपाईँले चाहिँ राखिराख्नुहोस्, भोजनहरू गराउनुहोस्। भोजन गराइसकेपछि तपाईँले दक्षिणा गर्नुहोस्, यज्ञ पूर्ण हुन्छ। र भोजन गरिसकेपछि फेरि के हुन्छ भन्दा, ब्राह्मण त्यो घरमा धेरै बस्नु हुँदैन, भार लाग्छ यजमानलाई। श्राद्ध गरेपछि त झन् धेरै बस्नै हुँदैन, श्राद्ध गर्ने बित्तिकै भोजन गराउने, भोजन गराउने बित्तिकै ब्राह्मणले उता भोजन गर्न थाल्नुहुन्छ, तपाईँले यता सीताहरू दुना टपरीका धान चामलहरू सबै उठाइदिनुहोस्, पूजा छन् भने श्राद्ध छ भने चामलहरू उठाइदिनुहोस् होइन, ठिक्क पारिदिनुहोस्, भोजन गरिसक्ने बित्तिकै ब्राह्मणलाई टिको लगाएर दक्षिणा गर्नुहोस् अनि त्यसपछि ब्राह्मणलाई बिदा गरिहाल्नुहोस्। ब्राह्मण त्यहाँ बस्नु हुँदैन, धेरै बेर भार पर्छ भनेको छ शास्त्रले, किनकि अब स्वर श्राद्ध पनि आउँदैछ। त्यो भएर मैले तपाईँलाई यो कुरा जानकारी गराइराखेको, तपाईँले जानकारी पाउनुभयो, अब अरू अरूलाई पनि जानकारी गराउनुहोस् तपाईँहरूले चाहिँ है, यसमा तपाईँले विशेष ख्याल गर्नुहोला भन्न चाहेँ मैले। 9845175223 र 9805275223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष जानकारी पनि हामी तपाईँलाई गराउँदैछौँ। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। काठमाडौँको बोल्दै हुनुहुन्छ, नमस्ते।
1: हेलो गुरु, नमस्ते।
0: नमस्ते, काठमाडौँको बोल्दै हुनुहुन्छ।
1: म रोल्पादेखि प्रकाश खड्गा।
0: प्रकाश खड्गा रोल्पा जिल्लाबाट, शुभ नाम तपाईँको?
1: प्रकाश खड्गा।
0: हजुर हजुर, अनि कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: म आफ्नै बारेमा हेर्न चाहन्छु गुरु।
0: आफ्नै बारेमा, जन्मविधि भन्नुहोस् त कति हो?
1: 2065
0: 2065
1: 7/19
0: सातको महिना 19 गते, समय पनि भन्नु
1: 9:30
0: 9:30 हो?
1: हजुर गुरु।
0: 9:30 बिहान कि बेलुका?
1: बिहान।
0: बिहान हो पक्का?
1: हजुर गुरु।
0: ल सुन्नुहोस् है ध्यान दिएर।
1: हजुर,
0: श्री गणेश आयुर्मा श्रीमती रामानुज आयुर्मा 2065 साल कार्तिक शुक्ल पक्षको मङ्गलबारको दिन जन्म, षष्ठी तिथिमा धनु राशि पर्व तपाईँको, उत्तर साढाको प्रथम चरण, नाम आउँछ भेष कुमार भेषराज नाम आउँछ है।
1: हजुर गुरु।
0: अन्तरि नरगण परेको छ, घातक तिथिहरू परेका छन् तपाईँको लागि। नराम्रा तिथि भनेकै घातक भनेकै नराम्रा तिथिहरू तृतीया अष्टमी त्रयोदशी पर्छ, शुक्रबार पनि तपाईँले घातक हुन्छ। नम्बरमा 9 घातक, राशिमा कर्कट भन्ने राशि पनि घातक छ। काल सर्पयोग, माङ्गलिक योग, सूर्य निचो भएर बसेको छ, अलिकति स्वास्थ्यमा हेल्थमा अलिकति असर गर्ने, प्रेम असफल हुने ग्रहहरू पनि पर्छ। विवाहमा दाम्पत्यमा विशेष ख्याल गर्नुपर्ने हुन्छ। काल सर्पयोग परेको भएर तपाईँको पढाइमा अलिकति रोकावट आउने, मन अलिक कम जाने, तर दिमाग असाध्य राम्रो भएको व्यक्तित्व तपाईँ पढ्नुभयो भने, 1 घन्टा पढ्नुभयो भने असाध्य राम्रो दिमाग भएको मान्छे, धेरै समय घोकेको गर्नु पर्दैन, स्मरण शक्ति राम्रो र बलवान भएको व्यक्तित्व। आइतबारको दिन नुन नखानुहोस्, मङ्गलबारको दिन चोखनितो गर्नुहोस्, शुद्ध भोजन गर्नुहोस्, नागदोषको पूजा गर्नुहोस्, कालो सर्पको रत्न कवच, माङ्गलिकको रत्न कवच धारण गर्नुहोस्, तपाईँको लागि राम्रो हुन्छ, समस्या हुँदैन है।
1: हजुर गुरु। गुरु, यो विदेशतिरको यात्रा के कस्तो हुन्छ?
0: एकदम राम्रो छ, विदेशमा तपाईँ चिन्ता गर्नै पर्दैन, ठिक छ नि?
1: ठिक छ होइन गुरु?
0: एकदम राम्रो छ। विदेश एप्लाई गर्नुभएको छ?
1: हजुर, अब 12 एक्जाम दिएको हो।
0: हजुर,
1: अब अप्लाई गर्ने भन्दा हो यसो फलामङ्गल
0: एप्लाई गर्नुभन्दा पहिला कालो सर्पको रत्न कवच पाउँछ हामीसँग।
1: हजुर
0: हो, त्यो कालो सर्पको रत्न कवच लगाएर एप्लाई गर्नुहोस्। 1 सुरुमै नाम निक्लिन्छ, विदेशको लागि भिसा लाग्छ।
1: हजुर,
0: कालो सर्पको रत्न कवच लाउनु भएन भने पहिलो पटक दोस्रो पटकमा नहुन सक्छ, त्यसको चाहिँ तपाईँको आफ्नै कुरा हो है।
1: हजुर गुरु।
0: काला सर्पयोगले चाहिँ के गर्छ भन्दा रोकावटहरू आउँछ,
1: हुन
0: आँट्यो काम बिगार्छ।
1: हजुर, ए मनहरू डुलिरहन्छ कि बेला बेला,
0: त्यही हो काल सर्पयोगले गर्दा त्यस्तो भएको। आइतबारको दिन नुन नखानु, मङ्गलबारको दिन चोखो खानु है। शुद्ध भोजन भनेको माछा मासु लसुन प्याज मुसुरुको दालहरू नखाने क्या।
1: हजुर गुरु, यो वैवाहिक जीवनहरू के कस्तो?
0: वैवाहिक जीवन त मैले भने त अघि नै, माङ्गलिक हुनुहुन्छ, विवाहमा विशेष ख्याल गर्नुहोस्। विवाहमा दाम्पत्यमा बाधा आउँछ, प्रेममा बाधा आउँछ। माङ्गलिक हुनुहुन्छ तपाईँ, माङ्गलिकले माङ्गलिकसँग नै विवाह गर्नुपर्छ, अरूसँग विवाह गर्न पाइँदैन, यसले समस्या गराउँछ भनिरहेको छु त मैले।
1: हजुर गुरु, यो कलाकारी क्षेत्रतिर कस्तो हुन्छ त्यो पनि भनिदिनु न।
0: कलाकारी क्षेत्रतिर तपाईँलाई मध्यम छ, ठिकै छ, त्यस्तो नराम्रो छैन। विदेश अहिलेलाई विदेशतिर यो गर्नु न, पढ्न जानुहोस्।
1: हजुर,
0: पढ्नुहोस्, विदेशमा बस्नुहोस्, कमाउनुहोस्, नेपालमा पैसा लिएर आउनुहोस्, नेपालमा केही लगानी गरेर यहीँ केही गर्नुहोस्, 2-4 8-10 जनालाई रोजगारी दिनुहोस्, यही ठुलो कुरो हो नि, हो कि होइन?
1: हो गुरु,
0: नातिनुहोस्, जीवन राम्रो छ। तर कालो सर्पयोग परेको भएर चाहिँ अलिकति हुँदा हुँदै गर्दा गर्दै काममा रोकावट आएर अलिक पछि पर्ने ग्रह छ। त्यस्तो परेको महसुस भयो भने रत्नको बस तुरुन्तै मगाएर लाउनुहोस्, राम्रो भइहाल्छ है त।
1: हजुर गुरु,
0: हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला।
1: हजुर गुरु,
0: उहाँले फोन गर्नुभएको थियो रोल्पा जिल्लाबाट, आफ्नो विषयमा हेराएर गइसक्नु भएको छ। तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने तपाईँले पनि फोन गर्न सक्नुहुन्छ 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: नमस्ते।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ? सल्यान जिल्लाबाट। शुभ नाम तपाईँको भन्नुहोस् त।
2: शेरबहादुर घरती।
0: शेरबहादुर घरती, अस्ति पनि फोन गर्नुभएको थियो।
2: हजुर फोन कति छ?
0: हजुर पहिला पहिला कस कसो हेराउनु भयो सामान?
2: अहिलेसम्म हेराएको छैन सर।
0: हेराउनु भएको छैन?
2: हजुर फोन फोनै लाग्दैन, टढाइ गरेर खुल्दै।
0: हजुर आज कसको बारेमा हेराउनुहुन्छ त?
2: छोराको बारेमा सर।
0: छोराको बारेमा, जन्ममिति भन्नुहोस् त कति हो बाबुको?
2: 2064 सर।
0: 2064
2: दुई महिना 21 गते।
0: हजुर जेठको 21 गते। के बार पर्छ?
2: शुक्रबार पर्दैछ। पर्दैछ आफ्नो नहेर 21 गते हो।
0: 2064 साल जेठको 21 गते पक्का हो?
2: हजुर पक्का हो सर।
0: हजुर समय भन्नुहोस् त कति हो?
2: बिहान 8 बजे।
0: बिहानको 8 बजे हो?
2: हजुर सर।
0: जन्म कुन जिल्ला भएको बाबुको?
2: जन्म सल्यान जिल्ला नै हो।
0: ल छोराको चिन्ह बनाएर राखिदिनुहोस् है एउटा।
2: चिन्ह बनाउनु पर्छ?
0: बनाउनु पर्छ नि, नभए त चिन्ह नबनाए त अहिले अहिले बार बिर्सिनुभयो, अलि पछि फेरि गते बिर्सिनुहुन्छ, अलि पछि समय बिर्सिनुहुन्छ, अनि समस्यामा पर्छ छोरालाई है।
2: त्यो जन्मदाता छ सर, त्यो
0: जन्मदातामा त कहाँ हुन्छ त नि, समय हुँदैन नि जन्मदातामा। अस्पतालको कार्डमा होला बरु जन्म समय चाहिँ।
2: समय आमालाई उसलाई थाहा छ, त्यो बिहान 8 बजेतिर हो।
0: जे भए पनि एउटा चिन्ह बनाइदिनुहोस्, धेरै पैसा लाग्दैन चिन्ह बनाउन।
2: नजिकको
0: ज्योतिषीहरू हुनुहुन्छ भने भन्नुहोस् उहाँहरूलाई, उहाँले बनाइदिनुहुन्छ। अथवा त्यतापट्टि हुनुहुन्न भने, टाढा हुनुहुन्छ, अप्ठ्यारो छ भने मलाई दिउँसो फोन गरेर जन्ममिति र जन्म समय भन्नु, म बनाएर पठाइदिन्छु, घरै आइपुग्छ है। ल 2064 साल जेठ कृष्ण पक्षको सोमबार हो, अहिले शुक्रबार भन्नुभएको थियो नि, सोमबार हो है?
2: सोमबार हो, सोमबारले आमाल भन्छ। हजुर
0: चौथी तिथिमा जन्म, धनु राशि पर्छ, ढाकाराम भन्ने नाम आउँछ।
2: हजुर
0: ढाकाराम भन्ने नाम आउँछ,
2: भन्सिङ नाम लाग्यो सर।
0: हजुर तृतीय, हजुर तृतीय अष्टमी त्रयोदशी तपाईँको घातक तिथि शुक्रबार हो। घातक नम्बरमा 9 नम्बर घातक बाबुलाई, राशिमा कर्कट राशि घातक हुन्छ। ठिक छ त, ग्रह राम्रा छन् त ग्रहहरू। सरकारी जागिर झ्याप्पा खाने ग्रह छ, दाजुभाइ चाहिँ अलिकति नफाप्ने ग्रह छ। विवाहमा अलिकति विशेष ख्याल गर्नुपर्छ, विवाह हेराएर जुलाएर विवाह गर्नुपर्छ होइन। ग्रह राम्रा छन् त ग्रह, छोराका के नराम्रो छ त नि?
2: भविष्य घरको समस्या सबै
0: राम्रो छ। ग्रह शान्ति गर्नुपर्ने बेला भएको छ, एकपटक ग्रह शान्ति गराउनुहोस्। रत्न कवच केही पनि लाउनु पर्ने देखिएन होइन। राम्रो छ छोराको ग्रह, अब राम्रोलाई त राम्रो भन्ने हो, अब राम्रो बनाउने कि नराम्रो बनाउने कि छोराको हातमा पनि हुने कुरा हुन् होइन। आफूले पनि कोसिस गर्नुपर्छ। भाग्य छ भन्दैमा डोकामा दुध दोरेर चालोमा दुध दोरेर अडिँदैन, बाल्टिनमै दुनुपर्छ, ढुङ्गामै दुनुपर्छ है। अलिकति मेहनत गर्न भन्नुहोस्, ग्रह राम्रा छन्, अलिकति छिटो रिसाउने बानी छ, त्यो कमी कमजोरी ती कुराहरू। नभए सरकारी जागिर खाने ग्रह राम्रो परेको छ, आर्मी पुलिसमा भर्ती गराइदिनु भयो भने राम्रो हुन्छ, पढाइ लेखाइमा राम्रो छ, मन अलि नलाग्ने ग्रह चाहिँ बिग्रिएको हो है। अहिले मैले भनिसकेँ, तैँले रिसाउने बानी छ
2: होइन,
0: त्यो छ, रत्न कवच लाउनु पर्दैन, सम्झाइ बुझ। बाबु त्यहीँ छ?
2: बाबु भर्ती भएको छ सर उसमा, पुलिसमा।
0: ठिक छ त, अनि आर्य पुलिसमा राम्रो हुन्छ भने त मैले अहिले नै अघि नै राम्रो छ नातिनु। ठिक छ, रिसाउनु त उसको स्वभाव त्यस्तै हो, तपाईँ पनि त रिसाउनुहुन्छ नि, कोही धेरै कोही थोरै हो नि होइन।
2: हजुर अनि रिसाउने पाएन थियो, त्यो गरेर खाने के गर्नुपर्छ भनेर सुन्नु। होइन
0: केही अहिले त केही गर्नु पर्दैन नातिनु। पुरा भएर 22 वर्ष लागेपछि गर शान्ति गर्नुपर्छ, अहिले नगर्नु पर्दैन है। ठिक छ, एकदम राम्रो छ कुण्डली नातिनु है।
2: ए ल सर, ल हुन्छ।
0: उहाँले फोन गर्नुभएको थियो सल्यानबाट, छोराको असाध्यै राम्रो कुण्डली हेर्नु है, असाध्यै राम्रो, यस्ता राम्रा पनि हुन्छन् कसैको कुण्डली फेरि है, कोही छिटो रिसाउने, कोही ढिलो रिसाउने, आफ्नो आफ्नो स्वभाव हुन्छ, कोही झुटो बोल्ने बानी हुन्छ होइन, एकपटक झुटो बोलेपछि त्यो झुटो लुकाउनुलाई अझ सयवटा झुटो बोल्नुपर्छ, त्यही भएर झुट नबोल्नु होला, विशेष गरी आफन्तसँग मन दुख्छ, बुझ्नुभयो नि, श्रीमानले श्रीमतीसँग झुटो बोल्नु हुँदैन, श्रीमतीले श्रीमानसँग झुटो बोल्नु हुँदैन होइन, आफ्नो माता पितासँग, दाजुभाइसँग, दिदीबहिनीसँग झुटो बोल्नु हुँदैन, जे हो त्यही कुरा बिस्तारै नरम भावले भन्ने हो क्या, अनि बुझिन्छ, बुझ्छन् मान्छेहरूले हो कि होइन, अब झुटोको बोलेको बोले गर्नुहुन्छ, एउटा झुट लुकाउनुलाई अर्को झुट बोल्नुहुन्छ, अर्को झुट लुकाउनु अर्को बोल्नुहुन्छ, बोल्दा बोल्दै सयवटा झुट हुन्छ, अनि तपाईँको के हुन्छ भन्दा यो मान्छे यस्तै रहेछ, यसको बानी झुट बोल्ने बानी रहेछ, योसँग सङ्गत गरेर फाइदा छैन भन्ने मान्छेको मनमा हुन्छ, त्यही भएर झुट नबोल्नु होला, इमान्दार हुनुहोस् तपाईँहरू, इमान्दार हुनुभयो भने तपाईँलाई धेरै कुरामा फाइदा भइहाल्छ, समस्याहरू आउँदैन है, गल्ती गर्नु ठुलो कुरो होइन, गल्ती स्वीकार गरेर अगाडि बढ्नु ठुलो कुरो हो, जसले गल्ती स्वीकार गर्छ नि त्यो व्यक्तिले कहिले पनि त्यो गल्ती गर्दैन फेरि है, त्यही भएर तपाईँले विशेष ख्याल गर्नु होला। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
3: हजुर नमस्ते।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: मैले ओखलढुङ्गाबाट। हजुर
0: ओखलढुङ्गा कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? ओखलढुङ्गाको
3: ओखलढुङ्गाको माने भन्ज्याङ थाक्नेबाट। हजुर
0: माने भन्ज्याङबाट?
3: हजुर
0: माने भन्ज्याङ भन्ने ठाउँबाट ओखलढुङ्गा।
3: हजुर माने भन्ज्याङ थाक्नेबाट। हजुर हजुर
0: कसको विषयमा हेराउन चाहनुहुन्छ?
3: हजुर
0: कसको बारेमा हेराउनुहुन्छ? रेडियोबाट अलिक टाढा जानु न तपाईँ थोरै।
3: मैले मेरो छोराको बारेबाट, छोराको बारेमा हेर्नु होला। हजुर
0: छोराको जन्मदिन भन्नुहोस् त कति हो?
3: 59 साल।
0: 59 साल
3: चैताको आइत 9 गते आइतबार बिहान 4:30 बजे। हजुर
0: बिहान 4:30 बजे
3: हजुर
0: उज्यालो भएको 9 गते होइन?
3: हजुर उज्यालो भएको बिहान 4 बजे
0: 9:30 गते
3: होइन 9 गते आइतबार।
0: ल सुन्नु ध्यान दिएर है।
3: हजुर
0: श्री गणेश आइनमा श्रीमती रामानुज आइनमा 2059 साल चैत कृष्ण पक्षको शनिबारको राति उज्यालो भएको आइतबार है।
3: हजुर
0: वृश्चिक राशि बाबुको नाम आउँछ निराजन भन्ने नाम आउँछ। मध्यनाडी देवगण परेको छ बाबुको, घातकमा परेको छ तिथिहरू चाहिँ प्रतिपदा षष्ठी एकादशी शुक्रबार घातक, नम्बरमा 8 नम्बर, राशिमा तुला राशि भन्ने राशि घातक हुन्छ है। यो बाबुको पूर्णेको व्रत बस्नुपर्छ बाबुले, पूर्णिमाको व्रत बस्यो भने राम्रो, एउटा चाँदेको सिक्री ब्रासलेटहरू केही बनाएर लगाइदिनुहोस्, राम्रो गराउँछ यसले, उन्नति प्रगति राम्रो, विवाहमा दाम्पत्यमा अलिकति बाधा छ है, यसको लागि चाहिँ रत्न कवच नै लाउनुपर्छ, धारण गर्नुपर्छ बाबुको लागि चाहिँ, पूर्णिमाको व्रत बस्ने, चन्द्रमाको पूजा गर्ने, रत्न कवच धारण गर्ने, राम्रो छ चिन्ह, त्यसपछि बल्ल राम्रो हुन्छ।
3: हजुर अनि त्यसले अब सरकारी गाई त खानु सकेन हजुर, बाहिर जान्छु भन्दैछ, कस्तो के होला त्यसको?
0: विदेश यात्रामा अलिकति त्यति धेरै राम्रो छैन, बरु सरकारी जागै राम्रो थियो नि, उमेर सकियो सरकारी जागी खाने?
3: उमेर अब सकिन लाग्यो हजुर, 24 वर्षको भयो,
0: उमेर सकिएको छैन, अरू लोकसेवा आयोगतिर भिड्न पाइहालिन्छ नि,
3: त्यतातिर चाहेनन् हजुर, अहिले यसो गाडी चलाउँदैछ,
0: फलाम सम्बन्धी ठिकै छ, त्यस्तो नराम्रो छैन, अझै एकपटक कोसिस गर्नु भन्नु न, उमेर सब पुग्छ भने सरकारीमा, विदेशमा पनि त्यो धेरै राम्रो हुँदैन कि,
3: बाहिर जानको लागि केही गर्नुपर्छ कि हजुर?
0: होइन विदेश जाने नै हो भने त किनकि उपाय त गरौँला होइन, नभए सकभर विदेशभन्दा सरकारी जागिर नै राम्रो बाबुलाई,
3: अब पढाइ नै छोडेर अहिले गाडी चढाउनु चलाउनु थालेछ कि हजुर,
0: पढाइ राम्रो थियो, अब त्यतिकै हावा ताना पढाइ छोडेर हो, नपढेर अल्छी लागेर होइन,
3: पढाइ त राम्रो थियो हजुर, राम्रो थियो,
0: अब पढ्दै नपढे पनि भन्ने त भाग्य छ भने सबै थोक पाइँदैन, कर्म आफूले गर्नै पर्छ है, कर्म नगरिकन हुँदैन, बाबुको ग्रह राम्रा छन्, भाग्य राम्रो हो बाबुको, सरकारी जागिर असाध्यै राम्रो परेको छ बाबुलाई, सरकारी जागिर राम्रो पनि हुने ग्रह पनि छ, विदेश यात्रामा त्यति धेरै राम्रो हुँदैन, विदेश जाने नै हो भने रत्न कवच लाउने, चाँदीको सिक्रीहरू लाउने, होइन, पूर्णिमाको व्रतहरू बस्ने त्यो उपायहरू गरौँला त्यसको लागि चाहिँ है।
3: नभए
0: सकभर विदेश पनि नगएको राम्रो हुन्छ बाबुले चाहिँ।
3: त्यही त जान्छु भनेर उसमा ड्राइभरमै जान्छु भनेर राखेको छु, अनि त्यही गरेर चाहिँ हजुरलाई सोध्नु पर्यो भनेर।
0: होइन, गएर मात्रै भएन नि त माताजी, गएर मात्रै भएन, उहाँ गएर पैसा कमाउनु राम्रो पर्यो, ठाउँ राम्रो पर्नु पर्यो, स्वास्थ्य राम्रो हुनुभयो पर्यो, चोटपटक लाग्नु भएन उहाँ गएर, मन आत्तिनु भएन उहाँ गएर, दुःख हुनु भएन उहाँ गएर, होइन। त्यो भएर यी कुरामा ध्यान दिनु, विदेश जानै नसक्ने भिसै नलाग्ने त होइन नि, लागिहाल्छ, तर उहाँ गएर फाप्नु पर्यो, सुट गर्नु पर्यो, फाइदा हुनु पर्यो भन्न खोजेँ मैले चाहिँ है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला। उहाँले फोन गर्नुभएको थियो ओखलढुङ्गाबाट, आफ्नो छोराको विषयमा जानकारी लिएर गइसक्नु भएको छ। तपाईँ पनि आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारी तपाईँले प्राप्त गर्नुहोला। भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि पनि आएर भेट्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हेलो, हजुर हजुर, राधेश्याम, कहाँबाट को बोल्दै हुनुहुन्छ? ल, उहाँले चाहिँ फोन उठेको पनि थाहै पाउनु भएको छैन है, उहाँले फोन उठेको थाहा पाउनु भएको छैन, होल्ड गर्नु पो, फोन राखिदिनु भयो, बिचरा थाहा नपाएर नजानेर होला। 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको बारेमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस्। आफ्नो र आफन्तको बारेमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। फोन गर्दा साल, महिना, गते अनि समयको विषयमा जानकारी तपाईँले हामीलाई गराउनुहोस्। साल, महिना, गते र समयको आधारमा म भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि पनि सकिन सकिन आँटेको भनेर जानकारी भने मलाई हाम्रा प्राविधिक मित्रहरूले गरिराख्नु भएको छ। विशेष गरी तपाईँहरू फोन गर्न चाहनुहुन्छ भने तपाईँ हामीले मोबाइल नम्बर 9845175223 र अर्को एनटिसीको नम्बर, अर्को एनसिएलको नम्बर पनि छ 9056575223 नम्बरमा तपाईँले हामीलाई निर्धक्क भएर फोन गर्न सक्नुहुन्छ। कुनै पनि बेला फोन गरेर केही केही जानकारी लिन सक्नुहुन्छ। ग्रहदशा र भाग्यकै बारेमा हेर्नुको लागि चाहिँ दिउँसोको लागि पनि मिल्छ, तर टिकट काटेर पालोमा बस्नुपर्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकेको जानकारीका साथसाथै भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथी म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिष।
0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा, भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: कुष्ठरोग कुनै श्राप वा पूर्व जन्मको पापको कारणले र वंशानुगत रूपमा लाग्ने रोग होइन, यो कीटाणुबाट लाग्ने रोग हो। उपचार गरे पूर्ण रूपमा सन्चो हुन्छ। यसले छाला, नसा, आँखा र नाकलाई असर गर्दछ। यो सजिलै सर्ने रोग होइन, उपचार गरौँ र यसबाट नडराउँ।
3: छालामा हल्का रातो, फुस्रो र नचिलाउने दागहरू भएमा, हात खुट्टा झमझमाउने वा छुँदा थाहा नभएमा, हात खुट्टामा कमजोरी भएमा र हात र खुट्टाको छाला सुक्खा भएमा कुष्ठरोग लागेको हुन सक्छ। यस्तो लक्षण आफू वा अरूमा देखा परेमा तुरन्त स्वास्थ्य संस्थामा गई जाँच गराइहालौ।
2: सबै सरकारी स्वास्थ्य संस्था वा INF नेपाल अन्तर्गतका अस्पतालहरूमा कुष्ठरोगको औषधि निशुल्क पाइन्छ।
3: थप जानकारीको लागि INF नेपाल अन्तर्गत हरियो खर्क अस्पताल पोखरा, साइनिङ अस्पताल नेपालगञ्ज र वीरेन्द्र नगर सुर्खेतमा सम्पर्क गर्न सक्नुहुनेछ।
4: यो ठुलो रुखको फेदमा बसौ।
5: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
6: हो र?
5: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
6: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
5: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।

0: स्टुडियो टाइम चेक अहिले बिहानको 8 बज्यो।
1: तपाईं सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईंसँग गुनगुनाउँदै।
0: नोबेल हस्पिटल, नोबेल चिल्ड्रन एन्ड वुमेन हस्पिटल एन्ड ट्रमा सेन्टर प्रालीमा अत्याधुनिक प्रविधियुक्त उपकरण सहित बाल तथा नवजात शिशु रोगको उपचार हुने हुँदा आफ्ना बाल बालिकाहरूको समयमै स्वास्थ्य जाँच गराई स्वस्थ सन्तानको सुख प्राप्त गर्नुहोस्।
2: हाम्रा अन्य सेवाहरूमा भिडियो एक्सरे, आधुनिक प्रयोगशालाको सुविधा, एक्सरे, फिजियोथेरापी, इसिजी, इको मुटुको भिडियो एक्सरे, अपरेसन सेवा, ICU, NICU, PICU.
3: विशेषज्ञ सेवाहरू, नवजात शिशु तथा बाल रोग सेवा, प्रसूति तथा स्त्री रोग सेवा, हाड जोर्नी, नसा तथा बाथ रोग सेवा, पेट छाती मुटु तथा थाइराइड, नाक कान घाँटी रोग सेवा, छाला यौन तथा कुष्ठ रोग सेवा, जर्नल सर्जरी, फार्मेसी सेवा, 24 घण्टा एम्बुलेन्स तथा आकस्मिक सेवा, साथै क्यान्टिनको सुविधा। सम्पर्क नोबेल हस्पिटल, नोबेल चिल्ड्रेन एन्ड वुमेन हस्पिटल एन्ड ट्रामा सेन्टर प्राली, बिरौटा 17 पोखरा, फोन 061-590-142, 590-143।
4: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
5: काममा अलि सघाउँछ कि भनेर नि।
4: होइन दाई, बालबालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बालश्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बालबालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बालबालिकालाई

0: मिरा धुलिया नलाग्ने फर्निचर उद्योगमा खरिद गर्नुपर्छ।
1: फर्निचर केवल घर सजाउनका लागि मात्र नभई मानव शरीरलाई स्वास्थ्य र आरामदायी फर्निचरहरू चाहिन्छ। त्यसैले लामो समयदेखि फर्निचरमा काम गर्दै आउनुभएका दक्ष तथा अनुभवीद्वारा अर्डर बमोजिम त्रिकोष चौकोष खापा तथा आकर्षक फर्निचरहरू सुपथ मूल्यका लागि विकास एन विशाल फर्निचर उद्योगलाई सम्झनुहोस्। पोखरा 5 मालेपाटन मदन मार्ग, फोन 061-575-0053, प्रोप्राइटर होमबहादुर थापा, मोबाइल 98-560-63-8-21।
2: श्रम तथा रोजगार कार्यालय पोखराको सूचना। वैदेशिक रोजगारीमा जाने सम्पूर्ण व्यक्तिले अनिवार्य रूपमा श्रम स्वीकृति लियौं। सेवाग्राही स्वयं आफैले वा नजिकको स्थानीय पालिकामा रहेका रोजगार संयोजकको सहयोग मार्फत श्रम स्वीकृतिको अनलाइन फारम भरी श्रम स्वीकृतिको स्टिकर प्राप्त गर्न सक्नुहुनेछ। श्रम स्वीकृति प्राप्त भएपछि मात्र हवाई टिकट लिनुहुन अनुरोध गरिन्छ। अनलाइन फारम तथा वैदेशिक रोजगारी सम्बन्धी सम्पूर्ण जानकारी वैदेशिक रोजगार विभागको वेबसाइट www.doefe.gov.np प्राप्त गर्न सक्नुहुनेछ। थप जानकारीको लागि फोन नम्बर 061-556-822। श्रम तथा रोजगार कार्यालय पोखरा।

0: अफकको पालो, न्युज सर्ट इन्फर्मेसन एन्ड टिप्स ब्रेक।
1: ढुङ्गा काट्दा रगत निस्किएको चुन्नु भएको छ, सायदै छैन होला। तर यो साँचो हो कि यो पत्थरलाई फुटाउँदा केवल रगत निस्कने मात्र होइन, यो पत्थरको मासु समेत निकै महँगोमा बिक्री भइरहेको छ। पृथ्वीमा कयौँ प्रकारका ढुङ्गा पाइन्छन्, तर सबै पत्थरको एउटा साझा विशेषता भनेकै यो हो कि सबै निर्जीव वस्तु हुन्। तर कुनै पत्थर टुक्रिँदा वा त्यसलाई फुटाउँदा रगत निस्कने ढुङ्गाहरू पनि पृथ्वीमा पाइने गरेको छ। चिली तथा पेरुको समुद्री किनारमा यस्तो ढुङ्गा पाइन्छ। यो पत्थरलाई पायुरा चिलियान्सिस नामले चिनिन्छ। जब यो पत्थरलाई फोडिन्छ तब यसभित्रबाट रगत निस्कन थाल्दछ। यो पत्थरभित्र मासु पनि हुन्छ। बाहिर निकै कडा देखिने यो पत्थरभित्र निकै नरम हुन्छ। समुद्रको गहिराईसम्म पुगेर यो पत्थरको खोजी गरिरहन्छन् मानिसहरू। कारण यो हो कि पत्थरभित्रको मासु निकै महँगोमा बिक्री हुने गरेको छ। दुनियाँका विभिन्न देशमा यो ढुङ्गाको मासु काँचै खान पनि मन पराइन्छ। आखिर ढुङ्गाबाट रगत आउन र ढुङ्गाभित्र मासु हुन सम्भव छ त? कुनै पनि हालतमा छैन। वास्तवमा यो निर्जीव ढुङ्गा नभई एउटा सामुद्रिक जीव हो, जसले श्वास पनि फेर्दछ र खाना पनि खान्छ। यसले आफ्नो लिङ्ग पनि परिवर्तन गर्दछ, बच्चा पनि जन्माउँछ। तर यो देख्दा हुबहु ढुङ्गा जस्तै देखिन्छ, त्यसैले यो रगत आउने पत्थरको नामले परिचित छ।
2: अहिले भोगटेको मौसम छ, यसै पनि मौसमी फल खानाले स्वास्थ्यलाई धेरै फाइदा मिल्छ। भोगटेमा भाइटामिन सी प्रशस्त मात्रामा पाइन्छ, जसका कारण यो स्वादमा अमिलो हुन्छ। यसले हाम्रो शरीरमा खराब कोलेस्ट्रोलको स्तर कम गर्न मद्दत गर्छ। यो फलमा धेरै भाइटामिन र मिनरल्स हुन्छन्, यसैले यसको प्रयोग प्राचीन समयदेखि ज्वरो पाचन सम्बन्धी समस्या निको पार्न प्रयोग गरिन्थ्यो। छिप्पिएको भोगटे स्वादमा गुलियो र थोरै अमिलो हुन्छ भने नछिप्पिएको अलि बढी अमिलो हुने गर्छ। यो फल हाम्रो मुटुको लागि पनि फाइदाजनक छ। यसको अमिलोपनले हाम्रो मुटुका कोशिकालाई बलियो बनाउँछ। भोगटे खानुका फाइदा: यो फल भाइटामिन सीले भरिपूर्ण हुन्छ, तिनीहरूले प्रतिरक्षा प्रणालीलाई बढाउँछन्, हड्डी तथा कपालको स्वास्थ्यमा पनि सुधार गर्न सक्छन्। यसमा पाइने भाइटामिन सीको मात्राले हाम्रो शरीरलाई रोगसँग लड्न सक्ने क्षमता दिन्छ। यसमा एन्टिअक्सिडेन्ट गुण पाइन्छ, जसले हाम्रो मांसपेशीलाई बलियो बनाउँछन्। यसको बोक्रा र बीजको सेवनले वाकवाकी र हिक्का लाग्ने रोक्न सकिन्छ। यो फलको प्रयोग मदिराको नसा हटाउन पनि गर्न सकिन्छ। यसले हाम्रो शरीरमा रक्त प्रवाह राम्रो बनाउन सहयोग गर्छ, जसले हाम्रो मुटु स्वस्थ रहन्छ। यो फल मौसम अनुसार सेवन गरिन्छ, त्यसैले जब यसको मौसम आउँछ हरेक दिन यो फल खानु फाइदाजनक हुन्छ।
3: नेपाली कलाकारिता क्षेत्रकाले चाहिँ मदन कृष्ण श्रेष्ठ जीवनमा सफलताका लागि दुईवटा कुराको विशेष महत्त्व हुने धारणा व्यक्त गर्छन्। उनी भन्छन्, जिन्दगी सफल हुनका लागि धेरै कुराहरू चाहिन्छ, त्यसभित्र पनि दुईवटा कुरा विशेष महत्त्व हुन्छ। एउटा साथी, एउटा श्रीमती आफूलाई मन बुझ्ने खालको भइदियो भने जिन्दगीमा अगाडि बढ्न सजिलो हुन्छ।
4: पोखराको अमर सिन्चोकमा विशेषज्ञ चिकित्सक सेवा सहित अमर पोलिक्लिनिक प्राली सञ्चालनमा आएको छ।
5: विशेषज्ञ चिकित्सकहरूलाई भेट्ने हैरानीबाट मुक्त भए छिटो छरितो गुणस्तरीय र प्रभावकारी सेवाको लागि

0: हामी तत्पर छौँ।
1: विशेषज्ञ चिकित्सक तर्फ
0: जनरल फिजिसियन प्राध्यापक डाक्टर बुद्धि बहादुर थापा, डाक्टर कृष्ण थापा, डाक्टर हरिकृष्ण भण्डारी,
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, रेडियोलोजिस्ट डाक्टर सुस्मित काफले,
0: नाक कान घाटी रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र रिजाल र डाक्टर विवेक किमिरे,
1: बाल रोग विशेषज्ञ डाक्टर रामजी बराल, स्त्री रोग विशेषज्ञ डाक्टर चुम्माया पुन र डाक्टर विष्णु पालिखे,
0: हाड जोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर दिवस कटुवाल छेत्री र डाक्टर अविनाश केसी,
1: जनरल सर्जन डाक्टर साजन श्रेष्ठ,
0: छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सजना भण्डारी,
1: दुखाइ रोग विशेषज्ञ डाक्टर हरि पौडेल,
0: मनोरोग विशेषज्ञ डाक्टर देवेश घिमिरे,
1: गुजेल्टिएको तथा फुलिएको नसालाई लेजर प्रविधिबाट निर्मूल पारिने इन्डोभेनस लेजर एबलेसन सेवा, भिडियो एक्सरे, एक्सरे, एनोमली स्क्यान, इकोकार्डियोग्राफी, इसिजी, मासुको जाँच, पिएफटी अर्थात् फोक्सोको जाँच, गुणस्तरीय प्रयोगशाला, फार्मेसी सेवा।
0: सम्पर्क अमर पोल्ने क्लिनिक प्राली, पोखरा 10 अमर सिंह चोक, फोन 061-591-415 र 591-416।
1: अमर सिंह चोकबाट 50 मिटर अगाडि।
2: महिला हिंसा बन्नुको प्रमुख कारण भनेको जनचेतनाको अभाव हो। त्यसैले महिला स्वयं सचेत हुनु जरुरी हुन्छ। महिलालाई उनीहरूको अधिकार के हो, कसरी र कहाँबाट प्राप्त गर्न सकिन्छ भन्ने कुरा सिकाउनु पर्छ। महिला हिंसा विरुद्ध लड्न महिलालाई राज्यको प्रत्यक्ष उपस्थितिको अनुभूति र पहुँच हुनुपर्छ।
3: सामाजिक विकास कार्यालय मुस्ताङ, गण्डकी प्रदेश, नेपाल। थप जानकारीको लागि सम्पर्क फोन नम्बर 9856551560।
4: मानसिक समस्याबाट बच्ने उपायहरू।
5: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौँ।
4: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौँ।
5: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौँ।
4: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिउँ।
5: असल साथीहरूसँग मात्रै संगत गरौँ।
4: मादक पदार्थ र लागु औषध सेवन नगरौँ।
5: नियमित स्वास्थ्य परीक्षण गरौँ। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौँ।
4: स्वस्थ रहौँ, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै। तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।

0: गुणस्तरीय बिउ, असल रुख, असल रुख, राम्रो वन, राम्रो वन, राम्रो उत्पादन। वनको संरक्षण र समृद्धिका लागि सही बिउ छनौट गरौँ। वनस्पतिहरूलाई प्राकृतिक रूपमा पुनर्जन्म दिनका लागि उच्च गुणस्तरको बिउ आवश्यक पर्दछ। सही समयमा सही बिउ रोप्नु भयो भने मात्र हरियाली बढ्छ। नेपालको महत्त्वपूर्ण प्राकृतिकका स्रोतको रूपमा रहेको वन क्षेत्रले दिगो विकासमा समेत महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। मुलुकको झन्डे आधा भूभागमा ढाकेको वन क्षेत्रले पर्यावरणीय सुरक्षा, सांस्कृतिक, सामाजिक र आर्थिक समुन्नतिमा समेत योगदान पुर्याएको छ। तसर्थ देशको आर्थिक विकासको मेरुदण्डको रूपमा रहेको कृषि, पर्यटन, जलस्रोत, उद्योग आदिको आधार स्तम्भ नै वन क्षेत्र हो। वन क्षेत्रको दिगो व्यवस्थापनका लागि सही बिउ छनौट र रोपण आवश्यक छ। साथै बिउ सङ्कलन गर्दा परिपक्व र स्वस्थ बिउ मात्र प्रयोग गरौँ। वन संरक्षण तथा गुणस्तरीय बिउ सङ्कलन सम्बन्धी जानकारीका लागि जनहितमा जारी सन्देश। विस्तृत जानकारीका लागि वन बिउ प्रयोगशाला तथा भण्डारण केन्द्र पोखरा।
1: मेरो परिवारले खानेकुरा त मिठै खान्छन् तर कहिल्यै स्वस्थ भएनन्। के खुवाउनुहुन्छ दिदी तपाईँले आफ्नो परिवारलाई? जहिले पनि हृष्टपुष्ट र तन्दुरुस्त देखिन्छन्।
2: म र मेरो परिवार स्वस्थ हुनका लागि खानेकुरामा जहिले पनि म सचेत र सजग छु, किनकि आमा एग्रो प्रोडक्टबाट उत्पादित विभिन्न अन्न तथा गेडागुटी मिश्रित पौष्टिक तत्त्वले भरिपूर्ण सातु हाम्रो परिवारको साथमा छ।
3: मेरो हर पलको साथी आमा एग्रो प्रोडक्टको सातु, जहिले पनि जहाँ पनि सधैँ खाने गर्छु। आमा एग्रो, नाता छ भरोसाको।
4: अब बाहिरी जंक फुड खानेकुराबाट टाढा रहौ। आमा एग्रो प्रोडक्टका विभिन्न सातुलाई अँगालौ। शिशुदेखि वृद्ध अवस्थासम्मलाई आवश्यक पौष्टिक खाना सबै उमेर समूहका मानिसले सजिलै पचाउन सकिने हाइजेनिक र फरक फरक पोषण तत्त्व भएको छिटो छरिदो हुने खाँदा झनै मिठो। सम्पर्क आमा एग्रो प्रोडक्ट प्राली, अन्नपूर्ण टोल पोखरा 7 कास्की, फोन नम्बर 0164580081 9560 68 68 081।
5: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
6: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
7: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
8: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
7: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौँ, अरूलाई पनि जोगाऊ।
9: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: स्टुडियो टाइम चेक।
1: अहिले बिहानको 9 बज्यो।
2: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँसँग गुनगुनाउँदै।

नेपाली रेडियो नेटवर्कको बिहान 9 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको बिहानैदेखि पशुपति क्षेत्रमा महिला व्रतालु भक्तजनको लाम लागेको छ। हरितालिका व्रत बसेका महिलाको सहजताका लागि आज बिहान 3 बजेदेखि नै पशुपतिनाथका 4 ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। मन्दिर प्रवेश गर्ने भक्तजनका लागि 4 दर्शन मार्गको व्यवस्था गरिएको छ। बिहानको समयमा भक्तजनले सहज रूपमा लाममा बसेर आराध्य देव भगवान पशुपतिनाथको दर्शन गरिरहेका छन्। बिहान लाममा बसेको आधा घण्टामा व्रतालुले दर्शन गरेर फर्कन सक्ने अवस्था छ। बिहानी पख भदौरी थरीका बावजुद पनि भक्तजन लाममा बसेर दर्शन गरिरहेको कोषले जनाएको छ। तेज पर्वको अवसरमा आज पशुपति क्षेत्रमा 4,000 सुरक्षाकर्मीका साथै 24 धार्मिक एवं सामाजिक संस्थाका 855 स्वयंसेवक खटाइएको कोषले जनाएको छ। दर्शनार्थीका लागि चन्दन वितरणको व्यवस्था, सानो सरदावर्त शीतल, तिलगंगा, उमाकुण्ड, जय बागेश्वरी र गौशालामा व्यवस्था गरिएको छ। हरितालिका पर्वको अवसरमा आज पशुपतिनाथका साथै देशभरका शिवालयमा पूजा एवं दर्शन गर्ने भक्तजनको लाम लागेको छ। राजधानीको गोकर्णेश्वर, नागेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने बसन्तपुर दरबार क्षेत्र स्थित मक्खन महादेव, डोलेश्वर, त्रिपुरेश्वर लगायत महादेव मन्दिरमा भक्तजनको लाम लागेको जनाइएको छ। विगतमा तीज आउनु अघि हप्ता अघि रौनक शुरू हुन्थ्यो, तीजको गीत घन्किन्थे, नाचगान, दर खाने लगायतका कार्यक्रम हुन्थे, तर गएको भदौ 10 भोटेको सिबाडीका कारण यस वर्ष तीज खल्लो भएको छ। विपदको पीड़ा र प्रभावित बस्तीमा उत्सव छैन र सुवा नुवाकोट, धादिङ, गोर्खा मात्र होइन देशका अरू ठाउँमा पनि यो विपदको पीड़ा छ। बाढ़ीले खण्डहर बनाएका बस्ती त सुनसान नै छन्। बाढ़ीबाट अहिलेसम्म 1,388 जनाले

0: दरबार क्षेत्रको मखन महादेव लगायत क्षेत्रमा भक्त पुगेका छन्। जाजरकोटको नलगाट नगरपालिका 1 र 2 को सीमामा पर्ने बहुला खोलामा आएको बाढ़ीले भेरी करिडोर सड़क अवरोध भएको छ। बहुला खोलामा आएको बाढ़ीले सड़कको विभिन्न भाग कटान गर्नुका साथै नलगाड एकतर्फका केही घुम्तीमा समेत क्षति पुगेको स्थानीयवासी मोतीराम हमालले जानकारी दिएका छन्। सड़कमा बाढ़ी र पहिरोका कारण यातायात सेवा ठप्प भएको छ। खरे खोलामा आएको बाढ़ीले सड़क च्यातिएपछि यातायातका साधन सञ्चालन गर्न नसकिने अवस्था रहेको जनाइएको छ। भेरी करिडोर जाजरकोट रुकुम पश्चिम र डोल्पालाई जोड्ने प्रमुख सड़क भएकाले सड़क अवरोध हुँदा यात्रु तथा स्थानीयवासीलाई समस्या भएको छ। यसैबीच सोमबार कविरल वर्षापछि गएको पहिरोका कारण नलगाट नगरपालिका 2 डाँडा गाउँको खर्कमा हजारी खत्रीको एक हल गोरु मरेका छन् भने वर्षा र पहिरोका कारण आसपासका क्षेत्रमा समेत ठूलो क्षति पुगेको स्थानीयवासीहरूले बताएका छन्। त्यस्तै गाउँ आसपासको जमिन विभिन्न ठाउँमा चिराचिरा परेको र थप क्षतिको जोखिम रहेको स्थानीयवासीले जनाएका छन्।
1: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: एसर्स एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी। एलजी, लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रको सुरक्षाका लागि 1250 प्रहरी परिचालित भएका छन्। आज बिहान 3:15 बजेदेखि नै भक्तजनका लागि पशुपतिका चारवटै ढोका खुल्ला भएपछि सहज भएको छ। बिहान 7 बजेसम्ममा 9000 भन्दा बढ़ी दर्शनार्थीद्वारा दर्शन भइसकेको छ। सुरक्षा स्रोतका अनुसार 3000 दर्शनार्थी लाइनमा छन्। नेपाल प्रहरीले पशुपति मन्दिर दर्शनमा सहजीकरण गरेको छ। मन्दिर परिसरमा भक्तजनका लागि स्वास्थ्य शिविर पनि चलाइएको छ। ट्राफिक व्यवस्थापन पनि गरिएको छ। सुरक्षा व्यवस्थापनमा कुनै कमी नहोस् भनेर प्रहरीले सीसीटीभी ड्रोनबाट अनुगमन गरिरहेको छ। सादा पोसाकमा प्रहरी पनि परिचालन भएका छन्। प्रहरीले आज दिनभर 2 सिफ्टमा सुरक्षा व्यवस्था मिलाएपछि दर्शनार्थी मन्दिरमा दर्शन गर्न सहज भएको भक्तजनको प्रतिक्रिया छ। नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको 67 स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक महाकवि देवकोटाको स्मृति दिवस मनाउन लागेको प्रज्ञा परिषद सदस्य नवीन अभिलाषीले जानकारी दिएका छन्। आज दिउँसो महाकवि देवकोटा संग्रहालय मैत्री देवीमा महाकवि देवकोटा मित्र यथार्थ विषयको गोष्ठी गर्न लागि समेत बताइएको छ। कार्यक्रममा उनका छोरा पद्म देवकोटाले स्मृति पत्र र महादेव अवस्थीले समीक्षा पत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। महाकवि देवकोटाको जन्म 1966 साल अर्थात कात्तिक कृष्ण औसी लक्ष्मी पूजाका दिन काठमाडौँको दिल्ली बजारमा भएको थियो। उनको निधन भने 29 भदौ 2016 सालमा भएको हो। गुल्मीमा निस्सी खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन्। मुसिकोट नगरपालिका 5 इन्द्र गौडा घर भएकी अन्दाजी 28-29 वर्षीय कल्पना पुन आइतबार साँझ माइती घरमा तीज मनाउने जाने क्रममा खोलाले बगाउँदा बेपत्ता भएकी हुन्। प्रहरीका अनुसार उनी मुसिकोट 5 स्थित घरबाट इस्मा गाउँपालिका 4 हुम्लामा रहेको माइती घर जाने क्रममा आइतबार साँझ करिब 7 बजे निस्सी खोला तर्दै थिइन्। सोही क्रममा खोलाले उनलाई बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। घटनाबारे स्थानीय मार्फत जानकारी पाएपछि प्रहरी चौकी इस्माबाट प्रहरी सहायक निरीक्षक मन रावतको कमाण्डमा 4 जनाको टोली घटनास्थलतर्फ खटिएको छ। त्यस्तै प्रहरी चौकी पौदी अमराईबाट प्रहरी वरिष्ठ नायब निरीक्षक विजयनाथ यादवको कमाण्डमा 4 जनाको टोली पनि खोजी तथा उद्धारका लागि परिचालन

गरिएको प्रहरीले जनाएको छ। प्रहरी टोली र स्थानीयको सहयोगमा बेपत्ता पुनको खोजी भइरहेको जनाएको छ। उनको अवस्था भने अझै अज्ञात रहेको प्रहरीले जनाएको छ। आज तीजको दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशका पहाड़ी तथा बागमती गण्डकी लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। त्यस्तै कोशी बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही ठाउँमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा तथा मधेस प्रदेश र कोशी प्रदेशका तराईका थोरै ठाउँमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी प्रदेशदेखि पूर्वका पहाड़ी तथा हिमाली क्षेत्रका केही ठाउँमा आज बिहान हल्का वर्षा भएको छ। गैराती पनि देशका धेरैजसो पहाड़ी तथा हिमाली क्षेत्रमा वर्षा भएको थियो। तनहुँ, लमजुङ, सिन्धुपाल्चोक, बागलुङ, रामेछाप र जुम्ला लगायतका ठाउँमा पनि मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। पहाड़ी क्षेत्रको तुलनामा तराईमा भने कम वर्षा भएको छ। चीन, रूस, भारत सहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आज भारतको राजधानी नयाँ दिल्ली सम्मेलनको विभिन्न अन्तर्राष्ट्रिय विषयमा छलफल गरिरहेका छन्। नेताहरूले विश्वको आर्थिक विकास, व्यापार, ऊर्जा, सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्य लगायतका विषयमा छलफल गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सदस्य राष्ट्रहरूबीच आपसी सहकार्यलाई थप बलियो बनाउनु पर्नेमा समेत जोड़ दिएका छन्। त्यस्तै चीनिया राष्ट्रपति शी जिनपिङले कृत्रिम बुद्धिमत्ता, एआई, व्यापार तथा लगानी सहजीकरण, डिजिटल उद्योग, स्मार्ट उत्पादन तथा प्रतिभा विकासका क्षेत्रमा विस्तारित ब्रिक्स सहकार्यका लागि पाँचवटा महत्वपूर्ण पहल समेत प्रस्ताव गरेका छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसुद पेजेस्कियान लगायत नेताहरू सहभागी भएको सम्मेलनमा विश्वव्यापी आर्थिक वृद्धि र विभिन्न क्षेत्रीय द्वन्द्वका विषयमा छलफल भएको छ। यसैबीच हिजोदेखि शुरू भएको 18 संस्करणको ब्रिक्स शिखर सम्मेलन आज समापन भएको छ। यस क्रममा भारतले आउँदो वर्षको शिखर सम्मेलनका लागि अध्यक्षता चीनलाई हस्तान्तरण गरेको छ। र भारतले साबिक विजेता श्रीलंकालाई 72 रनले पराजित गर्दै महिला टी20 एसिया कपको उपाधि जितेको छ। दुबईमा हिजो भएको फाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 183 रन बनाएको थियो। भारतका लागि शेफाली वर्माले 39 बलमा 68 रन तथा स्मृति मन्दनाले 50 बलमा 59 रनको योगदान दिएकी छन्। 184 रनको लक्ष्य पछि आएको श्रीलंकाले शुरूआतदेखि नै भारतीय बलरको दबाव सामना गर्नु परेको थियो। श्रीलंकाको टोली 18 ओभर 4 बलमा 111 रनमै अल आउट भएको थियो। कप्तान चमारी आथा पथुले सर्वाधिक 36 रन बनाएकी छन् भने यी दुई टोलीबीच भएका 7 फाइनल मध्ये भारतले 6 पटक उपाधि जितेको छ। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई तिनै 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: कुष्ठ रोग श्राप वा पूर्व जन्म पापै कारण वा वंशाणुगत रूपै लैदिवर रोग आङे चुम किटाणु उहिले खब रोग हो। उपचार लै विषय पूर्ण रूपरी सन्चोतम चुई ढुबी दोगो नसा मी र नलै असरलम चु सजिलै सर्दिवर रोग आङे उपचार लले चु रोग मुरोएर आङ्गीले ढुबीर ओल्क्या फुस्रो आके वा दादोगो तै विषय यो पलि झमझम लै वा छुइब बेलरी था आयो बा यो पलि कमजोर तब यो आफू या अरूलाई सुधे तुरुन्तै स्वास्थ्य संस्था ल्याएर जाँच ललतो तान सरकारी स्वास्थ्य संस्था वा INF नेपाल अन्तर्गत भए अस्पताल दोगोर कुष्ठ रोगै मी कुष्ठ रोगै मै निशुल्क यो थप जानकारी भए लागि INF नेपाल अन्तर्गत हरियो खर्का अस्पताल पोखरा साइनिङ अस्पताल नेपालगञ्ज र वीरेन्द्र नगर सुर्खेतरी सम्पर्क ललखाम जानकारी थेले कुष्ठ रोग बिरामी प्रभावित तथा परिवारलाई भेदभाव आङ्गी मय र सद्भाव लले
1: तपाईँ सुन्दै हुनुहुन्छ।

0: आदरणीय श्रोता नमस्कार. आजको नेपाली बसबाट खेम बम उपस्थित भइसकेको छु. नेपाली बस देशभरका 350 बढी रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ. नेपाली नेटवर्क यतिखेर सुनिराख्नु भएको छ. डिजिटल प्लेटफर्ममा पनि धेरै डिजिटल प्लेटफर्मबाट पनि नेपाली बस सुनिराख्नु भएको छ. फेसबुकमा जानुभयो भने नेपाली नेटवर्क सर्च गर्नुभयो भने नेपाली बस एकसाथ प्रसारण भइरहेको छ भने युट्युबमा नेपाली नेटवर्क टिभीबाट पनि प्रसारण भइरहेको छ. धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बस काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ. आदरणीय श्रोता, आजको नेपाली बसमा हामी श्रद्धा संस्कार र उल्लासको पर्व तीज आज यतिखेर मनाइँदैछ. तीजमा हिन्दू नेपालीहरूले महिलाहरूले प्रमुख सांस्कृतिक तथा धार्मिक महान पर्व हरितालिका तीज आज मनाउँदैछन्. भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजमा महिलाहरू निराहार व्रत बसेर भगवान शिवको पूजा आराधना गरेर मनाउँदैछन्. आदरणीय श्रोता, तीजमा यतिखेर नेपाली महिलाहरू नाचगान गर्ने प्रचलन पनि छ. हिजो डर खाने दिन, आज नेपाली महिलाहरूले तीजलाई रौनकका साथ, तीजको अर्को महत्वपूर्ण पक्ष दर खाने खुवाउने परम्परा पनि छ. र भाद्र शुक्ल प्रतिपदाका दिन चेलीबेटी तथा दिदीबहिनीहरूले माइतीमा बोलाउने र द्वितीयका दिन आफ्नो सामर्थ्य अनुसार विभिन्न परिकारहरू खुवाउने प्रचलन पनि रहेको छ. तीजको महत्वको बारेमा, तीजको गरिमाको बारेमा आज हामी कुरा गर्न चाहन्छौँ. आदरणीय श्रोता, तीज पर्व एकदमै राम्रो पर्व हो र तीज पर्वको बारेमा यतिखेर कुरा गर्ने हो भने तीजले भातृत्वको अर्थात् मातृत्वको सङ्केत पनि गरेको छ. तीज पर्व यतिखेर धेरै नेपालीहरूले उल्लासमय ढङ्गले मनाउने गर्दछन् र तीज पर्वको अवसरमा सरकारले महिलाहरूलाई बिदा समेत दिएको छ. तीजको महत्त्व के छ त र तीजले आखिर के गर्छ त, तीजले महिलाहरूलाई कसरी जोड्छ त, मातृत्वको भावना कसरी विकसित गर्छ त, यसको विषयमा पनि आज हामी बहस र चर्चा गर्दै गर्दछौँ. आदरणीय श्रोता, तीजले नेपालीहरू को समाजमा तीजको एकदमै महत्त्व छ र यो साउने सङ्क्रान्तिदेखि नै तीजको रौनक सुरु हुने पनि पाइन्छ. यो पाला भोटेकोसी बाढीले गर्दाखेरि, रसुवा बाढीले गर्दाखेरि तीजलाई निकै ठुलो समस्या पनि सिर्जना गर्यो. तर तीजको समस्या हुँदै गर्दाखेरि पनि अर्थात् भोटेकोसीमा आएको बाढीका कारणले गर्दा मानिसलाई बिटन्ड मचाउँदै गर्दा पनि तीजको महिमाको विषयमा पनि आज हामी कुरा गर्न चाहन्छौँ. तर तीजले चाहिँ सबै नेपालीहरूलाई एक ठाउँमा उभ्याएको छ. आज पनि पशुपति मा धेरै श्रद्धालु भक्तजनहरूको भिड लाग्ने गरेको छ. पशुपतिका चारवटै ढोका बिहान 3 बजेबाट खुला भएका छन्. हरितालिका तीजमा पशुपतिनाथ मन्दिरमा 4 ढोका खुला भएका छन्. तीजमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाइएको छ. आदरणीय श्रोता र पशुपति क्षेत्र विकास कोषले पनि जानकारी गराएअनुसार मन्दिरमा आउनेहरूका लागि मन्दिर बाहिर 5 लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि 8 लाइन हुने गरी व्यवस्था मिलाएको पनि अवस्था छ. यतिखेर आदरणीय श्रोता, आजको नेपाली बसमा हामी तीजको विषय पनि कुरा गर्न चाहन्छु. यसको महिमा के हो, यो कसरी चाहिँ तीज पर्व मनाइन्छ, तीजको महत्त्व के हो, यस विषयमा पनि कुराकानी गर्न चाहन्छौ आज. यतिखेर हाम्रो बीचमा नेपाली कङ्ग्रेसका सहमहामन्त्री डाक्टर डिला संग्रौला हुनुहुन्छ. डिलाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ. सबैभन्दा पहिला श्रद्धा संस्कार उल्लासको पर्व हरितालिका तीजको अवसरमा यहाँलाई म शुभकामना दिन चाहन्छु.
1: मेरो तर्फबाट पनि नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण दिदी बहिनी आमाहरूलाई सुख शान्ति समृद्धि दीर्घायु हार्दिक शुभकामना आज यो नेपाली रेडियो नेटवर्क मार्फत चाहिँ व्यक्त गर्न चाहन्छु. तीज चाहिँ नेपालीहरूको सांस्कृतिक पहिचान, आपसिक सद्भाव, भातृत्व, पारिवारिक एकताको एउटा प्रतीक हो भने अर्कोतर्फ हाम्रा मौलिक परम्परा, गीत सङ्गीत, संस्कृतिलाई जीवन्त राख्ने माध्यम पनि हो. त्यसैले अहिले तीज चाहिँ समाजमा रहेका विद्यमान असमानता, कुरुति, विभेदलाई हटाउने सशक्त महिला अधिकारका आवाज उठाउने रूपमा पनि लिएको छ. तर आज देशको परिस्थिति बेग्लै छ. भोटेकोसीमा आएको बाढीले धेरैको चाहिँ ज्यान लिएको छ. परिवार विस्थापित भएका छन्, राष्ट्र शोकको घडीमा छौँ. हामीले एउटा परम्परा र संस्कृतिलाई कायम राख्दै पूजा आजा गर्दैछौँ भने अर्कोतर्फ त्यो खालको सांस्कृतिक नाचगान खानपिनलाई प्राथमिकता दिएका छैन यो पालि.
0: डाक्टर ढिला संग्रौला, अनि तीजको अवसरमा दर खानुभयो के खानुभयो दर चाहिँ हिजो?
1: हामी दरै खाएनौँ यो पालि.
0: दरै खानु भएन तिजको अवसरमा खासमा दर के खाने चलन छ यो सहर बजारको दर र पहाडको गाउँमा बस्ने दर चाहिँ अलिकति फरक छ होइन खासमा दरमा के खाइन्छ तिजको अवसरमा
1: होइन यो त पहिला खाने त परम्परा हो चेलीहरू लामो समयसम्म माइत जान पाइँदैन थियो पहिला परम्परा थियो माइत जाने मिठो मसिनो खाने नाच्ने रमाइलो गर्ने भोलिपल्ट पूजा आजा गर्ने परिवारको दीर्घायुको कामना गर्ने त्यो खालको पर्व तिज हो तर आज मैले देखे कहीँ पनि म आफू पनि कहीँ दर खाएन होइन आज एउटा मन्दिरमा गएर पूजा आजा गर्ने त छँदैछ तर हामी हर्ष र उल्लास सहित जसरी
0: हर्ष छैन यस पाली होइन
1: तीज मनाउँथ्यो यो पालि चाहिँ हामीले चाहिँ यो सबै समर्पण गरेका छौँ के देश रोएको छ महाविपत्ति छ महासङ्कट छ त्यसतर्फ मात्रै हाम्रो ध्यान छ अरू खान बस्न रमाइलो गर्न छैन
0: यो महिला सशक्तिकरणको पनि पर्व हो महिला स्वतन्त्रताको पनि पर्व हो तर यस पर्वलाई चाहिँ पछिल्लो समय सहर बजारमा मनाउने र गाउँघरमा मनाउनेमा अलिकति भिन्नता आएको हो डिलाजी तिजलाई
1: यो तपाईँले भने जस्तो महिला सशक्तिकरण महिला मुक्ति परिवर्तन समाजमा भएका असमानता विभेद शोषण होइन त्यो खालको लैङ्गिक विभेद यो विरुद्धमा आवाज उठाउने पर्वको रूपमा पनि ठाउँ ठाउँमा धेरै लामो समयदेखि तिज आउनुभन्दा तपाईँले भने जस्तो 15-20 दिन नै तिज मनाउने परम्परा थियो बिस्तारै बिस्तारै तिजमा चाहिँ आपसी शुभकामना दिने सद्भाव गर्ने सङ्घ संस्था पारिवारिक र पार्टी राजनीति कर्मीले आफ्नो सङ्गठन निकायमा पार्टीले पनि महिलाहरूलाई दर खुवाउने त्यो सम्झिने परम्परा रूपमा पनि विकसित भएको छ र पहाडमा तपाईँले भने जस्तो बेग्लै खालको रमाइलो नाचगान गर्ने पनि छ तराईतर्फ बेग्लै खालको पनि छ नेपाल भन्दा बित्तिकै विविधता बिचको एकता हो हरेक वर्ग तह र तबकाले आजभोलि हिन्दू नारीले मात्रै होइन सबैले चाहिँ यो तिजलाई मनाउन थालेको पनि मैले पाउँछु
0: नेपाली कङ्ग्रेसमा चाहिँ तिज मनाउनका निम्ति दर खानका निम्ति यसपाला निमन्त्रण आयो कि आएन ढिलाजी सबैसँग चाहिँ तिज मनाउन पाइयो कि पाइएन कस्तो अवस्था
1: रह्यो नेपाली तिज हामीले मनाएन हिजो मात्रै तपाईँ भन्नुहुन्छ भने तिजको दर खाने दिन थियो नेपाली काङ्ग्रेसको कार्य सम्पादनको बैठक थियो हामी टाढा टाढाबाट काठमाडौँ आइपुगेका छौँ घर छोडेर हामी बिहानदेखि बेलुकासम्म नेपाली काङ्ग्रेसले जुन आन्तरिक रूपमा गर्नुपर्ने 15 महाधिवेशन छ त्यसलाई हर्ष र उल्लास व्यापक सहभागिता सहित कसरी सम्पन्न गर्ने भन्ने खालको चाहिँ नेपाली काङ्ग्रेसले हिजो मात्रै बैठक गरेको छ अहिले आज पनि हाम्रो ध्यान चाहिँ मिटिङ बैठक संवाद छुटेका साथीहरूलाई पनि कसरी नेपाली काङ्ग्रेसमा ल्याउने केन्द्रीय समितिमा ल्याउने एकताबद्ध भएर जाने भनेर वार्ता र संवादमा नै हामी केन्द्रित छौँ आफ्नो काम र जिम्मेवारीमा नै केन्द्रित छौँ
0: होइन छुटेका मान्छेहरूलाई चाहिँ तिजको दर खुवाएर चाहिँ मिलाउन सक्ने प्रयत्न हुँदैन भने पार्टीमा सबैलाई
1: नेपाली काङ्ग्रेस चाहिँ भड्किलो होइन तपाईँले भने जस्तो खान्ते पिन्ते वाला पार्टी पनि होइन
0: अनि
1: होइन त्यस्तो होइन यो यसमा हामी केन्द्रित छैनौँ अहिले चाहिँ हामी जसरी हामी तिजलाई राष्ट्रिय चाड भन्छौँ त्यसै राष्ट्रिय उत्सवको रूपमा नेपाली काङ्ग्रेस 15 महाधिवेशनमा केन्द्रित छ कि हाम्रो यही 3 गतेदेखि नै वडा अधिवेशन छ 10 गतेसम्म प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सकिन्छ असोजको 16-19 राष्ट्रिय महाधिवेशन त्यस कारणले गर्नुपर्ने धेरै धेरै धेरै कार्यहरू छन् यसमा यति व्यस्त छौँ कि देशको अवस्था पनि त्यस्तै छ अप्ठ्यारो पनि छ त्यसमा ध्यान दिएका छैनौँ र आन्तरिक रूपले नेपाली काङ्ग्रेसको सङ्गठनलाई सशक्त र ऊर्जावान बनाउँदै 15 महाधिवेशनमा हामी मुखरित र केन्द्रित भएका छौँ
0: 15 महाधिवेशनको लागि चाहिँ सहमति किन हुन सकिरहेको छैन सहकार्य किन हुन सकिरहेको छैन होइन 15 महाधिवेशन अलग अलगै तरिकाले चाहिँ गर्ने तयारी कसरी भइरहेको छ यसमा चाहिँ कहाँनिर के कुराले हलो अड्कियो डाक्टर साहब यतिखेर
1: हलो अड्क्यो भन्दा पनि तपाईँले देखिरहनु भएको छ एउटा चाहिँ हाम्रो निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का जसले चाहिँ एउटा सहकार्य र संवादको यात्रालाई सुरु गर्नुभएको छ धेरै अधिकांश केन्द्रीय सदस्यहरू अब यो 15 महाधिवेशनको प्रक्रियामा सहभागी हुनको लागि नेपाली काङ्ग्रेसले हिजो मात्र 14 महाधिवेशनमा सहभागी हुनुभएका केन्द्रीय सदस्यलाई फेरि यो केन्द्रीय समितिमा आउनलाई स्वागत गरेको छ विधानत बाटो खुल्ला गरेको छ यसले पनि नेपाली काङ्ग्रेसलाई एकताबद्ध भएर 15 महाधिवेशनमा लैजाने एउटा चाहिँ बाटो चाहिँ खुलेको छ र बाँकी तपाईँले भने जस्तो उहाँहरूलाई पनि सबैलाई आउन जुन सात बुधे पाँच बुधे माघ थियो सबै चाहिँ नेपाली काङ्ग्रेसले त्यसलाई स्वीकार गरेको छ। यो पुसमा जति पनि नवीकरण गरेको क्रियाशीलहरूलाई पनि स्वत नेपाली काङ्ग्रेसको पन्ध्रौं महाधिवेशनमा सहभागी हुने निर्णयले गर्दा अध्यावधि जतिले गर्नुभयो धन्यवादको पात्र हुनुहुन्छ, जति अध्यावधि गर्नु भएन त्यसले पनि यो नेपाली काङ्ग्रेसको अधिवेशनमा सहभागी हुने निर्णय पनि भइसकेका छ। दोस्रो जति पनि चौधौं महाधिवेशनमा केन्द्रीय सदस्य हुनुहुन्थ्यो उहाँहरूलाई पनि यहाँ आउनको लागि सभापतिजीले मनोनयन गरेर त्यो प्रक्रियालाई अगाडि बढाउने भनेर हिजो निर्णय भइसकेका छ। त्यसैले बिस्तारै बिस्तारै एउटा बाटो खुल्या छ नेपाली काङ्ग्रेसको महाधिवेशन पन्ध्रौं महाधिवेशनमा सम्पूर्ण आदरणीय नेतागणहरू साथीहरू आउनुहुन्छ, एकताबद्ध बन्नुहुन्छ। हामी एउटा चाहिँ उत्सवको रूपमा नेपाली काङ्ग्रेसको वैचारिक आजको अवस्था र देशलाई कसरी लैजाने भनेर विभिन्न प्रस्ताव सहित भव्य रूपमा पन्ध्रौं महाधिवेशन
0: होइन डाक्टर साहब यस्तो भयो क्या, अब पूर्णबहादुर खड्गाजी त अब पन्ध्रौं महाधिवेशनको पक्षमा आइसक्नु भएको छ होइन, धेरैलाई मिलाउनु पर्ने पनि अवस्था छ, उतापट्टि देउबा पक्षले पनि पन्ध्रौं महाधिवेशनको कार्यतालिका तोकिसकेको स्थिति छ, त्यसो भए अब बुढेसकालमा देउबालाई एक्लै छोड्ने रणनीति हो तपाईँहरूको देउबा पक्षलाई समस्या पार्ने रणनीति हो, सुदूरपश्चिम टिम बनाउने रणनीति हो, सुदूरपश्चिम टिम मात्रै हो
1: रणनीति नै होइन, त्यो रणनीति नै होइन। आदरणीय नेता शेरबहादुर देउपाको सम्मानजनक विदाई हुनुपर्छ भन्ने हाम्रो मूल मान्यता हो। तपाईँले देख्नुभयो
0: पार्टीबाट मात्र विदाई गर्ने कि हरेक ठाउँबाट विदाई गर्ने,
1: असन्तुष्ट पक्षले चाहिँ कार्यतालिकामा धेरै हाम्रा आदरणीय नेतागणहरूको नाम राखेका थियो, फटाफट फिर्ता लिइरहनु भएको छ नि, म संलग्न छैन सहभागी छैन, जहाँ रुख छ जहाँ चार तारे जन्दा छ जहाँ विचार छ त्यही हाम्रो संलग्नता छ मनमा छ। त्यसैले अरू साथीहरूलाई पनि म आज आग्रह गर्न चाहन्छु हामी सबैले मिलेर अझ नेताहरूको धेरै योगदान छ पार्टीभित्र सबै मिलेर नेपाली काङ्ग्रेसलाई एकताबद्ध बनाउनुपर्छ, एकाकार बनाउनुपर्छ, सबै सङ्गठित हुनुपर्छ। पन्ध्रौं महाधिवेशन सबैले खोजेको हो कि नियमित महाधिवेशन त्यही नै हाम्रो अगाडि आइसकेको छ
0: होइन। अब कसरी चाहिँ मिलाउन सकिन्छ, अब शेरबहादुर देउबाजीलाई चाहिँ बहिर्गमन गर्ने उहाँलाई चाहिँ सजिलै तरिकाले व्यवस्थापन गर्ने अर्थात् विस्थापन गर्ने यहाँहरूको रणनीति छ, तर उतापट्टि पनि त महाधिवेशनको कार्यतालिका त सार्वजनिक भइसकेका छन् त डाक्टर साहब होइन, दुईटा महाधिवेशन हुन्छ नेपाली कङ्ग्रेसमा त्यसो भए
1: हुँदैन, नेपाली काङ्ग्रेस एउटै छ, नेपाली काङ्ग्रेस गगन थापाको नेतृत्वमा छ, नेपाली काङ्ग्रेस पन्ध्रौं महाधिवेशनको तयारीमा छ, नेपाली काङ्ग्रेस सबैलाई अटाउने गरी हिँडिरहेछ भनेपछि न विधान त न संविधान त
0: कसरी अटाउँछौ भन्ने क्या, नेपाली काङ्ग्रेसमा संस्थापन पक्ष अटाएर मात्र भएन नि त, पार्टीलाई त मिलाएर लैजान सक्नु पर्यो नि त रक्सा, पार्टीलाई मिलाउन सकिएन नि त,
1: लैजानको लागि एकताको सूत्र जति पनि उठेका थिए तपाईँले देख्नुभयो यो भन्दा अगाडि मैले अघि नै भनिसके पाँच बुधे सात बुधे हामीले जुन अघिल्लो समयमा पुसमा अधिवेशन गर्ने भनेर तयारी अवस्थामा थियौँ त्यो बेला गरेको जति पनि नवीकरण छ त्यसलाई मान्यता दिनुपर्छ भन्ने उहाँको मान्यता थियो। दोस्रो कुरा थियो यो जति पनि चौधौँ महाधिवेशनबाट आएको केन्द्रीय समिति थियो त्यसलाई मान्यता दिनुपर्छ भनेर उहाँको माग थियो। तेस्रो भनेको चाहिँ सबैलाई हटाउने गरेर एकताबद्ध भएर लैजानुपर्छ, पार्टी चाहिँ विभाजनको अवस्थामा जानु हुँदैन भन्ने माग थियो, सबै त माग पुरा भएको छ नि त। अब त्यसैले सभापतिजीले हिजो मात्रै कार्य सम्पादनको बैठकमा भन्नुभएको छ एउटा प्रयास सफल भएको छ, अर्को कुरा तपाईँले भने जस्तो सम्पूर्ण साथीहरूलाई आदरणीय नेताहरूलाई पनि सम्मानजनक तरिकाले चाहिँ कसरी ल्याउन सकिन्छ भनेर त्यही वार्ता र सम्वादमा आदरणीय सभापति गगन कुमार थापा लाग्नु
0: होइन, गगन कुमार थापाले चाहिँ अब शेरबहादुर देउबासँग भेटै मान्नु भएको छैन, गगनजीले दिँदाखेरि देउबाजीले नदिने टाइम, देउबाजीलाई दिँदाखेरि चाहिँ गगनजीले नदिने टाइम, यो पनि त माछापछि भएको छ नि त होइन, यो म्युजिकल चेयर जस्तो भएको छ नि त उहाँहरूको टाइम पनि, भेटघाटै हुन सकेका छैन, सम्वादै हुन सकेका छैन।
1: आदरणीय सभापति गगन कुमार थापाले निवर्तमान सभापति आदरणीय नेता शेरबहादुर देउपालाई भेट्नलाई बार बार समय माग्नु भयो होइन, एउटा पार्टीभित्र सहमति सहकार्य र सम्वाद बिपीको राष्ट्रिय एकता र मेलमिलापको पक्षधर हो नेपाली काङ्ग्रेस, आज उहाँको विचार आज पनि त्यत्तिकै सान्दर्भिक छ, त्यस कारणले त्यसैलाई नै आत्मसात गरेर आदरणीय सभापतिज्यूले भेटघाट गर्न खोज्दै गर्दा त्यो वातावरण बनाउनु पर्थ्यो किन बनेन आफैमा तपाईँले भरे जस्तो एउटा प्रश्न उब्जिएको छ, तर पनि निरन्तर रूपमा कसरी चाहिँ उहाँलाई भेटघाट गर्ने सब सबैजना अटाउन सक्ने कसरी बनाउने भन्ने कुरामा विभिन्न प्रयत्नहरू अन्य आन्तरिक सम्वादहरू सभापतिज्यूले गरिरहनु भएको छ, मलाई त आशा छ धेरै साथीहरू जसलाई चाहिँ यो राखिरहनु भएको छ समितिमा, सबैजनाले हामी होइन जहाँ रुख छ ती छौँ भन्नुभएको छ भने यसको के औचित्य नै छैन नि।
0: तर अब एउटा कुरा डाक्टर साहब कस्तो छ भने नि, कङ्ग्रेसलाई चाहिँ मिलाउन सक्ने कुरा चारधारे झण्डामा अटाउने कुरा, रुखमा अटाउने कुरा, सबै एकीकृत भएर जाने कुरामा चाहिँ सभापति गगन थापा चाहिँ फ्लेक्सिबल किन हुन सक्नु भएको छैन आज तिजको अवसरमा? उहाँलाई के भन्नु छ
1: तपाईँ डाक्टर? फ्लेक्सिबल हुनुहुन्छ योभन्दा मैले भनिहालेँ, म त अचम्म के लाग्यो भने यो अध्यावधि गर्नलाई पनि यो जर अभियान चलाएर 3 महिना नै अभियान चलाएको नयाँ वितरणमा पनि आज सबै कुरालाई बिर्सिएर पुष मशान्तसम्म जतिले नवीकरण गर्नुभयो सो त यो अधिवेशनको प्रक्रियामा सहभागी हुन पाउनुपर्छ भनेर जसरी माग थियो त्यसलाई पनि सम्बोधन गर्नुभएको छ। अर्कोतर्फ कतिपय साथीहरूले विशेषमा भाग लिनु भएन, नियमित भनेर राख्नुभयो, उहाँहरूलाई पनि आउने अटाउने वातावरण जस्तै यो 15 अधिवेशनमा त्यो केन्द्रीय समितिलाई राख्ने भनेर पनि निर्णय भएको छ। सबै माग त पुरा भइसक्यो नि त।
0: अब माग पुरा हुँदै गर्दाखेरि उताबाट चाहिँ केही व्यक्तिहरूलाई ल्याउने र यतापट्टि चाहिँ मिलान गर्ने, केन्द्रीय सदस्यको पद झ्याप्पै दिइहाल्ने, त्यसै भयो भने पदाधिकारीमा पनि समेट्ने प्रयत्न गर्ने, अब यसरी गर्दाखेरि चाहिँ समस्याको समाधान होला र पार्टीको आन्तरिक विवाद मिल्ला र एक एकजनालाई ल्याउँदै गर्दाखेरि
1: दुईटै कुरा छ। तपाईँले भने जस्तो एकातर्फ जसले हामी चाहिँ अहिले तुरन्त संवाद भयो हामी सबै यो प्रक्रियामा सहभागी हुन्छौँ जान्छौँ भन्नेलाई हिजो एउटा बाटो खोलेर सभापतिजीले एउटा निर्णय गराउनु भएको छ, कार्य सम्पादनमा त्यो बाटो खुल्या छ। अर्कोतर्फ सभापतिजीले हिजो एउटा प्रतिबद्धता जाहेर गर्नुभएको छ, यो असोजको 16 गते जुन राष्ट्रिय महाधिवेशन छ 3 गतेदेखि सुरु भएको छ, अरू बाँकी आदरणीय नेतागणहरूलाई पनि यो प्रक्रियामा सहभागी हुनका लागि म हदैसम्म लचिलो भएर धेरै कुराहरू पनि बिर्सिएर मानस पटलमा मात्रै राखेर नेपाली काङ्ग्रेसलाई कसरी चाहिँ एकताबद्ध भएर सबै खालको नेताहरू चाहिँ अटाउने माध्यम चाहिँ बनाउन चाहिँ म मुखरित छु, प्रतिबद्ध छु भन्नुभएको छ, मलाई त आशा छ त्यो दिन आउँछ।
0: भनेपछि सबैजना एकै ठाउँमा उभिन सक्ने अवस्था आउन सक्छ,
1: एकदम वातावरण बन्छ, बिस्तारै बिस्तारै सबैजना लचिलो।
0: देउबाजीलाई के गर्ने त्यसो भए त्यहाँ बोलाएर चाहिँ उहाँलाई चाहिँ कसरी राख्ने, कसरी उहाँको चाहिँ सम्मान गर्ने पार्टीमा?
1: हैन, सम्मान हो उहाँलाई, उहाँलाई विधान त शेरबहादुर देउपा उठ्न पाउनुहुन्न सभापति, 2 पटक पछि कोही पनि उठ्न नपाउने नेपाली काङ्ग्रेसको विधानै छ, यसलाई सहज स्वीकार गरेर नेपाली काङ्ग्रेस विधानलाई मान्दै आएको हो। र तपाईँले भने जस्तो आदरणीय निवर्तमान सभापति आदरणीय नेता शेरबहादुर देउपाको सम्मानजनक उहाँलाई पार्टीमा भित्र आउने, सम्मानजनक विदाई गर्ने र यो 15 अधिवेशनको मा उहाँ आउने, बोल्ने, सम्बोधन गर्ने यो सबै प्रक्रियामा चाहिँ सभापति गगन थापा लाग्नु भएको छ कि अब उहाँसँग जुन जोडिनु भएको थियो धेरै साथीहरू त अहिले आउँदै हुनुहुन्छ, धेरै साथीहरू अहिले गएर आफै संवाद गरिरहनु भएको छ, कतिले चाहिँ यो यो मिल्नु पर्छ नभइकन हुन्न भन्नुभएको छ। आदरणीय सभापति गगन थापाले यति कुरा राख्दै गर्दा धेरै त्याग योगदान लोकतन्त्रमा लाभ लडाई लड्ने आदरणीय हामी सबैको अभिभावक शेरबहादुर देउबा ए नबुझ्ने मान्छे त होइन नि त, होइन सबै बुझ्नुहुन्छ नि त,
0: अहिलेसम्म
1: पहिला
0: म त हिन्दू हो, होइन म हिन्दू हो, नेपालमा चाहिँ हिन्दू राष्ट्र कायम गर्नुपर्छ भन्ने ढङ्गले चाहिँ उहाँहरूको टिम चाहिँ अगाडि बढिसकेको छ। कङ्ग्रेसको एजेन्डा हो अब नेपाल हिन्दू राष्ट्र हुने कुरा,
1: एजेन्डा भन्दा पनि हामी चाहिँ आज यो तिजको चाड पनि छ, होइन हामी सबै आस्था र धरोहर हामी यसलाई मान्छौँ, होइन सबै हिन्दू छन्, मुस्लिम छन्, बौद्ध छन्, विभिन्न खालका चाहिँ आस्था र विचार राख्ने को साझा रूपमा पार्टी नेपाली काङ्ग्रेस, हामीले धार्मिक स्वतन्त्रता पनि भन्छौँ। नेपाली काङ्ग्रेसमा एउटा बहस पनि चल्यो त्यस बेलाको महासमितिक बैठकमा, एउटा एजेन्डा पनि प्रस्तुत भएको थियो, होइन कतिले हस्ताक्षर गरेर पनि बुझाउनु भएको थियो, तर नेपालको संविधान जुन छ त्यसलाई हामीले संशोधन नगरिकन त्यो बाटोमा हाम्रो धर्मनिरपेक्षता लेख्या हुनाले जान सकिँदैन, त्यस कारणले नेपाली काङ्ग्रेसले यो विधान छ त्यसलाई संशोधन गर्नुपर्छ, अन्य अप्ठ्याराहरू पनि छन्, उल्लङ्घन पनि छन्, त्यसको लागि सरकार सकारात्मक हुनु पर्यो, सरकारले त्यो खालको संवाद चलाएको छैन, नेपाली काङ्ग्रेसले पनि बहस र संवाद चलाइरहेको छ, त्यसै कारणले हिन्दूले म हिन्दू हुँ हिन्दू हुँ भन्नुपर्छ जस्तो मलाई लाग्दैन, बौद्धले म बौद्ध हुँ भन्ने, मुस्लिमले म मुस्लिम हुँ भन्दै गयो भने त यो धार्मिक सहिष्णुता जुन छ बस्दै आएको समाज छ त्यो बिथोलिँदै आउँछ कि, त्यस कारणले गर्दा सबैको आफ्नो पहिचान छ नि त।
0: हो अनि जाँदा जाँदै अब नेपाली कङ्ग्रेस एकढिका भएको तपाईँ पनि हेर्न चाहनुहुन्छ नि त होइन, सबैजना एकै ठाउँबाट आएको होइन। यो हरितालिका तिजमा चाहिँ मागेको मनोकामना पुरा हुन्छ होइन, श्रीमानको चाहिँ आयु लामो हुन्छ व्रत बस्दाखेरि, शिवजीको चाहिँ व्रत बस्नु निराहार व्रत बस्ने पनि प्रचलन छ। अब यसपालाको निराहार व्रत चाहिँ कङ्ग्रेस एक दिक्का हुनुपर्छ भन्ने ढङ्गले चाहिँ जाँदा के हुन्छ डाक्टर साहब?
1: तपाईँले भने जस्तो हामी निराहार व्रत पनि बस्छौँ, कतिले पानी फलफुल खाएर पनि राति बस्नुहुन्छ होइन। पहिलो त यो एउटा हिन्दू परम्परा होइन, पार्वतीले शिवपति पाऊ भनेर होइन त्यो सङ्घर्ष गरेर सुरुवात भएको दिन। एकातर्फ यसको धार्मिक महत्त्व, सांस्कृतिक महत्त्व छ भने अर्कोतर्फ स्वास्थ्य र सामाजिक महत्त्व पनि छ। हामी जुन व्रत बस्छौँ खाँदैनौँ होइन, एउटा चाहिँ यस्तो प्रतिबद्धतासहित पूजा अर्चना गर्छौँ, त्यसले पारिवारिक शान्ति मात्रै होइन देशको शान्ति। यो पालिको तिज चाहिँ के हुनुपर्छ भने आज राष्ट्रमा ठुलो विपत्ति आयो, महासङ्कट आयो, जलवायु परिवर्तनका सङ्केतहरूले आज महासङ्कट हामीले बेहोर्नु परेको छ। एकातर्फ हिमशृङ्खलाहरू फुटिने सम्भावना छन्, खोला नाला सुक्दै छन्, काला पत्थरमा चाहिँ हाम्रा चाहिँ हिमालहरू परिणत हुँदैछन्। आज जलवायुको प्रत्यक्ष चाहिँ असर नेपालले बेहोर्या छ, जुन हामीले गरेका छैनौँ त्यसको भार हामीले बोक्नु परेको छ। त्यस कारणले गर्दा चाहिँ आज चाहिँ सबैको चाहिँ दीर्घायु सुस्वास्थ्यको कामना मात्र होइन, अब यस्ता सङ्कटहरूलाई कसरी सामूहिक रूपमा समाधान गर्ने होइन, कसरी अन्तर्राष्ट्रिय जगतलाई चाहिँ ध्यान आकर्षण गराउने, यो क्षतिपूर्तिको मात्रै कुरा होइन नि त, फेरि सङ्कट त आइरहन्छ होइन। त्यो खालको तागत शक्ति आजको दिनले, तिजको दिनले व्रतले चाहिँ त्यसतर्फ मुखरित होस्। पीडामा रहनुभएका जति पनि परिवार गुमाउनु भएका छ उहाँको लागि पनि शान्तिको हामी कामना गर्न सकौँ र घाइतेहरूको स्वास्थ्य लाभको पनि कामना गर्न सकौँ, सबै हातेमालो गरेर एकताबद्ध भएर हिँड्न सकौँ। आजको दिनले त्यही प्रेरणा मिलोस् भन्ने शुभकामना पनि व्यक्त गर्दछु।
0: हस्, रक्षमयको महत्त्वपूर्ण समय र सम्वादका लागि म धेरै धेरै धन्यवाद दिन पनि चाहन्छु र हरितालिका तिजको अवसरमा यहाँलाई फेरि पनि शुभकामना छ। नमस्कार,
1: धन्यवाद, सबैलाई शुभकामना।
0: हस् आउनुहुन्थ्यो नेपाली कङ्ग्रेसका सभामन्त्री डाक्टर ढिला सङ्गला, आज नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।

0: ब्याङ्किङ
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ त्रिशुली शाखा सम्पर्क 98513-17966 गजुरी शाखा सम्पर्क 98513-18367 धुन्चे शाखा सम्पर्क 98513-17866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16601111 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौँ कृषि विकास बैंक लिमिटेड
4: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त

एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी, घर घरमा एलजी। एलजी, लाइफ्स गुड।

0: आएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: इगो बारखरी कथा 2083
3: नेपाली साहित्य साधकका सम्मानमा बारखरी मीडिया आह्वान गर्दछ अहिलेसम्मकै ठुलो कथा लेखन प्रतियोगिता।
4: प्रथम पुरस्कार 2,00,000,
3: द्वितीय पुरस्कार 1,00,000,
4: तृतीय पुरस्कार 60,000,
3: टाइटल स्पोन्सर टिगो,
4: कल्चरल इनिसिएटिभ अफ सूर्य नेपाल गाथा,
3: सपोर्टेड बाई एनआईएमबी ब्याङ्क,
4: नासा सिक्युरिटिज,
3: सिटी एक्सप्रेस मनी ट्रान्सफर,
4: युनाइटेड अजोर इन्सुरेन्स,
3: यति एयरलाइन्स,
4: वेदालय,
3: पब्लिसिङ पार्टनर फाइन प्रिन्ट,
4: इम्प्लिमेन्टिङ पार्टनर करुणा फाउन्डेसन नेपाल।
3: कथा पठाउनका लागि barkharibooks@gmail.com।
4: कथा पठाउने अन्तिम मिति 2083 असोज 3 गते।
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
7: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
8: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।

0: मित्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: यो नेपाली रेडियो नेटवर्क
2: खरो विषयमा दरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
3: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
4: इस होम इन्टरनेट। यतिकै हाम्रो बीचमा नेकपा एमालेका प्रभावशाली नेता पूर्व परराष्ट्र मन्त्री प्रदीप गेवाली हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ। प्रदीप गेवालीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: धन्यवाद।
4: अब आज हरितालिका तीज, महिलाहरूले भातृत्व मातृत्व सँगै उल्लासमय तरिकाले मनाउने तीज, तैपनि नेपाल यतिखेर विपदमा छ, समस्यामा छ। भोटेको सीमा बाढी जाँदाखेरि धेरै नेपालीहरूले चाहिँ ज्यान गुमाउनु परेको छ, सरकारसँग एकिन तथ्याङ्क छैन। अब आजको दिनमा तपाईँ नेपाली महिलाहरूलाई र समग्र नेपालीहरूलाई चाहिँ के शुभकामना सन्देश दिन चाहनुहुन्छ सुरुमा?
5: यहाँले भन्नुभयो जस्तै यस वर्षको तीज लगायतका धेरै चाडबाडहरू शोकको छायामा परेका छन्। बाढीबाट, भोटेपछि बाढीबाट बेपत्ता भएका 5,000 भन्दा बढी नागरिकको कुनै अत्तोपत्तो छैन। अब 1200-1300 भन्दा बढीको ज्यान गइसकेको स्थिति छ। तीमध्ये पनि कैयौँको सब पहिचान हुन नसकेको अवस्था छ। नानीहरूको स्कुल छुटेको छ, मान्छेहरूको आर्थिक जीवन अस्तव्यस्त छ। अब यस्तो पीडामा वास्तवमा कुनै चाडबाडहरूले धेरै हर्ष दिन सक्ने कुरा त भएन। तर पनि म सबै नेपाली दिदीबहिनी आमाहरूलाई, छोरीहरूलाई, उहाँहरूको ती चाहिँ उहाँहरूको एउटा महत्त्वपूर्ण चाड हो। माइतीहरूसँग पुनर्मिलन गर्ने, मनका पीडाहरू पोख्ने, वर्षौँ छुटेका साथी सङ्गीहरूसँग चाहिँ फेरि भेटघाट गर्ने, पीडा बिसाउने र नयाँ भविष्यको निम्ति एउटा आशावादी हुने, त्यही हिसाबले एउटा पारिवारिक रूपमा उहाँहरूले चाड मनाउन सक्नुहोस् र तीजले चाहिँ उहाँहरूलाई जो पीडामा हुनुहुन्छ त्यो पीडाबाट बाहिर आउनको निम्ति मद्दत गरोस् र जो टाढा हुनुहुन्छ उहाँहरूले त्यो पीडालाई चाहिँ नजिकबाट अनुभूत गरेर एउटा चाहिँ सम अनुभूतिको, हामी सबै पीडामा एकै ठाउँ छौँ भन्ने कुराको चाहिँ भाव जगाउन सकोस्, एक खालको राष्ट्रिय एकता, सामाजिक सद्भाव निर्माण गर्न सकोस् र महिलाहरूलाई चाहिँ यसले सशक्तिकरणको दिशामा अगाडि बढाउन सकोस्, शुभकामना व्यक्त गर्न चाहन्छु।
4: यसपल्ला नेकपा एमाले पनि तीजलाई, अर्थात् हरितालिका तीजलाई उल्लासमय ढङ्गले चाहिँ चेलीबेटीहरूलाई बोलाएर दर खुवाउने औपचारिक कार्यक्रम गरेन, होइन?
5: अब पार्टीले पनि गरेन, कहिलेकाहीँ हामीले पार्टीका नेताहरूले त्यस्तो आयोजना गर्नुहुन्थ्यो, त्यस्तो हामीले गरेनौँ यसरी। किनभने राष्ट्रिय शोकमै भएको हुनाले हामीले चाहिँ बरु यो अवस्थालाई चाहिँ अहिले हाम्रा थुप्रै स्वयंसेवकहरूले रसुवा नुवाकोट र दार्जिलिङका बाढी पीडितहरूलाई सहयोग गर्नका निम्ति स्वयंसेवी भूमिका खेलिरहनु भएको छ। चाडलाई पनि त्यो ढङ्गले एक खालको स्वयंसेवामा हामीले रूपान्तरण गरेका छौँ।
4: प्रदीप गेवालीजी, अब छिमेकी मुलुक भारतमा ब्रिक्स सम्मेलन भयो, नेपालको चाहिँ खासै उपस्थिति पनि रहेन, यसभन्दा अगाडि चाहिँ नेपालको उपस्थिति त्यहाँ रहने गर्थ्यो, यसलाई ब्रिक्सको शक्ति प्रदर्शन र सार्क मृत्युशय्यमा जाँदै गर्दाखेरि हामीले कूटनीतिक रूपमा परराष्ट्रको हिसाबले छिमेकी देशले चाहिँ निमन्त्रणा नै नगर्ने परिस्थितिलाई चाहिँ आज कसरी हेर्न सकिन्छ? यसलाई चाहिँ सामान्य तौरले मात्र हेर्ने कि यसलाई अलिकति कूटनीतिक हिसाबले हेर्ने?
5: होइन, अलिकति गम्भीर रूपले नै हेर्नुपर्छ भन्ने मलाई लाग्छ। पहिलो कुरा, चाहे ब्रिक्स भनौँ, चाहे साङ्घाई कोअपरेसन अर्गनाइजेसन भनौँ, अहिले पछिल्लो केही दशक यतापट्टि विकसित हुँदै गरेका नयाँ संरचनाहरू हुन् जसले झन्डै 200 वर्ष पुरानो अमेरिका युरोप केन्द्रित जुन विश्व प्रणाली छ त्यसलाई नयाँ ढङ्गले चुनौती दिँदै गरेको अवस्था छ। एक खालको वैकल्पिक विश्व अर्थव्यवस्था र वैकल्पिक एउटा विश्व राजनीतिक शक्ति सन्तुलनको रूपमा चाहिँ यी संस्थाहरू उदाउँदै गरेका छन्। संयोग के छ भन्दाखेरि दुवै संगठनहरूमा, साङ्घाई कोअपरेसन अर्गनाइजेसनमा पनि र ब्रिक्समा पनि, हाम्रा दुवै छिमेकीहरू जसले विश्व जनसङ्ख्याको चाहिँ झन्डै 40-45% हिस्सा उगर्छन्, ती दुईटा शक्तिशाली देशहरू विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीन र पाँचौँ ठुलो अर्थतन्त्र भारत, जोडिएका यी दुईवटा संस्थाहरू हुन्। त्यसो भएको हुनाले नेपालले यी दुवै संस्थाको समग्र ट्रेन्डलाई विश्लेषण गर्ने र त्यसबाट हामी कसरी लाभान्वित हुन सकिन्छ भन्ने बारेमा चाहिँ मसिनो गरी विश्लेषण गर्नुपर्ने जरुरी देखिन्छ। अब ब्रिक्सको नेपाल सदस्य होइन, त्यस अर्थमा सामान्य हिसाबले गैर सदस्यलाई आमन्त्रित गरेन भनेर गुनासो गर्ने कुरा चाहिँ कतिपय सन्दर्भमा उपयुक्त नहुनु पनि सक्ला। केही साथीहरूले त्यस्तो तर्क गरेको पनि मैले देखेको छु। तर विगतको अभ्यास कस्तो छ भन्दाखेरि चाहिँ योभन्दा अगाडि पनि भारतमा ब्रिक्स सम्मेलन हुँदा उहाँहरूले चाहिँ एउटा आउटरिच जस्तो छिमेकी मित्र राष्ट्रका प्रधानमन्त्रीहरूलाई बोलाएर उहाँहरूले चाहिँ अनौपचारिक बैठकहरू राख्नु भएको थियो। गुवाहामा त्यस्तो खालको बैठक आयोजना भएको थियो र यसै वर्ष पनि बङ्गलादेशका प्रधानमन्त्री चाहिँ आमन्त्रित हुनुहुन्थ्यो। भाग लिनु नलिनु उहाँहरूको कुरा भयो, होइन, यसको अर्थ चाहिँ गैर सदस्यहरूलाई पनि एकदम नजिकको मित्रहरूलाई चाहिँ आयोजकहरूले सहभागी गराउने यो परम्परा रहँदै आएको छ। अब भारतले नेबरहुड फर्स्ट भन्छ, नेपाल सबैभन्दा नजिकको मित्र जसँग खुल्ला सिमाना समेत पनि छ, त्यहाँ चाहिँ जस्तो कसैलाई नबोलाएको भए पनि सायद हामी त्यति धेरै हाम्रो तर्फबाट कहीँ कमी रह्यो कि भनेर समीक्षा गर्नु।
4: अनि कतिपयले के भन्छन् भने नेपालमा एक निकै विपत्ति आएको छ, भारतले गर्न सक्ने सहयोग गरिरहेको छ, चीनले पनि गर्न सक्ने सहयोग गरिरहेको छ, त्यही बोलाएको भए पनि के हुन्थ्यो र नेपाललाई भन्ने खालका पनि त विश्लेषण सुन्दैछु।
5: होइन, त्यो होइन, किन त्यो त कुनै विपत्तिको सम्मेलन होइन नि त, त्यो त बेग्लै सम्मेलन हो। त्यसो भएर त्यो विपत्तिमा गरेको सहयोग र यो दुईटा कुरालाई जोड्नु मिल्दैन। मैले चाहिँ खास गरी कहाँनिर जोड्न खोजेको छु भन्दाखेरि बङ्गलादेश आमन्त्रित हुनु र नेपाल आमन्त्रित नहुनुको बिचमा चाहिँ हामीले यो यसको सङ्केतलाई हामीले बुझ्नुपर्छ। कुटनीतिमा कति चिजहरू भनेर गरिन्छन्, कति चिजहरू नभनेर गरिन्छन्, कति लाइन्समा लेखिएका हुन्छन्, कति बिट्विन द लाइन्स पढ्न सक्नुपर्छ नभनिएका कुराहरूलाई। यसको अर्थ कहीँ न कहीँ अब नेपालको बारेमा हाम्रा छिमेकीहरू को बिचमा चाहिँ कहीँ न कहीँ दुविधा, नेपाल कतातिर अगाडि बढ्न खोजेको हो, नेपालको राष्ट्र नीति के हो भन्ने बारेमा चाहिँ एउटा दुविधा भएको, नेपालप्रति विश्वास अलिकति कमजोर भएको, नेपाललाई पूर्ण रूपले भरोसा गर्न नसकेको सङ्केतको रूपमा पनि हामीले बुझ्नुपर्छ भन्ने मलाई लाग्छ। अर्कोतिर अब केही समय अगाडि चाहिँ किर्गिस्तानको बिस्केकमा सङ्घाई कोअपरेसन अर्गनाइजेसनको पनि यस्तै शिखर सम्मेलन भएको थियो। त्यो अर्गनाइजेसनको त नेपाल डायलग पार्टनर हो, होइन, कुनै न कुनै हिसाबले त्यसको सहभागी सदस्य राष्ट्र हो, जहाँ अब अघिल्लो वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बेजिङमा भाग लिएर मतलब चिनमा भाग लिएर चाहिँ फर्किनु भएको थियो भन्दाखेरि चाहिँ यी दुइटै ठुला सतिरा मतलब यो क्षेत्रीय सङ्गठनहरू जुन ढङ्गले एकदम प्रभावशाली बन्दै आएका छन् तिनीहरूमा नेपाल चाहिँ आइसोलेसनमा बस्नु हुँदैन। अब आइसोलेसन हाम्रा कारणले पर्यो कि अब उहाँहरूको कारणले पर्यो त्यो समीक्षा हुँदै जाला, तर नेपालले चाहिँ छिमेकमा भएका तर ठुल्ठुला चाहिँ गतिविधिहरूमा नेपाल कहीँ न कहीँ नजोडिनु भनेको चाहिँ नेपालको कुटनीति।
4: यहाँलाई त अब अलिकति अनुभव पनि छ, होइन, परराष्ट्र क्षेत्रका विषयमा यहाँले काम पनि गर्नुभएको छ, परराष्ट्र मन्त्रीका हैसियतले चाहिँ नेपाल लगायतका अन्य देशहरूसँगको सम्बन्ध समन्वयका कुराहरूमा पनि यहाँले काम गर्नुभएको छ। आज हामी कुटनीतिक हिसाबले, परराष्ट्र नीतिका हिसाबले र परराष्ट्रको सम्बन्धका हिसाबले कहाँनिर छौँ?
5: अब खास गरी गत वर्ष भदौ 23-24 पछि जे घटनाहरू घटे, 23-24 जे घटना घटे त्यसपछि नेपालको राष्ट्रिय राजनीति जुन दिशातिर अगाडि बढ्यो, अनि त्यस पछाडि गएको फागुन 21 गते चुनाव भयो र चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टी एउटा भारी बहुमतका साथ आयो, बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बन्यो, त्यस पछाडि चाहिँको एक वर्ष हेर्दाखेरि कुटनीतिक मामलामा म तिनवटा समस्या देख्छु। एउटा दुविधा, जान कहाँ खोजेको हो, कस्तो खालको परराष्ट्र नीति अवलम्बन गर्न खोजिएको हो, हाम्रो छिमेक नीति के हो भन्ने बारेमा नै एउटा दुविधा देख्छु। दोस्रो अलिकति चाहिँ विचलन देख्छु, विचलन इन द सेन्स कि नजानिँदो गरी छिमेकका आधारभूत हितहरूलाई व्यवस्था गरिएको, छिमेकका संवेदनशीलताहरूलाई व्यवस्था गरिएको, छिमेकलाई कम महत्त्व दिएको पनि देखिन्छ। मैले दुईवटा उदाहरण भन्छु यस मामलामा। प्रधानमन्त्रीलाई भारतले परम्परा नै रहँदै आएको छ, नयाँ प्रधानमन्त्रीलाई भारत भ्रमण गराउन चाहेको प्रष्ट देखिन्थ्यो। त्यसैका निम्ति भारतले औपचारिक निमन्त्रणा पनि गरिसकेको थियो, दुईचोटि निमन्त्रणा गरिसकेको, तर प्रधानमन्त्रीले भारत भ्रमणलाई कुनै प्राथमिकतामा राख्नु भएको छैन। अब भारत भ्रमण नगरी हुँदैन भन्ने होइन, यो विगतमा कतिपय परम्परा चाहिँ मानौ यहाँ प्रधानमन्त्री हुने बित्तिकै भारतमा गएर भारत नजाँदासम्म त त्यो वैधानिक प्रधानमन्त्री नै भएन कि भने जस्तो खालको त्यो हीनताबोध पाल्नु जरुरी छैन। तर एउटा सत्य के हो भने जुन देशसँग हाम्रो 60% भन्दा बढी व्यापार छ, जो नेपालको पर्यटनको सबभन्दा ठुलो स्रोत हो, लगानीको पनि एउटा ठुलो स्रोत हो, खुला सिमाना छ, थुप्रै बसेर सल्ट्याउनु पर्ने समस्याहरू पनि छन् र सहकार्य गर्नुपर्ने अनगिन्ती क्षेत्रहरू छन्, एकदम प्रचुर सम्भावनाहरू पनि छन्। त्यो देशसँग उच्च तहमा तपाईँ इन्गेज नभइकन हाम्रो बाह्य सम्बन्ध कसरी अगाडि बढ्छ? तर अहिलेसम्म नयाँ सरकार भनेको छ बित्न लाग्दा समेत भारतसँग उच्च तहमा संवाद भइरहेको छैन। चीन त झनै एक खालको सशङ्कित देखिन्छ, पछिल्लो समय जुन ढङ्गका फ्री टिबेटसँग जोडिने गतिविधिहरू जुन ढङ्गले आए, गत वर्षको त्यो विध्वंसमा टिओबी लगायतका संदिग्ध समूहहरूको जस्तो खालको गतिविधिहरू देखियो, सरकार आफै संलग्न भएर चीनका संवेदनशीलताहरूलाई उपेक्षा गर्दै जे जस्ता केही गतिविधिहरू यहाँ भए त्यसले चिनको मनमा संशय छ नै, भारतको मनमा पनि संशय पैदा भएको देखिन्छ। जन प्रधानमन्त्रीले रोस्टमबाटै उभिएर भारतको जमिन समेत हामीले मिचेका छौँ भन्दाखेरि त स्वाभाविक छ त्यसले एउटा चिसोपन त आउने नै भइहाल्यो। यी सबै कुराहरूले गर्दाखेरि दोस्रो चाहिँ विचलन छ, र तेस्रो चाहिँ भनेको एउटा आत्मविश्वासको पनि म कमी देख्छु। होइन, यी समस्याहरूलाई राखेर कुराकानी गर्ने, वार्ताबाट समस्याको समाधान गर्ने मामलामा त्यसले गर्दाखेरि नयाँ सरकार कुटनीति मामलामा चाहिँ कता कता चुक्दै गइरहेको देखिन्छ। अब यस्तो मामलामा सरकार चुक्दा सरकार मात्रै चुक्दैन, सिङ्गो देश नै चुकिरहेको हुन्छ, किनभने कुटनीति भनेको, बाह्य सम्बन्ध भनेको, परराष्ट्र नीति भनेको सरकार एक्लैको कुरा होइन, त्यो त सिङ्गो राष्ट्रसँग जोडिएको विषय हो। होइन, त्यसले गर्दाखेरि चाहिँ यो उच्च तहको संवादहरू नहुने स्थितिलाई चाहिँ हामीले अन्त्य गर्नुपर्छ। बल्ल बल्ल धेरै जोडपछि प्रधानमन्त्री संयुक्त राष्ट्र सङ्घको 81 महासभामा जाने हुनुभएको छ, त्यो राम्रो कुरा हो, तर उहाँले उच्चस्तरीय त्यो संवादमा आए लेभल डिबेट भन्छ त्यहाँ सम्बोधन मात्रै गर्नुहुन्छ कि अरू साइड लाइन भेटघाटहरू को कोसँग हुन्छ, के विषयहरूमा कुराकानी हुन्छ, अब त्यो अहिलेसम्म परराष्ट्र मन्त्रालयले जानकारी गराएको छैन। यी कयौँ विषयहरू चाहिँ प्रधानमन्त्रीकै तहबाट कुटनीतिक संवादलाई अगाडि नबढाउने हो, राजनीतिक उच्च तहको सम्पर्कहरू नजोड्ने हो भने
4: अहिलेको अवस्थामा चाहिँ नेपाल सरकारका प्रधानमन्त्रीको त अब अहिले ब्रिक्स सम्मेलनमा पनि नेपाललाई भारतले निम्तो नगर्ने कुरा, अब अमेरिकाका विदेश मन्त्रीले सिधै राष्ट्रको कुटनीतिका हिसाबले चाहिँ सरकारलाई कन्सर्न राख्नुपर्नेमा चाहिँ सिधै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई फोन गर्ने कुरा, र हरेक कुराले चाहिँ हाम्रो सरकार, हाम्रो मेन्टालिटी, हाम्रो मोडालिटी, जुन तरिकाले कुटनीति हुनुपर्ने हो त्यसमा त अलिकति समस्या आएको त देखिया छ नि त कि भन्दैजी।
5: अलिकति मात्रै होइन, मैले यसलाई गम्भीरै समस्या देख्छु, किनभने यदि यत्रो ठुलो विपत्तिमा चाहिँ विदेशी सरकार प्रमुखहरू अथवा चाहिँ हाई लेभल डिप्लोमेट्सहरूले चाहिँ प्रधानमन्त्री या परराष्ट्र मन्त्रीलाई संवाद गर्दैनन्, उनीहरू पार्टीको अरू डिग्निटेरीहरू खोज्छन्, अरू चाहिँ व्यक्तित्वहरू खोज्छन् भनेदेखि चाहिँ त्यसलाई त हामीले बुझ्नु पर्यो कि सरकारप्रति केही न केही चाहिँ विश्वासको सङ्कट छ, यो चाहिँ राम्रो कुरा होइन, यो कुनै पनि अर्थमा राम्रो कुरा होइन। सरकारप्रति देशभित्र हाम्रो असहमति, थुप्रै कुराहरूमा असहमति छ, तर आखिर कुटनीति सञ्चालन गर्ने भनेको त सरकारले नै हो, पार्टीले सञ्चालन गरेर पनि हुँदैन, हामीले अपोजिसनले सञ्चालन गरेर पनि हुँदैन, राष्ट्रिय हितको संरक्षणको मुख्य फ्रन्ट लाइनमा त सरकार नै हुन्छ। अब यदि सरकार यही ढङ्गले अल्मलिने हो, अलिकति विचलित हुने हो, यसले गलत डिरेक्सन लिने हो भनेदेखि चाहिँ आगामी दिन नेपालका निम्ति झन् समस्याग्रस्त हुने देख्छु। जस्तो अहिले केही विपत्तिको कुरा गरौँ, अब झन्डै $6 अरब जति हामीलाई पुनर्निर्माणका निम्ति चाहिन्छ। अब भूकम्पको बेलामा चाहिँ नेपाल एकदमै लाइमलाइटमा थियो, त्यति बेला एकदमै चर्चामा थियो र विश्वमा अहिले अहिले जस्तो धेरै क्षेत्रीय द्वन्द्वहरू पनि तुलनात्मक कम थिए, विश्व अलिक शान्त अवस्थामा थियो. त्यस्तो बेलामा पनि निकै एउटा अन्तर्राष्ट्रिय हामीले सहयोग सम्मेलन नै यहाँ आयोजना गऱ्यौँ होइन. त्यसो गर्दाखेरि पनि मुस्किलले 3.5 अरब डलर जस्तो 4 अरब डलर भन्दा कम मात्रै त्यति बेला जुट्न सक्यो होइन. अब अहिले अब कति प्राथमिकतामा पर्छ थाहा छैन. यदि हामीले चाहिँ पुनर्निर्माणका निम्ति बाह्य सहयोग जुटाउन सकेनौँ भने हाम्रो अर्थतन्त्र झन्झन सङ्कटमा पर्दै जानेछ. यो बाह्य सहयोग जुटाउने भनेको खालि पैसाको कुरा मात्रै होइन, त्यससँग विश्वास जोडिएर आउँछ. त्यो विश्वास जोड्नको निम्ति हामी आफैले आफ्नो तर्फबाट चाहिँ पहल गर्नुपर्छ, हाम्रा नीतिहरू पारदर्शी हुनुपर्छ, जुन कुरामा चाहिँ मैले समस्या देख्छु.
4: अब एउटा कुरा मलाई के बताइदिनुहोस् भने, अब यो हामीले अन्तर्वार्ता गर्दै गर्दाखेरि यो बिहानी पखमा लाखौं श्रोताले चाहिँ
3: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै

स्टुडियो टाइम चेक, अहिले बिहानको 10 बज्यो। तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।

0: पात्रो एप तपाईका लागि सधैँ सजिलो सबै सजिलो, तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: नेपाल कृषि अनुसन्धान परिषद कृषि अनुसन्धान निर्देशालय गण्डकी प्रदेश कास्की लुम्लेको अनुरोध। कृषि क्षेत्रमा नयाँ र उन्नत जातका बिउ प्रयोग गरी कृषि उत्पादन र उत्पादकत्व वृद्धि गरौँ। बाली विशेष क्षेत्रहरूको पहिचान गरी सम्भाव्य बालीको व्यावसायिक उत्पादनमा जोड दिउँ। स्थानीय रैथाने लोप उन्मुख बाली वस्तुहरूको संरक्षण गरौँ। स्रोत जात खुलेका गुणस्तर बिरुवा तथा बिउको मात्र प्रयोग गरौँ। विस्तृत जानकारीका लागि नेपाल कृषि अनुसन्धान परिषद कृषि अनुसन्धान निर्देशालय गण्डकी प्रदेश कास्की लुम्ले।
2: कानुनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
3: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: ओहो राजन भाइ, के छ?
5: यो पाइप चुह्यो अनि दुःख दियो भने नि तपाईँ मेरो नामै चेन्ज गरिदिनुहोस्।
4: सुरेश भाइ, के छ खबर?
5: ओहो विजय भाइ, कता हो विजय भाइ? जबदेखि किसानको ड्युरा स्ट्रिम सिपिबिसी पाइप प्रयोग गर्न थाले त्यसपछि मेरो नाम विजय मात्र रह्यो।
6: विश्वको नम्बर एक जापानिज कम्पाउन्ड सेक्युसेको उत्कृष्ट प्रविधिबाट बनेको किसान ड्युरा स्ट्रिम सिपिबिसी पाइप्स, राष्ट्रको शान किसान।

0: अफकको पालो, न्यू सर्ट इन्फर्मेसन एन्ड टिप्स ब्रेक।
1: महिनावारी आफैमा कुनै समस्या होइन, बरु यो महिलामा हुने प्राकृतिक प्रक्रिया हो। तर महिनावारीको सुरुवातसँगै विभिन्न समस्या भने आउन सक्छन्। खास गरी महिनावारी आउनु एउटा निश्चित उमेर समय हुने गर्छ, तर कतिपय अवस्थामा एकदमै छिटो महिनावारी सुरु हुन्छ। हामी यसको पछाडिको कारण बताउनेछौँ। विशेष गरी महिनावारी सुरु हुन हर्मोन, शरीरको बनावट र वंशाणुगत गुण जिम्मेवार हुन्छन्। आम रूपमा 10-15 वर्षको उमेरमा महिनावारी सुरु हुन्छ। कतिपयमा यो उमेर 16-18 बिचमा पनि हुने गर्छ। मोटोपनको कारणले महिनावारी छिटो आउने समस्या हुन सक्छ। यस्तो स्थितिमा इन्सुलिन बढ्छ र इस्ट्रोजन हर्मोनमा बढोत्तरी हुन थाल्छ। एस्ट्रोजन नै महिलाको शरीरमा हुने परिवर्तनका लागि जिम्मेवार हुन्छ। यसले महिनावारी समयभन्दा पहिला हुन सक्छ। उमेरभन्दा पहिला महिनावारी हुनुको पछाडि वंशाणुगत कारण पनि हुन सक्छ। वंशाणुगत कारणले गर्दा मोटोपन नहुँदै वा इन्सुलिन नबढे पनि कम उमेरमै महिनावारी हुन सक्छ। यो एकदमै धेरै जङ्क फुड खाने बानी छ भने पनि महिनावारी समयभन्दा पहिला हुन सक्छ। जङ्क र प्रोसेस्ड फुडले शरीरमा मोटोपन बढ्छ र महिनावारी छिटो आउने समस्या हुन्छ। यस्तो समस्याबाट बच्न अभिभावकले आफ्ना छोरीलाई सानैदेखि प्लास्टिकको भाँडामा वा प्लास्टिकमा प्याक भएका खानेकुरा खान नदिनुहोस्। बच्चाहरू शारीरिक रूपमा सक्रिय रहनु पनि एकदमै महत्त्वपूर्ण हुन्छ। अहिलेको जेन जेटको युगमा सिचुएसनसिपको ट्रेन्ड तीव्र गतिमा लोकप्रिय हुँदैछ। यो न त पूर्ण रूपमा मित्रता हो, न त एक गम्भीर सम्बन्ध। सिचुएसनसिप, सिचुएसन र रिलेसनसिप दुई शब्दहरू मिलेर बनेको हो, जुन पूर्ण रूपमा परिस्थितिमा निर्भर गर्दछ। सबैभन्दा पहिले सिचुएसनसिप के हो, यसका फाइदा र बेफाइदाहरू के हुन् भन्ने कुरा जानौँ। साथै यो किन जेन जेटमा तीव्र गतिमा लोकप्रिय हुँदैछ भन्ने पनि बताउनेछौँ। सिचुएसनसिप एक यस्तो सम्बन्धको स्थिति हो जहाँ दुई व्यक्ति एक अर्कासँग नजिक हुन्छन्। यस समयमा उनीहरू बीच भावनात्मक र शारीरिक सम्बन्ध पनि हुन सक्छ, तर तपाईँ यसलाई कुनै सम्बन्धको नाम दिन सक्नुहुन्न, किनकि यो पूर्ण रूपमा रिलेसनसिपको श्रेणीमा पर्दैन। यसमा प्रतिबद्धताको डर हुँदैन। दुई व्यक्ति एक अर्कासँग केवल समय बिताउन र जीवनलाई आनन्द लिनका लागि मात्र जोडिन्छन्। यस्तो अवस्थामा जीवनमा रोमान्सको कमी भने हुँदैन। किन यति लोकप्रिय हुँदैछ सिचुएसनसिप? यदि विवाहपछि एक अर्कासँग राम्रो सम्बन्ध छैन भने एक अर्कालाई सहनुको सट्टा अलग हुन चाहन्छन्। यस्तै नयाँ नयाँ ट्रेन्डहरूमा सिचुएसनसिप पनि लोकप्रिय भएको छ। यो सम्बन्ध प्रेम र एक्लोपन बीचको स्थिति हो जहाँ मानिसहरू बिना कुनै दबावमा एकसाथ मात्र समय बिताउन चाहन्छन्। सिचुएसनसिपका सङ्केतहरू: एक्लै हुँदा तपाईँको पार्टनरले तपाईँलाई धेरै महत्त्व दिन्छ, तर सामाजिक जमघटमा उसले तपाईँलाई एक्लै छोड्छ भने यो पनि सिचुएसनसिपतर्फको सङ्केत हो। यदि तपाईँको पार्टनरले तपाईँलाई उनका साथीहरू र आफन्तहरूसँग भेट गराउन चाहँदैनन्, सार्वजनिक स्थानहरूमा तपाईँसँग आउन र बस्नबाट डराउँछन् भने यसको अर्थ तपाईँ सिचुएसनसिपमा हुनुहुन्छ। तपाईँको पार्टनर तपाईँसँग धेरै नजिक छ, तर धेरै भावनात्मक लगाव र कुनै प्रकारको प्रतिबद्धताबाट बच्दैछ भने तपाईँले बुझ्नुहोस् कि तपाईँ सिचुएसनसिपमा हुनुहुन्छ। सिचुएसनसिपमा मानिसहरू आफ्नो सम्बन्धलाई कुनै नाम दिँदैनन्, पूर्ण रूपमा स्वतन्त्र रहन मन पराउँछन्। यदि तपाईँको पार्टनर पनि त्यस्तै गरिरहेको छ भने यसको मतलब तपाईँ पनि यही अवस्थामा हुनुहुन्छ। के सिचुएसनसिप सही हो? यो पूर्ण रूपमा व्यक्तिको सोच र प्राथमिकताहरूमा निर्भर गर्दछ। यदि दुवै पार्टनर यसलाई आपसी सहमतिमा निभाइरहेका छन् र कसैलाई कुनै समस्या छैन भने यो एक राम्रो विकल्प हुन सक्छ, तर दुईमध्ये एक भावनात्मक रूपमा धेरै जोडियो भने यसले पछि विभिन्न समस्याहरू उत्पन्न गराउन सक्छ। अहिले मधुमेह दुनियाँभरमा स्वास्थ्य समस्यामध्ये एक भइसकेको छ। यो तीव्र गतिमा बढिरहेको साइलेन्ट किलर बिमारी हो जसले शरीरलाई भित्रभित्रै सिध्याउँदै लैजान्छ। त्यसैले मधुमेह भएपछि औषधिमा मात्र भर पर्नुभन्दा खानपानमा पनि विशेष परिवर्तन गरियो भने सन्तुलनमा आउन सक्छ। केही त्यस्ता खानेकुरा छन् जो मधुमेहका बिरामीले नखाएको राम्रो हुन्छ। मधुमेह भइसकेपछि बिरामीले खान नहुने केही खानेकुराबारे
2: आज जानौँ, मिठो अर्थात् गुलियो चिजदेखि टाढै रहनुहोस्। तपाईँ मधुमेहको बिरामी हुनुहुन्छ भने चिनी त छोड्नु नै पर्छ र यसबाट बनेका मिठाई वा अन्य प्राकृतिक रूपमा धेरै नै चिनी भएका चिज पनि नखानुहोस्। मधुमेह भएको अवस्थामा मिठाई वा प्रशोधन गरिएका खाद्य पदार्थबाट पनि बच्नुपर्छ, किनकि यसले तीव्र गतिमा सुगर लेभल बढाउँछ। समोसा, सेतो चामल, ब्रेड, पास्ता, पिज्जा जस्ता मैदाले बनेका चिज मधुमेहका बिरामीका लागि विष बराबर हुन सक्छ। तेलबाट बनेका चिज तथा तारेका, तेलमा भुटेका चिज पनि खानु हुँदैन। कुनै पनि चिजलाई धेरै तेलमा पकाउँदा त्यसमा अत्याधिक कार्बोहाइड्रेट र सुगरको मात्रा बढ्छ, जसले मधुमेहका बिरामीको लागि समस्या अझै बढाउँछ। सफ्ट ड्रिङ्क्स तथा फलफुलको जुसबाट पनि अत्याधिक मात्रामा सुगर निस्कन्छ, त्यसैले ताजा फल पनि सीमित मात्रामा खानु पर्दछ। ताजा फलको जुसमा पनि अत्याधिक चिनी हुन्छ।
3: सम्पूर्ण व्यवसायी, उद्योगी तथा उपभोक्ताहरूमा गुणस्तर तथा नापतौल कार्यालय पोखराको अत्यन्त जरुरी सूचना। नापतौल गर्दा ढुङ्गा, भारतीय ढक, काठको डन्डी लगायतका अवैध सामानहरू नापतौल यन्त्रको रूपमा प्रयोग नगर्ने। सुन चाँदी खरिद बिक्री गर्दा ग्राम, मिलिग्राम मात्र तौल गर्ने तथा तोला, मास, रती, लालगेडीहरू लगायतका अवैध तौल इकाइ वा सामानको प्रयोग नगर्ने। नाप तौल वा नाप्ने तौलिने यन्त्र खरिद गर्दा आधिकारिक विक्रेताबाट बिल लिएर मात्र खरिद गर्ने। नापतौल सम्बन्धी कुनै पनि सामान खरिद गरेको 35 दिनभित्र प्रयोग गर्नु अगावै गुणस्तर तथा नापतौल कार्यालयबाट अनुमति पत्र लिनुपर्ने तथा आफूले प्रयोग गर्ने नापतौल तथा नाप्ने तौलिने यन्त्रहरू नियम अनुसार तोकिएको म्यादभित्र जाँच गराउने। सिलिन्डर ग्यास विक्रेताले आफूले बिक्री गर्ने ग्यासको इजाजत पत्र अनिवार्य रूपमा लिनुपर्नेछ। साथै कम्तीमा 50 किलोग्राम क्षमताको तौलिने यन्त्र राखी ग्यास बिक्री गर्दा उपभोक्तालाई तौलेर देखाएर बिक्री गर्नुपर्नेछ। इलेक्ट्रोनिक तौलले यन्त्रको क्षमताको 10% ढक प्रमाणित गराई तौलिने यन्त्रसँग राख्नुपर्नेछ। उपभोक्ताले तौलिने यन्त्र जाँच गर्दा चाहेमा ढक राखी देखाउनुपर्नेछ। तौलिने यन्त्र प्रयोग गर्दा उपयुक्त तरिकाले कैफियत नहुने गरी जस्तै झुन्डाउने, तराजु स्ट्यान्डमा झुन्डाएर काउन्टर तराजुलाई समतल सतह टेबुलमा राखेर तथा इलेक्ट्रोनिक तौलिने यन्त्र समतल सतहमा फिक्स गरेर मात्र प्रयोग गर्ने। नापतौल तथा नाप्ने तौलिने यन्त्र बिक्री, मर्मत, सेवा प्रदान गर्नु परेमा अनिवार्य कार्यालयबाट इजाजत पत्र लिनुपर्ने। अनियमित तरिकाले नाप तलुवा नाप्ने तौलिने यन्त्र प्रयोग, बिक्री, वितरण, मर्मत, सेवा प्रदान गरेमा प्रचलित कानुन बमोजिम कार्यवाही हुनेछ। विस्तृत जानकारीका लागि गुणस्तर तथा नापतौल कार्यालय पोखरा, फोन 061-452-797।
4: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
5: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौँ अनि मात्र विश्वास गरौँ।
6: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौँ, भ्रमबाट बचौँ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: पल पलमा साथ छ हाम्रो, देशको हरेक ठाउँमा विकासको अभियानमा,
9: सबैको मन मनमा छ राष्ट्र निर्माणमा समर्पित मैनावती स्टील इन्डस्ट्रिज प्राली,
8: भविष्यको लागि गुणस्तरीय सामग्री, साथै 1995 निरन्तर हाम्रो सपना र बलियो भविष्यलाई जोड्दै आइरहेको छ। यो हो मैनावती स्टील इन्डस्ट्रिज प्रणाली,
9: विकास र निर्माणको कामलाई सदैव मजबुत राख्ने मैनावती स्टील इन्डस्ट्रिजका उत्पादनहरू प्रयोग गरी ढुक्क हुनुहोस्। मैनावती स्टील इन्डस्ट्रिज प्राइभेट लिमिटेड, विराटनगर, नेपाल।
10: तपाईँ सुन्दै हुनुहुन्छ, तपाईँसँग गुनगुनाउँदै।

0: तपाईँको दैनिक दुखाइले जीवन थकाइलाग्दो बनाइरहेको छ?
1: आधुनिक दक्ष चिकित्सकद्वारा तपाईँको दुखाइको अन्त्य र जीवनको नयाँ सुरुवातको लागि दुखाइ मुक्त जीवनको भरोसा पोखरा पेन केयर सेन्टर।
2: लामो समयदेखि दुखाइ रोग सम्बन्धी काम गर्दै आउनुभएका डाक्टर हरि पौडेलबाट टाउको दुखेको, माइग्रेन, घाँटी तथा ढाडमा नसा च्यापिएको, घुँडा तथा जोर्नीहरू खिएको, बाथको दुखाइ, क्यान्सर रोगको दुखाइ, खेलाडीहरूको मासु च्यातिएर हुने दुखाइ, घाँटी र काँधको दुखाइ, स्नायु सम्बन्धी दुखाइ, साथै सम्पूर्ण शरीरको दुखाइ तथा विभिन्न नसाको दुखाइको सम्पूर्ण उपचार गरिन्छ। सम्पर्क पोखरा पेन केयर सेन्टर, एनबी कम्प्लेक्स, तेस्रो तला, महेन्द्र पुल, पोखरा। फोन नम्बर 061-591-655, मोबाइल नम्बर 98-560-022-55। यदि तपाईँलाई दुखाइसँग सम्बन्धित कुनै पनि समस्या छ भने हामीलाई सम्झनुहोस्।
3: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
4: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नुपर्छ।
5: हिंसा सहेर नबसौँ, विभेद मुक्त समाज निर्माणमा जुटौँ।
4: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानुनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानुनी उपचार खोजौँ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: आजको सानो बचत भोलिको सुरक्षित भविष्य। तपाईँको आफ्नो र आफ्नो परिवारको भविष्य आर्थिक रूपमा सुरक्षित बनाउन चाहनुहुन्छ? त्यसो भए नागरिक लगानी कोषको पेन्सन योजना मार्फत नियमित बचत गरी आफ्नो भविष्य आर्थिक रूपमा सुरक्षित बनाउनुहोस्। नियमित रूपमा बचत गर्ने बानीले तपाईँको भविष्यलाई अझ सुरक्षित र व्यवस्थित बनाउन सहयोग गर्छ। कामकाजीको जीवनपछि पनि आर्थिक रूपमा आत्मनिर्भर र सहज जीवन बिताउने लक्ष्यका साथ आजैदेखि भविष्यको लागि योजना बनाऊ। नागरिक लगानी कोष, आजको बचत भोलिको सुरक्षित भविष्य। नागरिक पेन्सन योजना तथा कोषका अन्य सेवा सम्बन्धी विस्तृत जानकारीको लागि नागरिक लगानी कोष पोखरा शाखामा सम्पर्क गर्नुहोस्। ठेगाना नै बजार, पोखरा महानगरपालिका 9, कास्की। फोन नम्बर 061-588-030, 061-588-031। आजको बचत भोलिको सुरक्षा, नागरिक लगानी कोष, सुरक्षित भविष्यको आधार।
7: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँसँगै गुनगुनाउँदै।

0: स्टुडियो टाइम चेक।
1: अहिले बिहानको 11 बज्यो।
0: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।
2: कुष्ठ रोग, श्राप वा पूर्व जन्मै पापै कारण वा वंशाणुगत रूपै लैदिवर रोग आङे चुम किटाणु उहिले खब रोग हो। उपचार लै विषय पूर्ण रूपरी सन्चोतम चुई ढुबी दोगो नसा मी र नलै असरलम चु सजिलै सर्दिवर रोग आङे उपचार लले चु रोग मुरोएर आङ्गीले ढुबीर ओल्क्या फुस्रो आकेब दादोगो तै विषय यो पलि झमझम लै वा छुइब बेलरी था आयो बा यो पलि कमजोर तब यो आफू या अरूलाई सुधे मुरै विषय तुरुन्तै स्वास्थ्य संस्था ल्याएर जाँच ललतुम तान सरकारी स्वास्थ्य संस्था वा INF नेपाल अन्तर्गत बे अस्पताल दोगोर कुष्ठ रोगै मी कुष्ठ रोगै मै निशुल्क योम। थप जानकारी भए लागि INF नेपाल अन्तर्गत हरियो खर्का अस्पताल पोखरा, साइनिङ अस्पताल नेपालगञ्ज र वीरेन्द्र नगर सुर्खेतरी सम्पर्क ललखाम। जानकारी थेले कुष्ठ रोग बिरामी प्रभावित तथा परिवारलाई भेदभाव आङ्गी मय र सद्भाव ललिङ।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ओहो राजन भाइ, के छ?
6: यो पाइप चुह्यो अनि दुःख दियो भने नि तपाईँ मेरो नामै चेन्ज गरिदिनुहोस्।
5: ओहो सुरेश भाइ, के छ खबर? ओहो विजय भाइ, कता हो विजय भाइ?
6: जबदेखि किसानको डिउरा स्ट्रिम सिपिबिसी पाइप प्रयोग गर्न थाले त्यसपछि मेरो नाम विजय मात्र रह्यो।
7: विश्वको नम्बर एक जापानिज कम्पाउन्ड सेक्युसीको उत्कृष्ट प्रविधिबाट बनेको किसान ड्युरा स्ट्रिम सिपिबिसी पाइप्स, राष्ट्रको शान किसान।

0: अफकको पालो, न्यूज सर्ट, इन्फर्मेसन एन्ड टिप्स ब्रेक।
1: रङ रातो हुँदै जानु र छाला दबिए जस्तो हुनु, काखीमा फुलिरहनु, अरू खास कारण बिना वाक वाक लागिरहनु, अरू खास कारण बिना उल्टी हुनु, भोमिटमा रगत देखा पर्नु, पेटमा सुम्ला देखा पर्नु, कालो दिशा जानु, खाना मन नलाग्नु, खाना घट्दै जाने हुन्छ। आन्द्राको क्यान्सरमा दिशामा रगत देखा पर्नु वा कालो दिशा जानु, पेट फुलिरहनु, दिशा राम्रोसँग नहुनु, कब्जियत भइरहनु, तान्द्रो जस्तो दिशा जाने हुन्छ। त्यस्तै अरू पनि केही सङ्केतबारे बुझौँ। पुरानो घाउ वा पोलेको ठाउँमा बढ्दै जाने छालाको क्यान्सर हुन सक्छ। गुड्का, पान, सुर्ती, चुरोट खानेको मुखमा सन्चो नहुने घाउ देखा पर्नु मुखको क्यान्सर हुन सक्छ। बच्चाको आँखामा सेतो दाग जस्तो देखा पर्नु रेटिनोब्लास्टोमा भन्ने क्यान्सर हुन सक्छ। माथि देखिएको समस्या हामीसँग हुने बित्तिकै क्यान्सर नै हुन्छ भन्ने होइन, त्यो त धेरै जाँच गरेर मात्र प्रमाणित हुने गर्दछ। यदि त्यस्तो समस्या देखियो भने तपाईँ डाक्टरकोमा अवश्य एकपटक पुग्नुहोला।
2: गर्मीमा धेरै अन्डा खानु कहिलेकाहीँ स्वास्थ्यका लागि नोक्सान पनि हुनसक्छ। अन्डा धेरै खाँदा तपाईँलाई पेटसँग जोडिएका समस्या हुन सक्छन्। खाद्य विशेषज्ञका अनुसार अन्डामा प्रोटिन, क्याल्सियम, जिङ्क र भाइटामिन डी जस्ता पोषक तत्त्व हुन्छन् जसले तपाईँलाई स्वस्थ राख्न सहयोग गर्छ। तर गर्मीमा यो धेरै खाँदा पेट खराब हुने समस्या देखिन सक्छ। गर्मीमा अन्डा धेरै खानाले पेट खराब हुनुका साथै अनुहारमा दाना आउने तथा पोल्ने जस्ता समस्या पनि हुन सक्छन्। यो मृगौलाका लागि पनि नोक्सानदायक हुन सक्छ। अन्डामा प्रोटिन धेरै हुन्छ जसले गर्दा धेरै खाँदा मृगौलामा नराम्रो असर पर्न सक्छ। गर्मीमा अन्डा धेरै खाँदा कोलेस्ट्रोलको मात्रा पनि बढ्न सक्छ। यसले मुटुसँग जोडिएका समस्या हुन सक्छन्। यस्तै एलर्जीको समस्या पनि हुन सक्छ। साथमा यसको कारणले बान्ता पनि आउन सक्छ।
0: ढाका टोपी नेपालीहरूको कला, धर्म, संस्कृतिसँग जोडिएको अनि नाता र सम्बन्ध छ गोर्खाली ढाका टोपीसँग।
3: हरेक शुभ कार्य पश्चात शिरको शोभा बढाउने गोर्खाली ढाका टोपी
4: तपाईँको व्यक्तित्व र तपाईँको सौन्दर्यमा निखार ल्याउँछ। ढाकाको कपडा, ढाकाको पछ्यौरा, ढाकाको साडीले साथ छ गोर्खाली ढाका टोपीको।
0: राष्ट्रियताको चिनारी एवं दुलाहको लागि झनै सौन्दर्यको प्रतीक दौरा सुरुवाल, सबै उमेर समूहका मानिसका लागि ढाकाका कपडा, ढाकाका टाई तथा साडीहरू होलसेल मूल्यमा उपलब्ध छन्। सम्पर्क गोर्खाली ढाका टोपी, पोखरा 9 न्यू रोड, फोन नम्बर
5: 061-544-241,
0: 98-560-24-941, 98-460-24-941।

0: ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय गण्डकी प्रदेश पोखराको जनहितमा जारी सन्देश। सिँचाइको विस्तार गरी कृषि उत्पादनमा वृद्धि गरौँ। खानेपानीको मुहान स्रोत धारा संरक्षण तथा सफा राखौँ। खानेपानीको स्रोत वा मुहानलाई प्रतिकूल असर पर्ने गरी कुनै पनि प्रकारको पूर्वाधार वा स्थायी वा अस्थायी संरचनाहरूको निर्माण नगरौँ। खानेपानीको स्रोत वा बाफ क्षेत्रमा माछा लगायतका जलचर प्राणीमा असर पर्न नदिऊ। पिउनका लागि स्वच्छ र सफा पानी मात्र प्रयोग गरौँ। खानेपानीको स्रोत लोप हुनबाट बचाउन त्यसको आसपासका क्षेत्रमा वृक्षारोपण गरौँ। फोहोर मैला उचित व्यवस्थापन गरौँ। थप जानकारीका लागि ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय गण्डकी प्रदेश पोखरा।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
1: अरूलाई होच्याउने, निज देखाउने तथा

0: तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
0: सचेत बनाऊ
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र
2: सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।

0: स्टुडियो टाइम चेक, अहिले मध्याह्नको 12 बज्यो।
1: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।
2: पशुपति पुगेका भक्तजनहरूको भनाई, जाजरकोटको बौलाहा खोलामा बाढी, केही घर पसलमा क्षति, भेरी करिडोर अवरुद्ध। पोहोरको तुलनामा ग्यासको आयात र बिक्री धेरै, उपभोक्ता भने लाइनमा, काठमाडौँमा 10 दिनमा 4 लाख सिलिन्डर ग्यास वितरण भएको तथ्याङ्क। रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न

ट्रम्पको आग्रह विश्व बजारमा समेत प्रभाव पर्न सक्ने भन्दै चिन्ता व्यक्त र देश बाहिर गएर प्रतियोगिता जित्नु ठूलो उपलब्धि रहेको क्यानका सचिव पारस खड्काको भनाई। नेपाल खबरमा अब पूरा खबर। आज तीज पर्व मनाइँदैछ। विगतमा तीज आउनु हप्तौं अघि रौनक सुरु हुन्थ्यो, तीजका गीत घन्किन्थे, नाचगान दर खाने लगायतका कार्यक्रम हुन्थे। तर गएको भदौ 10 गतेको भोटेकोसी बाढीका कारण यस वर्ष तीज खल्लो भएको छ। विपदको पीडा र प्रभावित बस्तीमा उत्सव छैन। रसुवा, नुवाकोट, धादिङ, गोर्खा मात्रै होइन देशका अरू ठाउँमा पनि यो विपदको पीडा छ। बाढीले खण्डहर बनाएका बस्ती त सुनसान नै छन्। बाढीबाट अहिलेसम्म 1388 जनाले ज्यान गुमाएका छन्। झन्डै 5000 सम्पर्कविहीन छन्। कतिपयका घर बगेका छन्। आज 20 दिन पनि प्रभावित क्षेत्रमा खोज उद्धार राहत व्यवस्थापन लगायतका काम भने भइरहेका छन्। तीजलाई औपचारिकतामा सीमित राखेर आज काठमाडौँको पशुपतिनाथ सहित देशका विभिन्न ठाउँका शिवालयमा भक्तजन पुगेका छन्। तर विगतमा जस्तो चहलपहल र भिडभाड भने छैन। यसपालि तीज खल्लो लागेको भक्तजनले बताएका छन्। बाढी तथा विपदबाट धनजनको क्षति भएकाले उल्लासका साथ मनाउन नसकेको पशुपति दर्शनका लागि पुगेका भक्तजनहरूको भनाइ छ। भक्तजनले यसपटक तीजको व्रत तथा पूजासँगै बाढी तथा विपदबाट प्रभावित परिवारको उद्धार, घाइतेको उपचार र देशमा शान्तिको कामना गरेका छन्। काठमाडौँका गोकर्णेश्वर, नागेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने बसन्तपुर दरबार क्षेत्रको मक्खन महादेव, डोलेश्वर, त्रिपुरेश्वर लगायत महादेव मन्दिरमा भक्तजन पुगेका छन्। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले तीजका अवसरमा सामाजिक सञ्जाल मार्फत सम्पूर्णमा हरितालिका तीजको शुभकामना व्यक्त गर्नुभएको छ। जाजरकोटको नलगाड नगरपालिका 1 र 2 बीचमा पर्ने बौलाहा खोलामा गैराती बाढी आएको छ। बाढीले खोला नजिकै रहेका केही घर पसलमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। स्थानीय बासिन्दा खोला बढेको आवाज सुनेपछि भागेका वडा नम्बर 1 का वडा अध्यक्ष धनबहादुर महरले बताउनुभयो। बाढीका कारण भेरी करिडोर अन्तर्गत जाजरकोट डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ। जाजरकोट रुकुम पश्चिम र डोल्पालाई जोड्ने प्रमुख सडक अवरुद्ध हुँदा यात्रु तथा स्थानीय बासिन्दालाई समस्या भएको छ। अवरुद्ध सडक खुलाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। पोहोर साउन र भदौको तुलनामा यस वर्ष ग्यासको आयात र बिक्री बढेको छ। गएको वर्ष साउन र भदौको तुलनामा यस वर्ष यी दुई महिनामा 12 लाख भन्दा धेरै सिलिन्डरको बजारीकरण भएको छ। अघिल्लो वर्ष साउनमा 31,21,048 सिलिन्डर ग्यास बिक्री भएकामा यस वर्ष साउनमा 40,36,364 ग्यास बिक्री भएको तथ्याङ्क छ। यस्तै पोहोर भदौमा 33,55,960 सिलिन्डर ग्यास बिक्री भएकामा यो भदौको 27 गतेसम्म नै 37,13,894 सिलिन्डर ग्यास बजारमा पठाएको नेपाल आयल निगमले जनाएको छ। तर उपभोक्ता भने ग्यास नपाएर लाइनमा बस्नु परेको छ। कतिपय उपभोक्ता टोकनसहित पालो कुरेर बस्नुपर्ने अवस्था यथावत छ। निगमले पछिल्लो 28 दिनमा 52,737 मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ। पछिल्लो 10 दिनमा दैनिक औसत 40,000 सिलिन्डर ग्यास काठमाडौँ उपत्यकामा बिक्री वितरण भइरहेको तथ्याङ्कले देखाउँछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मुस्ताङमा हुन लागेको घर पोझ्याङ जलवायु सम्मेलनको तयारी अन्तिम चरणमा, तीजको दिन आज सुन चाँदीको भाव घट्यो लगायतका खबर

0: गर्नले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
0: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz यतिन्जेल हामीले बाढीको विपदले यस वर्षको तिज खल्लो प्रभावित बस्तीमा छैन उत्साह आफूहरूले पनि उल्लासका साथ मनाउन नसकेको पशुपति पुगेका धेरै भक्तजनहरूको भनाई जाजरकोटको बौलाहा खोलामा बाढी केही घर पसलमा क्षति भेरी करिडोर अवरुद्ध लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा भोलिदेखि हुने 2 दिने घर पझुङ जलवायु परिवर्तन सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। सम्मेलनमा सहभागिताका लागि आयोजक घर पझुङ गाउँपालिकाले यसअघि सबै पालिकाहरूलाई पत्राचार गरेको छ। सम्मेलनमा 420 भन्दा धेरै पालिकाहरूले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ। जलवायु परिवर्तनले हिमाल पहाड र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घर पझुङ जलवायु परिवर्तन सम्मेलनको तयारी गरिएको आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य 4 पालिकाले पनि सहयोग गरेका छन्। घर पझुङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो। साझा पृथ्वी साझा दायित्व जलवायु न्यायमा सामूहिक ऐक्यबद्धताका साथै खबरदारीका लागि सम्मेलन महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ। 2 दिने सम्मेलनले घर पझुङ घोषणापत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटेकोशीको बाढीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घर पझुङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो। तिजको दिन आज सोमबार सुनचाँदीको भाउ घटेको छ। सुन आज तोलामा 1200 रुपियाँले घटेको हो। हिजो सुनको भाउ तोलामा 1200 रुपियाँले बढेको थियो। आज नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार सुन हिजो तोलाको 3,02,200 रुपियाँमा कारोबार भएकामा आज घटेर 3,01,000 रुपियाँमा कारोबार भइरहेको छ। यस्तै आज चाँदीको भाव पनि घटेको छ। हिजो तोलामा 60 रुपियाँले बढेर चाँदी तोलाको 4,360 रुपियाँमा कारोबार भएकामा आज 40 रुपियाँले घटेर तोलाको 4,620 रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसका तेल प्रशोधन केन्द्र तथा इन्धन आपूर्तिसँग सम्बन्धित संरचनामा हुँदै आएको आक्रमण रोक्न आग्रह गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले यस्ता आक्रमणका कारण रुसमा डिजेलको आपूर्ति केही कठिनाई उत्पन्न भएको बताउनुभयो। उहाँले यसको प्रभाव विश्व बजारमा समेत पर्न सक्ने भन्दै इन्धन आपूर्तिको व्यवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको समाचार संस्था एपीले जनाएको छ। युक्रेनले पछिल्ला केही महिनादेखि रुसको तेल तथा प्राकृतिक ग्यास उद्योगसँग सम्बन्धित संरचनालाई लक्षित गर्दै आक्रमण गर्दै आएको छ। यस्ता आक्रमणका कारण रुसका केही क्षेत्रमा इन्धनको आपूर्तिमा समेत समस्या परेको छ। इन्धनको आपूर्तिमा देखिएको दबावलाई ध्यानमा राख्दै रुसले गएको जुलाईमा डिजेल निर्यातमा प्रतिबन्ध लगाएको थियो। रुस विश्व बजारमा डिजेलको महत्त्वपूर्ण आपूर्तिकर्ता मध्य एक भएकाले त्यहाँबाट हुने निर्यातमा आएको कमीले अन्तर्राष्ट्रिय बजारमा समेत प्रभाव पार्न सक्छ। अब खेल खबर। एसिसी प्रिमियर कपको उपाधिसँगै एसिया कपमा पुगेको नेपाली क्रिकेट टोली गैराती मलेसियाबाट स्वदेश फर्कियो। स्वदेश फर्किएको टोलीलाई बधाई दिँदै नेपाल क्रिकेट सङ्घ क्यानका सचिव पारस खड्काले एसिसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा छनौट हुनु नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि भएको बताउनु भएको छ। उहाँले देश बाहिर गएर प्रतियोगिता जित्नु सहज नरहेको र अहिलेको टोलीले ठूलो उपलब्धि प्राप्त गरेको उल्लेख गर्नुभएको छ। सचिव खड्काले पछिल्लो सफलताले नेपाली क्रिकेटको आत्मविश्वास बढाएको भन्दै आउँदा प्रतियोगिताहरूमा पनि टोलीले निरन्तर राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभएको छ। यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोली एक दिवसीय तर्फका कप्तान सन्दीप लामिछानेले देश विपदको पीडामा रहेका बेला क्रिकेट टोलीले हासिल गरेको सफलताले खुसी ल्याउन सकेकोमा गर्व लागेको प्रतिक्रिया दिएका छन्। शनिबार युएईलाई 44 रनले पराजित गर्दै नेपालले एसिसी प्रिमियर कपको उपाधि जितेको हो।

साथै दोस्रो पटक एसिया कपमा पुग्न समेत नेपाल सफल भएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाढीको विपदले यस वर्षको तीज खल्लो, प्रभावित बस्तीमा छैन उत्साह, आफूहरूले पनि उल्लासका साथ मनाउन नसकेको पशुपति पुगेका धेरै भक्तजनहरूको भनाइ। जाजरकोटको बौलाहा खोलामा बाढी, केही घर पसलमा क्षति, भेरी करिडोर अवरुद्ध। पोहोरको तुलनामा ग्यासको आयात र बिक्री धेरै, उपभोक्ता भने लाइनमा। काठमाडौँमा 10 दिनमा 4 लाख सिलिन्डर ग्यास वितरण भएको तथ्याङ्क। रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह, विश्व बजारमा समेत प्रभाव पर्न सक्ने भन्दै चिन्ता व्यक्त। र देश बाहिर गएर प्रतियोगिता जित्नु ठूलो उपलब्धि रहेको क्यानका सचिव पारस खड्काको भनाइ। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: गरेपछि लिनुहोस्। खाली पेट खाने किसमिस देख्नमा सानो ड्राई फ्रुट र मूल्यमा पनि सस्तो भए पनि गुडमा यो काजु बदाम भन्दा कम छैन। जो मानिसहरू दैनिक खाली पेट किसमिस खान्छन् उनीहरूको शरीर स्वस्थ रहन्छ। खाली पेट किसमिस खानाले शरीरमा रगत बढ्छ, यसले पाचन प्रणालीलाई मजबुत बनाउँछ र स्वस्थ तरिकाले तौल बढाउँछ। आलु त्यस्तो तरकारी हो जुन हरेक साग सब्जीसँग मिसाएर खान सकिन्छ। हामीले प्राय आलु कुनै न कुनै रूपमा खाइरहेका हुन्छौँ। आलु वास्तवमा साग सब्जीको राजा नै हो। यसमा पोषक तत्त्वहरू पनि प्रशस्त मात्रामा पाइन्छ। आलुमा सबैभन्दा बढी कार्बोहाइड्रेट्स हुन्छ, जसले शरीरलाई ऊर्जा प्रदान गर्छ। साथै यसमा भाइटामिन सी, भाइटामिन B6, पोटासियम जस्ता महत्त्वपूर्ण पोषक तत्त्वहरू पनि हुन्छन्। भाइटामिन सीले प्रतिरक्षा प्रणाली बढाउँछ र छालामा चमक ल्याउँछ। भाइटामिन B6 दिमागका कोषहरूका लागि आवश्यक छ भने पोटासियमले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ। आलुमा फाइबर पनि हुन्छ जसले पाचन प्रणालीलाई बलियो बनाउँछ। एक दिनमा कति आलु खाने त? हेल्थ लाइनको रिपोर्ट अनुसार तौल छिटो घटाउनको लागि आलुको सेवन फाइदाजनक हुन सक्छ। यहाँसम्म कि यदि तपाईँ पुरा दिन केही पनि नखाएर केवल आलु मात्र खाँदै हुनुहुन्छ भने तपाईँको तौल छिटो घट्न सक्छ। धेरै व्यायाम गर्नुपर्ने आवश्यकता पनि हुँदैन। रिपोर्टका अनुसार कोही व्यक्ति अन्य खाद्य पदार्थ नखाएर 1-2 किलोसम्म स्वस्थ रूपमा आलु सेवन गर्छन् भने उसको तौल दैनिक 450 ग्रामसम्म घट्न सक्छ। यसले कुनै नोक्सान पुर्याउँदैन। तर जहाँसम्म दैनिक खाने कुरा छ, यो चाहिँ कुनै व्यक्तिको स्वास्थ्य अवस्थामा निर्भर गर्छ। आलुले कहिले नोक्सान पुर्याउँछ? आलुले तब नोक्सान पुर्याउँछ जब अस्वस्थ व्यक्तिले यसलाई धेरै मात्रामा सेवन गर्छन्। मधुमेह, उच्च कोलेस्ट्रोल वा अन्य स्वास्थ्य समस्या भएका व्यक्तिहरूले सीमित मात्रामा आलु सेवन गर्नुपर्छ। तर गलत तरिकाले पकाएमा यसले स्वस्थ व्यक्तिलाई पनि नोक्सान पुर्याउन सक्छ। जस्तै डिप फ्राई गर्दा अक्सिडेसन हुन्छ, जसले शरीरमा खराब बोसो निर्माण गर्छ र मोटोपना बढाउँछ। मोटोपनाले धेरै अन्य रोगहरूलाई पनि बढाउँछ। त्यसैले यदि तपाईँ आलु सही तरिकाले पकाउनुहुन्छ र यसको पोषण नष्ट हुँदैन भने यसले तौल बढाउने छैन। सामान्यतया कुनै पनि चिज धेरै खाइएमा त्यसको नोक्सान पनि हुन्छ।
1: नोबेल हस्पिटल, नोबेल चिल्ड्रन एन्ड ओमेन हस्पिटल एन्ड ट्रमा सेन्टर प्रालीमा अत्याधुनिक प्रविधियुक्त उपकरण सहित बाल तथा नवजात शिशुहरूको उपचार हुने हुँदा आफ्ना बाल बालिकाहरूको समयमै स्वास्थ्य जाँच गराई स्वस्थ सन्तानको सुख प्राप्त गर्नुहोस्।
2: हाम्रा अन्य सेवाहरूमा भिडियो एक्सरे, आधुनिक प्रयोगशालाको सुविधा, एक्सरे, फिजियोथेरापी, ECG, इको मुटुको भिडियो एक्सरे, अपरेसन सेवा, ICU, NICU, PICU.
3: विशेषज्ञ सेवाहरू, नवजात शिशु तथा बाल रोग सेवा, प्रसुति तथा स्त्री रोग सेवा, हार्ट जोर्नी, नसा तथा बात रोग सेवा, पेट छाती मुटु तथा थाइराइड, नाक कान घाँटी रोग सेवा, छाला यौन तथा कुष्ठ रोग सेवा, जर्नल सर्जरी, फार्मेसी सेवा, 24 घण्टा एम्बुलेन्स तथा आकस्मिक सेवा, साथै क्यान्टिनको सुविधा। सम्पर्क नोबेल हस्पिटल, नोबेल चिल्ड्रेन एन्ड ओमेन हस्पिटल एन्ड ट्रामा सेन्टर प्राली, बिरौटा 17 पोखरा, फोन 061-590-142, 590-143।
4: धन्न समयमै दाना छनौट गर्न बुद्धि पुर्याएछु। गाई भैँसीको पुनः सन्तुलित अमृत प्रिमियम दाना खुवाई अहिले दुधै दुध पाएँ।
5: हो, मैले पनि कुखुरालाई ग्लोबल प्लेट फिट खुवाउँदा अन्डा धेरै छिटो, मासु धेरै र अन्डा र मासु बेचेर पैसा पनि राम्रै कमाए। अत्याधुनिक प्रयोगशालाबाट गुणस्तर परीक्षण गरिएको यो दाना खुवाउँदा पशु स्वस्थ र निरोगी हुने, ग्राहकको सन्तुष्टि पनि उच्च, पोषणयुक्त दाना बढी नाफा लिन सकिन्छ।
6: पशु पक्षी पालनको आधार आधुनिक प्रविधि, पूर्ण सन्तुलित आहार।
4: तपाईँ पनि आजै आफ्ना गाई भैँसी बङ्गुर र कुखुरालाई ग्लोबल एग्रो प्रोडक्ट्स प्रणालीद्वारा उत्पादित विभिन्न ब्रान्डका दाना प्रयोग गरी अधिकतम फाइदा लिनुहोस्।
5: गुड हेल्थ, मोर मिल्क, मोर फ्याट।

0: सम्झिराख्नुहोस् दुध उत्पादनको मुख्य आधार कृत्रिम गर्भाधानद्वारा नस्ल सुधार।
1: पशु नस्ल सुधार राष्ट्रिय अभियान कार्यक्रम, राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरा, फोन 061-622-284।
2: Broadcasting live worldwide. Asal Saathi Radio.

0: स्टुडियो टाइम चेक, अहिले दिउँसोको 2 बज्यो।
1: ब्रोडकास्टिङ लाइभ वर्ल्ड वाइड, असल साथी रेडियो।
2: पशुमा खोप लगाउन किन जरुरी छ? खोप पशुमा महामारी जन्ने रोगको नियन्त्रण गर्ने प्रभावकारी एवं किफायती उपाय हो। खोपले पशुबाट मान्छे र मान्छेबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यलाई पार्ने नकारात्मक प्रभावबाट बचाउँछ। रोगको कारण हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी रोगको उपचार र नियन्त्रण गर्दा लाग्ने समय र खर्चको बचत गर्दछ। धेरै मानिसको जीविकोपार्जनको स्रोतको रूपमा रहेको पशुपालन व्यवसायलाई जोगाई आमदानी बढाउन साथै खाद्य सुरक्षा कायम राख्न सहयोग गर्दछ। रोगको जोखिमलाई न्यूनीकरण गरी कृषकको लगानी सुनिश्चित गर्नमा मद्दत गर्दछ। पशुमा रोगको प्रकोप कम गरी एन्टिबायोटिकको प्रयोग घटाउँदछ र प्रतिजैविक प्रतिरोध न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ। पशुमा नियमित खोप लगाऊ, रोगको रोकथामसँगै उत्पादन बढाऊ। भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीद्वारा जारी सन्देश।
3: घरमा भोलि पार्टी छ, त्यतिका धेरै पाहुनाको लागि कहाँबाट मासु उपलब्ध गराउने? फेरि मासु गुणस्तरीय एवं स्वास्थ्यवर्धक पनि हुनु पर्यो।
4: त्यसका लागि सौगत फ्रेस हाउस छँदैछ नि, किन चिन्ता लिन्छौ? विवाहका लागि होस् वा सभा समारोह, होटल रेस्टुरेन्ट तथा पार्टीका लागि स्वच्छ ताजा र स्वादिष्ट मासुका लागि सदैव हामीलाई सम्झनुहोस्। साथै लोकल खसी तथा बोकाको मासु, ब्रोइलर, गिरिराज, लियर्स कुखुराको मासु, अन्डा आदि चाहिएमा सुपथ मूल्यमा होम डेलिभरीको साथ उपलब्ध छ। साथमा फ्रोजन फुड्स पनि। सम्पर्क सौकत फ्रेस हाउस, पोखरा 17 बिरौटा, मोबाइल 9846068373, 9801477865।
5: कुष्ठरोग कुनै श्राप वा पूर्व जन्मको पापको कारणले र वंशानुगत रूपमा लाग्ने रोग होइन, यो कीटाणुबाट लाग्ने रोग हो। उपचार गरे पूर्ण रूपमा सन्चो हुन्छ। यसले छाला, नसा, आँखा र नाकलाई असर गर्दछ। यो सजिलै सर्ने रोग होइन, उपचार गरौँ र यसबाट नडराउँ।
6: छालामा हल्का रातो फुस्रो र नचिलाउने दागहरू भएमा, हात खुट्टा झमझमाउने वा छुँदा थाहा नभएमा, हात खुट्टामा कमजोरी भएमा र हात र खुट्टाको छाला सुक्खा भएमा कुष्ठरोग लागेको हुन सक्छ। यस्तो लक्षण आफू वा अरूमा देखा परेमा तुरन्त स्वास्थ्य संस्थामा गई जाँच गराइहालौ।
5: सबै सरकारी स्वास्थ्य संस्था वा INF नेपाल अन्तर्गतका अस्पतालहरूमा कुष्ठरोगको औषधि निशुल्क पाइन्छ।
6: थप जानकारीको लागि INF नेपाल अन्तर्गत हरियो खर्क अस्पताल पोखरा, साइनिङ अस्पताल नेपालगञ्ज र वीरेन्द्र नगर सुर्खेतमा सम्पर्क गर्न सक्नुहुनेछ।

0: अफकको पालो, न्यूज सर्ट इन्फर्मेसन एन्ड टिप्स ब्रेक।
1: अहिले भोगटेको मौसम छ, यसै पनि मौसमी फल खानाले स्वास्थ्यलाई धेरै फाइदा मिल्छ। भोगटेमा भाइटामिन सी प्रशस्त मात्रामा पाइन्छ, जसका कारण यो स्वादमा अमिलो हुन्छ। यसले हाम्रो शरीरमा खराब कोलेस्ट्रोलको स्तर कम गर्न मद्दत गर्छ। यो फलमा धेरै भाइटामिन र मिनरल्स हुन्छन्, यसैले यसको प्रयोग प्राचीन समयदेखि ज्वरो पाचन सम्बन्धी समस्या निको पार्न प्रयोग गरिन्थ्यो। छिप्पिएको भोगटे स्वादमा गुलियो र थोरै अमिलो हुन्छ भने नछिप्पिएको अलि बढी अमिलो हुने गर्छ। यो फल हाम्रो मुटुको लागि पनि फाइदाजनक छ। यसको अमिलोपनले हाम्रो मुटुका कोशिकालाई बलियो बनाउँछ। भोगटे खानुका फाइदा। यो फल भाइटामिन सीले भरिपूर्ण हुन्छ। तिनीहरूले प्रतिरक्षा प्रणालीलाई बढाउँछन्, हड्डी तथा कपालको स्वास्थ्यमा पनि सुधार गर्न सक्छन्। यसमा पाइने भाइटामिन सीको मात्राले हाम्रो शरीरलाई रोगसँग लड्न सक्ने क्षमता दिन्छ। यसमा एन्टिअक्सिडेन्ट गुण पाइन्छ, जसले हाम्रो मांसपेशीलाई बलियो बनाउँछन्। यसको बोक्रा र बीजको सेवनले वाकवाकी र हिक्का लाग्ने रोक्न सकिन्छ। यो फलको प्रयोग मदिराको नसा हटाउन पनि गर्न सकिन्छ। यसले हाम्रो शरीरमा रक्त प्रवाह राम्रो बनाउन सहयोग गर्छ, जसले हाम्रो मुटु स्वस्थ रहन्छ। यो फल मौसम अनुसार सेवन गरिन्छ, त्यसैले जब यसको मौसम आउँछ हरेक दिन यो फल खानु फाइदाजनक हुन्छ।
2: फलफुल खाने सही समय अहिले हो, बिहान बेलुका वा राति, तपाईँले कुन समयमा खाने गर्नु भएको छ? फलफुल स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। यसमा प्रशस्त मात्रामा फाइबर, भिटामिन र एन्टिअक्सिडेन्ट पाइन्छ, जसले शरीरलाई तन्दुरुस्त राख्न, छालालाई चम्किलो बनाइदिन र रोगसँग लड्ने शक्ति बढाउन सहयोग गर्छ। त्यसैले दैनिक जीवनमा फलफुल खानु पक्कै पनि राम्रो हो। तर प्रश्न यहाँ उठेको छ कि फलफुल कति बेला खाने त? धेरै जसो मानिसहरू बिहान वा दिउँसो फलफुल खान रुचाउँछन्, तर राति फलफुल खानु चाहिँ उचित हो कि होइन भन्नेमा धेरैलाई शंका छ। वास्तवमा रातिको समयमा शरीरको पाचन प्रक्रिया अलि सुस्त हुन्छ। दिनभरको थकाइले शरीर मात्रै होइन पाचन प्रणाली पनि थाकेको हुन्छ। यस्तो बेलामा फलफुल जस्ता चिसो प्रकृतिका खानेकुरा जस्तै केरा, सुन्तला खाँदा शरीरलाई अप्ठ्यारो पर्न सक्छ। आयुर्वेदमा पनि सूर्यास्तपछि खाना नखानु भन्ने कुरा उल्लेख गरिएको छ। तरकारीका रूपमा प्रयोग गरिने च्याउ ढुसी प्रजातिभित्र पर्छ। च्याउ जस्तो रङ्गहीन तरकारीले पनि हाम्रो खानामा प्रशस्त मात्रामा भिटामिन र खनिज पदार्थ प्रदान गर्छ। च्याउ औषधीय गुणहरूले भरिएको खाद्य पदार्थ हो। च्याउका परिकार खानका लागि निकै स्वादिलो हुने कुरामा दुईमत छैन। प्राय हरेकको भान्सामा पाक्ने च्याउ स्वास्थ्यको लागि निकै लाभदायक मानिन्छ। घरमा वा फार्ममा व्यावसायिक रूपले उत्पादन गरिएका च्याउमा भिटामिन बी सहित विभिन्न प्रकारका खनिज तत्व पाइन्छ। च्याउमा सेलेनियम, तामा, फस्फोरस, पोटासियम, चिलो पदार्थ, कार्बोहाइड्रेट प्रशस्त मात्रामा पाइन्छ, तर च्याउमा क्यालोरी अत्यन्तै कम हुन्छ। एक अध्ययन अनुसार विश्वमा 1,40,000 प्रकारका च्याउ पाइनेमा 100 प्रकारका च्याउ खानका लागि उपयुक्त तथा स्वस्थ मानिन्छन्। च्याउमा औषधीय गुण भरिएको हुन्छ। यो एक प्राकृतिक एन्टिबायोटिक हो, जुन माइक्रोबियल र अन्य फंगल संक्रमणबाट जोगाउँछ। च्याउ खानु स्वास्थ्यका लागि लाभदायक भए पनि जुन पाए त्यही च्याउ खान भने हुँदैन, किनकि जंगली च्याउहरूमा विषादी हुने भएका कारण मानिसको स्वास्थ्यमा यसले गम्भीर असर पुर्याउँछ। च्याउको सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रालाई सन्तुलित गर्नेदेखि लिएर स्तन क्यान्सर तथा प्रोस्टेट क्यान्सरको जोखिम पनि कम गर्ने, मोटोपन घटाउने र मधुमेहको खतरालाई पनि घटाउने विभिन्न अध्ययनहरूले देखाएका छन्। च्याउले कुन कुन रोग कम गर्नमा फाइदा गर्छ त आउनुहोस् यसै बारेमा चर्चा गरौं। रोग प्रतिरोधात्मक क्षमता बढाउन च्याउ एक प्राकृतिक एन्टिबायोटिक हो। यसले माइक्रोबियल र फंगल संक्रमणलाई हटाउँछ। यसमा भएको एन्टिअक्सिडेन्टले शरीरलाई हानि गर्ने फ्री एडिकलबाट बचाउँछ, अनि शरीरका कोशिकाहरूको मर्मत गर्न पनि यो सहयोगी हुन्छ। मोटोपन हटाउन चाहने व्यक्तिहरूले प्रोटिनयुक्त आहार लिनुपर्छ र च्याउमा भरपूर प्रोटिन हुन्छ। तौल घटाउनका लागि च्याउ राम्रो विकल्प हो। प्रोटिनयुक्त भोजन भएकाले च्याउको सेवनले ओजन नियन्त्रण गर्न मद्दत गर्छ। क्यान्सरबाट बचाउन च्याउमा भएको बिटा ग्लाइसिन र लिनोकिल एसिलले क्यान्सरबाट बचाउन मद्दत गर्छ। यसमा भएका काइटिन, लाइसिस र प्रोटिनले शरीरमा ट्युमर बन्न दिँदैनन्। मधुमेह कम गर्न च्याउमा भिटामिन, फाइबर र मिनरलहरू हुन्छन् अनि बोसो, कार्बोहाइड्रेट र सुगर हुँदैन। त्यसैले मधुमेहका रोगीले यसको सेवन गर्नु ठिक मानिन्छ। यसले प्राकृतिक इन्सुलिन तथा इन्जाइमको रूपमा पनि काम गर्दछ। मुटु राम्रो बनाउन च्याउमा भएका एन्जाइमहरूले कोलेस्ट्रोल स्तर घटाउँछन् र यिनमा भएका पोषक तत्त्वले स्वास्थ्यलाई राम्रो राख्छन् र मुटु रोगको जोखिम पनि कम गर्छ। कुपोषणबाट बचाउन कुपोषणबाट बालबालिकाहरूलाई बचाउनका लागि च्याउ खान दिनु ठिक हुन्छ। यो गर्भावस्थादेखि वृद्धावस्थासम्मका लागि उपयुक्त आहार हो। च्याउमा प्रोटिनसँगै भिटामिन ई तथा सेलेनियम लगायतका सूक्ष्म पोषक तत्त्वहरू पनि पाइन्छ। जोर्नी समस्यामा च्याउ क्याल्सियमको निकै राम्रो स्रोत हो, जुन हड्डीको विकास तथा मजबुतीका लागि जरुरी हुन्छ। च्याउको नियमित सेवनले उमेर बढेसँगै लाग्ने ओस्टियोपोरोसिस, जोर्नी दुख्ने जस्ता समस्या कम हुन्छन्। पेटको समस्याबाट मुक्ति फाइबर रहित आहार लिँदा अपच र कब्जियतको समस्या हुन्छ, तर ताजा च्याउ खाँदा यस्ता समस्याहरू हट्छन् किनकि च्याउमा फाइबर हुन्छ। रक्त अल्पत्ता हटाउन च्याउ रक्त अल्पत्ता हटाउनका लागि राम्रो विकल्प हो किनकि यसमा फोलिक एसिड प्रचुर मात्रामा हुन्छ। यसमा भएको फलाम र फोलिक एसिडले हिमोग्लोबिनको स्तर सामान्य राख्छ। च्याउमा आइरन तत्व पर्याप्त मात्रामा पाइन्छ, जसको 90% शरीरले लिन सक्दछ। यसले शरीरमा रक्त अल्पत्ताको समस्या समाधानमा सहयोग गर्दछ। सामान्यतया च्याउले स्वास्थ्यलाई निकै फाइदा गर्छ, तर सही च्याउ खाइएन भने अनेक रोगहरू लाग्छन् अनि च्याउका केही प्रजातिहरू विषादी पनि हुन्छन्। यस्ता विषालु र कच्चा च्याउ खाँदा एलर्जी, दम, उल्टी, मतिभ्रम, बेहोसी र वाकवाक लाग्ने समस्या हुन्छ। धेरै च्याउ खायो भने एलर्जी हुन्छ, त्यसैले च्याउ किन्दा सावधानी अपनाउनु पर्छ। जहिले पनि ताजा च्याउ खाने गर्नुपर्छ।
3: कुष्ठरोग, श्राप वा पूर्व जन्मे पापै कारण वा वंशाणुगत रूपै लैदिवर रोग आङ्गे चुम किटाणु उहिले खब रोग हो। उपचार लैबिसे पूर्ण रूपरी सञ्चोतम चुई ढुबी दोगो नसा मी र नलै असरलम चु सजिलै सर्दिवर रोग आङ्गे उपचार लले चु रोग मुरोएर आङ्गीले ढुबिर ओल्क्या फुस्रो आकेब दादोगो तै विस्या यो पलि झमझम लै वा छुइब बेलरी था आयो बा यो पलि कमजोर तब यो पलि कुष्ठरोग लैदीप खाम छोब खाले लक्षण आफू या अरूलाई सुधे मुरै बिसा तुरुन्तै स्वास्थ्य संस्था ल्याएर जाँच ललतु तान सरकारी स्वास्थ्य संस्था वा INF नेपाल अन्तर्गत बे अस्पताल दोगोर कुष्ठरोगै मी कुष्ठरोगै मई निशुल्क योम। थप जानकारी भए लागि INF नेपाल अन्तर्गत हरियो खर्का अस्पताल पोखरा, साइनिङ अस्पताल नेपालगञ्ज र वीरेन्द्र नगर सुर्खेतरी सम्पर्क ललखाम। जानकारी थेले कुष्ठरोग बिरामी प्रभावित तथा परिवारलाई भेदभाव आङ्गी मय र सद्भाव लले।
4: घर घरमा भान्सा घर,
5: अब भान्सा घर लङ रेन्ज चामलको प्रत्येक बोरामा पाउनुहोस् रु 500 सम्मको कुपन अनि हरेक महिना बम्पर उपहार। जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्सा घर लङ रेन्ज चामल,
4: स्वाद मात्र होइन प्रेम पस्कने।
6: स्वाद मात्र होइन प्रेम पस्कने।
7: घरमा भोलि पार्टी छ, त्यतिका धेरै पाहुनाको लागि कहाँबाट मासु उपलब्ध गराउने? फेरि मासु गुणस्तरीय एवं स्वास्थ्यवर्धक पनि हुनु पर्यो।
8: त्यसका लागि सौगत फ्रेस हाउस छँदैछ नि, किन चिन्ता लिन्छौ? विवाहका लागि होस् वा सभा समारोह, होटल रेस्टुरेन्ट तथा पार्टीका लागि स्वच्छ ताजा र स्वादिष्ट मासुका लागि सदैव हामीलाई सम्झनुहोस्। साथै लोकल खसी तथा बोकाको मासु, ब्रोइलर, गिरिराज, लेयर्स कुखुराको मासु, अन्डा आदि चाहिएमा सुपथ मूल्यमा होम डेलिभरीको साथ उपलब्ध छ। साथमा फ्रोजन फुड्स पनि। सम्पर्क सौकत फ्रेस हाउस, पोखरा 17 बिरौटा, मोबाइल 9846068373, 9841477865।
9: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।

0: श्रम तथा रोजगार कार्यालय पोखराको सूचना। वैदेशिक रोजगारीमा जाने सम्पूर्ण व्यक्तिले अनिवार्य रूपमा श्रम स्वीकृति लियौँ। सेवाग्राही स्वयं आफैले वा नजिकको स्थानीय पालिकामा रहेका रोजगार संयोजकको सहयोग मार्फत श्रम स्वीकृतिको अनलाइन फारम भरी श्रम स्वीकृतिको स्टिकर प्राप्त गर्न सक्नुहुनेछ। श्रम स्वीकृति प्राप्त भएपछि मात्र हवाई टिकट लिनुहुन अनुरोध गरिन्छ। अनलाइन फारम तथा वैदेशिक रोजगारी सम्बन्धी सम्पूर्ण जानकारी वैदेशिक रोजगार विभागको वेबसाइट www.dofe.gov.np प्राप्त गर्न सक्नुहुनेछ। थप जानकारीको लागि फोन नम्बर 061-556-822। श्रम तथा रोजगार कार्यालय पोखरा।
1: गोडदेखि ओडसम्म स्वच्छ र स्वस्थ दुध उत्पादन। स्वच्छ र स्वस्थ दुध उत्पादनका लागि निम्न विषयमा ध्यान दिउँ।
2: स्वच्छ दुध उत्पादनको लागि दुहुनो पशु स्वस्थ, दुध दुहुने व्यक्ति र गोठ स्वच्छ र सफा हुनु पर्दछ।
1: दुध दुहुनु पूर्व कल्चौँडो र थुनहरू राम्रोसँग पानीले पखाली सफा र नरम कपडाले पुछ्नुपर्छ।
2: दुध दुहुने र राख्ने भाँडाकुँडाहरू तथा उपकरणहरू स्वच्छ र सफा हुनुपर्दछ।
1: दुध दुहुने तथा ढुवानी गर्ने भाँडा स्टेनलेस स्टिल र अल्मुनियमबाट बनेको हुनुपर्छ।
2: आजभोलि रङका खाली डब्बामा दुध दुहुने र डुवानी गर्ने प्रचलन बढेकोले त्यस्ता डब्बामा भण्डारण भएको दुधको गुणस्तरमा कमी आउने हुनाले सोको प्रयोग नगरौँ।
1: औषधि उपचारमा रहेको पशुको दुध पशु चिकित्सकको सल्लाह बमोजिम औषधिको निष्कासन अवधि नागेपछि मात्र दुधको सेवनका लागि प्रयोग गरौँ।
2: दुध दुहुनु पूर्व र दुहिसकेपछि भाँडाहरू तातो पानी र डिटर्जेन्टले सफा गरी घोप्टो पारी सुकाइराख्नु पर्दछ।
1: दुधमा पानी लगायत कुनै पनि पदार्थ मिसावट नगरौँ।
2: बिक्री गर्ने दुध दुहेको लगत्तै वा 2 घन्टाभित्र चिस्यान केन्द्रमा पुर्याउने व्यवस्था गर्नुपर्दछ।
1: सकेसम्म उपभोक्ताले पस्चराइज दुध सेवन गर्नुहोस्।
2: सङ्कलित दुधलाई कम्तीमा 4 डिग्री सेन्टिग्रेड तापक्रममा चिस्याउनु पर्दछ। गण्डकी प्रदेश सरकार, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, पोखरा नेपालद्वारा जारी सन्देश। थप जानकारीको लागि सम्पर्क फोन नम्बर 061-570-454, 061-578-824।
3: सम्पूर्ण व्यवसायी उद्योगी तथा उपभोक्ताहरूमा गुणस्तर तथा नापतौल कार्यालय पोखराको अत्यन्त जरुरी सूचना। नापतौल गर्दा ढुङ्गा, भारतीय ढक, काठको डन्डी लगायतका अवैध सामानहरू नापतौल यन्त्रको रूपमा प्रयोग नगर्ने। सुन चाँदी खरिद बिक्री गर्दा ग्राम मिलिग्राम मात्र तौल गर्ने तथा तोला, मास, रती, लालगेडीहरू लगायतका अवैध तौल इकाइ वा सामानको प्रयोग नगर्ने। नाप तौल वा नाप्ने तौलिने यन्त्र खरिद गर्दा आधिकारिक विक्रेताबाट बिल लिएर मात्र खरिद गर्ने। नापतौल सम्बन्धी कुनै पनि सामान खरिद गरेको 35 दिनभित्र प्रयोग गर्नु अगावै गुणस्तर तथा नापतौल कार्यालयबाट अनुमति पत्र लिनुपर्ने तथा आफूले प्रयोग गर्ने नापतौल तथा नाप्ने तौलिने यन्त्रहरू नियम अनुसार तोकिएको म्यादभित्र जाँच गराउने। सिलिन्डर ग्यास विक्रेताले आफूले बिक्री गर्ने ग्यासको इजाजत पत्र अनिवार्य रूपमा लिनुपर्नेछ। साथै कम्तीमा 50 किलोग्राम क्षमताको तौलिने यन्त्र राखी ग्यास बिक्री गर्दा उपभोक्तालाई तौलेर देखाएर बिक्री गर्नुपर्नेछ। इलेक्ट्रोनिक तौलले यन्त्रको क्षमताको 10% ढक प्रमाणित गराई तौलिने यन्त्रसँग राख्नुपर्नेछ। उपभोक्ताले तौलिने यन्त्र जाँच गर्दा चाहेमा ढक राखी देखाउनुपर्नेछ। तौलिने यन्त्र प्रयोग गर्दा उपयुक्त तरिकाले कैफियत नहुने गरी जस्तै झुन्डाउने, तराजु स्ट्यान्डमा झुन्डाएर काउन्टर, तराजुलाई समतल सतह टेबुलमा राखेर तथा इलेक्ट्रोनिक तौलिने यन्त्र समतल सतहमा फिक्स गरेर मात्र प्रयोग गर्ने। नापतौल तथा नाप्ने तौलिने यन्त्र बिक्री मर्मत सेवा प्रदान गर्नु परेमा अनिवार्य कार्यालयबाट इजाजत पत्र लिनुपर्ने। अनियमित तरिकाले नाप तलुवा नाप्ने तौलिने यन्त्र प्रयोग बिक्री वितरण मर्मत सेवा प्रदान गरेमा प्रचलित कानुन बमोजिम कार्यवाही हुनेछ। विस्तृत जानकारीका लागि गुणस्तर तथा नापतौल कार्यालय पोखरा, फोन 061-452-797।
4: Thank you. तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।

0: स्टुडियो टाइम चेक, अहिले दिउँसोको 3 बज्यो।
1: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।
2: सबैभन्दा पहिले मुख्य मुख्य खबर। भुटेकोशी बाढीबाट कृषि क्षेत्रमा ठूलो क्षति, 1 अर्ब रुपियाँभन्दा बढीको पशुधन मात्र गुमियो। धादिङको कृष्णवीर सडक असोज 1 गतेदेखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह। तीज पर्वको अवसरमा पशुपतिसहित शिवालयहरूमा भिड, भुटेकोशी बाढीले निम्त्याएको विपद कारण रौनक घट्यो। हिमनदी तीव्र गतिमा पग्लिँदा भारतको अर्थतन्त्र पनि उच्च जोखिममा, 1 दशकैको तुलनामा पग्लिने दर झन्डै 65% बढ्यो। र भारतले एसिया कपको ट्रफी स्वीकार नगर्दा क्रिकेट फेरि राजनीतिक मोडमा। नेपाल खबरमा अब पूरा खबर। भुटेकोशी र आसपासका क्षेत्रमा आएको विनाशकारी

0: वृद्धिका कारण कृषि तथा पशुधन क्षेत्रमा ठूलो क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको प्रारम्भिक मूल्याङ्कन प्रतिवेदन अनुसार बाढीले विशेष गरी धान, तरकारी र पशुपक्षी क्षेत्रमा व्यापक नोक्सानी पुर्याएको छ। प्राप्त विवरण अनुसार प्रभावित क्षेत्रका विभिन्न पालिकामा 1,669 हेक्टर क्षेत्रफलको धान खेती नष्ट हुँदा 5,843 टन धान उत्पादनमा क्षति पुगेको छ। यस्तै 137 हेक्टर क्षेत्रफलको तरकारी खेती प्रभावित भई झण्डै 1,843 टन तरकारी नष्ट भएको छ। भौगोलिक रूपमा नुवाकोटको विदुर, लिखु, बेलकोट, गढी र धादिङ, गोर्खा र रसुवाका विभिन्न पालिकाहरू बाढीबाट बढी प्रभावित भएका छन्। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान खेती र 98 हेक्टर तरकारी खेतीमा क्षति पुगेको छ। उता पशुधनतर्फ मात्रै 1,11,39,00,000 रुपियाँ बराबरको क्षति भएको अनुमान छ। बाढीबाट कुल 2,52,000 भन्दा बढी पशुपक्षी प्रभावित भएका छन्, जसमध्ये 4,572 भैँसी मरेर 45,72,00,000 रुपियाँको क्षति भएको छ भने बाख्रा र च्याङ्ग्रामा 39,13,00,000 तथा गाई गोरुमा 17,92,00,000 रुपियाँ बराबरको नोक्सानी भएको छ। सङ्ख्याका हिसाबले 2,14,000 भन्दा बढी कुखुरा प्रभावित भए पनि कुल आर्थिक क्षतिमा भैँसी, बाख्रा र गाई गोरुको हिस्सा मात्रै 92% भन्दा धेरै छ। बाढीका कारण ग्रामीण क्षेत्रका कृषकहरूको आमदानी र अर्थतन्त्रमा गम्भीर असर परेको प्रतिवेदनले देखाएको छ। भोटेकोशीको बाढीका कारण कटानमा परि क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्णभीर खण्ड असोज 1 गतिदेखि दुईतर्फी नै सञ्चालनमा ल्याइने भएको छ। बाढी र पहिरोले सडकको तल्लो भाग बगाएपछि नेपाल जियो टेक्निकल सोसाइटीका विज्ञहरूसँगको परामर्श गरी भित्तातर्फबाट नयाँ ट्र्याक खनेर सडक बनाइएको छ। हिजो परीक्षणका रूपमा ग्यास बुलेटहरू पार लगाइए पनि सडकमा ग्राभेल बिछ्याउने र सतहगत निकासको काम बाँकी रहेकाले असोज 1 गतिदेखि नियमित दुईतर्फी गाडी खुलाइने सडक विभागले जनाएको छ। सडक विभागका योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शुभराज नेवानेले असोज 1 गतिदेखि सडक खुलाउने तयारी भए पनि पहिरोको जोखिम भने कायमै रहेकाले सावधानी अपनाउन आग्रह गर्नुभएको छ। सडक विभागले बाढी र पहिरोको प्रभाव त्रिशुली र नारायणी क्षेत्रसम्म परेकाले विपदको समयमा अत्यावश्यक काम बाहेक यात्रा नगर्न र यात्रा गर्नै परे सडकको अवस्था बुझेर मात्र निस्कन सर्वसाधारणलाई अपिल गरेको छ। मौसम सामान्य भएपछि राजमार्गको दीर्घकालीन पुनर्निर्माणको काम अघि बढाइने विभागले जनाएको छ। नेपाली हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदैछ। श्रीमानको दीर्घायु, पारिवारिक सुख समृद्धि तथा अविवाहित महिलाहरूले योग्य जीवन साथीको कामना गर्दै मनाइने तीजका अवसरमा बिहानदेखि पशुपतिनाथसहित देशभरका शिवालयहरूमा व्रतालु महिलाहरूको भिड लागेको छ। यस वर्ष विगतको तुलनामा दर्शन व्यवस्थापन सहज भए पनि देशभर आएको बाढी पहिरो र विपदका कारण तीजको रौनक भने केही खस्किएको छ। पशुपतिनाथ परिसरमा पुगेका भक्तजनहरू परम्परा जोगाउन पूजा आराधना गरे पनि बाढी पीडितको पीडाका कारण मनमा पूर्ण उत्साह नरहेको बताएका छन्। व्रतालुहरूले तीजको पूजा आराधना मार्फत आफ्ना परिवारको सुस्वास्थ्यका साथै बाढी पहिरोका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विपदमा परेकाहरूको शीघ्र उद्धार र देशमा शान्तिको कामना गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद र समृद्ध भविष्यका लागि भएको बताउनु भएको छ। राष्ट्रिय बाल दिवस 2083का अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शाहले संवैधानिक तथा कानुनी अधिकारहरूलाई हरेक बालबालिकाको दैनिक जीवनमा वास्तविक अनुभूति गराउनु अहिलेको मुख्य प्राथमिकता रहेको उल्लेख गर्नुभयो। यसका लागि सङ्घ, प्रदेश र पालिकाबीच प्रभावकारी सहकारी आवश्यक रहेको उहाँको भनाइ छ। बालापनको रक्षा, भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइँदै गरेको यस वर्षको बाल दिवसले बालबालिकाको वर्तमान सुरक्षित बनाएर मात्र राष्ट्रको भविष्य निर्माण गरिन सकिन्छ भन्ने सत्यलाई आत्मसात गरेको प्रधानमन्त्री शाहले बताउनुभयो। नेपालको संविधान र बालबालिका सम्बन्धी ऐनले बाल अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै प्रधानमन्त्री शाहले बाल अधिकारको संरक्षण र सम्वर्धनमा क्रियाशील सम्पूर्ण सरकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। नेपालमा राजनीतिक आन्दोलन र हुलदङ्गाका बेला सङ्ग्रहालयहरू जोखिममा पर्ने गरेको एक अध्ययनले देखाएको छ। अन्तर्राष्ट्रिय सङ्ग्रहालय परिषद आइकम नेपालले गरेको अध्ययन अनुसार देशमा सङ्ग्रहालयहरूमा आधारभूत भौतिक सुरक्षा भए पनि संस्थागत सुरक्षा नीति, प्रशिक्षित जनशक्ति र आपतकालीन तयारीको ठूलो अभाव छ। राजनीतिक अशान्तिका क्रममा सङ्ग्रहालयहरूले जबरजस्ती प्रवेश, तोडफोड, चोरी, आगजनी र प्रतात्विक वस्तुको अवैध ओसार पसार जस्ता गम्भीर जोखिम भोग्नु परेको प्रतिवेदनमा उल्लेख छ। गएको वर्षको नवयुवा आन्दोलनका क्रममा सिंहदरबार लगायत ऐतिहासिक भवन, प्राचीन वस्तु र अभिलेखहरूमा क्षति पुगेको उदाहरण दिँदै अध्ययनले सङ्ग्रहालय सञ्चालनमै सङ्कट आएको उजागर गरेको छ। अध्ययनले सङ्ग्रहालयको सुरक्षालाई राष्ट्रिय नीतिगत प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएको छ। यसका लागि भौतिक सुरक्षा, आपतकालीन पूर्व तयारी, अभिलेखीकरण, बिमा र सङ्कटपछिको पुनर्स्थापनाका लागि न्यूनतम मापदण्ड तुरन्त निर्धारण गर्नुपर्ने निष्कर्ष निकालिएको छ। अब विदेशको खबर। हिमालय क्षेत्रका हिमनदी तीव्र गतिमा पग्लदै जाँदा भारतको अर्थतन्त्र उच्च जोखिममा परेको पाइएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड र परामर्श संस्था सिस्टमिक लगायत संस्थाले तयार पारेको प्रतिवेदन उद्धृत गर्दै बिबिसीले जनाएअनुसार भारतको कुल गृहस्थ उत्पादन जिडिपीको झन्डै 20% हिस्सा हिमालयको पानी, कृषि, जलविद्युत र तीर्थयात्रामा आधारित रहेकाले हिमनदीको विनाशले भारतीय अर्थतन्त्र नै गम्भीर सङ्कटमा पर्ने चेतावनी दिएको छ। अध्ययन अनुसार हिमालय क्षेत्रका हिमनदीहरू एक दशकको तुलनामा 65% छिटो पग्लिरहेका छन्। भारतमा हुने कुल विपदमध्ये 35% हिमाली क्षेत्रमै हुने गरेको छ भने अध्ययन गरिएका हिमतालमध्ये 56 अत्यधिक जोखिमको अवस्थामा रहेका छन्। यद्यपि विशाल हिमालय काराकोरम क्षेत्रका झन्डै 40,000 हिमनदीमध्ये भारतसहितका देशहरूले जम्मा 21 मात्र नियमित अनुगमन गरिरहेका छन्। यस जोखिमबाट जोगिन प्रतिवेदनले कालो कार्बन उत्सर्जन घटाउन, हिमनदी अनुगमनको दायरा बढाउन र पहाडमा पर्यटन विकासको शैली फेर्न भारत सरकारलाई प्राथमिकताका सुझावहरू समेत प्रस्तुत गरेको छ। अब खेल खबर। युएईको दुबईमा गैराती भएको महिला एसिया कप क्रिकेटको फाइनल खेलपछि विजेता भारतले एसियाली क्रिकेट परिषद एसिसीका अध्यक्ष मोहसिन नकभीको हातबाट ट्रफी लिन अस्वीकार गर्दा पुरस्कार वितरण समारोह विवादित बनेको छ। नकभी पाकिस्तानका गृहमन्त्रीका साथै पाकिस्तान क्रिकेट बोर्ड पिसिबीका अध्यक्ष समेत हुनुहुन्छ। दक्षिण एसियाली छिमेकी देशहरूबीच चलिरहेको राजनीतिक तनावका बीच भारतले ट्रफी लिन अस्वीकार गरेको हो। दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको फाइनलमा भारतले श्रीलङ्कालाई 72 रनले हराउँदै उपाधि जित्यो। तर दुवै टोलीका खेलाडीहरू आआफ्ना ड्रेसिङ रुमबाट पर्खिरहँदा खेलपछिको समारोह 45 मिनटभन्दा धेरै समयसम्म ढिलो नपुगेको थियो। त्यसपछि अम्पायरहरूलाई चिन्नु तथा उपविजेता टोली श्रीलङ्काका खेलाडीहरूलाई पदक र पुरस्कार रकमको चेक हस्तान्तरण गरिएपछि सम्मान कार्यक्रम सम्पन्न भयो। यद्यपि कुनै पनि व्यक्तिगत पुरस्कारका साथै भारतीय टोलीलाई पनि पदक वा ट्रफी लिनका लागि बोलाइएन। सन् 2025 पाकिस्तानलाई हराउँदै एसिया कप जितेपछि पनि भारतीय पुरुष टोलीले मोहसिन नकभीको हातबाट ट्रफी लिन अस्वीकार गरेको थियो। चार भन्ज्याङ भित्रको खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा ठूलो क्षति, 1 अर्ब रुपियाँभन्दा बढीको पशुधन मात्रै गुमियो। धादिङको कृष्णवीर सडक असोज 1 गतेदेखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह। तीज पर्वको अवसरमा पशुपति सहित शिवालयहरूमा भिड, भोटेकोशी बाढीले निम्ताएको विपदका कारण रौनक घट्यो। हिमनदी तीव्र गतिमा पग्लिँदा

0: भारतको अर्थतन्त्र पनि उच्च जोखिममा, एक दशक अघिको तुलनामा पग्लिने द हिउँ पग्लिने दर 65% बढ्यो र भारतले एसिया कपको ट्रफी स्वीकार नगर्दा क्रिकेट फेरि राजनीतिक मोडमा।
1: साली नदीको शिर,
2: मणिचूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भीडभाडबाट टाढा,
2: सहरबाट नजिकै,
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9141954181, वेबसाइट झुले.com.np।
4: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैङ्क लिमिटेड, नेपालको पहिलो बैङ्क।
6: कृषि मन्त्र नार्क सँग,
2: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। तीज पर्वको अवसरमा आज काठमाडौँको पशुपतिनाथसहित देशभरका शिवालयहरूमा व्रतालु महिलाहरूको ठूलो भिड लागेको छ। अखण्ड सौभाग्य, पारिवारिक सुख समृद्धि र श्रीमानको दीर्घायु कामना गर्दै महिलाहरू कठोर निर्जला व्रत बसेर पूजा आराधना गरिरहेका छन्। भक्तजनहरूको सहजीकरणका लागि बिहान सबेरै 3 बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुल्ला गरिएको छ। रातो सारी, पोते र चुरामा सजिएका व्रतालुहरू गौशाला, तिलगङ्गा, जय बागेश्वरी र वनकाली हुँदै लामबद्ध भएर पशुपति दर्शन गरिरहेका छन्। दर्शनपछि पशुपति परिसर, हंस मण्डप र वनकाली क्षेत्रमा महिलाहरू तीजका मौलिक भाकामा नाचगान गर्दै उत्सव मनाइरहेका छन्। भक्तजनहरूको सुरक्षाका लागि सुरक्षा निकाय र स्वयंसेवकहरू ठुलो संख्यामा खटिएका छन् भने स्वास्थ्य समस्या आउन नदिन पशुपति क्षेत्रमा निशुल्क प्राथमिक स्वास्थ्य शिविरहरू समेत सञ्चालन गरिएका छन्। भक्तपुर दरबार क्षेत्रमा रहेको केदारनाथ मन्दिर हरितालिका तीजको उपलक्ष्यमा पहिलो पटक सर्वसाधारणका लागि आज खुल्ला गरिएको छ। मन्दिरका पुजारी प्रमिल राज सुवेदीका अनुसार यसअघि यो मन्दिर केदारनाथको जन्मोत्सव बुद्ध जयन्ती अर्थात् वैशाख पूर्णिमा र महाशिवरात्रिको दिन वर्षमा 2 पल्ट खोल्दै आएको थियो। तीजमा व्रत बसेका सर्वसाधारणका लागि दर्शन गर्न सहज बनाउन बिहानदेखि मन्दिर खुल्ला गरिएको हो। मन्दिर खुल्ला भएसँगै दर्शनका लागि त्यहाँ पुग्ने महिलाहरूको सहभागिता बाक्लो देखिएको छ। भक्तपुर सम्पदा संरक्षण समूहका संयोजक सत्य रामसुवालले तीजको अवसरमा दरबार क्षेत्रमै रहेको प्रसिद्ध चारधाम क्षेत्रमा एकैसाथ भव्य तथा दिव्य महाआरती पनि गरिने जानकारी दिनुभयो। नेवार समुदायले मौलिक तथा सांस्कृतिक पर्वका रूपमा भगवान गणेशको विशेष पूजा आराधना गरी आज चथा पर्व मनाउँदैछन्। घर आँगन, कौशी तथा पूजा स्थान सफा गरी परिवारका सदस्यहरू एकै ठाउँमा बसेर विधिपूर्वक पूजा आजा गरी चथा पर्व मनाइने परम्परा छ। पूजामा गणेशलाई विभिन्न प्रकारका फलफुल, तरकारी, अन्न तथा गेडागुडी चढाउने गरिन्छ। चथा पर्वमा प्रयोग गरिने फलफुल, अन्न र गेडागुडीले कृषि, प्रकृति र मानव जीवनबीचको सम्बन्धलाई झल्काउने जनविश्वास छ। वर्षभरि प्राप्त हुने नयाँ कृषि उत्पादन तथा प्राकृतिक उपजप्रति सम्मान र कृतज्ञ व्यक्त गर्ने उद्देश्यले चथा पूजा गर्ने परम्परा रहेको इन्द्रेश्वर महादेव पुजारी शिवप्रसाद जङ्गमले जानकारी दिनुभयो। र काठमाडौँका विभिन्न ठाउँबाट लागु औषधसहित 10 जना पक्राउ परेका छन्। इलाका प्रहरीकारले फर्पिङबाट खटेको टोलीले काठमाडौँको दक्षिणकाली नगरपालिका 5 फर्पिङ बस पार्कबाट ललितपुरका 23 वर्षका सृजन रम्तेललाई पक्राउ गरेको छ। प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका 14 लिक मार्गबाट रामेछापका 27 वर्षका विपिन श्रेष्ठ र धादिङका 20 वर्षका प्रकाश गैरेलाई पक्राउ गरेको छ। साथै थप अनुसन्धानका लागि लागु औषध कारोबारमा संलग्न रहेका लमजुङका 29 वर्षीय विशुद्ध मियार जित उनका 31 वर्षका मोहम्मद गुफरान पनि पक्राउ परेका छन्। प्रहरी वृत्त लैनचोरबाट खटिएको टोलीले काठमाडौँ 17 धोबीचौरबाट धादिङका 19 वर्षका रञ्जन विशुङ्खे, दोलखाका 40 वर्षका अमृत लामा र गोर्खाका 35 वर्षका रमेश गुरुङलाई पक्राउ गरेको छ। प्रहरी वृत्त कृतिपुरबाट खटिएको टोलीले काठमाडौँ 13 ताहाचलबाट धादिङका 23 वर्षीय सुभाष तामाङ र ओखलढुङ्गाका 21 वर्षीय महेश कटुवाललाई पनि पक्राउ गरेको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। धादिङको कृष्णवीर सडक असोज 1 गतेदेखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह। तीज पर्वको अवसरमा पशुपति सहित शिवालयहरूमा भिड, भोटेकोशी बाढीले निम्ताएको विपत्का कारण रौनक घट्यो र काठमाडौँका विभिन्न ठाउँबाट लागु औषध सहित 10 जना पक्राउ। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नुपूर्व सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: नेपाल कृषि अनुसन्धान परिषद कृषि अनुसन्धान निर्देशालय गण्डकी प्रदेश कास्की लुम्लेको अनुरोध। कृषि क्षेत्रमा नयाँ र उन्नत जातका बिउ प्रयोग गरी कृषि उत्पादन र उत्पादकत्व वृद्धि गरौँ। बाली विशेष क्षेत्रहरूको पहिचान गरी सम्भाव्य बालीको व्यावसायिक उत्पादनमा जोड दिउँ। स्थानीय रैथाने लोप उन्मुख बाली वस्तुहरूको संरक्षण गरौँ। स्रोत जात खुलेका गुणस्तर बिरुवा तथा बिउको मात्र प्रयोग गरौँ। विस्तृत जानकारीका लागि नेपाल कृषि अनुसन्धान परिषद कृषि अनुसन्धान निर्देशालय गण्डकी प्रदेश कास्की लुम्ले।
1: घर घरमा भान्सा घर,
2: अब भान्सा घर लङ रेन चामलको प्रत्येक बोरामा पाउनुहोस् रु 500 सम्मको कुपन अनि हरेक महिना बम्पर उपहार। जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्सा घर लङ रेन चामल,
1: स्वाद मात्र होइन प्रेम पस्कने।
3: स्वाद मात्र होइन प्रेम पस्कने।
4: फेरि गाडी बिग्रियो, तनावै दियो यो गाडीले पनि।
5: होइन के भो गुरुजी, किन तनाव लिनुहुन्छ?
4: अस्ति भर्खर बनाएको गाडी हेर्नुहोस् न, तेल धेरै खाएर हैरान भए। फेरि गाडी उस्तै तान्ने गाह्रो मान्ने, धुवाको मुस्लो छुटेर दिगदार भए।
5: ए गुरुजी, पनि पेट दुख्दा टाउको क्षति गरेर हुन्छ त? तपाईँको गाडीको समस्याको समाधान पोखरा डिजल सर्भिसमा हुन्छ।
6: तपाईँ पनि बोस मेसिनद्वारा सम्पूर्ण किसिमका पम्प तथा नोजलहरू जाँच अनि मर्मतका लागि सदैव सम्झनुहोस्। साथै सम्पूर्ण पम्पका पार्ट्सहरू सुपथ मूल्यमा उपलब्ध छन्।
7: सम्पर्क पोखरा डिजल सर्भिस, पोखरा औद्योगिक क्षेत्र, पोखरा 10 कास्की, फोन 061541209, 98464567, प्रोप्राइटर आनन्द खाड, 98562297।
8: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।

0: स्टुडियो टाइम चेक, अहिले दिउँसोको 4 बज्यो। तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै। नोबेल हस्पिटल, नोबेल चिल्ड्रन एन्ड वुमेन हस्पिटल एन्ड ट्रमा सेन्टर प्रालीमा अत्याधुनिक प्रविधियुक्त उपकरण सहित बाल तथा नवजात शिशु रोगको उपचार हुने हुँदा आफ्ना बाल बालिकाहरूको समयमै स्वास्थ्य जाँच गराई स्वस्थ सन्तानको सुख प्राप्त गर्नुहोस्।
1: हाम्रा अन्य सेवाहरूमा भिडियो एक्सरे, आधुनिक प्रयोगशालाको सुविधा, एक्सरे, फिजियोथेरापी, इसिजी, इको मुटुको भिडियो एक्सरे, अपरेसन सेवा, ICU, NICU, PICU।
2: विशेषज्ञ सेवाहरू, नवजात शिशु तथा बाल रोग सेवा, प्रसूति तथा स्त्री रोग सेवा, हाट जोर्नी, नसा तथा बाथ रोग सेवा, पेट छाती मुटु तथा थाइराइड, नाक कान घाँटी रोग सेवा, छाला यौन तथा कुष्ठ रोग सेवा, जर्नल सर्जरी, फार्मेसी सेवा, 24 घण्टा एम्बुलेन्स तथा आकस्मिक सेवा, साथै क्यान्टिनको सुविधा। सम्पर्क नोबेल हस्पिटल, नोबेल चिल्ड्रेन एन्ड वुमेन हस्पिटल एन्ड ट्रामा सेन्टर प्राली, बिरौटा 17 पोखरा, फोन 061-590-142, 590-143।
3: घर र अफिसमा प्रयोग गरिने फर्निचरका सामग्रीहरू वर्षौँ टिकाउ मजबुत हुनुपर्छ। त्यसको लागि काठ, गुणस्तरीय, किरा, धमिरा, धुलिया नलाग्ने फर्निचर उद्योगमा खरिद गर्नुपर्छ।
4: फर्निचर केवल घर सजाउनका लागि मात्र नभई मानव शरीरलाई स्वास्थ्य र आरामदायी फर्निचरहरू चाहिन्छ। त्यसैले लामो समयदेखि फर्निचरमा काम गर्दै आउनुभएका दक्ष तथा अनुभवीद्वारा अर्डर बमोजिम त्रिकोष, चौकोष, खापा तथा आकर्षक फर्निचरहरू सुपथ मूल्यका लागि विकास एन्ड विशाल फर्निचर उद्योगलाई सम्झनुहोस्। पोखरा 5 मालेपाटन मदन मार्ग, फोन 061-575-0053, प्रोप्राइटर होम बहादुर थापा, मोबाइल 98-560-63-800-21।
0: पुल सेक्टर पोखराको अनुरोध। पुलको सीमा मिचेर घर टहरा तथा कुनै थायी वा अस्थायी संरचना निर्माण नगरौं। पुलहरूको 500 मिटर तल वा माथिबाट नदीजन्य पदार्थ निकाल्दा पुलमा क्षति पुग्न सक्ने भएकोले त्यस्तो काम नगरौं। सवारी आवागमनमा अवरोध हुने गरी पुलको मुखमा सामान थुपार्ने, फोहोर गर्ने र सवारी साधन धुने काम नगरौँ। पुलमा ठुला सवारी साधनहरू लामो समयसम्म रोक्ने काम नगरौँ। पुल सडक सञ्जालको अभिन्न अङ्ग र हामी सबैको साझा सम्पत्ति हुन्। त्यसैले हामी सबै मिलेर यसको संरक्षण गरौँ। योजना प्रमुख पुल सेक्टर पोखराद्वारा जारी अनुरोध।

0: अफकको पालो, न्यूज सर्ट, इन्फर्मेसन एन्ड टिप्स ब्रेक।
1: ड्राई फ्रुटको राजा मानिने काजु किनेर खाँदा निकै महँगो पर्छ। काजु सामान्य मान्छेले दैनिक रूपमा सेवन गरेर खान सक्दैनन्, तर महँगो भए पनि काजुका फाइदा धेरै छन्। यसलाई हर कोहीले किनेर खान सक्दैनन् किनकि यो एकदमै महँगो छ। तैपनि दैनिक दुई तिनवटा मात्रै काजुको सेवन गर्ने हो भने पनि यसले स्वास्थ्यमा निकै फाइदा पुर्याउँछ। काजुका फाइदा भने अनगिन्ती छन्। काजुमा म्याग्नेसियम, कपर, आइरन, पोटासियम लगायतका पोषक तत्त्वहरू पाइन्छ। काजुलाई ऊर्जाको राम्रो स्रोत पनि मानिन्छ। यस अलावा यसमा विभिन्न भिटामिन, क्याल्सियम लगायतका तत्त्व समेत पाइन्छ, जसले शरीरमा अनेकौं प्रकारको लाभ पुर्याउँछ। बहु उपयोगी मानिने काजुका फाइदाबारे अझै विस्तृतमा चर्चा गरौं। दिमाग तेजिलो। काजुले दिमाग तेजिलो बनाउन मद्दत गर्दछ। काजुमा भिटामिन बी प्रचुर मात्रामा पाइन्छ, यसले दिमाग तेजिलो बनाउन मद्दत गर्दछ। हड्डी र दाँत बलियो। दैनिक काजुको सेवनले हाम्रो शरीरका हड्डी र दाँतलाई बलियो बनाउन मद्दत गर्छ। गर्भवती महिलाहरूका लागि काजु वरदान जस्तै मानिन्छ। यसले सुत्केरी आमा र बच्चा दुवैलाई एकदमै फाइदा पुर्याउँछ। आँखा तेजिलो। काजुमा पाइने जिथाई रसायनले आँखालाई स्वस्थ र तेजिलो बनाउने गर्छ। छालामा चमकता ल्याउँछ। काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ, त्यसले काजु खाँदा अनुहारमा चम्किलो हुन्छ। काजुलाई दुधमा मिसाएर लेप बनाएर लगाउने र अनुहारमा मसाज गर्नाले पनि अनुहार अझ बढी चम्किलो र सुन्दर देखिन्छ। सेक्स क्षमतामा वृद्धि। नियमित काजु खानाले सेक्स क्षमतामा वृद्धि हुन्छ, साथै काजुको सेवनले कब्जियतबाट पनि छुटकारा मिल्छ। थकान मेटाउँछ। काजु जुनसुकै उमेरका मानिसले खाँदा पनि कुनै असर पुग्दैन। यसको सेवनले थकान मेटाउन सहयोग पुर्याउँछ। उच्च रक्तचाप नियन्त्रण। काजुमा सोडियमको मात्रा पाइने हुनाले उच्च रक्तचाप भएका व्यक्तिले खाँदा अधिक लाभ मिल्छ। साथै काजुले कुनै साइड इफेक्ट गर्दैन, यो जुनै उमेर समूहले खाँदा पनि निकै लाभदायक हुन्छ। काजुले मुटु बलियो बनाउनुको साथै डर लाग्ने जस्ता रोगको पनि नियन्त्रण गर्दछ। काजुको सेवनले कपाल चमकदार बनाउन मद्दत पुर्याउँछ भने यसले कोलेस्ट्रोल घटाउन समेत सहयोग पुर्याउँछ।
2: नरिवलको पानी स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ। हरेक बिहान नरिवलको पानी पिउँदा तपाईँको स्वास्थ्य राम्रो रहन्छ। नरिवलको पानीको यति धेरै फाइदा हुन्छ कि डाक्टरहरूले यसलाई हरेक रोगमा पिउनको लागि सुझाव दिन्छन्। तर के तपाईँले कहिले सोच्नु भएको छ कि यो नरिवलमा जुन पानी हुन्छ त्यो कहाँबाट आउँछ? सायद तपाईँले यसमा कहिले ध्यान दिनुभएको छैन। यदि तपाईँलाई थाहा छैन भने आउनुहोस्, जानौँ कि नरिवलमा आखिर पानी कहाँबाट आउँछ। विज्ञानको अनुसार नरिवलमा जुन पानी भरिएको हुन्छ त्यो उसको एन्डोस्पर्म हुन्छ। वास्तवमा नरिवलको रुखले आफ्नो जरा मार्फत पानीलाई सङ्कलन गरी आफ्नो फलहरूमा पुर्याउँछ। यस प्रक्रियामा रुखका कोशिकाहरूले काम गर्ने गर्छन्। यी कोशिकाहरूले नै रुखको पानीलाई तान्दै फलसम्म पुर्याउँछन्। फलहरूमा जब पानी भरिन थाल्छ तब यसमा रुखको एन्डोस्पर्म मिसिन्छ र यो पानी घनत्वमा गाढा हुन्छ। जब नरिवल पाक्छ तब यो पानी सुक्न थाल्छ र यो सेतो रङको ठोस पदार्थमा परिणत हुन्छ, जुन खान योग्य हुन्छ। तपाईँले देख्नु भएको होला कि नरिवलको रुखमा एउटै समयमा धेरै फलहरू लाग्ने गर्छन्। रुखको पानीलाई ती फलहरूमा सङ्कलन गर्नको लागि एकैपटक धेरै फलहरू लागेको हुन्छ।
3: हिँड्नु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। हिँड्नु सबैभन्दा सजिलो व्यायाम पनि हो, जसलाई मानिसहरू आफ्नो दिनचर्यामा समावेश गर्न सक्छन्। यसका लागि विशेष उपकरणको पनि आवश्यकता पर्दैन। हिँड्दा तपाईँको मुटु स्वस्थ रहन्छ, वजन नियन्त्रणमा रहन्छ, साथै तपाईँको हड्डी पनि मजबुत हुन्छ। हरेक दिन 15,000 कदम हिँड्नु एउटा फाइदाजनक लक्ष्य हुन सक्छ। मुटुको स्वास्थ्य राम्रो हुन्छ। हरेक दिन हिँड्दा तपाईँको मुटु बलियो हुन्छ। रक्तचाप नियन्त्रणमा रहन्छ भने रक्त सञ्चार पनि राम्रो हुन्छ। यसले मुटुको रोग र स्ट्रोकको खतरा पनि कम हुन्छ। तौल कम हुन्छ। हिँड्दा क्यालोरी बर्न हुन्छ, यसले तौल कम गर्न वा स्थिर राख्न मद्दत गर्छ। यसरी मोटोपनबाट जोडिएका डायबिटिज जस्ता रोगहरूबाट पनि बच्न सकिन्छ। श्वास लिने क्षमता बलियो बनाउँछ। नियमित रूपमा हिँड्दा तपाईँको फोक्सो पनि स्वस्थ रहन्छ र यसको कार्यक्षमता राम्रो हुन्छ, जसले तपाईँलाई लामो उमेरसम्म स्वस्थ रहन मद्दत गर्छ। हड्डी र मांसपेशी बलियो बनाउँछ। हिँड्नु यस्तो व्यायाम हो जसमा तपाईँले शरीरको भार उठाउनुपर्छ। यसले हड्डीको घनत्व र मांसपेशीको बलियोपन कायम रहन्छ। यसबाट बुढो उमेरमा हड्डी कमजोर हुने खतरा पनि कम रहन्छ। मानसिक स्वास्थ्यलाई फाइदा गर्छ। व्यायाम गर्दा एन्ड्रोफिन नामक रसायन निस्कन्छ। यसले तनाव र डिप्रेसनलाई कम गर्छ। नियमित रूपमा हिँड्दा मस्तिष्क तिखो हुन्छ र डिमेन्सियाको खतरा कम हुन्छ। ऊर्जाको स्तर बढ्छ। हिँड्दा शरीरमा रक्त सञ्चार र अक्सिजनको प्रवाह राम्रो हुन्छ। यसले तपाईँको शरीरमा ऊर्जाको स्तर बढ्छ र तपाईँ चुस्त दुरुस्त महसुस गर्न सक्नुहुन्छ। रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ। हरेक दिन हल्का व्यायामले रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्न सहयोग पुर्याउँछ। दीर्घकालीन बिरामीको खतरा कम गर्छ। नियमित रूपमा हिँड्दा टाइप 2 डायबिटिज र मेटाबोलिक सिन्ड्रोम जस्ता दीर्घकालीन बिरामीहरूसँग खतरा कम हुन्छन्।
4: ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय गण्डकी प्रदेश पोखराको जनहितमा जारी सन्देश। सिंचाइको विस्तार गरी कृषि उत्पादनमा वृद्धि गरौँ। खानेपानीको मुहान स्रोत धारा संरक्षण तथा सफा राखौँ। खानेपानीको स्रोत वा मुहानलाई प्रतिकूल असर पर्ने गरी कुनै पनि प्रकारको पूर्वाधार वा स्थायी वा अस्थायी संरचनाहरूको निर्माण नगरौँ। खानेपानीको स्रोत वा बाफ क्षेत्रमा माछा लगायतका जलचर प्राणीमा असर पर्न नदिऊ। पिउनका लागि स्वच्छ र सफा पानी मात्र प्रयोग गरौँ। खानेपानीको स्रोत लोप हुनबाट बचाउन त्यसको आसपासका क्षेत्रमा वृक्षारोपण गरौँ। फोहोर मैला उचित व्यवस्थापन गरौँ। थप जानकारीका लागि ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय गण्डकी प्रदेश पोखरा।
5: ओहो राजन भाइ, के छ?
6: यो पाइप चुह्यो अनि दुःख दियो भने नि तपाईँ मेरो नामै चेन्ज गरिदिनुहोस्।
5: ओहो सुरेश भाइ, के छ खबर?
6: ओहो विजय भाइ, कता हो विजय भाइ? जबदेखि किसानको डिउरा स्ट्रिम सिपिबिसी पाइप प्रयोग गर्न थाले त्यसपछि मेरो नाम विजय मात्र रह्यो।
7: विश्वको नम्बर एक जापानिज कम्पाउन्ड सेक्युसीको उत्कृष्ट प्रविधिबाट बनेको किसान ड्युरा स्ट्रिम सिपिबिसी पाइप्स, राष्ट्रको शान किसान।

0: पल पलमा साथ छ हाम्रो देशको हरेक ठाउँमा विकासको अभियानमा
1: सबैको मन मनमा छ राष्ट्र निर्माणमा समर्पित मैनावती स्टील इन्डस्ट्रिज प्राली
0: भविष्यको लागि गुणस्तरीय सामग्री साथै 1995 निरन्तर हाम्रो सपना र बलियो भविष्यलाई जोड्दै आइरहेको छ यो हो मैनावती स्टील इन्डस्ट्रिज प्राली
1: विकास र निर्माणको कामलाई सदैव मजबुत राख्ने मैनावती स्टील इन्डस्ट्रिजका उत्पादनहरू प्रयोग गरी ढुक्क हुनुहोस् मैनावती स्टील इन्डस्ट्रिज प्राइभेट लिमिटेड विराटनगर नेपाल
2: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो तपाईँ सँगै गुनगुनाउँदै

0: स्टुडियो टाइम चेक, अहिले साँझको 5 बज्यो। तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।
1: घरमा भोलि पार्टी छ, त्यतिका धेरै पाहुनाको लागि कहाँबाट मासु उपलब्ध गराउने? फेरि मासु गुणस्तरीय एवं स्वास्थ्यवर्धक पनि हुनु पर्यो।
2: त्यसका लागि सौगत फ्रेस हाउस छँदैछ नि, किन चिन्ता लिन्छौ? विवाहका लागि होस् वा सभा समारोह, होटल रेस्टुरेन्ट तथा पार्टीका लागि सोच्छ ताजा र स्वादिष्ट मासुका लागि सदैव हामीलाई सम्झनुहोस्। साथै लोकल खसी तथा बोकाको मासु, ब्रोइलर, गिरिराज, लेयर्स कुखुराको मासु, अन्डा आदि चाहिएमा सुपथ मूल्यमा होम डेलिभरीको साथ उपलब्ध छ, साथमा फ्रोजन फुड्स पनि। सम्पर्क सौकत फ्रेस हाउस, पोखरा 17 बिरौटा, मोबाइल 9864068373, 9901477865।
0: कुष्ठरोग कुनै श्राप वा पूर्व जन्मको पापको कारणले र वंशानुगत रूपमा लाग्ने रोग होइन, यो कीटाणुबाट लाग्ने रोग हो। उपचार गरे पूर्ण रूपमा सन्चो हुन्छ। यसले छाला, नसा, आँखा र नाकलाई असर गर्दछ। यो सजिलै सर्ने रोग होइन, उपचार गरौँ र यसबाट नडराउँ।
3: छालामा हल्का रातो, फुस्रो र नचिलाउने दागहरू भएमा, हातखुट्टा झमझमाउने वा छुँदा थाहा नभएमा, हातखुट्टामा कमजोरी भएमा र हात र खुट्टाको छाला सुक्खा भएमा कुष्ठरोग लागेको हुन सक्छ। लक्षण आफू वा अरूमा देखा परेमा तुरन्त स्वास्थ्य संस्थामा गई जाँच गराइहालौ।
0: सबै सरकारी स्वास्थ्य संस्था वा INF नेपाल अन्तर्गतका अस्पतालहरूमा कुष्ठरोगको औषधि निशुल्क पाइन्छ।
3: थप जानकारीको लागि INF नेपाल अन्तर्गत हरियो खर्क अस्पताल पोखरा, साइनिङ अस्पताल नेपालगञ्ज र वीरेन्द्र नगर सुर्खेतमा सम्पर्क गर्न सक्नुहुनेछ।

0: अफकको पालो, न्यूज सर्ट, इन्फर्मेसन एन्ड टिप्स ब्रेक।
1: बच्चादेखि वृद्धसम्म सबैलाई कुकुरसँग खेल्न र तिनीहरूलाई पाल्न मनपर्छ। धेरै मानिसहरूले आफ्नो घरमा दुई तिनवटा कुकुर पालेर राखेका पनि हुन्छन्। धेरै पहिलादेखि मानिस र कुकुर बीचको सम्बन्ध यस्तै छ। धेरै पटक कुकुरले जिब्रो निकालेको देख्नु भएको होला। यदि तपाईँलाई कुकुरहरू आफ्नो जिब्रो किन बाहिर निकाल्छन् भनेर सोधियो भने उत्तर के हुन्छ? किन छिटो छिटो सास फेर्छ? र यसको उत्तर तपाईँलाई थाहा छैन भने यसको पछाडिको कारण जानौँ। विशेषज्ञहरूको भनाइअनुसार कुकुरहरूको शरीर धेरै तातो हुन्छ। यस्तो अवस्थामा आफूलाई चिसो राख्नका लागि कुकुरहरूले आफ्नो जिब्रो बाहिर निकाल्छन्। कुकुरहरूले आफ्नो शरीरको तापक्रमलाई कायम राख्नका लागि आफ्नो जिब्रो बाहिर निकाल्ने गर्छन्। जाडोको तुलनामा कुकुरहरूले गर्मीमा आफ्नो जिब्रो बढी समयका लागि बाहिर निकाल्छ। कुकुरहरूको शरीरको तापक्रम यति धेरै हुन्छ कि तिनीहरू सधैँ छिटो छिटो सास फेर्ने गर्छन्। यस सम्पूर्ण प्रक्रियालाई थर्मोरेगुलेसन भनिन्छ। थर्मोरेगुलेसन यस्तो प्रक्रिया हो जसद्वारा जीवहरूले आफ्नो आन्तरिक शरीरको तापक्रमलाई कायम राख्छन्। जब मानिसहरूलाई गर्मी लाग्छ, शरीरमा पसिनाको ग्रन्थीहरूले पसिना उत्पादन गर्छन्। पसिनामा लगभग 99% पानी हुन्छ। यो पानीले हाम्रो शरीरको गर्मीलाई अवशोषित गरेर बाष्पित हुन्छ, जसले हामीलाई हाम्रो शरीरको गर्मीलाई कम गर्न मद्दत गर्छ। कुकुरहरूमा पनि पसिनाको ग्रन्थीहरू हुन्छ, यद्यपि तिनीहरूको पन्जाहरूको तलपट्टि हुन्छ। तर तिनीहरूका पन्जाहरू साना हुन्छन् र प्राय उभिन र बस्नका लागि प्रयोग हुन्छ। त्यसैले कुकुरहरूलाई आफ्नो शरीरको गर्मी कम गर्नका लागि तिनीहरूको पन्जाबाट निस्किएको पसिना पर्याप्त हुँदैन। त्यसैले तिनीहरूले आफ्नो जिब्रो बाहिर निकालेर आफ्नो शरीरको गर्मीलाई कम गर्छन्। तिनीहरूले आफ्नो लामो जिब्रो बाहिर निकाल्छन् र जोडले सास फेर्छन्। यसका कारण तिनीहरूको र्यालमा भएको पानीले शरीरको गर्मीलाई बाष्पित गरिदिन्छ। यस प्रकार कुकुरलाई थर्मोगुलेसनमा मद्दत मिल्छ।
2: शरीरमा भिटामिन डी को कमी भयो भने के हुन्छ? अहिलेको हाम्रो जिन्दगी निकै भागदौडपूर्ण छ। व्यस्तताका कारण हामी आफ्नै लागि पनि खासै समय निकाल्न सकिरहेका छैनौँ। यो हाम्रो स्वास्थ्य र शरीर दुवैका लागि निकै हानिकारक साबित हुन सक्छ। स्वास्थ्य राम्रो बनाउन शरीरलाई कैयौँ खाले भिटामिनको आवश्यकता पर्दछ। यिनै मध्ये एक हो भिटामिन डी। हाम्रो शरीरले नियमित रूपमा भिटामिन डी कसरी पाउँछ? भिटामिन डी को प्राकृतिक स्रोत सूर्यको किरण हो। सूर्यको किरणमा प्रचुर मात्रामा भिटामिन डी पाइन्छ। यसबाहेक हामीले आफ्नो आहारमा केही विशेष चिजहरू समावेश गरेर पनि भिटामिन डी को पूर्ति गर्न सक्छौँ। भिटामिन डी ले हाम्रो शरीरलाई स्वस्थ राख्छ र हड्डी बलियो मजबुत बनाउँछ। शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई पनि यसले बलियो बनाउँछ। क्यान्सर जस्ता रोगसँग लड्न मद्दत गर्छ। भिटामिन डी को कमीलाई हटाउन मेडिकल स्टोरहरूमा क्याप्सुल पनि पाइन्छ। यसको सेवनबाट पनि शरीरमा भिटामिन डी को कमीलाई पूरा गर्न सकिन्छ। ध्यानमा राख्नुपर्ने कुरा चाहिँ के छ भने यी क्याप्सुलहरू खानु अघि चिकित्सा परामर्श आवश्यक हुन्छ। भिटामिन डी को प्रकार: भिटामिन डी टू एग्रो क्याल्सिफेरल। भिटामिन डी टू मानव शरीरमा पाइँदैन। यो भिटामिन बिरुवाहरूबाट प्राप्त गर्न सकिन्छ। बिरुवाहरूले सूर्यको परावैज्ञानिक किरणहरूको सहायताले यो भिटामिन उत्पादन गर्छन्। भिटामिन डी थ्री यो भिटामिन मानव शरीरमा मात्र उत्पादन हुन्छ। सूर्यको किरण मानवको छालामा परेपछि यो भिटामिन बन्छ। माछा खाएर पनि यो भिटामिनको पूर्ति गर्न सकिन्छ। भिटामिन डी को कमीका लक्षणहरू: ब्लड प्रेसर, थकान महसुस भइरहने, जोर्नी र हड्डीमा दुखाई, शरीर चाउरी पर्ने, डिप्रेसन वा तनाव हुनु, मांसपेशी कमजोर हुनु, मधुमेह हुनु, क्यान्सरको जोखिम, रोग प्रतिरक्षा कमजोर हुनु, बच्चाहरूमा रिकेट्स रोग लाग्नु, हड्डी नरम हुनु, पोषणको कमीका कारण पनि भिटामिन डी को कमी हुन सक्छ। एक तिहाई मानिसमा यो समस्या देख्न सकिन्छ। सामान्यतया यो समस्या बच्चा वा वयस्क मानिसमा हुन सक्छ। प्राय बन्द कोठामा बस्ने मानिसहरूलाई भिटामिन डी को धेरै कम हुने गर्छ। भिटामिन डी को कमी भयो भने के हुन्छ? भिटामिन डी को कमीले हाम्रो शरीरको रोगको प्रतिरोधात्मक क्षमता कमजोर हुन थाल्छ र हामी चाँडै थाक्छौँ। शरीर निकै कमजोर भएको महसुस हुन थाल्छ। यसले गर्दा हामी छिट्टै बिरामी पर्न थाल्छौँ र हाम्रो शरीरको हड्डी र दाँतमा पनि पीडा हुन थाल्छ। भिटामिन डी कसरी प्राप्त गर्ने? भिटामिन डी शरीरको विकासका लागि जरुरी भिटामिन हो। शरीरमा भिटामिन डी को कमी भएमा रिकेट्स रोग लाग्न सक्छ। घामको किरणमा बस्दा हाम्रो शरीरले भिटामिन डी पाउँछ। यो हाम्रो शरीरको लागि फाइदाजनक हुन्छ। विशेष खालका खानेकुराबाट भिटामिन डी प्राप्त गर्न सक्छौ, जस्तै अन्डा, दुध, च्याउ, दही, माछा, सुन्तला, बोक्रा, नफ्याँकिएको अन्न, ओट्स, मासु लगायतमा भिटामिन डी पाउन सक्छौ। यसको उपचार विधि जस्तै भिटामिन डी को कमीबाट बस्न आफ्नो जीवनशैली परिवर्तन गर्न आवश्यक छ। हामी सबैलाई हरेक दिन 60-1000 आइयु भिटामिन डी चाहिन्छ। यसले हाम्रो शरीरलाई स्वस्थ राख्छ र भिटामिन डी को कमी हुँदैन। भिटामिन डी को कमीको उपचार यसको लक्षणमा निर्भर रहन्छ। परीक्षणपछि शरीरमा भिटामिन डी को स्तर कस्तो छ भन्ने थाहा हुन्छ। यसकै आधारमा डाक्टरले उपचार प्रक्रिया सुरु गर्दछन्। भिटामिन डी को कमी कतिको छ भन्ने कुरा रगत परीक्षणबाट पत्ता लगाइन्छ। त्यसपछि चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गरेर नियन्त्रण गर्न सकिन्छ।
3: सुत्नका लागि सिरानी एक महत्त्वपूर्ण वस्तु हो। मानिसको एक तिहाई जीवन सुतेरै बित्छ। के सिरानी बिना सुत्न सकिएला त? सुत्नु अघि नै मानिसले सिरानी खोइ भन्न थालिहाल्छन्। सिरानी बिना सुत्ने कुरा हामी परिकल्पना पनि गर्न सक्दैनौँ, किनभने सिरानीले हाम्रो निद्राको गुणवत्तामा सिधा प्रभाव पार्दछ। मानव शरीरको हड्डीको संरचना शरीर हुँदै हाम्रो दिमागसम्म जोडिएको हुन्छ। यसको रचना नै त्यसरी भएको छ। जब हामीले सिरानी राखेर सुत्ने गर्छौँ तब हाम्रो शरीरमा धेरै फरक पर्छ। सिरानी राखेर सुत्दा मानव शरीरले पूर्ण रूपमा काम गर्न नपाउने र तनाव व्यवस्थापन गर्न समेत गाह्रो हुने विभिन्न रिपोर्टहरूले देखाएका छन्। तर धेरै अग्लो सिरानी लगाएर सुत्नु नोक्सानदायक पनि हुनसक्छ। टाउको दुख्ने र माइग्रेन। अग्लो सिरानीमा सुत्दा टाउको दुख्ने र माइग्रेनको समेत समस्या हुन्छ। सिरानीको अनुचित पोजिसनले गर्दा टाउको दुख्ने सम्भावना बढ्दछ। तनाव भर्दैन। हामी दिनभरिको थकानका कारण रातिको समयमा आराम गर्ने गर्छौँ। त्यो अवस्थामा अग्लो सिरानी राख्दा तनाव भर्न सक्दैन। यसले गर्दा हाम्रो शरीरको तनाव पनि हड्डीतिर सर्न थाल्छ। एक हिसाबले भन्ने हो भने अग्लो सिरानीका कारण हाम्रो तनाव र थकान राम्रोसँग सञ्चार भएर बाहिर निस्किन पाउँदैन। तनाव बढी हुन थालेपछि शरीरको थकान पनि मेटिँदैन। यसले हाम्रो दैनिकीलाई पनि असर पार्न थाल्छ। यसको असर रिङ्गटा लाग्ने, केही सेकेन्डका लागि चक्कर आउने, टाउको भारी हुने, सोच्ने तरिकामा समेत समस्या पर्ने हुन्छ।
4: गुणस्तरीय बिउ, असल रुख, असल रुख, राम्रो वन, राम्रो वन, राम्रो उत्पादन। वनको संरक्षण र समृद्धिका लागि सही बिउ छनौट गरौँ। वनस्पतिहरूलाई प्राकृतिक रूपमा पुनर्जन्म दिनका लागि उच्च गुणस्तरको बिउ आवश्यक पर्दछ। सही समयमा सही बिउ रोप्नुभयो भने मात्र हरियाली बढ्छ। नेपालको महत्त्वपूर्ण प्राकृतिक स्रोतको रूपमा रहेको वन क्षेत्रले दिगो विकासमा समेत महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। मुलुकको झन्डे आधा भूभागमा ढाकेको वन क्षेत्रले पर्यावरणीय सुरक्षा, सांस्कृतिक, सामाजिक र आर्थिक समुन्नतिमा समेत योगदान पुर्याएको छ। तसर्थ देशको आर्थिक विकासको मेरुदण्डको रूपमा रहेको कृषि, पर्यटन, जलस्रोत, उद्योग आदिको आधार स्तम्भ नै वन क्षेत्र हो। वन क्षेत्रको दिगो व्यवस्थापनका लागि सही बिउ छनौट र रोपण आवश्यक छ। साथै बिउ सङ्कलन गर्दा परिपक्व र स्वस्थ बिउ मात्र प्रयोग गरौँ। वन संरक्षण तथा गुणस्तरीय बिउ सङ्कलन सम्बन्धी जानकारीका लागि जनहितमा जारी सन्देश। विस्तृत जानकारीका लागि वन बिउ प्रयोगशाला तथा भण्डारण केन्द्र पोखरा।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: समयमै बाली बीमा गरौँ आकस्मिक क्षतिबाट बचौँ कास्की जिल्लाको लागि आधिकारिक बीमा कम्पनी सिद्धार्थ इन्सुरेन्स प्रदेश सरकार कृषि तथा भूमि व्यवस्था मन्त्रालय कृषि विकास निर्देशनालय कृषि ज्ञान केन्द्र कास्की गण्डकी प्रदेश नेपालद्वारा जारी सन्देश
3: तपाईँ सुन्दै हुनुहुन्छ

0: नोबेल हस्पिटल, नोबेल चिल्ड्रन एन्ड ओमेन हस्पिटल एन्ड ट्रमा सेन्टर प्रालीमा अत्याधुनिक प्रविधियुक्त उपकरण सहित बाल तथा नवजात शिशु रोगको उपचार हुने हुँदा आफ्ना बाल बालिकाहरूको समयमै स्वास्थ्य जाँच गराई स्वस्थ सन्तानको सुख प्राप्त गर्नुहोस्।
1: हाम्रा अन्य सेवाहरूमा भिडियो एक्सरे, आधुनिक प्रयोगशालाको सुविधा, एक्सरे, फिजियोथेरापी, इसिजी, इको मुटुको भिडियो एक्सरे, अपरेसन सेवा, आइसियु, एनआइसियु, पिआइसियु,
2: विशेषज्ञ सेवाहरू, नवजात शिशु तथा बाल रोग सेवा, पशुति तथा स्त्री रोग सेवा, हाट जोर्नी, नसा तथा बाथ रोग सेवा, पेट छाती मुटु तथा थाइराइड, नाक कान घाँटी रोग सेवा, छाला यौन तथा कुष्ठ रोग सेवा, जर्नल सर्जरी, फार्मेसी सेवा, 24 घण्टा एम्बुलेन्स तथा आकस्मिक सेवा, साथै क्यान्टिनको सुविधा। सम्पर्क नोबेल हस्पिटल, नोबेल चिल्ड्रेन एन्ड ओमेन हस्पिटल एन्ड ट्रामा सेन्टर प्राली, बिरौटा 17 पोखरा, फोन 061-590-142, 590-143।
3: आयुर्वेदिक पद्धतिद्वारा प्राचीन कालदेखि त्वचा र शरीरका लागि प्रयोग गरिने हिमाली जडीबुटीहरूको दुर्लभ सम्मिश्रण अब ओखती साबुनमा, जसको दैनिक प्रयोगले दिन्छ अनुहार र शरीरलाई प्राकृतिक पोषण र त्वचामा थप्छ अझ सौन्दर्यता र निखारपन। जडीबुटीको शक्ति, साबुन ओखती।
4: पशु पन्छीलाई स्वस्थ राखी नाफामूलक व्यवसाय गर्न रोगको शङ्का लाग्ने बित्तिकै पशुहरूको स्वस्थ परीक्षण गराउनु आवश्यक हुन्छ। पशुपन्छीका रोगहरूको निदान गर्न दुध, पिसाब, कुखुरा, पानी, रगत, स्वाब लगायतका नमुनाहरू गण्डकी हस्पिटल चोकमा अवस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा ल्याउनु हुन अनुरोध गर्दछौँ। साथै प्रयोगशालाको सुविधा उपयोग गरी पशु स्वस्थ र जनस्वास्थ्यको संरक्षणमा सहयोग पुर्याउन पनि अनुरोध गर्दछौँ। पशुपन्छी रोग अन्वेषण प्रयोगशाला गण्डकी हस्पिटल चोक पोखराको अनुरोध।

0: स्टुडियो टाइम चेक
1: अहिले साँझको 6 बज्यो
2: ब्रोडकास्टिङ लाइभ वर्ल्ड वाइड असल साथी रेडियो
3: नेपाली रेडियो नेटवर्कको साँझ 6 बजेको नेपाली खबरमा खबर सहयात्री माधव दुलालसँगै सुनिल कोइरालाको नमस्कार। भोटेकोशी बाढी विपद संकटग्रस्त क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल, पुनर्स्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता, स्पीडमा काम नभएको जनप्रतिनिधिको गुनासो,
4: क्षतिग्रस्त सड़क सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम तीव्र, प्रधानमन्त्री राहत कोषमा रासोपाका सांसदहरूले जनै 15,000 रुपियाँ सहयोग गर्ने, र सोमा मात्रै बाढीबाट कृषि क्षेत्रमा 1 अर्ब भन्दा बढी क्षति।
3: ग्रीन आर्मी नेपालको वैधानिकतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिटमाथि कारण देखाओ आदेश जारी, कर्णाली प्रदेश सभाको अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस।
4: एआईबाट राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने चिनिया गुप्तचर निकायको चेतावनी, फिलिपिन्समा संसदीय निर्वाचन अघि गोलीकाण्ड, 3 जनाको मृत्यु।
3: र 8 महिला एसिया कप क्रिकेटको उपाधि भारतको पल्टामा, 8 उपाधिसम्म आइपुग्दा भारतले रच्यो अपराजित कीर्तिमानी, युनाइटेड प्रिमियर लिगमा म्यान्चेस्टर सिटीद्वारा म्यान्चेस्टर युनाइटेड 1-0 पराजित।
5: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
6: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
7: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
8: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र, बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
7: जे पायो त्यही खालास, अनि रोगले समात्ला।
8: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
6: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
9: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
7: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
2: यो नेपाली रेडियो, यो आवाज हो नेपाली।

0: रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर सुरु गरौं। प्रधानमन्त्री बालेन्द्र शाहको भेटघाट सम्बन्धी प्रसंगबाट प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढ़ीपछि विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल शुरू गर्नुभएको छ। प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग आज प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छलफल गर्दै उहाँले पुनर्स्थापनाका लागि सरकारले आफूसँग तथा दात्री निकायले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताउनुभयो। उहाँले बाढ़ी प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरूसँगको आजको छलफल उहाँहरूको मनोबल उच्च राख्न सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो। छलफलका क्रममा प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूबाटै विपदका बेला संघ प्रदेश र स्थानीय तहबीचको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा खुशी लागेको बताउनुभयो। प्रधानमन्त्री शाहले सरकार प्रभावित क्षेत्रमा जतिसक्दो चाँडो सड़क सञ्जाल पुनर्स्थापना गर्ने गरी निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो। उहाँले सड़क सञ्जाल सञ्चालनमा आएसँगै प्रभावितहरू पूर्ववत अवस्थातर्फ स्वस्फूर्त फर्कन सहज हुने विश्वास पनि व्यक्त गर्नुभयो। छलफलका क्रममा प्रधानमन्त्री शाहले आफूहरूले शुरूआतबाटै नदी तटीय क्षेत्रमा रहेका बस्तीहरू जोखिममा रहेको विषय उठाउँदै आएको बताउनुभयो। उहाँले स्थानीय जनप्रतिनिधिहरूले भने जस्तै अब रसुवाबाडीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने बताउनुभयो। भेटमा सहभागी तारकेश्वर नगरपालिकाका प्रमुख शिव अधिकारीले सरकारको काममा ढिलासुस्ती भएको गुनासो गरेको नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो।
2: कामको स्पिड चाहिँ अलि कमै भएको हो, जुन खालको चाहिँ घटना भयो नि त्यो कामको स्पिड चाहिँ कमै भएको केन्द्र सरकारबाट, होइन जति हुनुपर्ने नभएको नि होइन, जति हुनुपर्ने हो त्यो स्पिडमा चाहिँ नभएकै हो। अब अहिले चाहिँ उहाँको जुन कुराहरू भन्नुभएको छ आज हामी आशावादी नै छौँ, आजबाट चाहिँ अब नभन्ने किसी त बन्छ भन्ने कुरो भएन। अब उहाँको जुन आज जुन सम्बोधन थियो हामीहरूको सबैको कुरा सुनेर उहाँले जुन सम्बोधन गर्नुभएको थियो उहाँको एउटै शब्द छ तपाईँहरूलाई, यो दायाँमा केही छैन, पैसाको कुनै पनि खालको अभाव हुन दिँदैन, तपाईँहरू अगाडि बढ्नुहोस्, हामी सबै कामहरू गर्छौँ, प्रक्रियामा अगाडि जाउँ भनेर भन्नुभएको छ। त्यही हो,
3: सरकारले बाढ़ी प्रभावित क्षेत्रका क्षतिग्रस्त सड़क सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम तीव्र पारेको जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़कहरू सञ्चालन, तुइन र झुलुङ्गे पुल जडानलाई तीव्रता दिइरहेको सरकारले त्यो सकिए लगत्तै पक्की सड़क र पुलको निर्माण गर्ने भनेको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग भएको छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विभिन्न विषयगत 8 कार्यदल निर्माण गरी सड़क र पुल निर्माणलाई तीव्रता दिइरहेको बताउनुभयो। उहाँले यो काममा दोहोरोपना हुन नदिई आफूहरूलाई प्रत्यक्ष रूपमा सघाउन स्थानीय जनप्रतिनिधिहरूसँग आग्रह समेत गर्नुभएको छ। यस्तै उहाँले प्रधानमन्त्री शाहसँग छलफल गर्न आएकै बेलामा काठमाडौँमै रहेर आफ्नो मन्त्रालय मातहतका विभिन्न निकायका प्रमुखहरूसँग प्रत्यक्ष छलफलमा जोडिएर आफ्नो प्रभावित क्षेत्रमा क्षतिग्रस्त पूर्वाधारहरूको विवरण दिन, योजना बनाउन, निर्माणमा समन्वय गर्न र त्यसको फल गर्न स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभएको छ। उहाँका अनुसार प्रभावित क्षेत्रमा आगामी मंगिरसम्म खानेपानी प्रणाली पुनर्स्थापना गर्ने गरी सरकारले काम गरिरहेको छ। त्यस्तै प्रभावित क्षेत्रमा स्वास्थ्य शिक्षा लगायतका पूर्वाधार निर्माणमा पनि सरकारले काम गरिरहेको उहाँले उल्लेख गर्नुभयो। छलफलमा सहभागी प्रभावित क्षेत्र नुवाकोटका प्रतिनिधि सभा सदस्य समेत रहनुभएका सूचना तथा संचार मन्त्री विक्रम तिमल सिन्हाले प्रभावित क्षेत्रमा पुगेर गैर सरकारी संस्थाले बाढ़ी प्रभावितहरूलाई घर बनाइदिने, ज्येष्ठ नागरिक तथा बाल बालिकालाई संरक्षण गरिदिने जस्ता आश्वासन दिँदै हिँडिरहेको भन्दै उनीहरूले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन सँगको समन्वय मात्रै काम गर्नुपर्ने बताउनुभयो। उहाँले जनप्रतिनिधिहरूले प्रभावित क्षेत्रका कुनै पनि पीड़ित नछुट्ने गरी तथ्याङ्क संकलन गरी सरकारलाई समयमै सहयोग उपलब्ध गराउनुपर्ने सुझाव दिनुभएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संसदीय दलका सदस्यहरूको तर्फबाट जनही 15,000 रुपियाँ योगदान गर्ने प्रस्ताव अघि बढेको जनाएको छ। यसअघि नै राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट 50,00,000 रुपियाँ प्रधानमन्त्री र राहत कोषमा योगदान गर्ने निर्णय भएको छ। पार्टीको तर्फबाट भएको योगदानमा समेत संसदीय दलका सदस्यहरूबाट पार्टीमा कट्टा भइजाने मासिक लेबी समेत समावेश गरिएको थियो। यसबाहेक संसदीय दलका सदस्यहरूबाट थप व्यक्तिगत रूपमा प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने सो घोषणा भएका छन्। संसदीय दलको सदस्यहरूबाट जम्मा हुने न्यूनतम 15,000 रूपियाँदेखि माथिको रकमबाट करिब 27,15,000 जम्मा हुने रासोपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो।
3: भोटेकोशी त्रिशुलीमा आएको विनाशकारी बाढ़ीका कारण कृषि क्षेत्रमा ठूलो क्षति पुगेको राष्ट्रिय योजना आयोग र राष्ट्रिय

0: 5,843 टन धान उत्पादनमा क्षति पुगेको छ। त्यस्तै तरकारी खेतीतर्फ 137 हेक्टर क्षेत्रफलमा लगाएको खेती प्रभावी हुँदा करिब 1,843 टन तरकारीमा क्षति पुगेको प्रतिवेदनले देखाएको छ। प्रतिवेदन अनुसार कृषि क्षेत्रमा मात्रै 1 अर्ब भन्दा बढीको क्षति पुगेको छ।
1: त्यस्तै बाढीका कारण स्थानीय व्यापार, अन्तर्राष्ट्रिय ढुवानी र कृषि क्षेत्र तहस नहस भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनले यस्तो आँकडा देखाएको हो। प्रतिवेदन अनुसार गत भदौ 10 गते भोटेकोशीमा आएको बाढीले उत्पादनशील क्षेत्रमा 34,28,53,00,000 प्रत्यक्ष क्षति र व्यवसाय ठप्प हुँदा 1,16,08,89,00,000 आर्थिक नोक्सानी गरी कुल 1,50,36,42,00,000 रुपियाँ धक्का लागेको प्रतिवेदनले जनाएको छ। बाढीका कारण कोरिडोरका करिब 4,800 व्यावसायिक प्रतिष्ठान प्रभावित भएका छन्। सबैभन्दा बढी असर होटल तथा रेस्टुरेन्ट क्षेत्रमा परेको छ। 1,259 रेस्टुरेन्ट तथा होटल र थोक तथा खुद्रा व्यापार 1,212 क्षति पुगेको प्रतिवेदनले देखाएको छ। यस क्षेत्रको पुनरुत्थानका लागि 45,45,00,000 रुपियाँ आवश्यक पर्ने प्रतिवेदनले जनाएको छ।
0: सुदूरपश्चिम प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकी देवी कुँवरको सरकारी गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ। सार्वजनिक विदाका दिन अनुमति नलिई सरकारी गाडी चलाएको पाइएपछि जिल्ला ट्राफिक प्रहरी कार्य कैलालीले राज्यमन्त्री कुँवर चन्ने सुप्र 01001-03097 नम्बरको गाडीलाई जरिवाना तिराएको हो। उक्त समयमा कुँवर भने गाडीमा सवार नरहेको भनिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक रमेश प्रसाद आचार्यले सवारी तथा यातायात व्यवस्था ऐन 2049 को दफा 164 अन्तर्गत निषेधित समयमा सरकारी गाडी प्रयोग गरेको कसुरमा पहिलो पटक 500 रुपियाँ जरिवाना गरिएको बताउनुभयो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: एसोस एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबर। नेपाली सेनाले भोटेकोशी बाढी प्रभावित विभिन्न क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ। नेपाली सेनाले आज 20 जनाको हवाई उद्धार गरेको जनाएको छ। प्रभावित विभिन्न इलाकाबाट हालसम्म स्वदेशी 3894 र विदेशी 283 गरी जम्मा 4177 जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। रसुवागढी जलविद्युत आयोजनामा आयोजनाका प्रतिनिधि तथा विदेशी प्राविधिक सहितको संयुक्त खोज तथा उद्धार टोलीले खोजी कार्य जारी राखेको छ। त्यस्तै लाङटाङ जलविद्युत आयोजनामा विदेशी प्राविधिक सहितको संयुक्त टोलीले मानवरहित हवाई उपकरण मार्फत सुरुङभित्र खोजी गरेकोमा हालसम्म केही फेला नपरेको नेपाली सेनाले जनाएको छ। चिलेमे जलविद्युत आयोजनामा हालसम्म संयुक्त टोलीले डोजर र भारवहन यन्त्र प्रयोग गरी हालसम्म करिब 100 मिटर भग्नावशेष हटाएको छ। सुरुङभित्र पानी भेटिएकोले पानी हटाउने कार्य भइरहेको छ भने खोज तथा उद्धार टोलीले डोरीको सहायताले सुरुङभित्र छिर्ने प्रयास गरिरहेको छ। यसैबीच खोला वारपार गर्न तुइन जडान गरिएको छ, जसले स्याप्रुबेसीलाई स्थल मार्गबाट धुन्चेसम्म जोड्न मद्दत पुग्ने नेपाली सेनाले जनाएको छ। माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनामा नेपाली सेना तथा आयोजनाका प्रतिनिधिद्वारा खोजी कार्य जारी रहेको छ। त्रिशुली 3A जलविद्युत आयोजनाको विद्युत गृह तथा सुरुङ क्षेत्रमा पनि संयुक्त टोलीले खोजी कार्य गरिरहेको छ। त्रिशुली 3B जलविद्युत आयोजनामा नेपाली सेना सहितको संयुक्त टोलीले डोजर तथा पछाडिबाट माटो खन्ने भारवहन यन्त्रको प्रयोग गरी आयोजनाको आवास गृह

0: कार्यालय भवन तथा सुरुङ क्षेत्रमा खोजी गरिरहेको छ। अहिले टोलीले विद्युत गृह इलाकातर्फ खोजी कार्य गरिरहेको नेपाली सेनाले जनाएको छ। यसै गरी प्रभावित क्षेत्र रसुवा र नुवाकोट जिल्लाका त्रिशुलीपारी कोलोनी तुप्चे दानसिंह सामरी भन्ज्याङ कालिकास्थान मान्चेत लगायत विभिन्न स्थानमा नेपाली सेनाले पैदल गस्ती मार्फत खोजी कार्य गरिरहेको छ। स्याफ्रुबेसी इलाकामा 3 समूहले खोजी कार्य गरिरहेका छन्। रसुवाको टिमुरेदेखि नुवाकोट धादिङ चितौन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका 8,900 बढी फौज प्रत्यक्ष रूपमा खटिएका छन्। सेनाले समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार, सब व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरूद्ध सड़क तथा पुल सुचारू गर्ने तथा आपतकालीन उपचारको काम गरिरहेको जनाएको छ। नेपाली सेनाले त्रिशुली र धुन्चेमा स्थापना गरेको आपतकालीन उपचार केन्द्र तथा स्वास्थ्य उपचार गस्तीबाट आज 31 स्वास्थ्य सेवा प्राप्त गरेका छन्। हालसम्म जम्मा 3,784 जनाले उक्त सेवा प्राप्त गरेको नेपाली सेनाले जनाएको छ।
1: नेपाली काँग्रेसको संस्थापन इतर समूहले पार्टीको 15 महाधिवेशनका लागि असोज 15 शुरू हुने वडा अधिवेशनमा सहभागी हुन आह्वान गरेको छ। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वसँग सिंगौरी खेल्दै आएको संस्थापन इतर समूहले असोज 3 शुरू हुने काँग्रेसको आधिकारिक महाधिवेशन प्रक्रियामा सहभागी नहुन आह्वान गरेको छ।
0: त्रिभुवन राजपथ अन्तर्गत मकवानपुर भीमफेदी गाउँपालिका 9 अघोर बजार नजिकैको सड़क खण्ड भाँसिएको छ। उक्त राजमार्ग अन्तर्गतको सड़कको तल्लो भाग भाँसिँदा राजमार्ग एकतर्फी मात्रै सञ्चालनमा रहेको मकवानपुर प्रहरीले जनाएको छ। आज बिहान 9:40 समयमा भाँसिएको सड़क खण्ड दुईतर्फी सञ्चालनमा ल्याउन सड़क विभागसँग समन्वय गरी ट्र्याक बनाउने पहल भइरहेको प्रहरीले जनाएको छ। सड़क दुईतर्फी खुलाउनका लागि इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्द प्रसाद भट्टराईको कमाण्डमा ट्राफिक सहितको टोली परिचालन भएको छ। पृथ्वीराज मार्गको कृष्णभीरमा त्रिशुलीको बाढीले सड़क कटान गरेपछि हेटौँडा काठमाडौँ आउजाउ गर्ने वैकल्पिक राजमार्गको रूपमा त्रिभुवन राजपथ प्रयोग हुँदै आएको छ, जसका कारण यो राजमार्गमा सवारीको चाप बढेको छ।
1: पशुपति क्षेत्र सहितका विभिन्न स्थानमा रातो पहिरन सजिएका महिला भक्तजनहरूले लामो लाइन लागेर तीज पर्व मनाइरहेका छन्। छिटो दर्शन गरेर फर्कनु पर्ने भक्तजनका लागि पशुपति क्षेत्र विकास कोषले सशुल्क टिकटको समेत व्यवस्था गरेको छ। 1,000 टिकट लिएर हतार हुने भक्तजन दर्शन गरेर फर्कन सकिने व्यवस्था गरिरहेको छ। भुटेकोशी बाढीका कारण पशुपति मन्दिर लगायतका शिवालयहरूमा तीज पर्व मनाउने भक्तजनको संख्या भने यो वर्ष घटेको छ। पशुपति क्षेत्रमा विशेष टिकट लिएर दर्शन गर्नेहरूका लागि तीजका अवसरमा व्यवस्था गरिएको हो। राजधानीका गोकर्णेश्वर, नागेश्वर, त्रिपुरेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने बसन्तपुर दरबार क्षेत्रको मक्खन महादेव, डोलेश्वर लगायत काठमाडौँ उपत्यकाका ठूला साना शिवालयमा भक्तजनको लामो लाइन लागेको छ। व्रतालु महिलाहरूले तीजका गीत गाएर छमछमी नाचिरहेका छन्।
0: ग्रीन आर्मी नेपालको वैधानिकतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिटमाथि कारण देखाओ आदेश जारी भएको छ। न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले आज प्रारम्भिक सुनवाई गर्दै सबै विपक्षीका नाममा कारण देखाओ आदेश जारी गरेको हो। अदालतले रिटमा विपक्षी बनाइएका प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, समाज कल्याण परिषद, काठमाडौँ जिल्ला प्रशासन कार्यालय, गोकर्णेश्वर नगरपालिका, कम्पनी रजिस्ट्रारको कार्यालय र ग्रीन आर्मी नेपाललाई आदेश जारी गरी संस्थाको दर्ता, सञ्चालन, पोसाक, दर्जा तथा गतिविधिबारे कानूनी आधारसहित जवाब पेश गर्न भनेको छ। विशेष गरी रिटमा उठाइएको एउटा महत्वपूर्ण प्रश्न रक्षा मन्त्रालय र नेपाली सेनातर्फ लक्षित छ।
1: कर्णाली प्रदेश सरकारले प्रदेशसभाको दोस्रो कार्यकालको 8 अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख गेराज जोशी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आज मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको मन्त्री परिषद बैठकले 2083 साउन 29 आज राति 12 लागू हुने गरी प्रदेशसभाको 8 अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो। सरकारको निर्णयसँगै प्रदेशसभाको चालु अधिवेशन अन्त्य हुने भएको छ। मन्त्री परिषदको बैठकले प्रदेशसभाको अधिवेशन अन्त्य का लागि आवश्यक संवैधानिक प्रक्रिया अनुसार प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
0: अस्पतालको सघन उपचार कक्षमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिएर प्रसारण गरिएका सामग्री प्रति प्रेस काउन्सिल नेपालले चासो देखाएको छ। काउन्सिलले रसुवामा आएको बाढ़ीमा घाइते भई अस्पतालको सघन उपचार कक्षमा उपचाररत व्यक्तिसँग इनसाइड द बंकर नामक युट्युब च्यानलले लिएको अन्तर्वार्ता सहितको सामग्री आफ्नो ध्यानमा आएको जनाएको छ। त्यस्तै सगरमाथामा सम्पर्कविहीन भएको सातौं दिनमा फेला परेका एक पथ प्रदर्शक अस्पतालको सघन उपचार कक्षमा उपचाररत रहेको अवस्थामा बीबीसी नेपालीले असार 21 गते प्रसारण गरेको अन्तर्वार्ताबारे पनि काउन्सिलले अध्ययन गरिरहेको जनाएको छ। काउन्सिलले प्रसारित सामग्री पत्रकार आचार संहिताको परिधिभित्र रहेर थप अध्ययन तथा अनुगमन भइरहेको जनाएको छ। यस विषयमा सम्बन्धित अस्पतालहरूलाई अस्पताल प्रशासन, बिरामी र बिरामीको परिवारको अनुमति लिई सम्बन्धित संचारकर्मीले अन्तर्वार्ता लिएको हो होइन भनेर जानकारी दिन पत्राचार गरिएको छ। त्यसैगरी काउन्सिलले नेपाल मेडिकल काउन्सिललाई समेत आईसीयूमा संचारकर्मीको प्रवेश अनुमति हुने नहुने विषयमा जानकारी दिनका लागि पत्राचार गरिएको काउन्सिलले जनाएको अध्ययनपछि आवश्यक देखिए पत्रकार आचार संहिता अनुसार थप प्रक्रिया अघि बढाइने काउन्सिलको भनाई छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: को पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।

0: एसोस एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज। अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई। नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी। एलजी, लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष 2082-83 ट्राफिक नियम उल्लङ्घन गर्ने 18,192 सवारी चालकबाट 1,72,54,504 रुपियाँ राजस्व संकलन गरेको जनाएको छ। कार्यालयका प्रमुख रमेश विष्टले यो अवधिमा साउनदेखि पुषसम्म 7,390 र माघदेखि असारसम्म 10,802 सवारी चालकलाई कारवाही गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार कारवाहीको संख्या बढे पनि जिल्लामा सवारी दुर्घटनामा अपेक्षित कमी आउन सकेको छैन। आर्थिक वर्ष 2082-83 मकवानपुरमा 414 सवारी दुर्घटना भएका थिए। त्यही दुर्घटनामा 64 जनाको मृत्यु भएको थियो भने 114 जना गम्भीर र 711 जना सामान्य घाइते भएका ट्राफिक प्रहरीले जनाएको छ।
3: गाउँ ब्लक जग्गा नापी भएको करिब 12 वर्षपछि सिराहाको गोलबजार नगरपालिका 2 लालपुरका बासिन्दाले जग्गा दर्ता गराउन पाउने भएका छन्। गोलबजार 2 वडा कार्यालयले सूचना जारी गर्दै गाउँ ब्लक जग्गा भोकचलन गरिरहेका जग्गा धनीलाई दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ। जग्गा धनीलाई सहज होस् भनेर वडाले नापी कार्यालयका कर्मचारीलाई वडामै बोलाएर निवेदन दिने व्यवस्था मिलाएको जनाएको छ। वडा अध्यक्ष सुखदेव सिंहका अनुसार लहान स्थित नापी कार्यालयसम्म पुग्दा लाग्ने यातायात खर्च र कागजात तयार पार्न हुने झन्झट कम गर्न ओडामै सेवा दिन लागिएको हो।
2: अब विदेशका खबर। चीनको गुप्तचर निकायले तीव्र गतिमा विकसित भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रविधिको दुरुपयोगबाट देशको राजनैतिक तथा सामाजिक सुरक्षामा खतरा उत्पन्न हुन सक्ने चेतावनी दिएको छ। चीनको राज्य सुरक्षा मन्त्रालय एमएसएसले पहिलो पटक सार्वजनिक रूपमा एआईबाट उत्पन्न हुन सक्ने सुरक्षा जोखिमबारे विस्तृत धारणा सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार एआईको दुरुपयोगबाट चीनको साइबर सुरक्षा, संवेदनशील सूचना तथा सैन्य संयन्त्र समेत जोखिममा पर्न सक्छन्। राज्य सुरक्षा मन्त्री चेन इसिनले शत्रुतापूर्ण शक्ति तथा गलत नियत लिएका व्यक्तिहरूले जेनेरेटिभ एआई प्रविधिको दुरुपयोग गरिरहेको बताएका छन्। उनका अनुसार डिफेक अडियो तथा भिडियो, एआईबाट तयार पारिएका पाठ तथा तस्विर र इन्टेलिजेन्स ट्रोल आर्मी प्रयोग गरी राजनैतिक अफवाह फैलाउने, हानिकारक सूचना प्रसार गर्ने तथा विभाजनकारी भावना भड्काउने काम ठूलो परिमाणमा र कम खर्चमा गर्न सकिन्छ। यस्ता गतिविधिले चीनमाथि जनमत तथा धारणाको स्तरमा कन्टिक्टिभ वायर फेयर अर्थात् मानसिक तथा धारणा बनाउने युद्ध सञ्चालन गर्ने खतरा रहेको चीनले बताएको छ।
3: फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको बाङसामोरो स्वायत्त क्षेत्रको संसदीय निर्वाचन अघि भएको गोलीकाण्डमा 3 जनाको मृत्यु भएको छ भने 15 जना घाइते भएका छन्। स्थानीय प्रहरीका अनुसार आइतबार मध्य रात अघि कोटावाटो शहरस्थित एक मतदान केन्द्रमा घटना भएको हो। मतदानका लागि लाइनमा बस्ने विषयमा प्रतिद्वन्दी राजनीतिक समूहबीच विवाद भएपछि धकेला धकेल र हात हालाहाल भएको थियो। विवाद बढ्दै जाँदा गोली चलेको प्रहरीले जनाएको छ। यो घटना बाङसामोरो स्वायत्त क्षेत्रको पहिलो निर्वाचित संसद चयनका लागि सोमबार सुरु भएको निर्वाचनको पूर्व सन्ध्यामा भएको हो। स्थानीय सञ्चार माध्यमका अनुसार यस निर्वाचनमा 20 लाख भन्दा बढी मतदाता मतदानका लागि योग्य छन्। 13 राजनीतिक दलबाट 80 संसदीय सीटका लागि उम्मेद्वार प्रतिस्पर्धामा छन्। निर्वाचनलाई लक्षित गर्दै बाङसामोरो क्षेत्रमा पछिल्ला दिनमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतदान केन्द्रहरूको सुरक्षाका लागि 20,000 भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ भने सम्भावित हिंसात्मक घटनाको तत्काल सामना गर्न द्रुत प्रतिक्रिया टोली समेत परिचालन गरिएको छ।
2: अब खेल खबर। भारतले श्रीलङ्कालाई 72 रनले पराजित गर्दै महिला एसिया कप क्रिकेटको उपाधि जितेको छ। यो सँगै भारतले प्रतियोगिताको इतिहासमा कीर्तिमानी रच्दै 8 पटक एसिया कप उपाधि जितेको हो। भारत प्रतियोगितामा अपराजित रह्यो। 2024 फाइनलमा श्रीलङ्का सतसँग पराजित भएको भारतले यसपटक त्यसैको बदला लिँदै शानदार जित निकालेको हो। यो भारतको लगातार 10 फाइनल सहभागिता पनि थियो। दुवै अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 183 रन बनाएको थियो। 184 रनको लक्ष्य पछ्याएको श्रीलंका भने भारतीय स्पिन आक्रमण सामु टिक्न सकेन। दीप्ति शर्मा र श्रीचरणले श्रीलंकाको ब्याटिङ क्रम ध्वस्त पारे।
3: एर्लिङ हालान्डको निर्णायक गोलको मद्दतमा 10 खेलाडीमा सीमित म्यान्चेस्टर सिटीले म्यान्चेस्टर युनाइटेडलाई 1-0 पराजित गरेको छ। यो जितसँगै नयाँ प्रशिक्षक एन्जो मारेस्काको नेतृत्वमा सिटीले आफ्नो 100% शुरूआत कायम राखेको छ। ओल्ड ट्राफोर्डमा भएको खेलमा सिटी 23 मिनटमै 10 खेलाडीमा सीमित भएको थियो। फिल फोडेनले युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजमाथि लात हानेपछि रातो कार्ड पाए। खेलाडी संख्या कम भए पनि सिटीले उत्कृष्ट प्रदर्शन गर्यो। इलाइट एन्डरसन र एन्जो फर्नान्डेजको महँगो मिडफिल्ड जोडीले प्रभाव जमाउँदा सिटीले युनाइटेडमाथि दबाव कायम राख्यो। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: भोटेकोशी बाढी विपद संकटग्रस्त क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेनको छलफल। पुनर्स्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता। स्पिडमा काम नभएको जनप्रतिनिधिको गुनासो।
3: क्षतिग्रस्त सड़क सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम तीव्र। प्रधानमन्त्री राहत कोषमा रासोपाका सांसदहरूले जनाइ 15,000 रुपियाँ सहयोग गर्ने। रसुवामा मात्रै बाढीबाट कृषि क्षेत्रमा 1 अर्ब भन्दा बढी क्षति।
2: ग्रीन आर्मी नेपालको वैधानिकमा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायरिटमाथि कारण देखाओ आदेश जारी। कर्णाली प्रदेश सभाको अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस।
3: एआईबाट राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने चिनिया गुप्तचर निकायको चेतावनी। फिलिपिन्समा संसदीय निर्वाचन अघि गोलीकाण्ड, 3 जनाको मृत्यु।
2: र 8 महिला एसिया कप क्रिकेटको उपाधि भारतको पोल्टामा। 8 उपाधिसम्म आइपुग्दा भारतले रच्यो अपराजित कीर्तिमानी। युनाइटेड प्रिमियर लिगमा म्यान्चेस्टर सिटीद्वारा म्यान्चेस्टर युनाइटेड 1-0 पराजित।
3: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बेलुका 8 बजे नेपाली खबरका साथ पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: समयमै बाली बिमा गरौँ, आकस्मिक क्षतिबाट बचौँ। कास्की जिल्लाको लागि आधिकारिक बिमा कम्पनी सिद्धार्थ इन्सुरेन्स। प्रदेश सरकार, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र कास्की, गण्डकी प्रदेश, नेपालद्वारा जारी सन्देश।
1: तपाईँको दैनिक दुखाइले जीवन थकाइलाग्दो बनाइरहेको छ?
2: आधुनिक दक्ष चिकित्सकद्वारा तपाईँको दुखाइको अन्त्य र जीवनको नयाँ सुरुवातको लागि दुखाइ मुक्त जीवनको भरोसा पोखरा पेन केयर सेन्टर।
0: लामो समयदेखि दुखाइ रोग सम्बन्धी काम गर्दै आउनुभएका डाक्टर हरि पौडेलबाट टाउको दुखेको, माइग्रेन, घाँटी तथा ढाडमा नसा च्यापिएको, घुँडा तथा जोर्नीहरू खिएको, बाथको दुखाइ, क्यान्सर रोगको दुखाइ, खेलाडीहरूको मासु च्यातिएर हुने दुखाइ, घाँटी र काँधको दुखाइ, स्नायु सम्बन्धी दुखाइ, साथै सम्पूर्ण शरीरको दुखाइ तथा विभिन्न नसाको दुखाइको सम्पूर्ण उपचार गरिन्छ। सम्पर्क पोखरा पेन केयर सेन्टर, एनबी कम्प्लेक्स, तेस्रो तला, महेन्द्र पुल, पोखरा। फोन नम्बर 061-591-655, मोबाइल नम्बर 98-560-022-55। यदि तपाईँलाई दुखाइसँग सम्बन्धित कुनै पनि समस्या छ भने हामीलाई सम्झनुहोस्।
3: मेरो परिवारले खानेकुरा त मिठै खान्छन्, तर कहिल्यै स्वस्थ भएनन्। के खुवाउनुहुन्छ दिदी तपाईँले आफ्ना परिवारलाई? जहिले पनि हृष्टपुष्ट र तन्दुरुस्त देखिन्छन्।
4: म र मेरो परिवार स्वस्थ हुनका लागि खानेकुरामा जहिले पनि म सचेत र सजग छु, किनकि आमा एग्रो प्रोडक्टबाट उत्पादित विभिन्न अन्न तथा गेडागुटी मिश्रित पौष्टिक तत्त्वले भरिपूर्ण साधु हाम्रो परिवारको साथमा छ।
5: मेरो हर पलको साथी आमा एग्रो प्रोडक्टको सातु, जहिले पनि जहाँ पनि सधैँ खाने गर्छु। आमा एग्रो, नाता छ भरोसाको।
0: अब बाहिरी जंक फुड खानेकुराबाट टाढा रहौँ। आमा एग्रो प्रोडक्टका विभिन्न सातुलाई अँगालौँ। शिशुदेखि वृद्ध अवस्थासम्मलाई आवश्यक पौष्टिक खाना सबै उमेर समूहका मानिसले सजिलै पचाउन सकिने, हाइजेनिक र फरक फरक पोषण तत्त्व भएको, छिटो छरिदो हुने, खाँदा झनै मिठो। सम्पर्क आमा एग्रो प्रोडक्ट प्राली, अन्नपूर्ण टोल, पोखरा 7, कास्की। फोन नम्बर 061-458-081-98-560-68-081।
6: Broadcasting live worldwide. Asal Saathi Radio.

0: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।
1: यसलाई त बाहिर ननिकालिकन भन, बाहिर निस्कि, बाहिर निस्कि। तँलाई कोरोनाले लान नसै के बुझिनी? तँलाई थाहा छ, त यो घरभित्र छिरेपछि मेरो सत्य छोरो पनि बिगारा छोरी छैन।
2: जुन बाटो आएकी होस् त्यही बाटो लाग।
1: कस्ता कस्ता साउ महाजनका छोरी कारसित तिना आएका, यसका आँखा फुटेकी रे। आखिरमा यस्ता कङ्गालका छोरीसित परिस् तँलाई अभागी। अनि कसो भनौ त महारानी, त खुरक निस्किन्छु।
2: आइन्दा यो घरमा फर्केर आइस भने मट्टी तेल छर्केर आगो लगाइदिन्छु, सुनिस्।

0: माइतीको प्रयोग गर्नु पर्यो भने खोलामा आम फालिन्छु बरीलाई। अनि सुन्न, तेरो नन्दलाई पनि भन्दे है, बिहे गरेर गएको चेली माइतको आश नगरे के राम्रो भनेर।
1: भाउजू

0: हेरौँ ला
1: हजुर
0: हाय चामल कुटी पिठो हुन्छ धान भुटे सिरौला छेउमै बसी मेरी सुवा नाचेको हेरौँ ला अझ

0: नमस्ते डाक्टर साहब।
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको हो। टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: पुल सेक्टर पोखराको अनुरोध। पुलको सीमा मिचेर घर टहरा तथा कुनै थायी वा अस्थायी संरचना निर्माण नगरौँ। पुलहरूको 500 मिटर तल वा माथिबाट नदीजन्य पदार्थ निकाल्दा पुलमा क्षति पुग्न सक्ने भएकोले त्यस्तो काम नगरौँ। सवारी आवागमनमा अवरोध हुने गरी पुलको मुखमा सामान थुपार्ने, फोहोर गर्ने र सवारी साधन धुने काम नगरौँ। पुलमा ठुला सवारी साधनहरू लामो समयसम्म रोक्ने काम नगरौँ। पुल सडक सञ्जालको अभिन्न अङ्ग र हामी सबैको साझा सम्पत्ति हुन्। त्यसैले हामी सबै मिलेर यसको संरक्षण गरौँ। योजना प्रमुख पुल सेक्टर पोखराद्वारा जारी अनुरोध।
5: पशु पक्षीलाई स्वस्थ राखी नाफामूलक व्यवसाय गर्न रोगको शङ्का लाग्ने बित्तिकै पशुहरूको स्वस्थ परीक्षण गराउनु आवश्यक हुन्छ। पशुपन्छीका रोगहरूको निदान गर्न दुध, पिसाब, कुखुरा, पानी, रगत, स्वाब लगायतका नमुनाहरू गण्डकी हस्पिटल चोकमा अवस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा ल्याउनु हुन अनुरोध गर्दछौँ। साथै प्रयोगशालाको सुविधा उपयोग गरी पशु स्वस्थ र जनस्वास्थ्यको संरक्षणमा सहयोग पुर्याउन पनि अनुरोध गर्दछौँ। पशुपन्छी रोग अन्वेषण प्रयोगशाला गण्डकी हस्पिटल चोक पोखराको अनुरोध।
4: पुल सेक्टर पोखराको अनुरोध। पुलको सीमा मिचेर घर टहरा तथा कुनै थायी वा अस्थायी संरचना निर्माण नगरौँ। पुलहरूको 500 मिटर तल वा माथिबाट नदीजन्य पदार्थ निकाल्दा पुलमा क्षति पुग्न सक्ने भएकोले त्यस्तो काम नगरौँ। सवारी आवागमनमा अवरोध हुने गरी पुलको मुखमा सामान थुपार्ने, फोहोर गर्ने र सवारी साधन धुने काम नगरौँ। पुलमा ठुला सवारी साधनहरू लामो समयसम्म रोक्ने काम नगरौँ। पुल सडक सञ्जालको अभिन्न अङ्ग र हामी सबैको साझा सम्पत्ति हुन्। त्यसैले हामी सबै मिलेर यसको संरक्षण गरौँ। योजना प्रमुख पुल सेक्टर पोखराद्वारा जारी अनुरोध।

0: अफकको पालो, न्युज सर्ट, इन्फर्मेसन एन्ड टिप्स ब्रेक।
1: पछिल्लो समय सहरी क्षेत्रका अधिकांश घर तथा कार्यालयहरूमा लक्की बेम्बो प्लान्ट राखिएको देख्न सकिन्छ। यो सुन्दर र आकर्षक भएकाले सजावटका रूपमा धेरै प्रयोग गरेको पाइन्छ। यसको बिरुवा घरमा रोप्नाले अत्यन्तै शुभ फल मिल्ने विश्वासका साथ मानिसहरू घर तथा कार्यालयहरूमा लक्की बेम्बो राख्ने चलन बढेको छ। वास्तुशास्त्र अनुसार घरमा लक्की बेम्बो राख्नु अति उत्तम मानिन्छ। वास्तुशास्त्रले कुन बिरुवा कुन दिशामा रोप्नुपर्छ भनेर छुट्याएको छ र कुन ठाउँमा राख्दा शुभ हुने र कुन ठाउँमा राख्दा अशुभ हुने भनी पनि छुट्याएको छ। यो प्लान्ट घरको उत्तर दिशा, पश्चिम दिशा वा घरको बीच भागमा राख्दा घरमा धनको अभाव कहिल्यै हुँदैन। यसका साथै दुःख पीडाहरू स्वत हट्दै जान्छ भन्ने विश्वास छ। सही दिशामा राखिएको अवस्थामा यसले हाम्रो भाग्य परिवर्तन गर्न सक्छ भने गलत दिशामा राखे विकार गर्न सक्ने बताइन्छ। लक्की बेम्बो प्लान्ट जहिले पनि पानीमा रोप्नु राम्रो मानिन्छ र त्यो पानी प्रत्येक दिन फेरिरहनु पर्छ। लक्की बेम्बोभित्र खोक्रो हुन्छ र यसलाई पानीमा राखी रातो धागो वा रिबनले बाँधेर राखिन्छ। यो प्लान्ट जुन भाँडोमा राखिन्छ त्यो भाँडोमा केही ढुङ्गाहरू पनि मिसाएर राखिन्छ। लक्की बेम्बो प्लान्ट घरमा राख्दा सुख शान्ति र समृद्धि आउने विश्वास गरिन्छ। यो वृक्ष घरमा राख्दा सकारात्मक ऊर्जाको सञ्चार राम्रोसँग हुन्छ।
2: बच्चाको जन्म ती व्यक्तिका लागि धेरै विशेष हुन्छ जो पहिलो पटक आमा बुबा बनेका हुन्छन्। उनीहरूका लागि यो संसारको सबैभन्दा ठुलो खुसी र उत्सवको दिन हुन्छ, तर उनीहरूका लागि अभिभावकत्व अलि चुनौतीपूर्ण पनि हुन्छ, जसमा पहिलो नम्बरमा छ बच्चाको सुत्ने समय। यस्तो अवस्थामा हामी तपाईँलाई यहाँ केही टिप्स दिनेछौँ जसले बच्चा र तपाईँलाई पुरै रात शान्तसँग सुत्न मद्दत गर्नेछ। त्यसबारे जानौँ, बच्चालाई रातमा कसरी सुताउने त? यदि तपाईँको बच्चा पुरै रात सुत्दैन भने उसलाई दिनमा जगाएर राख्ने प्रयास गर्नुहोस्। एकदेखि दुई महिना तपाईँ यसो गर्नुहुन्छ भने बच्चा रातमा राम्रोसँग सुत्छ। तपाईँले बच्चालाई सुताउने कोठाको हो हल्ला नआउने कुरा ध्यान दिनुहोस्। यसका लागि तेज बत्ती नबाल्नुहोस्। हरेक दुईदेखि तिन घन्टामा उसलाई स्तनपान गराउनुहोस्। यसले बच्चा पुरै रात राम्रोसँग सुत्नेछ र दिनमा कम सुत्नेछ। साथै तपाईँले बच्चालाई सुताउने र उठाउने समय पनि फिक्स गर्नुहोस्। यसले बच्चा हरेक दिन सोही समयसम्म सुत्नेछ। रातमा सुताउनु अघि बच्चालाई पिसाब गराउनुहोस्, किनभने धेरै पटक पिसाबको कारणले पनि बच्चाको निद्रा बिग्रन सक्छ। पुरुषले कस्तो खालको केटी मन पराउँछन् भन्ने कुरा धेरैलाई चासोको विषय बन्न सक्छ। केटीको उचाइ सम्बन्धमा पुरुषको रुचिबारे केही अनुसन्धानले रोचक तथ्य पत्ता लगाएका छन्। हालै एक अध्ययनमा यो पत्ता लागेको छ कि पुरुषलाई होचो कदका केटीहरू बढी आकर्षक लाग्छ। तर आखिर किन यस्तो हुन्छ? आउनुहोस् यसको पछाडिका वैज्ञानिक कारण जानौँ। अध्ययनमा यो पाइएको छ कि पुरुषलाई त्यस्ता केटीप्रति आकर्षण हुन्छ जो शारीरिक रूपमा उनीहरूको अपेक्षासँग मेल खान्छन्, जस्तै होचो कद र पातलो शरीर। यद्यपि यो आकर्षण संस्कृति, व्यक्तिगत कारण र समाजमा प्रचलित विचारको आधारमा परिवर्तन हुन सक्छ। यस्तो मानिएको छ कि पुरुषहरू आफूभन्दा छोटो कदकी केटीसँग बढी भावनात्मक रूपमा जोडिएको महसुस गर्छन्। पुरुषलाई सामान्यतया ती केटीहरूप्रति आकर्षण हुन्छ जसको उचाइ उनीहरूको आफ्नो उचाइभन्दा थोरै कम हुन्छ। यो जैविक रूपमा एक प्राकृतिक प्याटर्न हुन सक्छ, जसले पुरुषले महिलालाई एक प्रकारको सहयोगी र संरक्षकको रूपमा प्रस्तुत गर्छ। यसले यो भावना उत्पन्न गर्छ कि छोटो कदकी महिला बढी आकर्षक देखिन्छन्। इतिहास र समाजमा सामान्यतया पुरुषलाई केटीको तुलनामा शारीरिक रूपमा बलियो र अग्लो मानिएको छ, जबकि महिलाहरूलाई परम्परागत रूपमा बढी कोमल र ममतामयी छविको रूपमा हेरिन्छ। होचो कदकी केटीहरू पुरुषको छातीसम्म पुग्छन्। यस्तो अवस्थामा साथीलाई अँगालो हाल्दा उनीहरूलाई आनन्द महसुस हुने गर्छ। केही पुरुषहरूलाई होचो उचाइका केटीसँग सुरक्षा र हेरचाहको भावना हुन्छ, किनभने होचो उचाइलाई बढी नाजुक र प्यारो रूपमा हेर्न सकिन्छ। होचो उचाइका केटीहरू सामान्यतया आफ्नो नाजुकता र आकर्षक शरीरको लागि चिनिन्छन्, जसले पुरुषको ध्यान आकर्षित गर्न सक्छ। यसबाहेक होचो कदकी केटीको शरीर सामान्यतया बढी फिट हुन्छ, जुन केही पुरुषलाई शारीरिक रूपमा आकर्षक लाग्न सक्छ। यद्यपि सबै पुरुषको एउटै रुचि हुँदैन, केही अनुसन्धानहरूले अग्लो केटीलाई पनि विशेष ध्यान दिएको पाइएको छ। अग्लो केटीलाई आत्मविश्वासी र आकर्षक मान्ने पुरुषको संख्यामा वृद्धि भएको देखिन्छ। उचाइको रुचि भनेको व्यक्तिगत विचार हो। यद्यपि अनुसन्धानले के देखाउँछ भने सम्बन्धको सफलताका लागि उचाइभन्दा सम्बन्धको गुणस्तर, विश्वास तथा परस्परको सम्मान महत्त्वपूर्ण हुन्छ।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: धन्न समयमै दाना छनौट गर्न बुद्धि पुर्याएछु। गाई भैँसीको पुनः सन्तुलित अमृत प्रिमियम दाना खुवाई अहिले दुधै दुध पाए।
6: हो, मैले पनि कुखुरालाई ग्लोबल प्लेट फिट खुवाउँदा अन्डा धेरै छिटो, मासु धेरै र अन्डा र मासु बेचेर पैसा पनि राम्रै कमाए। अत्याधुनिक प्रयोगशालाबाट गुणस्तर परीक्षण गरिएको यो दाना खुवाउँदा पशु स्वस्थ र निरोगी हुने, ग्राहकको सन्तुष्टि पनि उच्च, पोषणयुक्त दाना बढी नाफा लिन सकिन्छ।
7: पशु पक्षी पालनको आधार आधुनिक प्रविधि, पूर्ण सन्तुलित आहार।
5: तपाईँ पनि आजै आफ्ना गाई भैँसी बङ्गुर र कुखुरालाई ग्लोबल एग्रो प्रोडक्ट्स प्रणालीद्वारा उत्पादित विभिन्न ब्रान्डका दाना प्रयोग गरी अधिकतम फाइदा लिनुहोस्।
6: गुड हेल्थ, मोर मिल्क, मोर फ्याट।
8: श्रम तथा रोजगार कार्यालय पोखराको सूचना: वैदेशिक रोजगारीमा जाने सम्पूर्ण व्यक्तिले अनिवार्य रूपमा श्रम स्वीकृति लियौं। सेवाग्राही स्वयं आफैले वा नजिकको स्थानीय पालिकामा रहेका रोजगार संयोजकको सहयोग मार्फत श्रम स्वीकृतिको अनलाइन फारम भरी श्रम स्वीकृतिको स्टिकर प्राप्त गर्न सक्नुहुनेछ। श्रम स्वीकृति प्राप्त भएपछि मात्र हवाई टिकट लिनुहुन अनुरोध गरिन्छ। अनलाइन फारम तथा वैदेशिक रोजगारी सम्बन्धी सम्पूर्ण जानकारी वैदेशिक रोजगार विभागको वेबसाइट www.dofe.gov.np प्राप्त गर्न सक्नुहुनेछ। थप जानकारीको लागि फोन नम्बर 061556822। श्रम तथा रोजगार कार्यालय पोखरा।
9: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।
10: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: ग्रामीण सडक सञ्जाल सुधार आयोजना आयोजना कार्यान्वयन इकाइ कास्की पोखराको अनुरोध। निर्माणाधीन सडकको काम भइरहेको ठाउँमा अनावश्यक भिडभाड नगरौँ। वातावरण प्रदूषण कम गरी गुणस्तरीय निर्माणमा जोड दिउँ। पहिरो तथा भुचियाबाट क्षति कम गर्न वृक्षारोपण गरौँ। सडकको दायाँ बायाँ मापदण्ड अनुसारको जग्गामा घर टहरा निर्माण नगरौँ। आयोजनाबाट निर्माण गरिएका सडकको निगरानी बढाउँ। सडक निर्माण तथा संरक्षण कार्यमा सहयोग गरौँ। सडक अवरुद्ध भएमा वा अन्य सूचना आवश्यक परेमा कार्यालयमा सम्पर्क गरौँ। थप जानकारीका लागि ग्रामीण सडक सञ्जाल सुधार आयोजना आयोजना कार्यान्वयन इकाइ पोखरा कास्की।
3: पल पलमा साथ छ हाम्रो देशको हरेक ठाउँमा विकासको अभियानमा।
4: सबैको मन मनमा छ राष्ट्र निर्माणमा समर्पित मैनावती स्टील इन्डस्ट्रिज प्राली।
3: भविष्यको लागि गुणस्तरीय सामग्री साथै 1995 निरन्तर हाम्रो सपना र बलियो भविष्यलाई जोड्दै आइरहेको छ। यो हो मैनावती स्टील इन्डस्ट्रिज प्राली।
4: विकास र निर्माणको कामलाई सदैव मजबुत राख्ने मैनावती स्टील इन्डस्ट्रिजका उत्पादनहरू प्रयोग गरी ढुक्क हुनुहोस्। मैनावती स्टील इन्डस्ट्रिज प्राइभेट लिमिटेड, विराटनगर, नेपाल।
5: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।
6: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।

0: स्टुडियो टाइम चेक, अहिले बेलुकाको 8 बज्यो।
1: तपाईं सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईंसँग गुनगुनाउँदै।

0: नेपाली रेडियो नेटवर्कको राति 8 बजेको नेपाली खबरमा खबर सहयात्री माधव दुलालको नमस्कार। सरकारले स्पिडमा काम गर्न नसकेको प्रधानमन्त्री बालेनसँग जनप्रतिनिधिहरूको गुनासो, स्रोतको कमी हुन नदिने बालेनको प्रतिबद्धता, छलफल सकिए लगत्तै किस्पाङका अध्यक्ष तामाङ पक्राउ।
1: अलिक ढिलासुस्ती भयो काम, फास्ट ट्र्याकमा चाहिँ अलिक आएको अवस्था छैन। अहिले जुन तपाईँको चाहिँ अहिले बाढी गइसकेपछि पनि पछि समयमा जुन कटान गरेर बस्ती बस्ती चाहिँ नदी बस्तीहरूमा तागिरहेको छ।
2: राज्य चाहिँ अभिभावकत्व निर्वाह गरेर उहाँलाई रोजगारीसँग पनि जोड्नु पर्ने हुन्छ।
3: चेक बाउन्स भएर ब्याङ्किङ कसुर सम्बन्धी मुद्दा दायर भएको थियो, त्यही दायर मुद्दाका सन्दर्भमा उहाँ चाहिँ उहाँलाई अदालतमा उपस्थित गराउनु पर्ने थियो।
0: नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज आज देशभर धुमधामका साथ मनाइयो। देशभरका शिव मन्दिरहरूमा दिनभर नै चल्यो भगवान शिवको आराधना र प्रार्थना। गत वर्षभन्दा दर्शनार्थीको संख्या कम। काङ्ग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्च अदालतको अस्वीकार। ग्रीन आर्मी नेपालको वैधानिकतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिटमाथि कारण देखाओ आदेश जारी। साथमा प्रमुख खबर संक्षेप। नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास ब्याङ्क लिमिटेडको अत्यन्त जरुरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98513 1766, गजुरी शाखा सम्पर्क 98513 1867, धुन्चे शाखा सम्पर्क 98513 1766, कल सेन्टर 015-721-165, टोल फ्री नम्बर 1660-01-1110।

0: मेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास बैंक लिमिटेड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भुटेकोशी नदीमा आएको बाढीपछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग आज प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छलफल गर्दै प्रधानमन्त्री शाहले पुनर्स्थापनाका लागि सरकारले आफूसँग भएको तथा दात्री निकायहरूले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले सरकार प्रभावित क्षेत्रमा जतिसक्दो चाँडो सड़क सञ्जाल पुनर्स्थापना गर्ने गरी निरन्तर काम गरिरहेको उल्लेख गर्नुभएको छलफलमा सहभागी तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले जानकारी दिनुभएको छ।
3: उहाँले अब बजेटको कुनै पनि समस्या पर्दैन, तपाईँहरूले सबै विवाद समितिबाट मिटिङ गरेर कार्यपालिकाबाट मिटिङ गरेर लिएर आउनुहोस्, सबै तथ्याङ्कहरू सङ्कलन गर्नुहोस्, जहाँ जे जे बिग्रिरहेको छ पैसाको कुनै पनि समस्या छैन। अब हाम्रो विभिन्न दात्री निकायहरूसँग पनि सहयोग गर्ने क्रम जारी छ, हामीसँग पनि पैसा छ र अरू सहयोग गर्न पनि धेरै कन्ट्रीहरू अरू विभिन्न निकायहरू चाहिँ तयार छन्। पैसाको कमी कमजोर हुन दिन तर तपाईँहरूले सबै डाटाहरू लिएर काम प्रक्रियाहरू अगाडि बढाउनुहोस्, यसमा चाहिँ लिएर आउनुहोस् यहाँ, अनि यहाँ लिएर आइसकेपछि अनि जुन जुन मन्त्रालय
2: भोटेकोशी नदीमा आएको बाढीले मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ। नदी तटीय क्षेत्रका बस्ती सड़क र पुलहरू भग्नावशेषमा परिणत भएका छन्। बाढीका कारण नागरिकको घरमा थुप्रिएको ढुङ्गा माटो बालुवा तथा भवनका भग्नावशेषहरू हटाउँदै बाढीपछिको अवस्थालाई सामान्य बनाउने काम भइरहेको छ। नागरिकको दैनिक जीवनयापनलाई सहज बनाउन बाढी प्रभावित क्षेत्रमा ढुङ्गा माटो हटाउने, घरका भग्नावशेष सफा गर्ने, विद्यालय एवं स्वास्थ्य संस्थाहरू लगायतका सार्वजनिक महत्वका भवनहरू सरसफाई गरी पुनर्सञ्चालनमा ल्याउने कार्यलाई प्राथमिकतामा राखेको सरकारले बताएको छ। स्थानीय बासिन्दा भने अझै पनि त्रास र चिन्तामा छन्। प्रधानमन्त्री शाहलाई घर जग्गा जमिन सबै सखा भएकाले बस्ने बासको मात्र व्यवस्था गरेर नपुग्ने कुरा राखेको नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बताउनुभयो।
4: सबैको घर जग्गा जमिन सबै गइसकेको छ, अब उहाँहरूलाई हामीले राखिदिएर मात्रै हुँदैन, होइन, खाने आधार जीवन चलाउने आधार अब नरहेको अवस्थामा राज्य चाहिँ अभिभावकत्व निर्वाह गरेर उहाँलाई रोजगारीसँग पनि जोड्नु पर्ने हुन्छ भनेर विदुर नगरपालिकामा भोलिको दिनमा ड्राई पोर्ट, किनभने चाइना सरकारले यसलाई फेरि तृतीय यो जुन चाहिँ नाकालाई सुचारू गर्ने भन्ने कुरा आइसकेको अवस्थामा ड्राई पोर्ट पनि हाम्रो राख्न सक्ने, भोलिको दिनमा रिसर्च सेन्टर विदुर नगरपालिकामा राख्न सक्ने, होइन, भोलिको दिनमा हामीले पर्यटनको जुन तटीय बन्दहरूमा हामीले बायो इन्जिनियरिङ गरेर ग्रिनरी राखेर बाँध बनाएर पर्यटनको पनि विकास गर्न सक्ने भन्ने कुरा छ। औद्योगिक क्षेत्र
5: पनि लागेको
4: छ, औद्योगिक क्षेत्र पनि त्यहाँ राख्यो भने त्यहाँको भएको अहिले जुन प्रभावितहरूको जीवनस्तर उकास्न सक्छ कि भन्ने खालको म स्थानीय सरकार प्रमुखको हिसाबले मैले अभिभावक संस्था भनेको हाम्रो नेपाल सरकार सम्माननीय प्रधानमन्त्रीजीलाई सबै कुराहरू डिटेलमा राख्यौँ।
2: स्थानीय जनप्रतिनिधिहरूले अब रसुवा बाढीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने बताएका छन्। बाढी गए लगत्तै स्थानीय सरकारसँग केन्द्र सरकारको समन्वय नभएको गुनासो समेत उनीहरूले सुनाएका छन्। केन्द्र सरकारले स्पीडमा काम गर्न नसकेको कुरा प्रधानमन्त्री बालेन्द्र शाहसँग राखेको तारकेश्वर गाउँपालिकाका प्रमुख शिव अधिकारीले बताउनुभयो।
3: अलिक ढिलासुस्ती भयो, काम फास्ट्र्याकमा चाहिँ अलिक आएको अवस्था छैन। अहिले जुन तपाईँको चाहिँ अहिले बाढी गइसकेपछि पनि पछि समयमा जुन कटान गरेर बस्ती बस्ती चाहिँ नदी बस्तीहरूमा तागिरहेको छ, किन तागेको त थाहा भएन, यो प्रकृतिको कुरा हो, होइन, नदी जहाँ जहाँ मानवीय बस्ती छ त्यहाँ चाहिँ तागिरहेको छ अहिले पनि हल्तीको त्यो गइरहेको छ धेरै। अहिले झन् त्यो 10 गते पछाडि त झन् मेरो गाउँपालि सहरमा 3 बस्ती जोखिममा पऱ्यो कि, त्यो बेलासम्म केही पनि भएको थिएन, होइन, 10 घर गयो भन्ने भएको थियो, पछि अहिले त 3 बस्ती जाने हो भनेको, 3 बस्ती जाने भनेको हजुरको चाहिँ त्यहाँबाट चाहिँ 74 विस्थापित हुनु हो, होइन, 74 चाहिँ नयाँ एकजित बस्ती अथवा काहीँ सेफ ठाउँमा घर बनाएर लानुपर्ने अवस्था छ। अब हाम्रो चाहिँ पक्की पुलहरू गएको छ 2 पछाडि अर्को तपाईँको चाहिँ लुङ पुलहरू 3 गएको छ, मठ मन्दिरहरू गएको छ, खेतीयोग्य जमिन 500-600 तपाईँ रोपनी जग्गा चाहिँ गएको अवस्था छ, होइन, तपाईँको चाहिँ बस्तीहरू चाहिँ जुन नदीले कटान गरेर चाहिँ सबै 3 बस्ती चाहिँ खतम हुन लागिरहेको छ, यो पुनर्वास गर्नु पर्यो तुरन्तै पुलहरू जुन यो लिङ्केज भएन क्या, जस्तै एउटा गाउँपालिकाबाट अर्को

0: भएको कुरा सुन्न पाउँदा खुसी लागेको बताउनु भएको उल्लेख गरेको छ। प्रधानमन्त्रीसँगको छलफलमा रसुवाको नौकुण्ड गाउँपालिकालाई भने खबर नै गरिएको थिएन। संकटग्रस्त क्षेत्र घोषणा नगरेकाले आफूलाई नबोलाएको हुन सक्ने पालिका अध्यक्ष नुर्बु स्याङ्बो घलेले बताउनुभयो।
1: बाढी प्रभावितमा हामी चारवटा गाउँपालिका चाहिँ बाढी प्रभावित पर्यो, नौकुण्ड चाहिँ परेन भनेर लेखेन राज्यले, त्यही भएर नबोलाएको हो कि।
0: बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़कहरू सञ्चालन, तोइन र झुलुङ्गे पुल जडानलाई तीव्रता दिइरहेको सरकारले दावी गरेको छ। प्रभावित क्षेत्रमा आगामी मंगिरसम्म खानेपानी प्रणाली पुनर्स्थापना गर्ने गरी सरकारले काम गरिरहेको जनाएको छ। प्रधानमन्त्रीसँगको छलफल लगत्तै नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बिरबल तामाङ भने पक्राउ परेका छन्। छलफलमा सहभागी भएर फर्कने क्रममा उनलाई सिंहदरबार बाहिर हनुमान थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिनुभयो।
2: यो ब्याङ्किङ कसुर सम्बन्धी मुद्दा काठमाडौँ जिल्ला अदालतमा दायर भइसकेको अवस्था थियो। उहाँ चाहिँ त्यो ब्याङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी हुनुहुन्थ्यो। नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका वडा नम्बर 3 घर भएर काठमाडौँ महानगरपालिका वडा नम्बर 16 नयाँ बजार स्थित उहाँले चाहिँ एउटा ट्रान्सपोर्ट एडभेन्चर कम्पनी खोल्नु भएको रहेछ। त्यसबाट उहाँले एकजना व्यक्तिलाई चेक दिनुभएको, त्यो चेक बाउन्स भएर ब्याङ्किङ कसुर सम्बन्धी मुद्दा दायर भएको थियो। त्यही दायर मुद्दाका सन्दर्भमा उहाँ चाहिँ उहाँलाई अब अदालतमा उपस्थित गराउनु पर्ने थियो। त्यस कारणले प्रहरीले नियन्त्रणमा लिएको हो र उहाँका यसअघिका अरू मुद्दाहरू अथवा घटनाहरू सन्दर्भमा समेत त्यो अनुसन्धान गर्नका लागि नियन्त्रणमा लिएको हो।
0: भनेको उहाँलाई चाहिँ पहिलेदेखि नै खोजी गरिरहेको अवस्था थियो।
2: खोजी उहाँको अहिले पछिल्लो अवस्थामा चाहिँ ब्याङ्किङ कसुर सम्बन्धी मुद्दा अदालतमा दायर भएको स्थिति थियो र उहाँ चाहिँ फरारको सूचीमा हुनुहुन्थ्यो। उहाँ अदालतमा उपस्थित पनि नभइसकेको स्थिति थियो र उहाँलाई अदालतमा उपस्थित गराउनु पर्ने भएको हुँदा हामीले आज काठमाडौँको हनुमान थानबाट चाहिँ नियन्त्रणमा लिएको हो।
0: प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग गरेको छलफलमा सहभागी हुन अध्यक्ष तामाङ सिंहदरबार पुग्नु भएको थियो। छलफल सकिए लगत्तै फर्कँदा उहाँ पक्राउ पर्नुभयो। जनप्रतिनिधिहरूले प्रधानमन्त्री बालेन्द्र शाहसँग आआफ्नो क्षेत्रको समस्या अवगत गराएका छन्। अब सरकारले लिने एक्सनको उनीहरू प्रतीक्षामा छन्। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री सुनिल कोइराला।
3: नेपाली काँग्रेसका सभापति गगन थापा र पूर्व सभापति शेरबहादुर देउवाले गर्न लागेको दुवै महाधिवेशन रोक्न माग गरिएको रिटलाई सर्वोच्च अदालतले दरपीठ गरेको छ। काँग्रेसको क्रियाशील सदस्य भएको दावी गर्ने अधिवक्ता मणिराम उपाध्यायले सोमबार रिट दर्ताका लागि सर्वोच्च अदालत गएका थिए। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले त्यस सम्बन्धी एउटा निवेदन पूर्ण इजलासमा विचाराधीन रहेको र अर्को निवेदनमा महाधिवेशन कार्यतालिका रोक्न आदेश नदिएको हुँदा रिट दर्ता नभएको बताए। काँग्रेस संस्थापनले 16 19 असोजसम्म 15 महाधिवेशनको मिति तोकेको छ। देउबा पक्षले मंगिर 21 23 गतेसम्म हुने गरी महाधिवेशनको समय निर्धारण गरेको छ। आज नेपाली नारीहरूको पवित्र पर्व हरितालिका तीज भगवान शिवको पूजा आराधना गरी नेपाली महिलाहरूले धूमधामपूर्वक यो पर्व मनाएका छन्। काठमाडौँको पशुपतिनाथ मन्दिर परिसर र देशभरका शिव मन्दिरहरूमा दिनभर दर्शनार्थी महिलाहरूको बाक्लो घुइँचो लागेको थियो। पशुपतिनाथमा करिब 50,000 महिला दर्शनार्थीले दर्शन गरेका छन्। बिहान र दिउँसो केही हल्का रहेको पशुपतिनाथ बेलुका भने भरिभराउ देखियो। आजको भगवान शिवको दर्शन निकै शान्तिपूर्ण रहेको पशुपतिनाथ मन्दिरमा खटिएका सुरक्षाकर्मीहरूले जानकारी दिएका छन्। आफ्नो पति प्रेमीको दीर्घायु एवं प्रगतिको कामना गर्दै महिलाहरू तीजमा भगवान शिवको व्रत बस्ने गर्दछन्। महिलाहरूले आज दिनभर नै पूजा आजासँगै समूह बनाई नाचगान गरी एक आपसमा गीतका माध्यमबाट दुःख सुख साटासाट गरे। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीबाट विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल शुरू गर्नुभएको छ। प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग आज प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छलफल गर्दै उहाँले पुनर्स्थापनाका लागि सरकारले आफूसँग भएको तथा दात्री निकायले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताउनुभयो। सरकारले बाढ़ी प्रभावित क्षेत्रका क्षतिग्रस्त सड़क सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम तीव्र गर पारेको छ। बाढ़ी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़कहरू सञ्चालन, तुइन र झोलुङ्गे पुल जडानलाई तीव्रता दिइरहेको सरकारले त्यो सकियो।

0: लगत्तै पक्की सड़क र पुलको निर्माण गर्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग भएको छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विभिन्न विषयगत 8 कार्यदल निर्माण गरी सड़क र पुल निर्माणलाई तीव्रता दिइरहेको बताउनुभयो। नेपाली सेनाले भोटेकोशी बाढ़ी प्रभावित विभिन्न क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ। नेपाली सेनाले आज 20 हवाई उद्धार गरेको जनाएको छ। प्रभावित विभिन्न इलाकाबाट हालसम्म स्वदेशी 3,894 र विदेशी 283 गरी जम्मा 4,177 जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। रसुवागढ़ी जलविद्युत आयोजनामा आयोजनाका प्रतिनिधि तथा विदेशी प्राविधिक सहितको संयुक्त खोज तथा उद्धार टोलीले खोजी कार्य जारी राखेको छ। कर्णाली प्रदेश सरकारले प्रदेशसभाको दोस्रो कार्यकालको 8 अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। आज मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको मन्त्री परिषद बैठकले 2083 साउन 29 गते आज राति 12 बजेदेखि लागू हुने गरी प्रदेशसभाको 8 अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय गरेको हो। सरकारको निर्णयसँगै प्रदेशसभाको चालू अधिवेशन अन्त्य हुने भएको छ। मन्त्री परिषदको बैठकले प्रदेशसभाको अधिवेशन अन्त्यका लागि आवश्यक वैधानिक प्रक्रिया अनुसार प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय गरेको हो। अस्पतालको सघन उपचार कक्षमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिएर प्रसारण गरिएका सामग्री प्रति प्रेस काउन्सिल नेपालले चासो देखाएको छ। काउन्सिलले रसुवामा आएको बाढ़ीमा घाइते भई अस्पतालको सघन उपचार कक्षमा उपचाररत व्यक्तिसँग इनसाइड द बंकर नामक युट्युब च्यानलले लिएको अन्तर्वार्ता सहितको सामग्री आफ्नो ध्यानमा आएको जनाएको छ। त्यस्तै सगरमाथामा सम्पर्कविहीन भएको 7 दिनमा फेला परेका एक पथ प्रदर्शक अस्पतालको सघन उपचार कक्षमा उपचाररत रहेको अवस्थामा बीबीसी नेपालीले असार 21 गते प्रसारण गरेको अन्तर्वार्ताबारे पनि काउन्सिलले अध्ययन गरिरहेको जनाएको छ। काउन्सिलले प्रसारित सामग्री पत्रकार आचार संहिताको परिधिभित्र रहेर थप अध्ययन तथा अनुगमन भइरहेको जनाएको छ। चीनको गुप्तचर निकायले तीव्र गतिमा विकसित भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रविधिको दुरूपयोगबाट देशको राजनीतिक तथा सामाजिक सुरक्षामा खतरा उत्पन्न हुन सक्ने चेतावनी दिएको छ। चीनको राज्य सुरक्षा मन्त्रालय एमएसएसले आइतबार पहिलो पटक सार्वजनिक रूपमा एआईबाट उत्पन्न हुन सक्ने सुरक्षा जोखिमबारे विस्तृत धारणा सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार एआईको दुरूपयोगबाट चीनको साइबर सुरक्षा, संवेदनशील सूचना तथा सैन्य संयन्त्र समेत जोखिममा पर्न सक्छन्। राज्य सुरक्षा मन्त्री चेन इसिनले शत्रुतापूर्ण शक्ति तथा गलत नियत भएका व्यक्तिहरूले जेनेरेटिभ एआई प्रविधिको दुरूपयोग गरिरहेको बताएका छन्। भारतले श्रीलंकालाई 72 रनले पराजित गर्दै महिला एसिया कप क्रिकेटको उपाधि जितेको छ। योसँगै भारतले प्रतियोगिताको इतिहासमा कीर्तिमानी रच्दै 8 पटक एसिया कप उपाधि जितेको हो। 2024 फाइनलमा श्रीलंकासँग पराजित भएको भारतले यसपटक त्यसैको बदला लिँदै शानदार जित निकालेको हो। यो भारतको लगातार 10 फाइनल सहभागिता पनि थियो। दुवै अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 183 रन बनाएको थियो। 184 रनको लक्ष्य पछ्याएको श्रीलंका भने भारत स्पिन आक्रमण सामु टिक्न सकेन। अन्तत श्रीलंका 111 रनमै अल आउट भयो। भारतले 72 रनको फराकिलो जित निकाल्दै 8 महिला एसिया कप उपाधि आफ्नो नाममा गर्यो।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
3: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
4: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
3: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
4: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
5: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
3: राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
8: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री जीवन भण्डारी।
9: नेपाली काङ्ग्रेसको संस्थापन पक्षले सबै माग र अडानलाई सम्बोधन गर्दा पनि असन्तुष्ट पक्षले मान सम्मान नपुगेको भन्दै रहस्यमय हट देखाइरहेको छ। 15 महाधिवेशन प्रारम्भ हुन केही दिन मात्र बाँकी रहँदा चुनदेवीमा सीमित केही मुठीभर नेताहरू अझै पनि भाउ खोज्दै मूलधारमा नफर्किने ढिपी कसेका छन्। आफैले उठाएका सबै शर्तहरू कार्यान्वयन भइसके पनि एकताको ढोका बन्द गर्नुले ती नेताहरूको नियतमाथि प्रश्न उठेको छ। उनीहरू पार्टी एकता जोगाउन नभई काङ्ग्रेसलाई विभाजनको दलदलमा फसाएर कसैको इशारामा पार्टीको भविष्यमाथि खेलवाड गर्ने मिसनमा छन् भन्ने छर्लङ्ग भएको छ। गत वैशाखको दोस्रो साता तत्कालीन उपसभापति पूर्णबहादुर खड्काले पूर्व सभापति शेरबहादुर देउवा र शेखर कोइराला पक्ष समेतको सहमतिमा पार्टीको समग्र एकताका लागि भन्दै 8 बुँदे मागपत्र सभापति गगन कुमार थापा समक्ष पेश गरेका थिए। ती सबै मागहरूलाई संस्थापन पक्षले पूरा गरिदिएको छ। विद्युतीय प्रणाली मार्फत सदस्यता अध्यावधि गर्ने कार्य बहिष्कार गरेकाहरूलाई समेत गत पुष महिनासम्म नवीकरण गरेको आधारमै मान्यता दिने निर्णय काङ्ग्रेसले गरेको छ। त्यति मात्र होइन, विशेष महाधिवेशन पछिको समितिमा नपरेका तत्कालीन 15 महाधिवेशनबाट तत्कालीन 14 महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यहरूलाई वर्तमान केन्द्रीय कार्य समितिमा समायोजन गर्ने निर्णय समेत गरेको छ। यहाँसम्म कि महाधिवेशन आयोजक समिति गठन गरेर पुरानो कार्य समितिका सबै नेताहरूलाई ससम्मान समावेश गर्ने र सभापति थापाले वरिष्ठ नेताहरूलाई आयोजक समितिको संयोजक बन्न समेत खुल्ला प्रस्ताव गर्दा समेत चुनदेवीका एकाध नेताहरूले हामीलाई सम्मान पुगेन भन्दै बटारिनु राजनीतिक पाखण्डको पराकाष्ठ हो। कुनै पनि राजनीतिक आन्दोलन वा दलभित्र माग पूरा हुनु भनेको विवादको अन्त्य र सहकार्यको सुरुवात हुनु हो। तर मागेभन्दा बढी अधिकार र पदको सम्मान दिँदा पनि मूलधार अस्वीकार गर्नुले उनीहरूको वास्तविक उद्देश्य माग पूरा गराउनु थिएन, बरु माग पूरा हुन नसक्ने वातावरण गराएर पार्टी फोड्ने बहाना खोज्नु थियो भन्ने प्रष्ट भएको छ। देशभरका लाखौं कार्यकर्ता बाढी पहिरोको विपदमा जनताको आँसु पुस्दै र असोज 3 गतेदेखि सुरु हुने वडा अधिवेशनको महाउत्सवको तयारीमा जुटिरहँदा चुनदेवीको एउटा कोठामा बसेर षड्यन्त्रको तानाबाना बोल्नेहरूलाई न त देशको चिन्ता छ, न त लाखौं निष्ठावान कार्यकर्ताको पसिनाको नै कदर छ। यही आत्मघाती र अनुदार चरित्रका कारण चुनदेवी गुट आज आफ्नै आन्तरिक शक्तिबाट नराम्रोसँग भत्किएको छ। पूर्व सभापति देउवा मागपुरा हुँदा पनि पार्टी एकताको पक्षमा नउभिएपछि र विभाजनकै रेखा कोर्न उद्धत देखिएपछि पूर्व उपसभापति पूर्णबहादुर खड्का पक्षले देउवाको साथ छोड्ने ऐतिहासिक निर्णय गरेको छ। माग सम्बोधन भइसकेपछि त्यसलाई पालना गर्नु प्रत्येक जिम्मेवार नेताको नैतिक बन्धन हुने निष्कर्षसहित खड्का निकट नेताहरूले संस्थापनसँग सहकार्यको हात मिलाएका छन्। आफ्ना कार्यकर्तालाई असोज 3 बाट सुरु हुने 15 महाधिवेशनमा पूर्ण ऊर्जाका साथ सहभागी हुन पनि सार्वजनिक रूपमै उनीहरूले आह्वान गरिसकेका छन्। खड्का निकट नेता रामहरि खतिवडाका अनुसार कानुनी पुनरावलोकनको विषय अदालतमा विचाराधीन रहेकाले खड्का तत्काल भौतिक रूपमा उपस्थित नभए पनि बाँकी सबै नेताहरू केन्द्रीय समितिमा समायोजन भई पार्टीको मूलधारमा आइसकेका छन्। सहमति र एकताको पक्षमा उभिएका 31 जना तत्कालीन केन्द्रीय सदस्यहरू मध्ये 1-2 जना बाहेक अरू सबै नेताहरू संस्थापन पक्षसँग जोडिन तयार भइसकेको नेता श्याम घिमिरेले स्पष्ट पारेका छन्। यसको प्रत्यक्ष प्रमाण आज चुनदेवीमा आयोजित गुटको कार्यक्रममा प्रष्ट देखिएको छ। पार्टीका प्रभावशाली मानिएका नेताहरू पूर्ण रूपमा त्यस कार्यक्रममा अनुपस्थित रहेका छन्। जीवन बहादुर साई, श्याम घिमिरे, मिन बहादुर विश्वकर्मा, रामहरि खतिवडा, नयन सिंह महर, गोविन्द भट्टराई, उमेशजङ रायमाझी, सीता गुरुङ, प्रदीप कुमार सुनवार, अनिल रुगाटा लगायतका दर्जनौ सशक्त नेताहरूले चुनदेवीको बन्धक राजनीतिलाई ठाडै अस्वीकार गर्दै सानेपाको मूलधारलाई रोजिसकेका छन्। पार्टीभित्र बहुमत र सशक्त नेतृत्व पंक्ति मूलधारमा समाहित भइसकेपछि चुनदेवीमा अब राजनैतिक रूपमा एक्लिएका र भविष्यविहीन एकाध अनुहार मात्र बाँकी छन्। सबै माग सम्बोधन भइसक्दा पनि पार्टी एकता अस्वीकार गरेर जनता र कार्यकर्ताको भावनामाथि लात हान्ने तत्व कसको स्वार्थ र कुन शक्तिको इशारामा नाचिरहेको छ भन्ने प्रश्न अहिले सबैतिरबाट उठ्न थालेको छ। इतिहास साची छ, व्यक्तिगत स्वार्थ र अहंकारका लागि पार्टी र आन्दोलनलाई धोका दिनेहरू कहिल्यै सफल भएका छैनन्। पन्ध्रौं महाधिवेशनको ऐतिहासिक उभारले यस्ता गैर जिम्मेवार र विखण्डनकारी सोच राख्नेहरूलाई पाखा लगाउँदै नेपाली काङ्ग्रेसलाई नयाँ विचार, नयाँ ऊर्जा र दरिलो आन्तरिक एकतासहित देशको नेतृत्व गर्ने नयाँ युगमा प्रवेश गराउने निश्चित छ।

0: एकमात्र डीटीएच सेवा डिस होम,
1: डिस होम खुशीको कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: आजको जनता जान्न चाहन्छनमा हामीसँग हुनुहुन्छ नेपाली काङ्ग्रेसका नेता प्रदीप कुमार सुनुवार।
2: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा
4: ग्लोबल आइएमई बैंक सबैका लागि बैंक।
5: डिस होम इन्टरनेट
6: हजुरसित सँगै हस्ताक्षर गरेको 30-32 जना के गर्दै हुनुहुन्छ, छलफल के भइरहेछ? केन्द्रीय समितिले हिजोको केन्द्रीय समितिले चाहिँ सबैजनालाई स्वतः केन्द्रीय शासित बनाउने भन्ने निर्णय गर्यो, त्यसलाई कसरी लिनु भएको छ?
7: स्वागत के मान्नुपर्छ, उहाँले त अब सम्मानजनक रूपले तपाईँको अब यो हिजोको विशेष महाधिवेशनको केन्द्रीय समिति र हिजो तपाईँको 14 महाधिवेशन निर्वाचित कार्य समिति समायोजन गरेर तपाईँको अधिवेशन जाने भनेको एकताको महाधिवेशन गर्ने भन्ने यो गर्नुभएको छ, अब त्यसलाई स्वागत के मानेको छ हामीले।
6: अनि यसलाई पनि अब खासै अब अझै सन्तुष्ट भइएन भनेर एक थरीले भनिरहनु भएको छ, उहाँहरूलाई के भन्नुहुन्छ?
7: अब उहाँहरूलाई पनि तपाईँको यो विकल्प छैन, अब संस्थाको कुरा हो। काङ्ग्रेस तपाईँको अत्यन्त तपाईँको अप्ठ्यारो पोजिसनमा छ अहिले, लोकतन्त्र माथि ठुलो खतरा छ, त्यसले गर्दाखेरि लोकतन्त्र र तपाईँको चाहिँ काङ्ग्रेस पार्टीलाई बलियो नभइकन लोकतन्त्र तपाईँको बलियो हुन सक्दैन। यो लोकतन्त्रलाई प्रजातन्त्रलाई तपाईँको चाहिँ बलियो सँगसँगै यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनको लागि काङ्ग्रेसमा तपाईँको चाहिँ अब अहिले चाहिँ जुन रोहन थापाको नेतृत्वको काङ्ग्रेस छ त्यही काङ्ग्रेसमा तपाईँको सबैजना समावेश भएर अधिवेशनमा भाग हुनको लागि म आह्वान गर्छु।
6: जस्तो पूर्णबहादुर खड्का लगायतका धेरै नेताहरू चाहिँ अब यता आउनु भएको भन्ने समाचारहरू आइरहेछ।
7: मलाई पूर्णबहादुर दाईको बारेमा त मलाई थाहा छैन,
6: लगायतका एउटा टिम छ नि ठुलो उहाँहरूको बारेमा।
7: होइन, त्यो टिम त उहाँको टिम पनि होइन, अघम टिम होइन, हिजो त तपाईँको शेरबहादुर दाईकै टिम हो। शेरबहादुर दाईले तपाईँको सञ्चालन गर्नुभयो टिम, पूर्णबहादुर दाईलाई पनि रिक्वेस्ट गर्न जानुभएको हो उहाँहरू। उहाँहरू पूर्णबहादुर दाई आउनु भएन भने पनि उहाँहरू तपाईँको यता आउनुहुन्छ।
6: कतिजना जति आउनुहुन्छ भन्ने हजुरको अहिलेसम्मको बुझाइ छ?
7: अहिले अब दिना दिदी लगायत तपाईँको चाहिँ मुख्यमन्त्री सुरेन्द्र पाण्डे लगायत सबै तपाईँको चाहिँ आउनुहुन्छ।
6: 31 जतिले हस्ताक्षर गर्नुभएको थियो अस्ति दुबई महाधिवेशन रोकौं र संवादको वातावरण गरौं भनेर आह्वान गरेको मध्ये कतिजना चाहिँ जति आउनुहुन्छ?
7: त्यो सबै आउनुहुन्छ,
6: सबै 31
7: एकदम सबै।
6: त्यो चाहिँ कहिले भनेको, कहिले त्यो आउने?
7: आइसक्नु भयो, हिजै तपाईँ निर्णय भइसक्यो, भोलि चिठी प्राप्त गरेर पर्सि दिन केन्द्र समितिको मिटिङ बस्छ।
6: भोलि उहाँहरू पार्टी कार्यालयमा गएर चिठी प्राप्त गर्नुहुन्छ र अरू गतिविधिहरूमा उहाँ स्वतः सहभागी हुनुहुन्छ?
7: एकदम।
6: केही पक्ष खास गरेर शशाङ्क कोइराला, शेखर कोइराला, शेरबहादुर देउवाल लगायतका केही नेताहरू अझै पनि किन चाहिँ आनीकानी गरिरहनु भएको, यस्तो उहाँहरूले माग गरेको विषय पुरा गर्दै गर्दा पनि नमान्नुको कारण के होला?
7: अब यो राजनीतिकमा तपाईँको सबै कुरा तपाईँको प्रतिष्ठा कुरा गिभ एन्ड टेकको कुरा होला। उहाँहरूले पनि तपाईँको आफ्नो तपाईँको राजनीतिक अस्तित्वको कुरालाई तपाईँको राख्नु भएको होला। अब त्यो चाहिँ उहाँहरूलाई नै सोध्नुपर्छ, हामीले सोध्ने कुरा होइन। उहाँहरू हामीभन्दा सिनियर तपाईँको चाहिँ एकदम नेताहरू हुनुहुन्छ, उहाँहरू तपाईँ ऐतिहासिक नेताहरू हुनुहुन्छ, हाम्रो चाहिँ तपाईँको उहाँहरूप्रति एकदमै तपाईँको सम्मान छ, तर अब त्यो चाहिँ
6: उहाँहरूले नै यस अगाडि माग गर्नुभएको थियो पुसमा नवीकरण गरेको त्यति सबैलाई मान्यता दिनुपर्ने अनि 14 महाधिवेशनका केन्द्रीय सदस्य सबैलाई मान्यता दिनुपर्ने, छुट्टै संयन्त्र बनाउनु पर्ने, आयोजक समिति बनाउने, यी सबै कुरा त संस्थापन पक्षले पुरा गरिदियो तर पनि उहाँ मानिरहनु भएको छैन।
7: अब यो चाहिँ राजनीतिमा कहिले काहीँ यस्तो हुन्छ कि तपाईँको चाहिँ 2+ गर्दाखेरि 4 हुनु पर्यो, कहिले काहीँ 3 हुन्छ, यस्तै 3 भएको होला।
6: त्यही त, त्यो त सबै भने जस्तो सबै कुरा त माग पुरा स्वाभाविक रूपमा नहुन सक्छ होइन, तर केही कुराहरू भइसकेपछि एक खालको वातावरण बनिसकेपछि
7: अब यो खोइ अब यसलाई तपाईँको यो हाम्रो चाहिँ बुता र हाम्रो क्षमता भन्दा माथिको कुरा हो।
6: अनि देशभरिका आम कार्यकर्तालाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ?
7: गगन थापाको नेतृत्वको काङ्ग्रेसको अधिवेशनमा सहयोगी भएर सबै काङ्ग्रेसलाई बलियो बनाऊ र गगन थापाको हात बलियो बनाउने काममा लागू भन्छु।
6: अब उहाँ नेताहरू नआउँदै गर्दाखेरि पार्टीमा असर केही पर्छ?
7: अरे अब तपाईँ असर त राजनीतिक रूपमा तपाईँको चाहिँ भोलि इस्युले तपाईँ गर्ने हो होइन, अब भोलिको चाहिँ परिस्थिति के पर्छ नेपालको पोलिटिक्स तपाईँलाई तपाईँको थाहा छैछ, अब त्यसले गर्दाखेरि अब यसलाई समयले चाहिँ तपाईँको ल्याउने हो, समयमा तपाईँको परिस्थिति ल्याउने हो, समय अनुसार हुन्छ।
2: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा
4: ग्लोबल आइएमई बैंक सबैका लागि बैंक।
5: डिस होम इन्टरनेट
3: हवस् त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुने नै छौं। आजलाई बिदा दिनुहोस्, नमस्कार।

0: ल ल यता नआऊ है बुहारी, तलै बस, छातछुत नगर। आज कति दिन रे?
1: 3 दिन भयो।
0: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
1: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
2: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
3: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्की पोखराको अधिग्रहण गरिएको जग्गामा बाली नाली नलगाइदिने सम्बन्धी सूचना। यस आयोजनाको विभिन्न मितिमा मुआब्जा बुझ्न आउने सम्बन्धित सूचना प्रकाशन भएको तर मुआब्जा बुझ्न नआएको जग्गा धनीहरूले मुआब्जा बुझ्न तथा घर टहरा इन्क्लोजरको क्षतिपूर्ति बुझ्नका लागि आयोजना कार्यालय पोखरा कास्कीमा तुरन्त सम्पर्क रहनु हुन अनुरोध छ। साथै आयोजनाबाट रूपताल संरक्षणका लागि विभिन्न प्रकारका निर्माणका कार्यहरू भइरहेको हुँदा मुआब्जा बुझिसकेको तथा जग्गा अधिग्रहण गर्न सूचना प्रकाशित भइसकेको जग्गाहरूमा हिउँदे बाली लगायत अन्य बाली नाली नलगाउन तथा भौतिक संरचना निर्माण लगायतका कुनै पनि गतिविधिको साथै अवरोध जन्ने कार्य नगर्नु नगराउनु हुन सम्बन्धित जग्गाधनी एवं सरोकारवालाहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। अन्यथा त्यस्तो गतिविधिहरूमा क्षति पुग्न गएमा आयोजना जवाबदेही नहुने जानकारी गराइन्छ। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्की पोखरा।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि।

0: स्टुडियो टाइम चेक।
1: अहिले बेलुकाको 9 बज्यो।
2: तपाईं सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईंसँग गुनगुनाउँदै।
3: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागको अनुरोध। सडक निर्माण गर्दा ठुलो धनराशि खर्च हुने भएकोले निर्माण सम्पन्न भइसकेको सडक संरचनामा प्रतिकूल असर पर्ने गरी कुनै पनि क्रियाकलाप नगरिदिनु हुन अनुरोध छ। सडकको मापदण्ड विपरीत स्थायी संरचना, घरटहरा आदि निर्माण नगरौँ। सडक किनारमा निर्माण सामग्री नथुपारौँ। सडक छेउको नालीमा फोहोर मैला नफालौँ। सडकमा पानी, ढल आदिको निकास बन्द गरौँ। सडक किनारमा निजी व्यापारिक होर्डिङ बोर्ड तथा साइन बोर्ड नराखौँ। सडक अतिक्रमण रोक्नु हरेक नागरिकको दायित्व हो, तसर्थ सडक अतिक्रमण नगरौँ। अनुरोधक नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग सडक डिभिजन पोखरा।
4: हेर त रगतै रगत भो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
5: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
4: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
5: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
6: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
7: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ। बालबालिकालाई सडक नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: पशु पक्षीलाई स्वस्थ राखी नाफामूलक व्यवसाय गर्न रोगको शंका लाग्ने बित्तिकै पशुहरूको स्वस्थ परीक्षण गराउनु आवश्यक हुन्छ। पशु पक्षीका रोगहरूको निदान गर्न दुध, पिसाब, कुखुरा, पानी, रगत, स्वाब लगायतका नमुनाहरू गण्डकी हस्पिटल चोकमा अवस्थित पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा ल्याउनु हुन अनुरोध गर्दछौँ। साथै प्रयोगशालाको सुविधा उपयोग गरी पशु स्वस्थ र जनस्वास्थ्यको संरक्षणमा सहयोग पुर्याउन पनि अनुरोध गर्दछौँ। पशुपक्षी रोग अन्वेषण प्रयोगशाला गण्डकी हस्पिटल चोक पोखराको अनुरोध।
10: पुल सेक्टर पोखराको अनुरोध। पुलको सीमा मिचेर घरटहरा तथा कुनै थायी वा अस्थायी संरचना निर्माण नगरौँ। पुलहरूको 500 मिटर तल वा माथिबाट नदीजन्य पदार्थ निकाल्दा पुलमा क्षति पुग्न सक्ने भएकोले त्यस्तो काम नगरौँ। सवारी आवागमनमा अवरोध हुने गरी पुलको मुखमा सामान थुपार्ने, फोहोर गर्ने र सवारी साधन धुने काम नगरौँ। पुलमा ठुला सवारी साधनहरू लामो समयसम्म रोक्ने काम नगरौँ। पुल सडक सञ्जालको अभिन्न अङ्ग र हामी सबैको साझा सम्पत्ति हुन्। त्यसैले हामी सबै मिलेर यसको संरक्षण गरौँ। योजना प्रमुख पुल सेक्टर पोखराद्वारा जारी अनुरोध।

0: Kafe sunuyunca aşağı sertiriyor. Kafe sana gün gün aldı.
1: अफकको पालो न्यूज सर्ट इन्फर्मेसन एन्ड टिप्स ब्रेक
2: दिनहुँ तापक्रम बढ्दै गइरहेको छ। यस्तो अवस्थामा एसीको धेरै प्रयोग गरिन्छ, तर लामो समय एसीमा बसिरहँदा स्वास्थ्य सम्बन्धी समस्या हुन सक्छन्। नियमित एसीमा बस्ने वा रातभर एसी खोलेर सुत्ने गर्नाले विभिन्न स्वास्थ्य समस्या हुन्छन्। यसबारे आज जानौ। एसी खोलेर रातभर सुत्दा टाउको दुख्ने समस्या हुन सक्छ। एसी चलिरहँदा यसको चिसो हावा बिस्तारै टाउकोमा लगातार आइरहन्छ, जसले गर्दा भारीपन महसुस हुन सक्छ। रातभर एसी खोलेर सुत्ने बानी छ भने यसले छालामा पनि नराम्रो असर पर्छ, जसले छाला सुक्खा र रुखो हुने र चमक पनि कम हुन्छ। लामो समयसम्म एसी खोलेर बस्ने बानीले हड्डी पनि कमजोर हुन सक्छन्, किनकि शरीरलाई लामो समय अत्याधिक चिसो वातावरणमा राखिरहँदा हड्डीसँग जोडिएका समस्या हुने सम्भावना धेरै हुन्छ। एसीमा लामो समय रहँदा शरीरमा प्राकृतिक हावा आउन पाउँदैन, जसले गर्दा तपाईँलाई थकान महसुस हुन्छ। शरीरलाई ऊर्जावान बनाइराख्न प्राकृतिक ताजा हावाको आवश्यकता पर्दछ। कतिपयलाई लगातार एसीमा बसिरहँदा रुघाखोकी लाग्ने समस्या हुन्छ। स्वास्थ्यमा दम तथा छातीमा अन्य समस्या भएका व्यक्तिलाई यस्तो समस्या अझै छिटो हुन्छ। शरद ऋतुमा पातहरूले रङ फेर्ने कारण बुझ्ने पालो।
3: किन शरद ऋतुमा पातहरूले रङ फेर्छन्? क्लोरोफिल नभएपछि पातहरू पहेँलो, सुन्तले र रातो रङका हुन्छन्। नेपाली समाजमा रुखपातहरूलाई सांस्कृतिक धार्मिक प्रयोजनमा प्रयोग गर्ने प्रचलन छ। नेपालका किरात राईहरू पातलाई बाजाको रूपमा प्रयोग गर्ने गर्छन्। पात बजाएर उनीहरू मिठो धुन निकाल्न खप्पिस हुन्छन्। अर्कोतिर हिन्दूहरूमा चाहिँ पिपलको पातलाई विशेष आदर गरिन्छ। खासमा सिन्धु घाटीका विकसित द्रविडहरूको सभ्यताबाट अहिलेका आर्यहरूले पिपल र पिपलको पातलाई पूजा गर्न थालेका हुन्। पात भनेपछि सामान्यतया हरियो पातकै सम्झना आउँछ, तर पात सधैँ हरियो रहँदैन। शरद ऋतुमा पातले रङ बदल्छ, यस्तो किन हुन्छ? पात भनेको रुख बिरुवाको खाना बनाउने फ्याक्ट्री हो, जसले आफ्नो लागि आफैले खाना बनाउँछ। यसका लागि पातहरूले रुखका जराको माध्यमबाट जमिनबाट पानी लिन्छन् भने हावाबाट कार्बन डाइअक्साइड लिने गर्छ। सूर्यको प्रकाश प्रयोग गरेर पातले यी तत्त्वहरूलाई पुनः अक्सिजन र ग्लुकोजमा परिणत गर्ने गर्छ। अक्सिजन मान्छेका लागि श्वास फेर्न नभई नहुने ग्यास हो। ग्लुकोज चाहिँ एक प्रकारको चिनी हो, जसले बलियो बनाउँछ र बढ्न सघाउँछ। यो प्रक्रियालाई फोटोसिन्थेसिस भनिन्छ। यो प्रक्रियामा रुख बिरुवाहरूलाई क्लोरोफिल चाहिन्छ। यो पातमा पाइन्छ र यो हरियो हुन्छ। जब गर्मी सकिएर शरद ऋतु सुरु हुन्छ, तब दिन छोटो र रात लामो हुन थाल्छ। यसो भएपछि रुखपात र वनस्पतिहरूले हिउँदका लागि तयारी सुरु गर्छन्। शरद ऋतुमा जब घामको प्रकाश कम हुन्छ, तब पातले खानेकुरा बनाउन छोड्छ। यसले गर्दा क्लोरोफिल पातबाट हराउँछ। क्लोरोफिल नभएपछि पातहरू पहेँलो, सुन्तले र रातो हुन्छ। शरद ऋतुमा पातहरूले रङ फेर्नुको वैज्ञानिक दृष्टिमै रोचक तथ्यहरू छन्। आउनुहोस् ती तथ्यहरू बारेमा जानकारी लिगौं। फोटोसिन्थेसिस प्रक्रिया प्राय पातमै हुन्छ, तर कतिपयमा पातमा नभएर डाँठमा हुने गर्छ। यस्ता रुखपात र वनस्पतिका डाँठ च्याप्टो हुन थाल्छ, जस्तो कि क्याक्टस। फोटोसिन्थेसिस प्रक्रिया पातको बाहिरी छालामुनि हुन्छ, जसलाई मेसोफाइल भनिन्छ। क्याक्टसको पनि पात हुन्छ, तर सामान्यतया त्यसलाई हामीले आँखाले देख्न सक्दैनौँ। आँखाले देखिने खालका क्याक्टसका पातहरू पनि वसन्त ऋतुमा खसिहाल्छन्। केही वनस्पतिका पातमा तेल हुन्छन् जसको प्रयोग टाउको दुख्दा अथवा किरा फट्याङ्ग्राहरूले टोक्दा सन्चो बनाउन प्रयोग गरिन्छ। प्राणी र जीव जन्तुले मात्रै होइन रुखले पनि पानी पिउँछ। अध्ययनका अनुसार रुखले वर्षमा 2000 लिटर पानी पिउँछ। एउटा रुखले वर्षमा 48 पाउन्ड कार्बन डाइअक्साइड लिन्छ भने 40 वर्ष पुग्दा एउटा रुखले 1 टन कार्बन डाइअक्साइड हावाबाट शोषेर लिन्छ। पात हाम्रो खाद्य पदार्थ पनि हो, जस्तो कि चियाको पात, लसुन अनि प्याजको पात, पानको पात, अङ्गुरको पात आदि। वनस्पतिहरू पनि कुरा गर्छन्। उनीहरू शब्दले होइन, विशेष खालको रसायन उत्पादन गरेर कुरा गर्छन्। जस्तो कि विशेष खालको रसायन छाडेपछि माहुरी अथवा यस्तै किरा फट्याङ्ग्रा पातमा आइपुग्छन्। यो उनीहरूको कुराकानी हो।
2: अंगालो मार्नुका छन् यति धेरै फाइदा। अंगालो मार्नु माया जताउने सबैभन्दा राम्रो तरिका हो। एक अनुसन्धानका अनुसार कसैलाई अंगालो मार्नुले स्वास्थ्यलाई पनि फाइदा हुन्छ। यसले तपाईँको दिमाग तेज हुनुको साथसाथै तपाईँलाई तनावबाट पनि मुक्ति मिल्छ। अंगालो मार्नुका के फाइदा छन् यसबारे जानौँ। तनावबाट मुक्ति। यदि तपाईँ तनावमा हुनुहुन्छ भने कसैले अंगालोमा बेर्छ भने तपाईँलाई राम्रो लाग्नेछ। साथै अंगालोमा सँगै सुत्नाले तपाईँलाई अरू दिनको तुलनामा राम्रो निद्रा आउने अध्ययनले देखाएको छ। अनुसन्धानले प्रमाणित गरिसकेका छन् कि आफ्नो साथीको अंगालोमा बस्दा तनावबाट मुक्ति हुन मद्दत मिल्छ। यदि तपाईँ आफ्नो साथीको अंगालोमा सुत्नुहुन्छ भने आरामदायी र शान्तिपूर्ण निद्रा आउने त्यो अध्ययनले बताएको छ। एक अर्कालाई बुझ्न मद्दत। कसैलाई नियमित रूपमा अंगालो मार्दा रगतमा अक्सिटोसिन र कोर्टिसोल नामक दुई हर्मोनको स्राव हुन्छ। यी दुवै हर्मोन तनाव र डिप्रेसनसँग लड्न र जोडीलाई एक अर्कासँग बुझ्न मद्दत गर्छन्। यदि तपाईँ लामो समयसम्म स्वस्थ रहन चाहनुहुन्छ भने तपाईँ नियमित रूपमा आफ्नो पार्टनरलाई अंगालो मार्न सक्नुहुन्छ। रक्तचाप नियन्त्रण गर्न। अंगालो मार्नु तपाईँको स्वास्थ्यको लागि पनि धेरै फाइदाजनक छ। यसले तपाईँको रक्तचापलाई पनि नियन्त्रण गर्न सक्छ। सम्बन्ध बलियो। आजको समयमा हरेक व्यक्ति धेरै व्यस्त रहन्छन्। कसैसँग यति समय छैन कि उसले आफ्नो वा परिवारको लागि समय निकाल्न सकोस्, जसको कारणले आफ्नो परिवार पार्टनरको साथसाथै नोकरी गर्नु पनि धेरै गाह्रो हुँदै गइरहेको छ। यसको असर यति धेरै बढेको छ कि सम्बन्धहरूमा टाढापन आउन थालेको छ। यदि तपाईँ यसबाट मुक्ति पाउन चाहनुहुन्छ भने आफ्नो पार्टनरलाई आफ्नो अंगालोमा बेरेर आफ्नो पुरा दिनको हालचाल बताउनुहोस् र उनको कुरा पनि सुन्नुहोस्। यसले तपाईँको सम्बन्धलाई बलियो बनाउन मद्दत पुग्नेछ। नराम्रो बानीबाट मुक्ति। आफ्नो पार्टनरलाई नियमित रूपमा अंगालो मार्नाले तपाईँ नराम्रो बानीबाट पनि मुक्ति पाउन सक्नुहुन्छ। यदि तपाईँको पार्टनरलाई धुमपान वा अरू कुनै गलत लत छ भने उनलाई हरेक रात अंगालो मार्नुहोस्। यसले उनलाई सुरक्षित महसुस हुनेछ। साथै तपाईँ पार्टनरलाई अंगालो गरेरै उनको लागि के राम्रो छ र के गलत छ भनेर बताउनुहोस्। जब तपाईँ यी कुराहरू भन्दै हुनुहुन्छ तब आफ्नो पार्टनरलाई आफ्नो अंगालोमा कसेर बोल्नुहोस्। यसले तपाईँले भनेको कुराको बढी प्रभाव पर्नेछ।
4: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
5: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
6: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: कुष्ठरोग कुनै श्राप वा पूर्व जन्मको पापको कारणले र वंशानुगत रूपमा लाग्ने रोग होइन, यो कीटाणुबाट लाग्ने रोग हो। उपचार गरे पूर्ण रूपमा सन्चो हुन्छ। यसले छाला, नसा, आँखा र नाकलाई असर गर्दछ। यो सजिलै सर्ने रोग होइन, उपचार गरौँ र यसबाट नडराउ।
9: छालामा हल्का रातो फुस्रो र नचिलाउने दागहरू भएमा, हात खुट्टा झमझमाउने वा छुँदा थाहा नभएमा, हात खुट्टामा कमजोरी भएमा र हात र खुट्टाको छाला सुक्खा भएमा कुष्ठरोग लागेको हुन सक्छ। यस्तो लक्षण आफू वा अरूमा देखा परेमा तुरन्त स्वास्थ्य संस्थामा गई जाँच गराइहालौ।
8: सबै सरकारी स्वास्थ्य संस्था वा INF नेपाल अन्तर्गतका अस्पतालहरूमा कुष्ठरोगको औषधि निशुल्क पाइन्छ।
9: थप जानकारीको लागि INF नेपाल अन्तर्गत हरियो खर्क अस्पताल पोखरा, साइनिङ अस्पताल नेपालगञ्ज र वीरेन्द्र नगर सुर्खेतमा सम्पर्क गर्न सक्नुहुनेछ।
10: हाम्रो शरीरको वृद्धि विकासको लागि प्रोटिन, क्याल्सियम, दुध र दहीमा प्रशस्त मात्रामा पाइने हुँदा हामीले खाने दुध र दही उच्च गुणस्तरीय हुनुपर्छ। त्यसैले त मेरो रोजाइमा पर्ने गर्छ पन्थी डेरी।
11: नयाँ टेक्नोलोजीद्वारा उत्पादित पन्थी डेरीका स्वास्थ्यवर्धक दुध, दही, पनिर, आइसक्रिम साथै रिफ्रेसिङ लस्सी मेरो परिवारको पहिलो रोजाइमा पर्छ।
10: सस्तो मूल्यमा एकै छानामुनि केक, बेकरी तथा दुधबाट उत्पादित डेरी प्रोडक्ट्सका लागि पन्थी डेरी सधैँ एक कदम अगाडि।
11: सम्पर्क पन्थी आइसक्रिम घरेलु उद्योग पन्थी डेरी प्राइभेट लिमिटेड, चिप्लेढुङ्गा पोखरा। फोन 0615260070, मोबाइल 98560038405। वी प्रोभाइड अल काइन्ड अफ डेरी प्रोडक्ट्स एन्ड बेकरी प्रोडक्ट्स।
12: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँसँगै गुनगुनाउँदै।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: आजको सानो बचत भोलिको सुरक्षित भविष्य। तपाईँको आफ्नो र आफ्नो परिवारको भविष्य आर्थिक रूपमा सुरक्षित बनाउन चाहनुहुन्छ? त्यसो भए नागरिक लगानी कोषको पेन्सन योजना मार्फत नियमित बचत गरी आफ्नो भविष्य आर्थिक रूपमा सुरक्षित बनाउनुहोस्। नियमित रूपमा बचत गर्ने बानीले तपाईँको भविष्यलाई अझ सुरक्षित र व्यवस्थित बनाउन सहयोग गर्छ। कामकाजीको जीवन पछि पनि आर्थिक रूपमा आत्मनिर्भर र सहज जीवन बिताउने लक्ष्यका साथ आजैदेखि भविष्यको लागि योजना बनाऊ। नागरिक लगानी कोष, आजको बचत भोलिको सुरक्षित भविष्य। नागरिक पेन्सन योजना तथा कोषका अन्य सेवा सम्बन्धी विस्तृत जानकारीको लागि नागरिक लगानी कोष पोखरा शाखामा सम्पर्क गर्नुहोस्। ठेगाना नै बजार पोखरा महानगरपालिका 9 कास्की, फोन नम्बर 061588030, 061588031। आजको बचत भोलिको सुरक्षा, नागरिक लगानी कोष सुरक्षित भविष्यको आधार।
5: मातृ शिशु मितेरी अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको हुँदा आफू र आफ्नो परिवारको स्वास्थ्य जाँच गरी ढुक्क रहनुहोस्।
6: अस्पतालबाट प्रदान गरिने मुख्य सेवाहरू: बहिरङ्ग सेवा, 24 घण्टा इमर्जेन्सी सेवा, अन्तरङ्ग सेवा, क्षयरोग उपचार सेवा, SNCU सेवा, बालरोगको एकीकृत व्यवस्थापन सेवा, सुरक्षित गर्भपतन सेवा साथै शल्यक्रिया सेवा।
5: विशेष सेवाहरू: नवजात शिशुको विशेष उपचार, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, बालरोग विशेषज्ञ सेवा, सामान्य चिकित्सा सेवा, स्तन हेरविचार तथा परामर्श सेवा, प्रसूति प्रतीक्षा गृह सेवा, आहा उपचार सेवा, मुख स्वास्थ्य सेवा, स्वास्थ्य बिमा कार्यक्रम, फिजियोथेरापी सेवा एवं प्याथोलोजी सेवा।
6: त्यस्तै खोप सेवा, पोषण सेवा, प्याप स्मेयर परीक्षण सेवा, VIA परीक्षण सेवा, PMTCT सेवा, साथै परिवार नियोजन सेवा,
5: 24 घण्टा डाक्टरको निगरानी, फार्मेसी सेवा, नाक कान घाँटी उपचार रोग सेवा, दन्त रोग सेवा, प्रयोगशाला सेवा, एक्सरे, भिडियो एक्सरे तथा ECG सेवा।
6: सम्पर्क मातृ शिशु मितेरी अस्पताल, पोखरा 16 बाटुले चौर, फोन नम्बर 061443144।
7: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।

0: स्टुडियो टाइम चेक
1: अहिले बेलुकाको 10 बज्यो।
2: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।
3: कुष्ठ रोग, श्राप वा पूर्व जन्मे पापै कारण वा वंशाणुगत रूपै लैदिवर रोग आङ्गी चुम किटाणु उहिले खब रोग हो। उपचार लैविषे पूर्ण रूपरी सञ्चोतम चुई ढुबी दोगो नसा मी र नलै असरलम चु सजिलै सर्दिवर रोग आङ्गे। उपचार लले चु रोग मुरोएर आङ्गीले ढुबीर ओल्क्या फुस्रो आकेब दादोगो तै विषया यो पलि झमझम लै वा छुइब बेलरी था आयो बा यो पलि कमजोर तब यो निशुल्क योम। थप जानकारी भए लागि INF नेपाल अन्तर्गत हरियो खर्का अस्पताल पोखरा, साइनिङ अस्पताल नेपालगञ्ज र वीरेन्द्र नगर सुर्खेतरी सम्पर्क ललखाम। जानकारी थेले कुष्ठ रोग बिरामी प्रभावित तथा परिवारलाई भेदभाव आङ्गी मय र सद्भाव लले।
4: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: छोरीको विवाहको कुरा त छिनियो, मुख्य कुरा रह्यो अब पार्टीको कुरा। कसलाई दिने होला?
11: विवाह र पार्टी दिनको लागि सबैभन्दा उपयुक्त ठाउँ पोखरा शान्तिनगर बेनकुट प्रालिने काफी छ, किनकि खाना एकदमै स्वादिष्ट, स्वच्छ, सफा, रमाइलो वातावरण, पर्याप्त हल अनि प्रशस्त पार्किङको व्यवस्था भएको एकमात्र ठाउँ। हाम्रा सेवाहरू शुभ विवाह, व्रतबन्ध, सेमिनार, पार्टी, पिकनिक, अन्नप्राशन, जन्मोत्सव तथा कुनै पनि शुभ कार्यको लागि फुल तथा हाफ काटिङको लागि सदैव हामीलाई सम्झनुहोस्। सम्पर्क पोखरा शान्तिनगर बेनकुट प्राली, शान्तिनगर 7 पोखरा, फोन नम्बर 061-540-776, मोबाइल नम्बर 98-560-37-048, 98-560-209-96। स्वाद र सन्तुष्टिको लागि हामीलाई सम्झनुहोस्।
12: बालबालिकाहरूलाई विभिन्न संक्रामक रोगहरूबाट बचाउन जन्मेदेखि 15 महिनाभित्रको उमेरमा लगाउने विभिन्न खोपहरू नेपाल सरकारबाट निशुल्क र नियमित उपलब्ध छ। तोकेको उमेरमा पूरा मात्रामा सबै खोप लिएमा मात्रै बालबालिकाहरूलाई खोपबाट बचाउन सकिने, रोगबाट सुरक्षित र स्वस्थ राख्न सकिन्छ। खोप लगाउनुका साथै सरसफाईका व्यवहार समेत पालना गर्ने गरौँ। तसर्थ 15 महिनाको उमेरभित्र लगाउनु पर्ने दादुरा, रुबेला, दोस्रो मात्रा र टाइफाइड लगायतको खोपहरू छुट भएमा नजिकको स्वास्थ्य वा खोप केन्द्रमा लगी आफ्नो बालबालिकालाई खोप पुरा गराउनु हुन अपिल गर्दछौ। जिल्ला खोप समन्वय समिति, स्वास्थ्य कार्यालय, कास्की।

0: अफकको पालो, न्युज सर्ट, इन्फर्मेसन एन्ड टिप्स ब्रेक।
1: पानीको एक राम्रो स्रोत भएको कारणले काँक्रा स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक हुन्छ। यसमा प्रशस्त मात्रामा भाइटामिन बी, भाइटामिन सी, भाइटामिन के, पोटासियम र कपर पाइन्छ। सलाद र बेलुकाको खानामा यसलाई धेरैले खान मन पराउँछन्। तर जब स्वास्थ्यलाई प्राप्त हुने फाइदाहरूको कुरा आउँछ, तब ठुलो प्रश्न उठ्छ कि यसलाई दिनको समयमा खानु राम्रो हो कि रातको समयमा। यदि तपाईँ पनि यस भ्रमलाई हटाउन चाहनुहुन्छ भने जानौँ कुन समयमा काँक्रो खानाले यसको भरपूर फाइदा लिन सकिन्छ। काँक्रोमा 95% पानी हुन्छ, जसले यसलाई एक उत्कृष्ट हाइड्रेटिङ एजेन्ट बनाउँछ। यसका साथै यसमा भाइटामिन, पोषण र एन्टिअक्सिडेन्ट्सको भण्डार हुन्छ। दैनिक आहारमा यसलाई समावेश गर्दा धेरै प्रकारका फाइदाहरू प्राप्त गर्न सकिन्छ। काँक्रोले विशेष गरी गर्मीमा शरीरलाई हाइड्रेट राख्न मद्दत गर्छ। कम क्यालोरी भएको कारण काँक्रो खानाले वजन घटाउन पनि मद्दत पुग्छ। काँक्रोमा एन्टिअक्सिडेन्ट्स हुन्छ, जसले छालालाई स्वस्थ राख्न मद्दत गर्छ। त्यस्तै काँक्रोमा फाइबर प्रशस्त मात्रामा पाइन्छ, जसले पाचन सुधारमा सहयोग गर्छ। काँक्रोमा पोटासियम पनि पाइन्छ, जसले ब्लड प्रेसरलाई नियन्त्रण गर्न मद्दत गर्छ। बिहान खाली पेट काँक्रो खानाले पाचन तन्त्रलाई स्वस्थ राख्न मद्दत गर्छ। यसै गरी दिउँसोको भोजनसँग काँक्रो खानाले शरीरलाई ताजगी दिन्छ। साँझको हल्का नास्तामा काँक्रो खानु पनि स्वास्थ्यका लागि राम्रो मानिन्छ। तर यसलाई रातको समयमा खाँदा अपच, तौल बढ्ने, ग्यासको खतरा, रुघाखोकी र सास फेर्ने गाह्रो हुने जस्ता समस्या देखा पर्छन्। काँक्रो एक स्वस्थ र पौष्टिक खाद्य वस्तु हो, तर यसलाई खानै सही समय पनि आवश्यक हुन्छ। रातमा काँक्रो खानबाट बस्नुपर्छ, विशेष गरी जब तपाईँलाई पाचनसँग सम्बन्धित समस्याहरू छन्। यस अवस्थामा बिहान वा दिउँसो काँक्रो खानाले तपाईँले यसको अधिकतम फाइदा प्राप्त गर्न सक्नुहुन्छ। मौसम परिवर्तन भएसँगै लामखुट्टी आउन पनि थालिसकेका छन्। लामखुट्टीले टोक्दा जति समस्या हुन्छ, त्यति नै यिनीहरूले रोग फैलाउन पनि अगाडि नै हुन्छन्। त्यसैले घरमा सकेसम्म लामखुट्टी नआउने वातावरण बनाउनु नै राम्रो हुन्छ। तपाईँले पोछा लगाउने पानीमा केही चिज मिसाउन सक्नुहुन्छ, जसले घरमा भएका लामखुट्टेको सर्वनाश गरिदिनेछ। तपाईँको भान्सामा भएको दालचिनीलाई पोछा लगाउने पानीमा मिसाएर लामखुट्टी भगाउन सकिन्छ। लामखुट्टेलाई दालचिनीको सुगन्ध मन पर्दैन, जसले गर्दा उनीहरू टाढेबाट भाग्नेछन्। दालचिनीको प्रयोग गर्न त्यसको 2-3 टुक्रा पानीमा उमाल्नुहोस्। जब यो पानी चिसो हुन्छ, उक्त पानीले पोछा लगाउनुहोस्। यसले लामखुट्टे मर्नेछन्। त्यस्तै पोछा लगाउने पानीमा भाँडा धुने साबुन वा लिक्विड मिसाएर सफा पनि गर्न सकिन्छ। यो तरिकाले पनि सबै लामखुट्टे तथा झिङ्गा टाढा जानेछन्। यस्तै लामखुट्टेलाई टाढा भगाउनका लागि तपाईँ कपुरको प्रयोग पनि गर्न सक्नुहुन्छ। कपुरलाई पिसेर पानीमा मिसाउनुहोस् र घरलाई उक्त पानीले सफा गर्नुहोस्। यसको सुगन्धले लामखुट्टे आउने छैनन्।
2: बेसार दुध पिउनु स्वास्थ्यका लागि एकदमै फाइदाजनक मानिन्छ, तर एकदमै धेरै यसरी दुध पिउनु पनि घातक हुन सक्छ। आउनुहोस् जानौँ कस्ता कस्ता व्यक्तिले बेसार भएको दुध पिउनु हुँदैन। बेसारले शरीरमा भएको आइरन शोष्ने काम गर्छ, त्यसैले धेरै मात्रामा बेसार दुधको सेवन गर्नु हुँदैन। यदि तपाईँले एनिमियाको समस्या छ भने बेसार दुध नपिउनुहोस्। बेसारमा कर्क्युमिन नामक तत्त्व हुन्छ, जसले पेटका समस्याहरूलाई जन्म दिन सक्छ। यदि पेटसँग जोडिएका समस्या पहिलादेखि नै छन् भने बेसार दुध नपिउनुहोस्। यदि कतै बाहिर जाँदै हुनुहुन्छ वा पाचनमा कुनै गडबडी छ भने बेसार दुध पिउनबाट बस्नुहोस्। यसले वाकवाकी लाग्ने समस्या हुन सक्छ। गर्भावस्थाको क्रममा पनि महिलाले बेसार दुध नपिएकै राम्रो। यसले गर्भाशयमा ऐठन, रक्तस्राव तथा पेट दुख्ने समस्या हुन सक्छ। यदि तपाईँलाई कलेजोसँग जोडिएको कुनै पनि समस्या छ भने बेसार दुध नपिउनुहोस्। यस्तोमा दुध पिउँदा पेट सुन्निने, पाचनमा गडबडी, एसिडिटी आदि समस्या बढ्न सक्छ। बेसारको धेरै सेवन गर्दा एलर्जिक रियाक्सन पनि हुन सक्छ, जसकारण छालामा ऱ्यासेस, चिलाउने वा श्वास फेर्न समस्या पनि हुन सक्छ। बेसार दुध पिउँदा शरीरमा गर्मी बढ्छ, जसले गर्दा मुखमा घाउ आउने तथा शरीरमा फोकाहरू निस्कने जस्तो समस्या हुन सक्छ। त्यसैले यो अत्यधिक पिउनु पनि नोक्सानदायक हुन सक्छ।
3: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
4: 3 भयो।
3: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
4: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
3: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
4: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
5: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
3: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
6: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: होइन, आइडिन युक्त नुन नै किन?
1: गलगाँड, कण्ठरोग, लाटु लठेप्रोपन, बाल मृत्यु दर जस्ता समस्याबाट बच्नको लागि, मानसिक र बौद्धिक क्षमतामा वृद्धि गर्नको लागि आयोडिन मिसाइएको नुन नै प्रयोग गरौँ।
2: साल्ट ट्रेडिङ कर्पोरेसन, प्रादेशिक कार्यालय, पोखरा।
1: दुई बाल बालिकाको चिन्ह नभएको नुन नै खाने गरौँ।

0: सम्झिराख्नुहोस् दुध उत्पादनको मुख्य आधार कृत्रिम गर्भाधानद्वारा नस्ल सुधार।
1: पशु नस्ल सुधार राष्ट्रिय अभियान कार्यक्रम, राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरा, फोन 061-622-284।

0: स्टुडियो टाइम चेक। अहिले रातिको 11 बज्यो। तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: श्रम तथा रोजगार कार्यालय पोखराको सूचना। वैदेशिक रोजगारीमा जाने सम्पूर्ण व्यक्तिले अनिवार्य रूपमा श्रम स्वीकृति लियौं। सेवाग्राही स्वयं आफैले वा नजिकको स्थानीय पालिकामा रहेका रोजगार संयोजकको सहयोग मार्फत श्रम स्वीकृतिको अनलाइन फारम भरी श्रम स्वीकृतिको स्टिकर प्राप्त गर्न सक्नुहुनेछ। श्रम स्वीकृति प्राप्त भएपछि मात्र हवाई टिकट लिनुहुन अनुरोध गरिन्छ। अनलाइन फारम तथा वैदेशिक रोजगारी सम्बन्धी सम्पूर्ण जानकारी वैदेशिक रोजगार विभागको वेबसाइट www.doefe.gov.np प्राप्त गर्न सक्नुहुनेछ। थप जानकारीको लागि फोन नम्बर 061556822। श्रम तथा रोजगार कार्यालय पोखरा।
4: तपाईँको दैनिक दुखाइले जीवन थकाइलाग्दो बनाइरहेको छ?
5: आधुनिक दक्ष चिकित्सकद्वारा तपाईँको दुखाइको अन्त्य र जीवनको नयाँ सुरुवातको लागि दुखाइ मुक्त जीवनको भरोसा पोखरा पेन केयर सेन्टर।
6: लामो समयदेखि दुखाइ रोग सम्बन्धी काम गर्दै आउनुभएका डाक्टर हरि पौडेलबाट टाउको दुखेको, माइग्रेन, घाँटी तथा ढाडमा नसा च्यापिएको, घुँडा तथा जोर्नीहरू खिएको, बाथको दुखाइ, क्यान्सर रोगको दुखाइ, खेलाडीहरूको मासु च्यातिएर हुने दुखाइ, घाँटी र काँधको दुखाइ, स्नायु सम्बन्धी दुखाइ, साथै सम्पूर्ण शरीरको दुखाइ तथा विभिन्न नसाको दुखाइको सम्पूर्ण उपचार गरिन्छ। सम्पर्क पोखरा पेन केयर सेन्टर, एनबी कम्प्लेक्स, तेस्रो तला, महेन्द्र पुल, पोखरा। फोन नम्बर 061-591-655, मोबाइल नम्बर 98-560-2255। यदि तपाईँलाई दुखाइसँग सम्बन्धित कुनै पनि समस्या छ भने हामीलाई सम्झनुहोस्।
7: होइन हो काका, मुसु मुसु हाँस्दै यति धेरै पैसा गनेर बस्नु भएको छ, जग्गा बेच्नु भयो कि कसो?
8: यो त मेहनत र परिश्रमको फल हो नि बाबु। यसपालि बङ्गुर र कुखुरा पालनबाट राम्रो मुनाफा भयो।
7: ए, मैले पालेका गाई भैँसीबाट पनि दुधको उत्पादनमा वृद्धि भएको छ। यसपालि त फेरि उता कुखुरा र बाख्राको आम्दानी पनि राम्रो भएको छ। यी सबै नेपाल ओइल होप एग्रिटेक प्रणालीद्वारा उत्पादित विजय पेलेट पोषक तत्त्वको उत्कृष्ट संयोजन भएको दाना खुवाएको परिणाम हो। त्यसैले आजकल मेरो आम्दानी पनि राम्रो भएको छ।
8: नेपाल ओइल होप एग्रिटेक प्रणालीको विजय पेलेट दाना खुवाउँदा उत्कृष्ट उत्पादन हुन्छ, बढी लाभ लिन सकिन्छ, रोग लाग्ने सम्भावना न्यून, तौलमा वृद्धि, दुधको उत्पादनमा वृद्धि हुन्छ।
7: तपाईँ पनि आजै आफ्ना पशु पन्छीलाई नेपाल ओइल होप एग्रिटेक प्रणालीद्वारा उत्पादित विजय पिलेट दाना प्रयोग गरी अधिकतम लाभ लिनुहोस्। पोखराका लागि आधिकारिक विक्रेता कञ्चन पोल्ट्री प्रणाली, पोखरा 10 मिलन टोल, औद्योगिक क्षेत्र पोखरा कास्की। सम्पर्क नम्बर 061-538-821, 98-560-28-355।

0: अफकको पालो, न्युज सर्ट, इन्फर्मेसन एन्ड टिप्स ब्रेक।
1: मानिस एक सामाजिक प्राणी हो जसले समाजमा बसेर आफ्नो विकास र व्यक्तित्व निर्माण गर्छ। हाम्रो वरिपरि धेरै प्रकारका व्यक्तिहरू बस्छन् जसको आआफ्नै स्वभाव र गुण हुन्छ। केही व्यक्ति यस्ता हुन्छन् जसको संसार केवल आफ्नै वरिपरि घुम्छ। उनीहरू आफ्नै हिसाबले संसारलाई हेर्न र सुन्न रुचाउँछन्। यस्ता मानिसहरूका लागि अरूको राय वा विचारको कुनै महत्त्व हुँदैन। यस्तो व्यक्तिसँग जीवन बिताउन केही कठिन हुन सक्छ, किनभने न त उनीहरूले कहिले तपाईँको कुरा बुझ्न सक्छन्, न त तपाईँहरूले उनीहरूको नै। यस्ता व्यक्तिलाई आत्मकेन्द्रित भनिन्छ र उनीहरू केवल आफैलाई मात्र महत्त्व दिन्छन्। त्यसैले यस्ता मानिसहरूसँग दूरी बनाउनु नै राम्रो हुन्छ, जसले गर्दा तपाईँलाई कुनै प्रकारको समस्या नपरोस्। यसका लागि यस्ता व्यक्तिहरूको पहिचान गर्नु अत्यन्त आवश्यक छ। आत्मकेन्द्रित व्यक्तिको पहिचान कसरी गर्ने त? उनीहरू सबै कुराकानीमा हावी हुन चाहन्छन्। उनीहरू चाहन्छन् कि केवल आफ्नो बारेमा कुरा होस्, आफ्नो उपलब्धिको चर्चा होस् र केवल आफ्नै विचारहरू सुनन् र खोजिदिउन्। यस्तो व्यक्तिसँग कुनै कुरा गर्दा केही असहज महसुस हुन सक्छ। उनीहरू आफ्नै तरिकाले सबै काम गर्न चाहन्छन्। यदि कुनै कामको लागि विशेष नियम छन् भने ती उनीहरूका लागि महत्त्वपूर्ण हुँदैनन्। उनीहरूलाई आफ्नै तरिकाले चिजहरू गर्नु मनपर्छ। उनीहरूमा दया र करुणाको भाव धेरै कम हुन्छ। कसैप्रति दयाको भाव तब आउँछ जब तपाईँ उनीहरूको ठाउँमा बसेर सोच्नुहुन्छ र त्यसपछि कुनै काम गर्नुहुन्छ। तर आत्मकेन्द्रित व्यक्तिहरू अरूको दृष्टिकोणबाट कुनै कुरा हेर्न पटक्कै मन पराउँदैनन् र अरूमाथि आफ्नै विचारहरू थोपर्छन्। उनीहरू छिटो आफ्नो असफलताहरूको दोष अरूलाई दिएर पन्छिन खोज्छन्। कुनै गल्तीको जिम्मेवारी लिनबाट भाग्छन् र गल्तीको आरोप लागेपछि ठूलो स्वरमा आफूलाई सही साबित गर्ने प्रयास गर्छन्। उनीहरू अरूमा कमी खोजेर उनीहरूको निन्दा गर्न कुनै मौका छोड्दैनन्। यसरी उनीहरू आफ्नो गल्तीहरू रुकाएर अरूका गल्तीहरूको फन्टाफोर गर्नमा सिपालु हुन्छन्।
2: धेरैले ल्वाङ खानाको परिकारमा मसलाको रूपमा प्रयोग गर्छन्। चिया र खानालाई सुगन्धयुक्त तथा स्वादिष्ट बनाउन यसको प्रयोग गरिन्छ। ल्वाङको काम यतिमा मात्र सीमित छैन। यसमा युजेनल नामक तत्व हुन्छ जसले दाँतको दुखाइबाट मुक्त गर्नुका साथै कयौं स्वास्थ्य समस्याबाट छुटकारा दिलाउँछ। ल्वाङलाई मसलाका साथै माउथ फ्रेसनर र औषधिको रूपमा प्रयोग गरिन्छ। ल्वाङको माथिल्लो भाग जसलाई फूल भनिन्छ त्यसको बहुउपयोगितालाई ध्यानमा राखेर सुकाएर राख्ने चलन छ। आयुर्वेदले पनि यसलाई घाँटी, फोक्सो, दाँत र यौन सम्बन्धी समस्याका लागि प्रयोगमा ल्याउन सकिने बताएको छ। यस्ता छन् ल्वाङ खानुका फाइदाहरू। पेटको दुखाइ ठिक। पेट दुखाइबाट ग्रसित मानिसका लागि ल्वाङ निकै लाभदायक मानिन्छ। तपाईँमा ग्यास्ट्रिकको समस्या छ भने पनि ल्वाङको प्रयोग गरिहाल्दा उपयुक्त हुन्छ। ल्वाङको प्रयोगपछि यस्तो समस्या हुनेलाई राहत मिल्न जान्छ। खानापछि सधैँ एउटा ल्वाङ चपाउने बानीले शरीरमा सकारात्मक असर पार्छ। टाउको दुखाइ ठिक। ल्वाङले पेटको दुखाइसँगै टाउको दुखाइको समस्या भएकालाई पनि आराम प्रदान गर्छ। धेरैको बानी हुन्छ कि टाउको दुख्ने बित्तिकै औषधिको प्रयोग गर्ने, तर औषधिको प्रयोगले साइड इफेक्टको सम्भावना पनि उत्तिकै हुन्छ। ल्वाङ यस्तो औषधि हो जसको कुनै साइड इफेक्ट हुँदैन। घाँटीको समस्याका लागि अचुक औषधि। जाडोमा धेरैलाई घाँटीको समस्या हुन्छ। घाँटी खसखसाउनु वा चिलाउनु सामान्य हुन सक्छ, तर कहिलेकाहीँ घाँटीमा गम्भीर असर पनि देखिन सक्छ जसका कारण अत्यधिक दुखाइ हुन्छ। यस्तो बेलामा ल्वाङको प्रयोगले यस्तो समस्याबाट छुटकारा मिल्न सक्छ। चिसो भगाउन सहयोगी। जाडोमा चिसो भगाउन पनि ल्वाङको प्रयोग गर्न सकिन्छ। नियमित ल्वाङको प्रयोगले चिसो मौसममा लाग्ने कतिपय भाइरल रोगबाट पनि बच्न सकिन्छ। यसले चिसो सम्बन्धी कतिपय रोगलाई निको पार्ने पनि काम गर्छ। छालाको दाग हटाउन उपयोगी। ल्वाङले छाला सम्बन्धी विभिन्न समस्याबाट मुक्त पार्ने काम गर्छ। मुसा, ब्ल्याक हेड्स, व्हाइट हेड्स जस्ता समस्या भएमा ल्वाङको तेल प्रयोग गर्दा हुन्छ। यसको तेल प्रयोग गर्दा भने फेस प्याकमा अलिकति मिसाउने गर्नुपर्छ। यसलाई सिधै छालामा चुहाउनु चाहिँ हुँदैन। ल्वाङको तेलले छाला र अनुहारलाई सफा गर्ने काम पनि गर्छ।
1: धेरै मानिसहरूलाई लाग्छ कि बियर पिउनु रक्सी भन्दा राम्रो हो र यसले स्वास्थ्यलाई हानि गर्दैन। सामान्यतया बियरमा 4-6% अल्कोहल हुन्छ, तर धेरै ब्रान्डहरूको बियरमा रक्सीको बराबर अल्कोहल हुन्छ। धेरै मानिस दैनिक रूपमा बियरको 1-2 क्यान पिउन मन पराउँछन् र यसले उनीहरूको स्वास्थ्यमा कुनै नराम्रो असर गर्दैन भन्छन्। अब प्रश्न यो हो कि एक दिनमा कति बियर पिउनु सुरक्षित छ? यसबारे विशेषज्ञको धारणा जानौँ। विशेषज्ञको अनुसार जब कलेजोले अल्कोहललाई फिल्टर गर्छ। यस क्रममा कलेजोका केही कोष क्षतिग्रस्त हुन्छन्। कलेजोमा नयाँ कोष विकास गर्ने क्षमता हुन्छ, जसको कारण केही समयपछि नयाँ कोष पनि बन्छन्। तर लगातार अल्कोहलको धेरै मात्रा सेवन गरिएमा यसले कलेजोमा नयाँ कोषहरू बनाउन सक्ने क्षमता घटाउँछ। अल्कोहलले कलेजोका धेरै रोगहरू निम्त्याउँछ। बियरमा रक्सीको तुलनामा कम अल्कोहल हुन्छ, तर हाम्रो शरीरका लागि कुनै पनि मात्रामा अल्कोहललाई सुरक्षित मान्न सकिँदैन। विशेष गरी कलेजोका लागि बियर पिउनु राम्रो मानिँदैन। जसलाई कलेजोसँग सम्बन्धित समस्या छन् तिनीहरूले बियर पनि पिउनु हुँदैन। यसो गर्दा कलेजो क्षति हुन थाल्छ। धेरै मात्रामा बियर पिउँदा मधुमेहका बिरामीलाई रगतमा चिनीको मात्रा बढ्न सक्छ। यसले पेटसँग सम्बन्धित धेरै समस्या निम्त्याउन सक्छ। बियरलाई स्वास्थ्यका लागि लाभदायक मान्न सकिँदैन। विश्व स्वास्थ्य संगठनको रिपोर्टको अनुसार शरीरका लागि एक थोपा अल्कोहललाई पनि सुरक्षित मान्न सकिँदैन। अल्कोहलको पहिलो थोपाले नै क्यान्सर जस्ता रोगको खतरा बढाउन सक्छ। रक्सी र बियरमा अल्कोहल मिसाइएको हुन्छ, जुन एक विषाक्त पदार्थ हो र यसले स्वास्थ्यलाई गम्भीर हानि पुर्याउँछ।
3: धन्न समयमै दाना छनौट गर्न बुद्धि पुर्याएछु। गाई भैँसीको पुनः सन्तुलित अमृत प्रिमियम दाना खुवाई अहिले दुधै दुध पाएँ।
4: हो, मैले पनि कुखुरालाई ग्लोबल प्लेट फिट खुवाउँदा अन्डा धेरै छिटो, मासु धेरै र अन्डा र मासु बेचेर पैसा पनि राम्रै कमाए। अत्याधुनिक प्रयोगशालाबाट गुणस्तर परीक्षण गरिएको यो दाना खुवाउँदा पशु स्वस्थ र निरोगी हुने, ग्राहकको सन्तुष्टि पनि उच्च, पोषणयुक्त दाना बढी नाफा लिन सकिन्छ।
5: पशु पक्षी पालनको आधार आधुनिक प्रविधि, पूर्ण सन्तुलित आहार।
3: तपाईँ पनि आजै आफ्ना गाई भैँसी बङ्गुर र कुखुरालाई ग्लोबल एग्रो प्रोडक्ट्स प्रणालीद्वारा उत्पादित विभिन्न ब्रान्डका दाना प्रयोग गरी अधिकतम फाइदा लिनुहोस्।
4: गुड हेल्थ, मोर मिल्क, मोर फ्याट।
6: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
7: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
6: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
7: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: आजको सानो बचत भोलिको सुरक्षित भविष्य। तपाईँको आफ्नो र आफ्नो परिवारको भविष्य आर्थिक रूपमा सुरक्षित बनाउन चाहनुहुन्छ? त्यसो भए नागरिक लगानी कोषको पेन्सन योजना मार्फत नियमित बचत गरी आफ्नो भविष्य आर्थिक रूपमा सुरक्षित बनाउनुहोस्। नियमित रूपमा बचत गर्ने बानीले तपाईँको भविष्यलाई अझ सुरक्षित र व्यवस्थित बनाउन सहयोग गर्छ। कामकाजीको जीवन पछि पनि आर्थिक रूपमा आत्मनिर्भर र सहज जीवन बिताउने लक्ष्यका साथ आजैदेखि भविष्यको लागि योजना बनाऊ। नागरिक लगानी कोष, आजको बचत भोलिको सुरक्षित भविष्य। नागरिक पेन्सन योजना तथा कोषका अन्य सेवा सम्बन्धी विस्तृत जानकारीको लागि नागरिक लगानी कोष पोखरा शाखामा सम्पर्क गर्नुहोस्। ठेगाना नै बजार पोखरा महानगरपालिका 9 कास्की, फोन नम्बर 061588030, 061588031। आजको बचत भोलिको सुरक्षा, नागरिक लगानी कोष सुरक्षित भविष्यको आधार।
9: तपाईँ सुन्दै हुनुहुन्छ।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
1: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: छोरीको विवाहको कुरा त छिनियो, मुख्य कुरा रह्यो अब पार्टीको कुरा। कसलाई दिने होला?
4: विवाह र पार्टी दिनको लागि सबैभन्दा उपयुक्त ठाउँ पोखरा शान्तिनगर बेनक्युट प्रालिने काफी छ, किनकि खाना एकदमै स्वादिष्ट, स्वच्छ, सफा, रमाइलो वातावरण, पर्याप्त हल अनि प्रशस्त पार्किङको व्यवस्था भएको एकमात्र ठाउँ। हाम्रा सेवाहरू शुभ विवाह, व्रतबन्ध, सेमिनार, पार्टी, पिकनिक, अन्नप्राशन, जन्मोत्सव तथा कुनै पनि शुभ कार्यको लागि फुल तथा हाफ क्याटरिङको लागि सदैव हामीलाई सम्झनुहोस्। सम्पर्क पोखरा शान्तिनगर बेनक्युट प्रणाली, शान्तिनगर 7 पोखरा, फोन नम्बर 061-45-7076, मोबाइल नम्बर 98-65-37-048, 98-65-20-996। स्वाद र सन्तुष्टिको लागि हामीलाई सम्झनुहोस्।
5: मातृ शिशु मितेरी अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको हुँदा आफू र आफ्नो परिवारको स्वास्थ्य जाँच गरी ढुक्क रहनुहोस्।
6: अस्पतालबाट प्रदान गरिने मुख्य सेवाहरू: बहिरङ्ग सेवा, 24 घण्टा इमर्जेन्सी सेवा, अन्तरङ्ग सेवा, क्षयरोग उपचार सेवा, SNCU सेवा, बालरोगको एकीकृत व्यवस्थापन सेवा, सुरक्षित गर्भपतन सेवा साथै शल्यक्रिया सेवा।
5: विशेष सेवाहरू: नवजात शिशुको विशेष उपचार, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, बालरोग विशेषज्ञ सेवा, सामान्य चिकित्सा सेवा, स्तन हेरविचार तथा परामर्श सेवा, प्रसूति प्रतीक्षा गृह सेवा, आहा उपचार सेवा, मुख स्वास्थ्य सेवा, स्वास्थ्य बिमा कार्यक्रम, फिजियोथेरापी सेवा एवं प्याथोलोजी सेवा।
6: त्यस्तै खोप सेवा, पोषण सेवा, प्याप स्मेयर परीक्षण सेवा, BIA परीक्षण सेवा, PMTCT सेवा, साथै परिवार नियोजन सेवा।
5: 24 घण्टा डाक्टरको निगरानी, फार्मेसी सेवा, नाक कान घाँटी उपचार रोग सेवा, दन्त रोग सेवा, प्रयोगशाला सेवा, एक्सरे, भिडियो एक्सरे तथा ECG सेवा।
6: सम्पर्क मातृ शिशु मितेरी अस्पताल, पोखरा 16 बाटुली चौर, फोन नम्बर 061-43-4144।
7: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।

0: स्टुडियो टाइम चेक।
1: अहिले रातिको 12 बज्यो।
2: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।
3: फेरि गाडी बिग्रियो, तनावै दियो यो गाडीले पनि।
4: होइन के भो गुरुजी, किन तनाव लिनुहुन्छ?
3: अस्ति भर्खर बनाएको गाडी हेर्नुहोस् न, तेल धेरै खाएर हैरान भए। फेरि गाडी उस्तै तान्ने गाह्रो मान्ने, धुवाको मुस्लो छुटेर दिगदार भए।
4: ए गुरुजी पनि, पेट दुख्दा टाउको खती गरेर हुन्छ त? तपाईँको गाडीको समस्याको समाधान पोखरा डिजल सर्भिसमा हुन्छ।
5: तपाईँ पनि बोस मेसिनद्वारा सम्पूर्ण किसिमका पम्प तथा नोजलहरू जाँच अनि मर्मतका लागि सदैव सम्झनुहोस्। साथै सम्पूर्ण पम्पका पार्ट्सहरू सुपथ मूल्यमा उपलब्ध छन्।
6: सम्पर्क पोखरा डिजल सर्भिस, पोखरा औद्योगिक क्षेत्र, पोखरा 10 कास्की। फोन 061541209, 98464567357। प्रोप्राइटर आनन्द खाड, 98562297।
7: ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय गण्डकी प्रदेश पोखराको जनहितमा जारी सन्देश। सिँचाइको विस्तार गरी कृषि उत्पादनमा वृद्धि गरौँ। खानेपानीको मुहान स्रोत धारा संरक्षण तथा सफा राखौँ। खानेपानीको स्रोत वा मुहानलाई प्रतिकूल असर पर्ने गरी कुनै पनि प्रकारको पूर्वाधार वा स्थायी वा अस्थायी संरचनाहरूको निर्माण नगरौँ। खानेपानीको स्रोत वा बाफ क्षेत्रमा माछा लगायतका जलचर प्राणीमा असर पर्न नदिऊँ। पिउनका लागि स्वच्छ र सफा पानी मात्र प्रयोग गरौँ। खानेपानीको स्रोत लोभ हुनबाट बचाउन त्यसको आसपासका क्षेत्रमा वृक्षारोपण गरौँ। फोहोर मैला उचित व्यवस्थापन गरौँ। थप जानकारीका लागि ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय गण्डकी प्रदेश पोखरा।
8: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
9: हो र? होइन होला त्यस्तो त।
10: सोइता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
9: के भएन मिस,
10: मैले सुनिसकेँ। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
9: हुन्छ।
11: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: नोबेल हस्पिटल, नोबेल चिल्ड्रन एन्ड ओमेन हस्पिटल एन्ड ट्रमा सेन्टर प्रालीमा अत्याधुनिक प्रविधियुक्त उपकरण सहित बाल तथा नवजात शिशु रोगको उपचार हुने हुँदा आफ्ना बाल बालिकाहरूको समयमै स्वास्थ्य जाँच गराई स्वस्थ सन्तानको सुख प्राप्त गर्नुहोस्।
14: हाम्रा अन्य सेवाहरूमा भिडियो एक्सरे, आधुनिक प्रयोगशालाको सुविधा, एक्सरे, फिजियोथेरापी, इसिजी, इको मुटुको भिडियो एक्सरे, अपरेसन सेवा, आइसियु, एनआइसियु, पिआइसियु,
15: विशेषज्ञ सेवाहरू, नवजात शिशु तथा बाल रोग सेवा, प्रसुति तथा स्त्री रोग सेवा, हाड जोर्नी, नसा तथा बाथ रोग सेवा, पेट छाती मुटु तथा थाइराइड, नाक कान घाँटी रोग सेवा, छाला यौन तथा कुष्ठ रोग सेवा, जर्नल सर्जरी, फार्मेसी सेवा, 24 घण्टा एम्बुलेन्स तथा आकस्मिक सेवा, साथै क्यान्टिनको सुविधा। सम्पर्क नोबेल हस्पिटल, नोबेल चिल्ड्रेन एन्ड ओमेन हस्पिटल एन्ड ट्रामा सेन्टर प्राली, बिरौटा 17 पोखरा। फोन 061-590-142, 590-143।

0: अफकको पालो, न्युज सर्ट, इन्फर्मेसन एन्ड टिप्स ब्रेक।
1: रगत अभावका कारण तपाईँ गम्भीर रोगहरूको जोखिममा पर्न सक्नुहुन्छ। यदि तपाईँ आफ्नो स्वास्थ्य बलको पालो,
0: न्युज सर्ट, इन्फर्मेसन एन्ड टिप्स ब्रेक।
1: रगत अभावका कारण तपाईँ गम्भीर रोगहरूको जोखिममा पर्न सक्नुहुन्छ। यदि तपाईँ आफ्नो स्वास्थ्य बलियो राख्न चाहनुहुन्छ भने तपाईँले रगतको अभावलाई जति सक्दो चाँडो हटाउने प्रयास गर्नुपर्छ। के तपाईँलाई रगत अभावका कारण शरीरमा देखा पर्ने लक्षणहरूको बारेमा थाहा छ? यदि छैन भने आज हामी तपाईँलाई त्यस्ता लक्षणहरूबारे बताउनेछौँ जुन व्यवस्था गर्दा तपाईँलाई पछि गाह्रो पर्न सक्छ। सास फेर्न गाह्रो हुने। रगत अभावका कारण तपाईँलाई सास फेर्न गाह्रो हुन सक्छ। साथै यदि तपाईँलाई चक्कर आउँछ भने यो पनि रगत अभावको सङ्केत हुन सक्छ। यदि तपाईँलाई दिनभर थकान र कमजोरी महसुस हुन्छ वा बारम्बार ऊर्जाको कमी महसुस हुन्छ भने तपाईँले सावधानी अपनाउनुपर्छ। हृदयको धड्कन बढ्नु। छातीमा दुख्ने जस्ता लक्षणलाई पनि व्यवस्था गर्नु हुँदैन। यदि तपाईँको हृदयको धड्कन बढ्दैछ भने सम्भवतः तपाईँको शरीरमा रगतको अभाव हुन सक्छ। बारम्बार सङ्क्रमण हुनु वा टाउकोमा दुख्नु पनि खतराको सङ्केत हुन सक्छ। साथै रगत अभावका कारण हृदयको धड्कन पनि बढ्न सक्छ। छाला पहेँलो हुनु। रगत अभावको प्रभाव तपाईँको छालामा पनि देखिन सक्छ। छाला पहेँलो हुनु रगत अभावको सङ्केत हुन सक्छ। यदि तपाईँलाई यस्ता लक्षणहरू एकैचोटि देखिन्छ भने बिना ढिलाइ आफ्नो जाँच गराउनुहोस्, अन्यथा तपाईँले ठूलो मूल्य चुकाउनु पर्न सक्छ।
2: रातो रङ देखेर किन रिस उठ्छ गोरुलाई? खासमा रातो रङ र गोरुको रिस बीच छैन कुनै पनि सम्बन्ध। गोरुलाई रिस र मूर्खतासँग जोडेर बुझ्ने चलन नेपालमा छ। कोही कुरै नबुझी रिसाउँछ अथवा साह्रो रिसाउँछ वा सम्झौता पनि मान्दैन भने त्यस्तो मान्छेलाई नेपाली समाजले गोरु भन्ने चलन छ। त्यस्तो मान्छेलाई होइन त कस्तो गोरु हौ भनेर हकार्ने गरिन्छ। गोरुलाई रिस र मूर्खतासँग जोडेर बुझ्ने चलन नेपालमा छ। रिस त जसलाई पनि उठ्छ। रिस उठ्ने थुप्रै कारणहरू हुन्छन्। गोरुलाई पनि रिस उठ्ने थुप्रै कारण मध्ये एउटा रङ हो रातो। रातो रङ देखेपछि गोरु रिसाइहाल्छ, किन होला? त्यसबारे परम्परागत बुझाइ के छ भने रातो रङले गोरुलाई कसैले आक्रमण गर्न खोजे जस्तो लाग्छ र रिसाउँछ। अर्कोतिर गोरुले रातो रङ मात्रै देख्छ भन्ने पनि विश्वास गरिन्थ्यो। तर यी दुवै विश्वास गलत भएका छन्। गोरु भन्नुहोस् अथवा वस्तुभाव, यी कसैले पनि रङ छुट्याउन सक्दैनन्। उनीहरूले यो पृथ्वीमा भएका कुनै पनि कुरालाई कालो, सेतो र खैरो रङमा मात्रै देख्ने गर्छन्। त्यसो हो भने गोरुलाई रातो रङ देखाउँदा किन रिसाउँछ त, जबकि उसले रातो रङ नै छुट्याउन सक्दैन? गोरुलाई रिस उठाएर मनोरञ्जन लिने संस्कृति विश्वमा छ। नेपालमा चाहिँ विभिन्न थरी रङका कपडा देखाएर होइन, सिधै दुईवटा गोरु जुधाएर मनोरञ्जन लिने चलन छ। तर विश्वका विभिन्न मुलुकमा गोरुलाई बडो कलात्मक तरिकाले उत्तेजित बनाउँदै थरी थरी रङका कपडाहरू देखाइन्छ। जस्तो कि यस्तो खेलमा सुरुमा बैजनी, पहेँलो, निलो र सुनौलो रङ देखाइन्छ। अन्तिममा चाहिँ रातो रङको कपडा गोरुलाई देखाइन्छ। गोरु त्यसअघि देखाएका विभिन्न थरी रङ देखेर नै उत्तेजित भइसकेको हुन्छ। त्यस्तो अवस्थामा गोरुलाई जुनसुकै रङको कपडा देखाए पनि आक्रमण गरिहाल्छ। तर खेल परम्परामा सुरुमा अरू रङ अनि अन्तिममा रातो रङ देखाउने चलन बसेकाले गर्दा रातो रङ देख्दा गोरु रिसाउँछ कि जस्तो लागेको मात्रै हो। त्यस्तै रातो रङ भनेको खेललाई आकर्षक र मनोरञ्जन देखाउने अनि सुहाउने रङ पनि हो। खेल खेल्ने क्रममा गोरुको ढाडमा हानेर भाला गाड्दा जो रगत बग्छ त्यो धेरै नदेखियोस् भनेर रातो रङको कपडा प्रयोग गरिएको हुन्छ। खासमा रातो रङ र गोरुको रिसबीच कुनै सम्बन्ध छैन।
1: तपाईँको साथी कति छन्? सोसल मिडियामा त तपाईँको हजारौँ साथी होला।

0: तर के साँच्चै यति धेरै साथीहरू आवश्यक छ? के एउटा सानो साथी मण्डल बढी फाइदाजनक हुन सक्दैन? आउनुहोस् जानौँ कि सानो साथी मण्डल हुनु कसरी तपाईँको लागि फाइदाजनक हुन सक्छ। गहिरो र बलियो सम्बन्ध। जब तपाईँसँग एउटा सानो साथी मण्डल हुन्छ, तपाईँ आफ्ना साथीहरूसँग गहिरो र बलियो सम्बन्ध बनाउन सक्नुहुन्छ। तपाईँ उनीहरूलाई राम्ररी चिन्न सक्नुहुन्छ र उनीहरूमाथि भरोसा गर्न सक्नुहुन्छ। उनीहरू तपाईँको सुख दुःखमा सधैँ तपाईँको साथमा हुन्छन्। बढी ध्यान र समय। एउटा सानो साथी मण्डलमा तपाईँ आफ्नो साथीहरूलाई बढी ध्यान र समय दिन सक्नुहुन्छ। तपाईँ उनीहरूसँग घुम्न जान सक्नुहुन्छ, कुराकानी गर्न सक्नुहुन्छ र उनीहरूको मद्दत गर्न सक्नुहुन्छ। यसले तपाईँको सम्बन्ध अझ बलियो बनाउँछ। कम तनाव। जब तपाईँसँग धेरै साथीहरू हुन्छन्, तपाईँले उनीहरूसँग जोडिएर रहन र उनीहरूलाई खुसी राख्न धेरै मेहनत गर्नुपर्छ। यसले तपाईँलाई तनाव हुन सक्छ। एउटा सानो साथी मण्डल हुँदा तपाईँ यो तनावबाट बच्न सक्नुहुन्छ। बढी व्यक्तिगत सम्बन्ध। एउटा सानो साथी मण्डलमा तपाईँ आफ्ना साथीहरूसँग बढी व्यक्तिगत सम्बन्ध बनाउन सक्नुहुन्छ। तपाईँ उनीहरूसँग आफ्ना कुराहरू खुलेर गर्न सक्नुहुन्छ र उनीहरूको सल्लाह लिन सक्नुहुन्छ। बढी रमाइलो। एउटा सानो साथी मण्डलमा तपाईँ आफ्नो साथीहरूसँग बढी रमाइलो गर्न सक्नुहुन्छ। तपाईँ उनीहरूसँग नयाँ ठाउँहरूमा जान सक्नुहुन्छ, नयाँ कुराहरू गर्न सक्नुहुन्छ र नयाँ यादहरू बनाउन सक्नुहुन्छ। साथै नयाँ योजनाहरू बनाउन र तिनलाई पुरा गर्न पनि समस्या हुँदैन। बढी सहयोग। एउटा सानो साथी मण्डलमा तपाईँका साथीहरूले तपाईँलाई बढी सहयोग गर्छन्। उनीहरू तपाईँको कठिन समयमा साथमा हुन्छन् र तपाईँलाई हौसला दिन्छन्। उनीहरूले तपाईँलाई सफल हुन मद्दत गर्छन्। बढी वफादार साथी। एउटा सानो साथी मण्डलमा तपाईँका साथीहरू बढी वफादार हुन्छन्। उनीहरूले तपाईँलाई धोका दिँदैनन् र तपाईँको साथमा रहन्छन्। उनीहरू नै तपाईँका साँचो साथी हुन्छन्। बढी खुसी। एउटा सानो साथी मण्डलमा तपाईँ बढी खुसी रहन सक्नुहुन्छ। तपाईँका साथीहरूले तपाईँलाई हँसाउँछन्, तपाईँलाई माया गर्छन् र तपाईँलाई खुसी बनाउँछन्। उनीहरूले तपाईँको जीवनलाई अझ राम्रो बनाउन मद्दत गर्छन्।
1: मातृ शिशु मितेरी अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको हुँदा आफू र आफ्नो परिवारको स्वास्थ्य जाँच गरी ढुक्क रहनुहोस्।
2: अस्पतालबाट प्रदान गरिने मुख्य सेवाहरू: बहिरङ्ग सेवा, 24 घण्टा इमर्जेन्सी सेवा, अन्तरङ्ग सेवा, क्षयरोग उपचार सेवा, SNCU सेवा, बालरोगको एकीकृत व्यवस्थापन सेवा, सुरक्षित गर्भपतन सेवा साथै शल्यक्रिया सेवा।
1: विशेष सेवाहरू: नवजात शिशुको विशेष उपचार, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ सेवा, बालरोग विशेषज्ञ सेवा, सामान्य चिकित्सा सेवा, स्तन हेरविचार तथा परामर्श सेवा, प्रसूति प्रतीक्षा गृह सेवा, आहा उपचार सेवा, मुख स्वास्थ्य सेवा, स्वास्थ्य बिमा कार्यक्रम, फिजियोथेरापी सेवा एवं प्याथोलोजी सेवा।
2: त्यस्तै खोप सेवा, पोषण सेवा, प्याप स्मेयर परीक्षण सेवा, BIA परीक्षण सेवा, PMTCT सेवा, साथै परिवार नियोजन सेवा।
1: 24 घण्टा डाक्टरको निगरानी, फार्मेसी सेवा, नाक कान घाँटी उपचार रोग सेवा, दन्त रोग सेवा, प्रयोगशाला सेवा, एक्सरे, भिडियो एक्सरे तथा ECG सेवा।
2: सम्पर्क मातृ शिशु मितेरी अस्पताल, पोखरा 16 बाटुली चौर, फोन नम्बर 061-443-144।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाउँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: घर घरमा भान्सा घर।
6: अब भान्सा घर लङ रेन्ज चामलको प्रत्येक बोरामा पाउनुहोस् रु 500 सम्मको कुपन अनि हरेक महिना बम्पर उपहार। जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्सा घर लङ रेन्ज चामल।
5: स्वाद मात्र होइन प्रेम पस्कने।
7: स्वाद मात्र होइन प्रेम पस्कने।
8: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।

0: स्टुडियो टाइम चेक।
1: अहिले रातिको एक बज्यो।
0: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँसँगै गुनगुनाउँदै।
2: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
3: मुहान वरपरका रुख नकटाउँ र सफा राखौँ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौँ, भविष्यका लागि सञ्चय गरौँ। बढ्दो सहरीकरण र वन विनाशले खाने पानीका मुहान सङ्कटमा छन्। मुहान संरक्षणमा जुटौँ, पानीको दुरुपयोग नगरौँ। स्वच्छ पानी सबैको पहुँच।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: पशु पन्छीलाई स्वस्थ राखी नाफामूलक व्यवसाय गर्न रोगको शङ्का लाग्ने बित्तिकै पशुहरूको स्वस्थ परीक्षण गराउनु आवश्यक हुन्छ। पशु पन्छीका रोगहरूको निदान गर्न दुध, पिसाब, कुखुरा, पानी, रगत, स्वाब लगायतका नमुनाहरू गण्डकी हस्पिटल चोकमा अवस्थित पशु पन्छी रोग अन्वेषण प्रयोगशालामा ल्याउनु हुन अनुरोध गर्दछौँ। साथै प्रयोगशालाको सुविधा उपयोग गरी पशु स्वस्थ र जनस्वास्थ्यको संरक्षणमा सहयोग पुर्याउन पनि अनुरोध गर्दछौँ। पशुपन्छी रोग अन्वेषण प्रयोगशाला गण्डकी हस्पिटल चोक, पोखराको अनुरोध।
6: घर घरमा भान्सा घर,
7: अब भान्सा घर लङ रेन्ज चामलको प्रत्येक बोरामा पाउनुहोस् रु 500 सम्मको कुपन, अनि हरेक महिना बम्पर उपहार। जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्सा घर लङ रेन्ज चामल।
6: स्वाद मात्र होइन प्रेम पस्कने।
8: स्वाद मात्र होइन प्रेम पस्कने।
9: पल पलमा साथ छ हाम्रो देशको हरेक ठाउँमा विकासको अभियानमा।
10: सबैको मन मनमा छ राष्ट्र निर्माणमा समर्पित मैनावती स्टील इन्डस्ट्रिज प्राली।
9: भविष्यको लागि गुणस्तरीय सामग्री, साथै 1995 निरन्तर हाम्रो सपना र बलियो भविष्यलाई जोड्दै आइरहेको छ। यो हो मैनावती स्टील इन्डस्ट्रिज प्राली।
10: विकास र निर्माणको कामलाई सदैव मजबुत राख्ने मैनावती स्टील इन्डस्ट्रिजका उत्पादनहरू प्रयोग गरी ढुक्क हुनुहोस्। मैनावती स्टील इन्डस्ट्रिज प्राइभेट लिमिटेड, विराटनगर, नेपाल।

0: अफकको पालो, न्युज सर्ट, इन्फर्मेसन एन्ड टिप्स ब्रेक।
1: यदि तपाईँ चिया र चुरोटको शौखिन हुनुहुन्छ भने तपाईँले नचाहेकै पनि धेरै रोगहरूलाई निम्तो दिइरहनु भएको छ। यी दुई सँगै पिउनाले धेरै रोगहरूको जोखिम बढ्छ। चियामा अनेकन प्रकारका टक्सिनहरू हुन्छन् जुन स्वास्थ्यका लागि निकै खतरनाक पनि हुन्छ। यसले जीवनलाई मृत्युमा बदल्न पनि सक्छ। चिया र चुरोटको खतरनाक संयोजनले तपाईँको स्वास्थ्यमा असर पार्न सक्छ। रिपोर्टका अनुसार चिया र चुरोट सँगै पिउनाले अन्न नलीको क्यान्सरको जोखिम 30% बढ्दछ। चुरोटको साथमा चिया पिउँदा धेरै हानि हुन्छ। लामो समयसम्म यसो गरेमा क्यान्सर जस्ता खतरनाक रोग लाग्न सक्छ। स्वास्थ्य विज्ञका अनुसार चियामा क्याफिन प्रचुर मात्रामा हुन्छ। अत्यधिक मात्रामा पिउनाले पेटमा एसिड बन्ने गर्दछ। यो पाचनका लागि राम्रो हुन्छ, तर यसको अत्यधिक मात्राले पेटमा धेरै हानि गर्दछ। एकै समयमा चुरोट वा बिडीमा निकोटिनको ठूलो मात्रा हुन्छ। यदि तपाईँले यसलाई खाली पेटमा पिउनुभयो भने यसले टाउको दुख्ने र चक्कर लाग्न सक्दछ। दिनमा एउटा चुरोट पिउने मानिसमा सामान्य मानिसको तुलनामा 7% हृदयघातको जोखिम बढेको अनुसन्धानले देखाएको छ। चिया र चुरोट पिउनाले पेटको अल्सर, हृदयघात, गम्भीर फोक्सोको क्यान्सर, बाजोपना, आन्द्रको क्यान्सर, मेमोरी हानि, खाँटीको क्यान्सर रोगको जोखिम बढ्दछ।
2: शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो बनाउन हाँस्नु एकदमै महत्त्वपूर्ण छ। हाँस्दा तनाव कम हुन्छ, साथै यसले कैयौँ रोग निको बनाउँछ। आज हामी हाँस्दा शरीरमा हुने फाइदाबारे जान्नेछौँ। आजकल घर तथा अफिससँगै आफ्नो भविष्यको तनावले मान्छेले हाँस्न बिर्सिसकेका छन्। अत्याधिक तनाव लिने गर्दा सानो उमेरमै हृदयघातको जोखिम पनि बढ्न थालेको छ। यस्तोमा शरीरलाई स्वस्थ राख्नका लागि लाफ्टर थेरापी अर्थात् हाँस्नु एकदमै जरुरी छ। हाँस्दा शरीरमा ह्याप्पी हर्मोन रिलिज हुन्छन्, जसले गर्दा तपाईँ प्राकृतिक तरिकाले नै राम्रो महसुस गर्नुहुन्छ र तनाव आफै कम हुँदै जान्छ। हाँस्नाले शरीरमा एन्टिबडी उत्पादन वृद्धि हुन्छ, त्यसैले धेरै हाँस्ने व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता पनि बलियो हुन्छ, जसले गर्दा त्यस्तो व्यक्ति छिटो बिरामी पर्दैन। धेरै हाँस्ने व्यक्तिको शरीरमा रक्त सञ्चार पनि राम्रो हुन्छ। हाँस्दा शरीरमा अक्सिजनको मात्रा पनि बढ्छ। हाँस्नाले अनिद्राको समस्या पनि कम हुन्छ। हाँस्दा शरीरमा मेलाटोनिन हर्मोनको निर्माण हुन्छ, जसले निद्राको गुणस्तर बढाउँछ। हाँस्नु शरीरसँगै छालाका लागि पनि फाइदाजनक हुन्छ। हाँस्ने व्यक्तिको अनुहारका मांसपेशीमा राम्रो कसरत हुन्छ, जसले गर्दा छालामा चमक आउनुका साथै चाउरीपना तथा बुढ्यौली पनि छिटो हुँदैन।
3: पोषणको मामिलामा चना निकै सस्तो, सुलभ तथा उपयुक्त विकल्प हो। चनामा प्रोटिन, फाइबर, लबर तथा भिटामिनहरू प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्नुका साथै विभिन्न रोगहरूबाट पनि बचाउँदछ। उसो त चना हरेक उमेर तथा लिङ्गका मानिसहरूका लागि लाभदायक हुन्छ, त्यसमा पनि पुरुषहरूका लागि हरेक दिन बिहान भिजेको चना खानु निकै महत्त्वपूर्ण तथा लाभदायक मानिन्छ। हरेक बिहान भिजेको चना चपाउनुका फाइदाहरूबारे चर्चा गरौँ। भिजाएको चना ऊर्जाको ठूलो स्रोत हो, जसको नियमित सेवनले कमजोरीबाट मुक्ति पाइन्छ। भिजाएको चनामा धेरै फाइबर हुन्छ, यसले पाचन क्रियालाई सन्तुलित पार्दछ र कब्जियत पनि हटाउँछ। हरेक दिन बिहान कम्तीमा एक मुठी भिजेको चना खाने गर्नुहोस्। यसले प्रजनन क्षमता तथा शुक्रकिटको गुणस्तर तथा संख्या पनि बढाउँदछ। भिजेको चनालाई महमा मिसाएर खानाले प्रजनन शक्ति तथा यौन क्षमता पनि बढाउँदछ। पटक पटक पिसाब गइरहने तथा पाइल्सको समस्या छ, यदि त्यसो हो भने पनि नियमित रूपमा हरेक दिन बिहान भिजेको चना खाने गर्नुहोस्। छालालाई स्वस्थ राख्नका लागि तथा चिलाउने, दाँत धब्बा जस्ता समस्या कम गर्नका लागि पनि नियमित रूपमा भिजेको चना खाने गर्नाले फाइदा पुग्दछ। शरीरको ओजन वृद्धि गर्न, मांसपेशी बढाउन तथा सशक्त बनाउन पनि चनाको नियमित सेवन गर्नुपर्दछ। भिजेको चनाको नियमित सेवनले शरीरमा रोग प्रतिरोधी क्षमता बढाउनका साथै साथै रुगा खोकीको समस्या पनि कम गर्दछ। रगतमा कोलेस्ट्रोलको मात्रा नियन्त्रण गरी मुटुलाई स्वस्थ राख्न तथा मुटु र रगत सम्बन्धी समस्याबाट जोगाउन पनि चनाले सहयोग गर्दछ। चना आइरनको राम्रो स्रोत हो। भिजाएको चना नियमित रूपमा खानाले रक्त अल्पत्ताको समस्याबाट पनि बच्न सकिन्छ।
4: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
7: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: धन्न समयमै दाना छनौट गर्न बुद्धि पुर्याएछु। गाई भैँसीको पुनः सन्तुलित अमृत प्रिमियम दाना खुवाई अहिले दुधै दुध पाएँ।
10: हो, मैले पनि कुखुरालाई ग्लोबल प्लेट फिट खुवाउँदा अन्डा धेरै छिटो, मासु धेरै र अन्डा र मासु बेचेर पैसा पनि राम्रै कमाए। अत्याधुनिक प्रयोगशालाबाट गुणस्तर परीक्षण गरिएको यो दाना खुवाउँदा पशु स्वस्थ र निरोगी हुने, ग्राहकको सन्तुष्टि पनि उच्च, पोषणयुक्त दाना बढी नाफा लिन सकिन्छ।
11: पशुपन्छी पालनको आधार आधुनिक प्रविधि, पूर्ण सन्तुलित आहार।
9: तपाईँ पनि आजै आफ्ना गाई भैँसी बङ्गुर र कुखुरालाई ग्लोबल एग्रो प्रोडक्ट्स प्रणालीद्वारा उत्पादित विभिन्न ब्रान्डका दाना प्रयोग गरी अधिकतम फाइदा लिनुहोस्।
10: गुड हेल्थ, मोर मिल्क, मोर फ्याट।
12: आमाको क्यान्सर रोगको उपचारको लागि कति हस्पिटल लगे, कति डाक्टरहरूले उपचार गर्नुभयो, तर रोग भने जिउको त्यो निको हुने त आशै मर्यो।
13: हेर्नुहोस् बहिनी, मान्छेको जीवन हो, सास रहुन्जेलसम्म आस लाग्छ। तपाईँ एकपटक आमालाई उपचार लन्जेभिटी हेल्थमा गराउनुहोस्।
12: तर आमाको क्यान्सर रोग निको हुने सम्भावना डाक्टरले छैन भनेका छन्।
13: जटिल क्यान्सर रोगबाट ग्रसित भएका बिरामीहरूको सफल उपचारका लागि एकपटक लन्जेभिटीमा आउनुहोस्। क्यान्सर रोगबाट मुक्त भई नयाँ जीवन प्राप्त गर्नुहोस्। सम्पर्क लन्जेभिटी हेल्थ होम प्राली, ललितपुर चापाकाउ जाने दो बाटो भाटभटेनीको लाइनमा, नबिल ब्याङ्कसँगै। फोन 01-4568-817, मोबाइल 98510-85166, अ कम्प्लिट क्यान्सर डिजिज सोलुसन।

0: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागको अनुरोध। सडक निर्माण गर्दा ठुलो धनराशि खर्च हुने भएकोले निर्माण सम्पन्न भइसकेको सडक संरचनामा प्रतिकूल असर पर्ने गरी कुनै पनि क्रियाकलाप नगरिदिनु हुन अनुरोध छ। सडकको मापदण्ड विपरीत स्थायी संरचना, घरटहरा आदि निर्माण नगरौँ। सडक किनारमा निर्माण सामग्री नथुपारौँ। सडक छेउको नालीमा फोहोर मैला नफालौँ। सडकमा पानी, ढल आदिको निकास बन्द गरौँ। सडक किनारमा निजी व्यापारिक होर्डिङ बोर्ड तथा साइन बोर्ड नराखौँ। सडक अतिक्रमण रोक्नु हरेक नागरिकको दायित्व हो, तसर्थ सडक अतिक्रमण नगरौँ। अनुरोधक नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग सडक डिभिजन पोखरा।
1: ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय गण्डकी प्रदेश पोखराको जनहितमा जारी सन्देश। सिँचाइको विस्तार गरी कृषि उत्पादनमा वृद्धि गरौँ। खानेपानीको मुहान स्रोत धारा संरक्षण तथा सफा राखौँ। खानेपानीको स्रोत वा मुहानलाई प्रतिकूल असर पर्ने गरी कुनै पनि प्रकारको पूर्वाधार वा स्थायी वा अस्थायी संरचनाहरूको निर्माण नगरौँ। खानेपानीको स्रोत वा बाफ क्षेत्रमा माछा लगायतका जलचर प्राणीमा असर पर्न नदिऊ। पिउनका लागि स्वच्छ र सफा पानी मात्र प्रयोग गरौँ। खानेपानीको स्रोत लोप हुनबाट बचाउन त्यसको आसपासका क्षेत्रमा वृक्षारोपण गरौँ। फोहोर मैला उचित व्यवस्थापन गरौँ। थप जानकारीका लागि ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय गण्डकी प्रदेश पोखरा।
2: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
3: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
4: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
5: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
4: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
6: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: स्टुडियो टाइम चेक, अहिले रातिको 2 बज्यो। तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।
1: घरमा भोलि पार्टी छ, त्यतिका धेरै पाहुनाको लागि कहाँबाट मासु उपलब्ध गराउने? फेरि मासु गुणस्तरीय एवं स्वास्थ्यवर्धक पनि हुनु पर्यो।
2: त्यसका लागि सौकत फ्रेस हाउस छँदैछ नि, किन चिन्ता लिन्छौ? विवाहका लागि होस् वा सभा समारोह, होटल रेस्टुरेन्ट तथा पार्टीका लागि सोच्छ ताजा र स्वादिष्ट मासुका लागि सदैव हामीलाई सम्झनुहोस्। साथै लोकल खसी तथा बोकाको मासु, ब्रोइलर, गिरिराज, लेयर्स कुखुराको मासु, अन्डा आदि चाहिएमा सुपथ मूल्यमा होम डेलिभरी साथ उपलब्ध छ, साथमा फ्रोजन फुड्स पनि। सम्पर्क सौकत फ्रेस हाउस, पोखरा 17 बिरौटा, मोबाइल 9846068373, 9801477865।
3: कुष्ठ रोग, श्राप वा पूर्व जन्म पापै कारण वा वंशाणुगत रूपै लैदिवर रोग आङ्गे चुम किटाणु उहिले खब रोग हो। उपचार लैबिसे पूर्ण रूपरी सन्चोतम चुई ढुबी दोगो नसा मी र नलै असरलम चु सजिलै सर्दिवर रोग आङ्गे उपचार लले चु रोग मुरोएर आङ्गीले ढुबिर ओल्क्या खुस्रो आकेब दादोगो तै विस्या यो पलि झमझम लै वा छुइब बेलरी था आयो बा यो पलि कमजोर तब यो जानकारी थेले कुष्ठ रोग बिरामी प्रभावित तथा परिवारलाई भेदभाव आङ्गी मय र सद्भाव ललिङ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हाम्रो शरीरको वृद्धि विकासको लागि प्रोटिन क्याल्सियम दुध र दहीमा प्रशस्त मात्रामा पाइने हुँदा हामीले खाने दुध र दही उच्च गुणस्तरीय हुनुपर्छ। त्यसैले त मेरो रोजाइमा पर्ने गर्छ पन्थी डेरी।
2: नयाँ टेक्नोलोजीद्वारा उत्पादित पन्थी डेरीका स्वास्थ्यवर्धक दुध, दही, पनिर, आइसक्रिम साथै रिफ्रेसिङ लस्सी मेरो परिवारको पहिलो रोजाइमा पर्छ।
1: सस्तो मूल्यमा एकै छानामुनि केक, बेकरी तथा दुधबाट उत्पादित डेरी प्रोडक्ट्सका लागि पन्थी डेरी सधैँ एक कदम अगाडि।
2: सम्पर्क पन्थी आइसक्रिम घरेलु उद्योग पन्थी डेरी प्राइभेट लिमिटेड, चिप्लेढुङ्गा पोखरा। फोन 0615260070, मोबाइल 98560385। वी प्रोभाइड अल काइन्ड अफ डेरी प्रोडक्ट्स एन्ड बेकरी प्रोडक्ट्स।

0: अफकको पालो, न्युज सर्ट, इन्फर्मेसन एन्ड टिप्स ब्रेक।
1: हामीलाई तिर्खा लाग्ने कारण थाहा पाऊ।
2: हामीलाई तिर्खा किन लाग्छ? हाम्रो मस्तिष्कमा 5 मध्ये 4 भाग पानी हुन्छ। नेपाली समाजमा पानीलाई पूजा गर्ने प्रचलन पनि छ, किनभने पानी भएन भने हाम्रो जिन्दगी चल्दैन। पानी बिना त के, पानीको अभाव हुनसाथ हाम्रो शरीर कमजोर र अल्छी हुन थाल्छ। पानीको चर्को अभाव भयो भने शरीर बिरामी नै हुन थाल्छ। हाम्रो शरीर यसरी बनेको छ कि पानीको अभाव हुनसाथ हामीलाई तिर्खा लाग्न थाल्छ। हामीले किन र कसरी गर्छौँ त तिर्खाको अनुभव? पानी हाम्रो शरीरका लागि नभई नहुने कुराहरूमध्ये एक हो। हाम्रो शरीरको 40-50% तौल पानीको हुन्छ। हाम्रो शरीरमा भएको पानीमध्ये 20%भन्दा बढी पानी खर्च भयो वा त्यति पानी कम भयो भने त्यसलाई प्राणघातक मानिन्छ, हामी मर्न सक्छौँ। यसैका कारण पनि हाम्रो शरीरमा भएको पानीको मात्रा घट्न नदिन नियमित रूपमा पानी पिइरहनु पर्छ। अति धेरै पानी खाएमा वा अति कम पानी खाएमा अथवा चर्को नुन खाएमा त्यसले हाम्रो शरीरको कोशिकाहरू नष्ट हुन पुग्छ। हामी तिर्खा लागेको बखत कोक, फेन्टा, पेप्सी आदि विभिन्न चिसो पदार्थ पिउने गर्छौँ, तर त्यसले हाम्रो शरीरमा पानी घटाउने काम गरिरहेको हुन्छ। कफी, चिया, दुध, जुस जस्ता पेय पदार्थ पचाउनको लागि पनि शरीरको पानी खर्च हुन्छ। तिर्खा लाग्दा हाम्रो घाँटी सुक्खा भए जस्तो हुन्छ, हाम्रो घाँटी प्याक प्याक भए जस्तै हुन्छ। तर यस्तो हुनुको कारण चाहिँ तिर्खा होइन, पानीको अभाव हुँदा मुखमा र्याल नहुने भएकाले र्यालको अभावमा यस्तो हुन्छ। जब हामी पानी पिउँछौँ घाँटी रसिलो हुन्छ र तिर्खा पनि मेटिए जस्तै हुन्छ। अर्को कुरा, रगत शरीरमा बगिरहन्छ तर रगतमा भन्दा मस्तिष्कमा बढी पानीको मात्रा हुन्छ। हाम्रो मस्तिष्कमा 5 मध्ये 4 भाग पानी हुन्छ। पानी सम्बन्धी रोचक तथ्यहरू, पृथ्वीको कुल पिउन योग्य पानी मध्ये 68.7% हिमतालका रूपमा रहेको छ। 30% पिउने पानी जमिन मुनि छ र 1.7% पिउने पानी हिउँ र बरफका रूपमा जमेर रहेको छ। अशुद्ध पानीका कारण विश्वमा प्रति घण्टा 200 जना बच्चाहरूको निधन भइरहेको छ। आधा लिटर जति बियर तयार गर्न 4 लिटर जति पानी आवश्यक हुन्छ। अल्प विकसित तथा विकसोन्मुख देशमा 80% बिरामी अशुद्ध पानीका कारण हुने गरेको छ। चिसो पानी भन्दा तातो पानी छिटो हिउँ जस्तो जम्छ। पृथ्वीको शुद्ध पानी मध्ये 90% अन्टार्कटिकामा रहेको छ। ठोस, तरल र ग्यास मध्ये 100 वर्षमा कति समय कुन अवस्थामा रहन्छ पानी, यो पनि कम रोचक छैन। 100 वर्षमध्ये पानीको मोलेक्युल 98 वर्ष समुद्रमा हुन्छ, 20 महिना हिउँ बनेर जम्छ, 2 हप्ता खोला नदी र पोखरीमा जमेर बस्छ भने जम्मा 1 हप्ताभन्दा कम मात्रै वायुमण्डलमा रहन्छ।
3: छालामा हुने एक्ने समस्याले धेरै मानिस पीडित हुन्छन्। पोषक तत्त्वको कमी, छालाको बाहिरी भागमा क्षति, हर्मोनल परिवर्तन र कडा रासायनिक उत्पादनको प्रयोगले एक्नेको समस्या हुने गर्छ। एक्नेबाट सेलिब्रेटीहरू पनि पीडित हुन्छन्। मलाइका अरोडा पनि त्यस्तै सेलिब्रेटीमध्ये एक हुन् जसलाई एक्नेको समस्या हुन्छ। त्यसैले मलाइकाले घरेलु उपाय प्रयोग गर्छिन्। आज हामी मलाइका अरोडाले एक्ने समस्याको लागि प्रयोग गर्ने घरेलु उपायको बारे बताउनेछौँ। एक्ने हटाउन मलाइका अरोडा घरेलु उपाय एक्ने प्रोन छालाको लागि मलाइकाले फेस मास्क प्रयोग गर्छिन्। यसका लागि दालचिनीको पाउडर, मह र कागतीको रस चाहिन्छ। आधा चम्चा दालचिनीको पाउडरमा एक चम्चा मह र एक चम्चा कागतीको रस मिसाउनुहोस्। यस मिश्रणलाई राम्रोसँग मिसाएपछि छालाको त्यस्ता भागमा लगाउनुहोस् जहाँ एक्नेको समस्या छ। तर ख्याल गर्नुहोस् कि यो मास्क मुख र आँखाको नजिक नलगाउनुहोस्। यो मास्क उनले हप्ताको एक वा दुई पटक लगाउनु पर्ने बताएकी छिन्। यो मास्कलाई 8-10 मिनटसम्म राखेर चिसो पानीले धुनुपर्छ। यी टिप्सहरू पनि उपयोगी हुन सक्छन्। एक्नेबाट छाला बचाउन अनुहारमा फोहोर जम्न नदिनुहोस्। यदि तपाईँ मेकअप लगाउनुहुन्छ भने रातमा हटाएर र छालालाई राम्ररी सफा गरेर मात्र सुत्नुहोस्। छालामा धेरै कडा ब्रस र कडा स्क्रबको प्रयोग पनि नगर्नुहोस्। खानपान पनि राम्रो राख्न महत्त्वपूर्ण छ, त्यसैले धेरै तेल भएको खाद्य पदार्थ नखानुहोस्। कपालको पनि ध्यान दिनुहोस्। यदि फोहोर कपाल बारम्बार अनुहारमा आउँछ भने यसले एक्नेको समस्या निम्त्याउन सक्छ, त्यसैले कपालको उचित स्याहार आवश्यक छ। अनुहारमा सनस्क्रिन लगाउनुहोस् र कम तेल भएको मेकअप सामग्री प्रयोग गर्नुहोस्। अनुहारको रौँ हटाउँदा रेजर सफा छ कि छैन भनेर पनि ध्यान दिनुपर्छ। सुन त हामीले बच्चादेखि नै सुन्दै आएका छौँ। सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा दिन प्रतिदिन यति धेरै बढिरहेको छ। धेरैजसो मानिसहरूको सुनको गहना लगाउन रुचाउँछन्। तर के तपाईँलाई थाहा छ यति महँगो सुन कसरी बन्छ? आज हामी तपाईँलाई धरतीमा सुन कसरी बन्छ भन्ने बारे बताउनेछौँ। आइन्स्टाइनको सापेक्षताको सिद्धान्त अनुसार दुई वस्तुको मिलनबाट ठूलो मात्रामा ऊर्जा निस्किन्छ। जब कुनै तारा आफ्नो जीवनको अन्तिम चरणमा हुन्छ त्यसको किनारा भत्किन्छ। यसले सुपरनोभा विस्फोट गराउँछ र यसका तत्त्वहरू अन्तरिक्षमा फैलिन्छन्। यही त्यो समय हो जब न्युट्रोन क्याप्चर प्रतिक्रिया हुन्छन् र धेरै तौल भएका विभिन्न तत्त्वहरू उत्पन्न हुन्छन्। सुन पृथ्वीमा आउनुको कारण पनि दुई न्युट्रोन ताराहरूको आपसी टक्कर हो। म्याक्स प्लाङ्क इन्स्टिच्युट अफ एस्ट्रोनोमीका अनुसन्धानकर्ताहरूले अन्तरिक्षमा स्ट्रोन्टियम फेला पारे। यो र अन्य तत्त्वहरू पनि न्युट्रोन क्याप्चर प्रतिक्रियाबाट उत्पन्न भएका थिए। यी अन्तरिक्षमा यति धेरै न्युट्रोन घनत्वसँग यात्रा गरिरहेका थिए कि तत्त्वहरूमा स्वतन्त्र न्युट्रोनहरू जोडिन थाले। यसरी स्ट्रोन्टियम, थोरियम, युरेनियम र सबैभन्दा मूल्यवान सुन पनि उत्पन्न भयो। तथ्याङ्कका अनुसार हाम्रो पृथ्वीमा अहिले पनि करिब 50,000 मेट्रिक टन सुन उत्खनन हुन बाँकी छ। सूर्यमा छ ठुलो मात्रामा सुन। ब्रह्माण्ड बनेपछि यस्ता धेरै टक्करहरू भएका छन् जसबाट अन्तरिक्षमा फैलिएको सुन हाम्रो पृथ्वीसम्म पनि आइपुग्यो। यो दुर्लभ यसकारण पनि हो किनभने सिधै ताराहरूबाट यो जमिनमा झर्छ। सन् 1868 स्पेक्ट्रोस्कोपीको मद्दतले वैज्ञानिकहरूले सूर्य ग्रहणको समयमा सूर्यमा हिलियमको खोज गरे। त्यसपछि सूर्यको वायुमण्डलमा कार्बन, नाइट्रोजन र फलामको सँगै सुन पनि फेला पारियो। अनुसन्धानले यो पनि भन्छ कि सूर्यमा 2.5 ट्रिलियन टन सुन छ, जुन पृथ्वीको भन्दा धेरै बढी हो।
4: पल पलमा साथ छ हाम्रो देशको हरेक ठाउँमा विकासको अभियानमा,
5: सबैको मन मनमा छ राष्ट्र निर्माणमा समर्पित मैनावती स्टील इन्डस्ट्रिज प्राली,
4: भविष्यको लागि गुणस्तरीय सामग्री साथै 1995 निरन्तर हाम्रो सपना र बलियो भविष्यलाई जोड्दै आइरहेको छ। यो हो मैनावती स्टील इन्डस्ट्रिज प्राली।
5: विकास र निर्माणको कामलाई सदैव मजबुत राख्ने मैनावती स्टील इन्डस्ट्रिजका उत्पादनहरू प्रयोग गरी ढुक्क हुनुहोस्। मैनावती स्टील इन्डस्ट्रिज प्राइभेट लिमिटेड, विराटनगर, नेपाल।
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
6: सचेत बनाऊ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय गण्डकी प्रदेश पोखराको जनहितमा जारी सन्देश। सिँचाइको विस्तार गरी कृषि उत्पादनमा वृद्धि गरौँ। खानेपानीको मुहान स्रोत धारा संरक्षण तथा सफा राखौँ। खानेपानीको स्रोत वा मुहानलाई प्रतिकूल असर पर्ने गरी कुनै पनि प्रकारको पूर्वाधार वा स्थायी वा अस्थायी संरचनाहरूको निर्माण नगरौँ। खानेपानीको स्रोत वा बाफ क्षेत्रमा माछा लगायतका जलचर प्राणीमा असर पर्न नदिऊ। पिउनका लागि स्वच्छ र सफा पानी मात्र प्रयोग गरौँ। खानेपानीको स्रोत लोप हुनबाट बचाउन त्यसको आसपासका क्षेत्रमा वृक्षारोपण गरौँ। फोहोर मैला उचित व्यवस्थापन गरौँ। थप जानकारीका लागि ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय गण्डकी प्रदेश पोखरा।

0: जोरा जोरा पर्सी बिया
1: स्टुडियो टाइम चेक
2: अहिले रातिको 3 बज्यो।
3: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।
4: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
5: ले देख्नु भएन, औषधि हालेको।
4: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
5: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
4: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
5: हजुर,
4: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
5: ए, विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी?
4: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
5: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
4: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
5: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: पात्रो एप तपाईका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयबाट सञ्चालित विभिन्न सिंचाई प्रणालीको बाँध तथा नहर व्यवस्थापन र नहर संवेदनशीलता सुरक्षा विषयमा सम्बन्धित सरकार वर्गमा जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्की पोखराद्वारा जारी सार्वजनिक अपिल। सिंचाई प्रणालीको बाँध तथा नहर क्षेत्र तथा अन्य निषेधित क्षेत्रमा अनुमति बिना प्रवेश नगर्ने, नहर व्यवस्थापनका विभिन्न संरचनाहरूको हानि नोक्सानी र क्षति नपुर्याउन र पानी बहावमा असर पर्ने कुनै पनि कार्यहरू नगर्न, नगराउनु हुन, बाँध तथा नहर क्षेत्रका सार्वजनिक जग्गाहरू अतिक्रमण नगर्न र उक्त क्षेत्रमा अनुमति बिना मापदण्ड विपरीत कुनै पनि भौतिक संरचना निर्माण नगर्न, नहर तथा खोलाको पानी बहाव परिवर्तन हुने क्षेत्रहरू जस्तै बाँध क्षेत्र, नहर, ताल, खोला किनार लगायतका संवेदनशील क्षेत्रहरूमा प्रवेश गर्दा वा कुनै पनि कार्यहरू गर्दा सावधानी अपनाउनु हुन, बाँध तथा नहर क्षेत्रमा कुनै पनि किसिमका फोहोर मैलाहरू नफाल्नु हुन, सार्वजनिक सम्पत्तिको संरक्षण र सुरक्षा गर्नुहुन सादर अनुरोध गरिन्छ।
2: फेरि गाडी बिग्रियो, तनावै दियो यो गाडीले पनि।
3: हैन के भो गुरुजी, किन तनाव लिनुहुन्छ?
2: अस्ति भर्खर बनाएको गाडी हेर्नुहोस् न, तेल धेरै खाएर हैरान भए। फेरि गाडी उस्तै तान्ने गाह्रो मान्ने, धुवाको मुस्लो छुटेर दिगदार भए।
3: गुरुजी पनि पेट दुख्दा टाउको क्षति गरेर हुन्छ त? तपाईँको गाडीको समस्याको समाधान पोखरा डिजल सर्भिसमा हुन्छ।
4: तपाईँ पनि बोस मेसिनद्वारा सम्पूर्ण किसिमका पम्प तथा नोजलहरू जाँच अनि मर्मतका लागि सदैव सम्झनुहोस्। साथै सम्पूर्ण पम्पका पार्ट्सहरू सुपथ मूल्यमा उपलब्ध छन्।
5: सम्पर्क पोखरा डिजल सर्भिस, पोखरा औद्योगिक क्षेत्र, पोखरा 10 कास्की, फोन 061541209, 98464463357, प्रोप्राइटर आनन्द खाँड 98562297।

0: देखे उता आइहाल्यो नि फोन। हेलो हेलो,
1: के छ झुम्काले तिम्रो हालखबर? के गर्दैछौ नि?
0: के गर्नु नि, हेर न, उनले त मलाई खालि गाली मात्र गर्छन् भाइ। अघि भर्खर नि गाली

0: अफकको पालो, न्यूज सर्ट, इन्फर्मेसन एन्ड टिप्स ब्रेक।
1: हजुरले कपालमा कुनै पनि प्रोटिन अथवा केराटिन, नानोप्लास्ट या कुनै पनि ट्रिटमेन्ट गर्नुभएको छैन भने हजुरले ओइल मसाज गर्न सक्नुहुन्छ। कहिलेकाहीँ आएर 15 एक महिनामा चाहिँ हजुरले हेयर स्पा लिन सक्नुहुन्छ। तर हजुरले कपालमा नानोप्लास्ट या प्रोटिन, केराटिन, बोटक्स गरिसक्नु भएको छ भने चाहिँ हजुरले ओइल लगाउन जरुरतै लाग्दैन। मलाई ओइल नलगाउनु नै भन्छु। कहिलेकाहीँ हेयर स्पा गरेर मस्तले मसाज लिनुभयो भने चाहिँ त्यो झरेको कपालहरूको ठाउँ छ नि जुन पोर्स, त्योबाट चाहिँ फेरि कपाल उम्रिन मद्दत हुन्छ हेयर स्पाले। कपालमा पनि अब तेलहरू धेरै छन्। अमलाको तेल भयो, कोकोनट ओइल भयो, जैतुनको तेल भयो, होइन, अनि यो ओलिभ ओइल भयो, धेरै प्रकारको छ। तर कपालमा के प्रब्लम छ त, हेयरफल छ भने अमलाको तेल लगाउँदा पनि भयो, कपालमा साइन चाहिएको छ भने अमलाको तेल लगाउँदा पनि भयो, कोकोनट ओइल आफूलाई एकदमै ड्राई फिल भइरहेको छ, सफ्टनेस चाहिएको छ भने कोकोनट ओइल लगाउँदा पनि भयो। त्यो चाहिँ कपाल अब हेरी हेरी।
2: के तपाईँ कहिले एक्लै यात्रा गर्नु भएको छ? एक्लै यात्रा गर्दा कठिन र डरलाग्दो हुन सक्छ, तर यो तपाईँको जीवनमा सबैभन्दा राम्रो अनुभव मध्ये एक हुन सक्छ। चाहे तपाईँ पहिलो पटक एक्लै यात्रा गर्दै हुनुहुन्छ वा अनुभवी यात्री हुनुहुन्छ, यहाँ तपाईँले जीवनमा कम्तीमा एक पटक एक्लै यात्रा गर्नुपर्ने 5 कारणहरू छन्। यसबारे जानौ। पूर्ण स्वतन्त्रता प्राप्त हुन्छ जब तपाईँ एक्लै यात्रा गर्नुहुन्छ। तपाईँलाई आफूले चाहेको बेला जे गर्न मन लाग्छ त्यो गर्ने पूर्ण स्वतन्त्रता हुन्छ। तपाईँ आफ्नै यात्राको योजना बनाउन सक्नुहुन्छ, आफ्नै गतिमा घुमफिर गर्न सक्नुहुन्छ र अन्तिम समयमा आएर आफ्ना योजनाहरू पनि परिवर्तन गर्न सक्नुहुन्छ। तपाईँले अरू कसैको रुचि वा समय तालिकाको चिन्ता गर्नु पर्दैन र तपाईँ पूर्ण रूपमा आफ्नै रुचिका आधारमा निर्णयहरू लिन सक्नुहुन्छ। नयाँ व्यक्तिहरूसँग भेटघाट। एक्लै यात्रा गर्नु बाहिरका नयाँ व्यक्तिहरूसँग भेट्ने उत्कृष्ट माध्यम हुन सक्छ। यात्रा साथी नभएकोले तपाईँ स्थानीय बासिन्दा वा अन्य यात्रीहरूसँग कुराकानी गर्न अझ बढी प्रेरित हुनुहुनेछ। तपाईँलाई तपाईँको रुचि र जोस बाँड्ने व्यक्तिहरूसँग जोडिने थप अवसरहरू पनि प्राप्त हुनेछन्। आत्मविश्वास र स्वतन्त्रता बढ्छ। एक्लै यात्रा गर्नु चुनौतीपूर्ण अनुभव हुन सक्छ, तर यसले तपाईँलाई आत्मविश्वासी र स्वतन्त्रता बढाउन मद्दत गर्छ। तपाईँ नयाँ स्थान र परिस्थितिहरूमा आफैमा भर पर्न बाध्य हुनुहुनेछ र अप्रत्याशित चुनौतीहरूको सामना एक्लै गर्न सिक्नुहुनेछ। यी सिपहरू तपाईँको जीवनमा अन्य क्षेत्रहरूमा पनि उपयोगी हुन्छन् र तपाईँलाई अझ बढी आत्मविश्वासी र सक्षम महसुस गराउँछन्। आत्मचिन्तनको लागि समय मिल्छ। एक्लै यात्रा गर्दा तपाईँलाई आत्मचिन्तन र आत्मनिरीक्षणको लागि मूल्यवान समय प्राप्त हुन्छ। तपाईँलाई आफ्नो जीवन लक्ष्य र प्राथमिकताहरूको बारेमा सोच्न धेरै समय मिल्नेछ। तपाईँले आफ्नो बारेमा र आफ्ना रुचिहरूको बारेमा पहिले थाहा नभएको नयाँ कुराहरू पत्ता लगाउन सक्नुहुनेछ। अविस्मरणीय यादहरू सिर्जना हुन्छन्। एक्लै यात्रा गर्नु एउटा रूपान्तरणकारी अनुभव हुन सक्छ। यसले अविस्मरणीय यादहरू सिर्जना गर्छ। चाहे तपाईँ नयाँ सहर घुम्दै हुनुहुन्छ, पहाडमा हाइकिङ गर्दै हुनुहुन्छ वा समुद्र किनारमा आराम गर्दै हुनुहुन्छ, तपाईँसँग आफ्नो अनौठो अनुभवहरू सिर्जना गर्ने स्वतन्त्रता हुनेछ। यी यादहरू जीवनभर तपाईँसँग रहन सक्छन् र तपाईँलाई निरन्तर अन्वेषण गर्न र जोखिम लिन प्रेरित गर्छन्। एक्लै यात्रा गर्नु चुनौतीपूर्ण हुन्छ, तर अत्यन्त फलदायी अनुभव हुन सक्छ। यदि तपाईँले अहिलेसम्म एक्लै यात्रा गर्नुभएको छैन भने कम्तीमा एक पटक एक्लै साहसिक यात्रामा निस्कने प्रयास गर्नुहोस्।
3: फलफुल खाने सही समय अहिले हो, बिहान, बेलुका वा राति, तपाईँले कुन समयमा खाने गर्नुभएको छ? फलफुल स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। यसमा प्रशस्त मात्रामा फाइबर, भिटामिन र एन्टिअक्सिडेन्ट पाइन्छ, जसले शरीरलाई तन्दुरुस्त राख्न, छालालाई चम्किलो बनाइदिन र रोगसँग लड्ने शक्ति बढाउन सहयोग गर्छ। त्यसैले दैनिक जीवनमा फलफुल खानु पक्कै पनि राम्रो हो। तर प्रश्न यहाँ उठेको छ कि फलफुल कति बेला खाने त? धेरैजसो मानिसहरू बिहान वा दिउँसो फलफुल खान रुचाउँछन्, तर राति फलफुल खानु चाहिँ उचित हो कि होइन भन्नेमा धेरैलाई शंका छ। वास्तवमा रातिको समयमा शरीरको पाचन प्रक्रिया अलि सुस्त हुन्छ। दिनभरको थकाइले शरीर मात्रै होइन पाचन प्रणाली पनि थाकेको हुन्छ। यस्तो बेलामा फलफुल जस्ता चिसो प्रकृतिका खानेकुरा जस्तै केरा सुन्तला खाँदा शरीरलाई अप्ठ्यारो पर्न सक्छ। आयुर्वेदमा पनि सूर्यास्तपछि खाना नखानु भन्ने कुरा उल्लेख गरिएको छ।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: सम्पूर्ण व्यवसायी उद्योगी तथा उपभोक्ताहरूमा गुणस्तर तथा नापतौल कार्यालय पोखराको अत्यन्त जरुरी सूचना नापतौल गर्दा ढुङ्गा भारतीय ढक काठको डन्डी लगायतका अवैध सामानहरू नापतौल यन्त्रको रूपमा प्रयोग नगर्ने सुन चाँदी खरिद बिक्री गर्दा ग्राम मिलिग्राम मात्र तौल गर्ने तथा तोला मास रती लालगेडीहरू लगायतका अवैध तौल इकाइ वा सामानको प्रयोग नगर्ने नाप तौल वा नाप्ने तौलिने यन्त्र खरिद गर्दा आधिकारिक विक्रेताबाट बिल लिएर मात्र खरिद गर्ने नापतौल सम्बन्धी कुनै पनि सामान खरिद गरेको 35 दिनभित्र प्रयोग गर्नु अगावै गुणस्तर तथा नापतौल कार्यालयबाट अनुमति पत्र लिनुपर्ने तथा आफूले प्रयोग गर्ने नापतौल तथा नाप्ने तौलिने यन्त्रहरू नियम अनुसार तोकिएको म्यादभित्र जाँच गराउने सिलिन्डर ग्यास विक्रेताले आफूले बिक्री गर्ने ग्यासको इजाजत पत्र अनिवार्य रूपमा लिनुपर्नेछ साथै कम्तीमा 50 किलोग्राम क्षमताको तौलिने यन्त्र राखी ग्यास बिक्री गर्दा उपभोक्तालाई तौलेर देखाएर बिक्री गर्नुपर्नेछ इलेक्ट्रोनिक तौलले यन्त्रको क्षमताको 10% ढक प्रमाणित गराई तौलिने यन्त्रसँग राख्नुपर्नेछ उपभोक्ताले तौलिने यन्त्र जाँच गर्दा चाहेमा ढक राखी देखाउनुपर्नेछ तौलिने यन्त्र प्रयोग गर्दा उपयुक्त तरिकाले कैफियत नहुने गरी जस्तै झुन्डाउने तराजु स्ट्यान्डमा झुन्डाएर काउन्टर तराजुलाई समतल सतह टेबुलमा राखेर तथा इलेक्ट्रोनिक तौलिने यन्त्र समतल सतहमा फिक्स गरेर मात्र प्रयोग गर्ने नापतौल तथा नाप्ने तौलिने यन्त्र बिक्री मर्मत सेवा प्रदान गर्नु परेमा अनिवार्य कार्यालयबाट इजाजत पत्र लिनुपर्ने अनियमित तरिकाले नाप तलुवा नाप्ने तौलिने यन्त्र प्रयोग बिक्री वितरण मर्मत सेवा प्रदान गरेमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ विस्तृत जानकारीका लागि गुणस्तर तथा नापतौल कार्यालय पोखरा फोन 061-452-797
3: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
4: हो र होइन होला त्यस्तो त
5: सोइता तिमीहरूको के खास कस कुरा हुँदैछ के भयो भन त
3: के भएन मिस
5: मैले सुनिसकेँ हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
6: हुन्छ
7: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ समाजलाई सभ्य बनाऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो तपाईँसँगै गुनगुनाउँदै

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाइ फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयबाट सञ्चालित विभिन्न सिंचाइ प्रणालीको बाँध तथा नहर व्यवस्थापन र नहर संवेदनशीलता सुरक्षा विषयमा सम्बन्धित सरकार वर्गमा जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय कास्की पोखराद्वारा जारी सार्वजनिक अपिल। सिंचाइ प्रणालीको बाँध तथा नहर क्षेत्र तथा अन्य निषेधित क्षेत्रमा अनुमति बिना प्रवेश नगर्ने, नहर व्यवस्थापनका विभिन्न संरचनाहरूको हानि नोक्सानी र क्षति नपुर्याउन र पानी बहावमा असर पर्ने कुनै पनि कार्यहरू नगर्न नगराउनु हुन, बाँध तथा नहर क्षेत्रका सार्वजनिक जग्गाहरू अतिक्रमण नगर्न र उक्त क्षेत्रमा अनुमति बिना मापदण्ड विपरीत कुनै पनि भौतिक संरचना निर्माण नगर्न, नहर तथा खोलाको पानी बहाव परिवर्तन हुने क्षेत्रहरू जस्तै बाँध क्षेत्र, नहर, ताल, खोला किनार लगायतका संवेदनशील क्षेत्रहरूमा प्रवेश गर्दा वा कुनै पनि कार्यहरू गर्दा सावधानी अपनाउनु हुन, बाँध तथा नहर क्षेत्रमा कुनै पनि किसिमका फोहोर मैलाहरू नफाल्नु हुन, सार्वजनिक सम्पत्तिको संरक्षण र सुरक्षा गर्नुहुन सादर अनुरोध गरिन्छ।
4: लोपोन्मुख प्राकृतिक सम्पदा, वन्यजन्तु वा प्रजातिको अस्तित्वलाई प्रतिकूल असर नपुर्याउँ भन्ने कुरामा आम समुदायलाई विश्वस्त दिलाऊ।
5: सङ्कटापन्न वन्यजन्तु, वनस्पति, प्राकृतिक सम्पदा तथा जैविक विविधता संरक्षण तथा व्यवस्थापनमा हामी सबैले सहयोग पुर्याउँ।
4: वन्यजन्तुको चोरी शिकार तथा अवैध व्यापार नियन्त्रण तथा खबरदारी गरौँ।
5: पर्यावरणमा देखिने असन्तुलनले मानिस, वन्यजन्तु, जैविक लगायतका समग्र क्रियाकलापमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित हुने हुँदा यस्ता प्राकृतिक सम्पदा, वन्यजन्तु संरक्षण र वातावरण सुधार गरी पर्यटकीय विकासमा टेवा पुर्याउँ।
4: प्राकृतिक सम्पदाहरू वन, वन्यजन्तु, जलको संरक्षणमा हातेमालो गरौँ, सबै नागरिक बनाऊ।
5: विस्तृत जानकारीको लागि राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, प्रधान कार्यालय, हरियो खर्क 15, पोखरा, कास्की, फोन नम्बर 061434132, 443802।
6: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।

0: स्टुडियो टाइम चेक, अहिले बिहानको 4 बज्यो।
1: ब्रोडकास्टिङ लाइभ वर्ल्ड वाइड, असल साथी रेडियो।
2: जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयबाट सञ्चालित विभिन्न सिंचाइ प्रणालीको बाँध तथा नहर व्यवस्थापन र नहर संवेदनशीलता सुरक्षा विषयमा सम्बन्धित सरकार वर्गमा जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय कास्की पोखराद्वारा जारी सार्वजनिक अपिल। सिंचाइ प्रणालीको बाँध तथा नहर क्षेत्र तथा अन्य निषेधित क्षेत्रमा अनुमति बिना प्रवेश नगर्ने, नहर व्यवस्थापनका विभिन्न संरचनाहरूको हानि नोक्सानी र क्षति नपुर्याउन र पानी बहावमा असर पर्ने कुनै पनि कार्यहरू नगर्न नगराउनु हुन, बाँध तथा नहर क्षेत्रका सार्वजनिक जग्गाहरू अतिक्रमण नगर्न र उक्त क्षेत्रमा अनुमति बिना मापदण्ड विपरीत कुनै पनि भौतिक संरचना निर्माण नगर्न, नहर तथा खोलाको पानी बहाव परिवर्तन हुने क्षेत्रहरू जस्तै बाँध क्षेत्र, नहर, ताल, खोला किनार लगायतका संवेदनशील क्षेत्रहरूमा प्रवेश गर्दा वा कुनै पनि कार्यहरू गर्दा सावधानी अपनाउनु हुन, बाँध तथा नहर क्षेत्रमा कुनै पनि किसिमका फोहोर मैलाहरू नफाल्नु हुन, सार्वजनिक सम्पत्तिको संरक्षण र सुरक्षा गर्नुहुन सादर अनुरोध गरिन्छ।
3: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
4: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्। व्यक्ति वा संस्थालाई
5: किन खोज्नु भएको होला हजुर? को पर्नु भो?
4: रेडियोमा बाल बालिकालाई श्रममा नलगाउ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
4: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
5: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
6: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
7: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
8: सबै प्रकारका बालश्रम उन्मूलन गर्न एकजुट हौ, बालश्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
7: 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
8: सबै प्रकारका बालश्रम उन्मूलन गर्न एकजुट हौ, बालश्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: समयमै बाली बिमा गरौँ, आकस्मिक क्षतिबाट बचौँ। कास्की जिल्लाको लागि आधिकारिक बिमा कम्पनी सिद्धार्थ इन्सुरेन्स। प्रदेश सरकार, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र कास्की, गण्डकी प्रदेश नेपालद्वारा जारी सन्देश।
0: पुल सेक्टर पोखराको अनुरोध। पुलको सीमा मिचेर घर टहरा तथा कुनै थायी वा अस्थायी संरचना निर्माण नगरौँ। पुलहरूको 500 मिटर तल वा माथिबाट नदीजन्य पदार्थ निकाल्दा पुलमा क्षति पुग्न सक्ने भएकोले त्यस्तो काम नगरौँ। सवारी आवागमनमा अवरोध हुने गरी पुलको मुखमा सामान थुपार्ने, फोहोर गर्ने र सवारी साधन धुने काम नगरौँ। पुलमा ठुला सवारी साधनहरू लामो समयसम्म रोक्ने काम नगरौँ। पुल सडक सञ्जालको अभिन्न अङ्ग र हामी सबैको साझा सम्पत्ति हुन्, त्यसैले हामी सबै मिलेर यसको संरक्षण गरौँ। योजना प्रमुख, पुल सेक्टर पोखराद्वारा जारी अनुरोध।

0: स्टुडियो टाइम चेक, अहिले बिहानको 5 बज्यो।
1: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँसँगै गुनगुनाउँदै

0: मेट्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: हेलो
2: हेलो,
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी छोरी,
3: हजुर,
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी, लु
3: दिन त। हेलो, भन्नुहोस् त।
1: हेलो हजुर,
3: हजुर,
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी, के भनेर छ, के भयो
3: नानी? हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, म किन दिन्थे।
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
4: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
5: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिखौँ र समय समयमा परिवर्तन गरौँ।
4: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
5: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: पशुपन्छीलाई स्वस्थ राखी नाफामूलक व्यवसाय गर्न रोगको शङ्का लाग्ने बित्तिकै पशुहरूको स्वस्थ परीक्षण गराउनु आवश्यक हुन्छ। पशुपन्छीका रोगहरूको निदान गर्न दुध, पिसाब, कुखुरा, पानी, रगत, स्वाब लगायतका नमुनाहरू गण्डकी हस्पिटल चोकमा अवस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा ल्याउनु हुन अनुरोध गर्दछौँ। साथै प्रयोगशालाको सुविधा उपयोग गरी पशु स्वस्थ र जनस्वास्थ्यको संरक्षणमा सहयोग पुर्याउन पनि अनुरोध गर्दछौँ। पशुपन्छी रोग अन्वेषण प्रयोगशाला गण्डकी हस्पिटल चोक पोखराको अनुरोध।
8: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।

0: विक्रम सम्बत 2083 साल भदौ 30 गते मंगलबार भाद्र शुक्ल चतुर्थी ऋषि पञ्चमी व्रत 15 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: सिंहदरबारमा कुमार बेनको दबदबा, रसुवाको बाढ़ी प्रभावित क्षेत्रमा अझै पनि राहतको हाहाकार। तीन जिल्लाका 19 विद्यालय पूर्ण बन्द। ओलीको अडानले एमालेको पुनर्गठन कार्यदल नै बन्धक। भारतबाट 654 मेगावटसम्म बिजुली किन्ने बाटो खुल्ला। लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्रमा छापिएको नौमती बाजा सिक्दै महिला शीर्षकको शुभ समाचार।
0: बिहानको ठिक 9 बजेको समयमा सल्यानको लान्ती बजार स्थित सामुदायिक भवनको हलमा विभिन्न बाजाका धुन गुन्जिन थाल्छन् अनि बाजाका धुनसँगै शुरू हुन्छ परम्परा र परिवर्तन बीचको एउटा नयाँ अभ्यास। नजिकै रहेको अर्को भवनको कोठामा दुईजना महिलाले सनाईको अभ्यास गर्छन्। सामुदायिक भवनकै तल 3 जना महिलाले लामो र गरौं बाजा कर्नार र नरसिंहलाई समाउने र फुक्ने अभ्यास गरिरहेका हुन्छन्। बाँकी 4 जना महिलाले भवनकै हलमा तल ताल बाजा दमहा ढोलक ड्याम्पो र ज्यालीको संयोजन गरिरहेका हुन्छन्। छत्रेश्वरी गाउँपालिका वडा नम्बर 6 का 10 जना महिला यसरी रमाइलो मान्दै सिप सिक्दैछन्। उत्साह साथ मौलिक सांस्कृतिक संरक्षणका लागि बाजा बजाउने अभ्यास गरिरहेका स्थानीय महिलाले भविष्यमा यही क्षेत्रमा केही गर्ने विश्वास लिएका छन्। तालिममा सहभागी नवीना थापा विष्टले झ्याउरे ख्यालीको तालमा बाजा बजाउन सिकिरहेको भन्दै सुरुका दिनमा असम्भव जस्तै लागेकोमा अब भने सकिन्छ भन्ने विश्वास बढेको बताउनुहुन्छ। परम्परागत रूपमा विवाह व्रतबन्ध धार्मिक अनुष्ठान तथा विभिन्न सांस्कृतिक अवसरमा अनिवार्य मानिने नौमती बाजा पछिल्ला वर्षमा घट्दै गइरहेको छ। आधुनिक बाजा र प्रविधिको बढ्दो प्रभावसँगै मौलिकता सङ्कटमा पर्दै गइरहेको बेला महिलालाई संरक्षण अभियानको केन्द्रमा ल्याउने प्रयास स्वरूप 6 नम्बर वडा कार्यालयले यस्तो सिप सम्बन्धी तालिम सुरु गरेको हो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र, बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो हो नेपाली रेडियो।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। प्रधानमन्त्रीसँग पालिका प्रमुखहरू, पहिले कनेक्टिभिटी अनि मात्र पुनर्स्थापना शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छापिएको छ। भोटेकोशीमा जलप्रलय आएको 3 साता बितिसक्दा पनि बाढ़ी प्रभावित क्षेत्रको सड़क सञ्जाल पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। सड़क सम्पर्क टुटेका ठाउँमा राहत उद्धार र खोजी कार्य समेत प्रभावित भएको स्थानीय तहका जनप्रतिनिधिहरूले गुनासो गरेका छन्। बाढ़ीपछि प्रभावित क्षेत्रको पुनर्स्थापना र पुनर्निर्माणबारे प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार 15 स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल गरेका छन्। छलफलमा स्थानीय तहका प्रमुखहरूले सबैभन्दा पहिले सड़क र पुलको सम्पर्क स्थापित गर्न सरकारलाई आग्रह गरेका छन्। रसुवाको उत्तर गया गाउँपालिका अध्यक्ष माधव प्रसाद अर्यालले पूरै जिल्ला नै सड़क सञ्जालबाट विच्छेद रहेकाले वैकल्पिक सड़क निर्माणका लागि कामलाई प्राथमिकता दिनुपर्ने बताएका थिए। उनले बाढ़ीले राजमार्ग भत्काएको र त्यहाँ नै सड़क निर्माण तत्काल सम्भव नभएकाले विकल्प खोज्नुपर्ने बताएका थिए। नुवाकोटको बेलकोटगढ़ी नगरपालिका प्रमुख जगत बहादुर गुरूङले हेलिकप्टरले मात्रै राहत र उद्धारमा सम्भव नहुने भएकाले छिटो वैकल्पिक सड़क खोल्न लाग्नुपर्ने बताए। उनले वैकल्पिक सड़क निर्माण सरकारको उदासीनताको प्रश्न गरे। नुवाकोटको विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले प्रधानमन्त्रीसँगको बैठकमा बाढ़ीले भत्काएको सड़क पुनः सञ्चालनमा ल्याउनका लागि काम गर्नुपर्ने विषयमा सबैले ध्यानाकर्षण गराएको जानकारी दिए। उनले भने सबै पालिकाहरूको एउटै कुरा छ, कनेक्टिभिटी स्थापना गरियो भने राहत उद्धार पुनर्स्थापनामा सहज हुन्छ, पुलका कुरा उठेका छन्। सरकारले तत्कालका लागि वैकल्पिक सड़क तोइन र झोलुङ्गे पुल सञ्चालनमा ल्याएर आगामी असोजभित्र क्षतिग्रस्त सड़क सञ्जाल पुनः सञ्चालनमा ल्याउने दावी गरेको छ। उही ठाउँमा बस्ती नराख्ने तयारी उपशीर्षकमा यससँगै खबर छ। सरकार नदी तटीय क्षेत्रमा पुनः बस्ती पुनर्स्थापित नगर्ने भएको छ। प्रधानमन्त्री शाहले नै नदी तटीय क्षेत्रमा रहेका बस्ती पुनः जोखिममा पर्न सक्ने भएकाले प्रभावित क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने बताए। सरकारले नजिकैको सुरक्षित स्थानमा नयाँ बस्ती विकास गर्ने तयारी थालेको जानकारी दिए। सड़क सञ्जाल असोजभित्रै बाढ़ी प्रभावित क्षेत्रका क्षतिग्रस्त सड़क सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम तीव्र पारेको सरकारको दावी छ। बाढ़ी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़कहरू सञ्चालन तुइन र झोलुङ्गे पुल जडानलाई तीव्रता दिइरहेको सरकारले त्यो सकिए लगत्तै पक्की सड़क र पुलको निर्माण गर्नेछ। अन्नपूर्ण पोस्टमा छापिएको खबर हो यो। प्रधानमन्त्रीसँग पालिका प्रमुखहरू पहिले कनेक्टिभिटी अनि मात्र पुनर्स्थापना शीर्षकमा।
0: पुनर्स्थापनाकै शीर्षकलाई आजको नेपाल समाचार पत्रले समाचार छापेको छ। तीन जिल्लाको द्रुत सर्वेक्षण प्रतिवेदन सार्वजनिक, 19 जिल्ला पूर्ण रूपमा बन्द, 45 विद्यालय भवन र 258 कक्षा कोठा क्षतिग्रस्त शीर्षकमा खबर छ। भोटेकोशी बाढीबाट क्षतिग्रस्त रसुवा, नुवाकोट र धादिङ गरी तीन जिल्लाका 34 शैक्षिक संस्थाहरूमध्ये 31 भौतिक क्षति भएको छ। कुल 45 विद्यालय भवन र 268 कक्षा कोठा क्षतिग्रस्त भएका छन्। सार्वजनिक शैक्षिक पूर्वाधारमा भवन क्षतिको 71% भन्दा बढी, कक्षा कोठा क्षतिको 62% भन्दा बढी हिस्सा रहेको छ। जिल्लागत रूपमा नुवाकोट विशेष गरी विदुर नगरपालिका सबैभन्दा बढी भौतिक क्षति भएको क्षेत्रका रूपमा देखिएको छ। भौतिक क्षतिका कारण 19 विद्यालय पूर्ण रूपमा बन्द, 4 विद्यालय अस्थायी रूपमा बन्द अवस्थामा रहेका छन्। 7 मात्र सामान्य रूपमा सञ्चालनमा रहेका छन्। यसले प्रभावित बालबालिकाको नियमित सिकाइमा तत्काल र दीर्घकालीन अवरोध सिर्जना गरेको छ। यसै गरी 82 शौचालय, 35 खानेपानी आपूर्ति प्रणाली तथा 20 प्राथमिक खानेपानी स्रोतमा क्षति पुगेको पाइएको छ। सड़क तथा पहुँच मार्ग अवरुद्ध हुँदा विद्यार्थी, शिक्षक तथा शिक्षा सेवा प्रदायकको सुरक्षित आवागमनमा थप चुनौती उत्पन्न भएको छ। यसैबीच विद्यालय सञ्चालन गर्न जनशक्ति र संरचना पनि आवश्यक देखिएको छ। द्रुत टिमको स्थलगत अवलोकनपछि तयार पारेको प्रतिवेदनमा उक्त जनशक्ति र संरचना आवश्यक रहेको औल्याइएको हो। सुरुको 3 लागि जनशक्तिसहित 19 प्रकारका संरचना आवश्यक रहेको उल्लेख गरिएको छ। आजको समाचार पत्र दैनिकमा खबर छ।
2: तेत्तीस होल्डिङ सेन्टरमा 2400 बाढ़ी पीड़ित, खानेपानी मुख्य समस्या, महामारीको जोखिम शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। विदुर नगरपालिका स्थित पिपलटारको होल्डिङ सेन्टरमा 5 योविसा श्रेष्ठ 23 भदौको दिउँसोसम्म खेलिरहेकी थिइन्। तर राति उनलाई अचानक ज्वरो आउनुका साथै बान्ता हुन थाल्यो। होल्डिङ सेन्टरको शिविरमै उपचार गराए पनि निको नभएपछि योगिताले छोरी योविसालाई बुधबार 27 भदौमा उपचारका लागि बट्टार स्थित फार्मेसीमा लगेकी छिन्। योविसा एक्लै बिरामी होइनन्। सेन्टरमै रहेकी 20 उनकी बहिनी पनि निरन्तर ज्वरो र बान्ताले थलिएकी छन्। त्यही होल्डिङ सेन्टरमा रहेकी 20 कविता श्रेष्ठको 6 शिशुलाई पनि ज्वरो आएको छ। के भएको हो भन्छ एक्ली बिरामी होइनन्। सेन्टरमै रहेकी 20 महिनाकी उनकी बहिनी पनि निरन्तर ज्वरो र बान्ताले थलिएकी छन्। त्यही होल्डिङ सेन्टरमा रहेकी 20 वर्षीय कविता श्रेष्ठको 6 महिने शिशुलाई पनि ज्वरो आएको छ। के भएको हो भन्दा सामान्य सिटामोल दिएर पठाउँछन्, बच्चा अझै निको भएको होइन। योगिताले भनिन्, बाढ़ीले घर र बस्तीबाट विस्थापित भएपछि सुरक्षित ठाउँको खोजीमा आएका परिवारका लागि पिपलटार स्थित श्री चन्द्रज्योति माविको भवन अहिले अस्थायी घर बनेको छ। बाढ़ीबाट विस्थापित भएका 2418 व्यक्ति रसुवा, नुवाकोट र धादिङका 33 होल्डिङ सेन्टरमा छन्। कुनै कड़ा महामारी नफैलिए पनि रुगाखोकी र भाइरल ज्वरो देखिएको छ। बाढ़ी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा यी कोली जीवाणु नै भेटिएको छ। खोकी र भाइरल ज्वरो देखिएको छ। बाढ़ी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगका यी कोली

0: भेगमा इकोली जीवाणु नै भेटिएको छ। भाइरल ज्वरो देखिएको छ। बाढ़ी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा इकोली जीवाणु नै भेटिएको छ। खोकी र भाइरल ज्वरो देखिएको छ। बाढ़ी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा इकोली जीवाणु नै भेटिएको छ। भाइरल ज्वरो देखिएको छ। बाढ़ी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा इकोली जीवाणु नै भेटिएको छ। खोकी र भाइरल ज्वरो देखिएको छ। बाढ़ी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा इकोली जीवाणु नै भेटिएको छ। भाइरल ज्वरो देखिएको छ। बाढ़ी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा इकोली जीवाणु नै भेटिएको छ। खोकी र भाइरल ज्वरो देखिएको छ। बाढ़ी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा इकोली जीवाणु नै भेटिएको छ।
1: जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयबाट सञ्चालित विभिन्न सिंचाई प्रणालीको बाँध तथा नहर व्यवस्थापन र नहर संवेदनशीलता सुरक्षा विषयमा सम्बन्धित सरकार वर्गमा जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्की पोखराद्वारा जारी सार्वजनिक अपिल। सिंचाई प्रणालीको बाँध तथा नहर क्षेत्र तथा अन्य निषेधित क्षेत्रमा अनुमति बिना प्रवेश नगर्ने। नहर व्यवस्थापनका विभिन्न संरचनाहरूको हानि नोक्सानी र क्षति नपुर्याउन र पानी बहावमा असर पर्ने कुनै पनि कार्यहरू नगर्न नगराउनु हुन। बाँध तथा नहर क्षेत्रका सार्वजनिक जग्गाहरू अतिक्रमण नगर्न र उक्त क्षेत्रमा अनुमति बिना मापदण्ड विपरीत कुनै पनि भौतिक संरचना निर्माण नगर्न। नहर तथा खोलाको पानी बहाव परिवर्तन हुने क्षेत्रहरू जस्तै बाँध क्षेत्र, नहर, ताल, खोला किनार लगायतका संवेदनशील क्षेत्रहरूमा प्रवेश गर्दा वा कुनै पनि कार्यहरू गर्दा सावधानी अप्नाउनु हुन। बाँध तथा नहर क्षेत्रमा कुनै पनि किसिमका फोहोर मैलाहरू नफाल्नु हुन। सार्वजनिक सम्पत्तिको संरक्षण र सुरक्षा गर्नुहुन सादर अनुरोध गरिन्छ।
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
3: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
3: निराशा बढ्नु, खुसी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
3: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: घरमा भोलि पार्टी छ, त्यतिका धेरै पाहुनाको लागि कहाँबाट मासु उपलब्ध गराउने? फेरि मासु गुणस्तरीय एवं स्वास्थ्यवर्धक पनि हुनु पर्यो।
5: त्यसका लागि सौगत फ्रेस हाउस छँदैछ नि, किन चिन्ता लिन्छौ? विवाहका लागि होस् वा सभा समारोह, होटल रेस्टुरेन्ट तथा पार्टीका लागि सोच्छ ताजा र स्वादिष्ट मासुका लागि सदैव हामीलाई सम्झनुहोस्। साथै लोकल खसी तथा बोकाको मासु, ब्रोइलर, गिरिराज, लेयर्स कुखुराको मासु, अन्डा आदि चाहिएमा सुपथ मूल्यमा होम डेलिभरी साथ उपलब्ध छ, साथमा फ्रोजन फुड्स पनि। सम्पर्क सौकत फ्रेस हाउस, पोखरा 17 बिरौटा, मोबाइल 9846068373, 9801477865।
6: तपाईँ सुन्दै हुनुहुन्छ असल साथी रेडियो, तपाईँ सँगै गुनगुनाउँदै।